0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीही गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ डर होइन तर प्रेम। पवित्र बाइबलको दोस्रो तिमोथीको पुस्तक 1:7 यसरी लेखिएको छ, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम र आत्मा स्वयंताको आत्मा दिनुभएको छ। यहाँ पावल प्रेरितले पवित्र आत्माबाट स्पष्ट उहाँको चेला तिमोथीलाई भन्दै हुनुहुन्छ, परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम आत्मा स्वयंताको आत्मा उहाँले दिनुभएको छ भने चाहिँ भन्दै हुनुहुन्छ। उहाँले त्यो भन्दा अलि मास्तिर उहाँ तिमोथीको जो विश्वास छ त्यो विश्वासलाई उहाँको बजै लुइससँग दाज्नुहुन्छ, उहाँको मम्मी युनिससँग दाज्नुहुन्छ। लुइस र युनिसको विश्वास एकदमै जेन्युन विश्वास, राम्रो विश्वास थियो। भनिकन पावल प्रेरितले यस खण्डमा भन्नुहुन्छ भने त्यही खालको विश्वास म तिमीमा पाउँदछु र 6 मैले हात राखेर तिमीलाई प्रार्थना गरेर जुन वरदान मैले तिम्रो जीवनमा बोलिदिएको छु त्यो वरदानलाई प्रज्वलित बनाओ भनिकन यस खण्डमा बताउनु भएको छ। यो 6 पनि म पढ्दिउँ। यसै कारण म तिमीलाई याद दिलाउँदछु कि मैले तिमी माथि हात राखिदिएर तिमीले पाएको परमेश्वरको वरदानलाई प्रज्वलित राख भनिकन यस खण्डमा भनिएको छ भने 7 परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति प्रेम र आत्मस्वयंताको आत्मा दिनुभएको छ भनिकन उहाँले वर्णन गर्नुहुन्छ। पवित्र बाइबलको 1 युहन्नाको पुस्तक 4:18 प्रेममा डर हुँदैन, डरको सम्बन्ध दण्डसँग हुन्छ, जो डराउँछ प्रेममा सिद्ध भएको हुँदैन भनिकन त्यस खण्डमा बताइएको छ। र जब प्रेम हाममा बढ्दै जान्छ त्यो अवस्थामा डर निक्लेर जाँदै गरेको हुन्छ। एकपटक पूर्व नेपालको धरानमा एउटा सम्मेलन थियो र एकजना पास्टरबाबुले जो सम्मेलन आयोजना गर्नुभएको थियो, सेमिनार आयोजना गर्नुभएको थियो, त्यहाँ सिकाउनको लागि म गएको थिएँ र खाना खाने समयमा उहाँले पालेको भाले आएर उहाँको काखमा बस्यो। त्यस पछाडि उहाँले त्यो भालेलाई अँगालो हाल्नुभयो अनि खाना खाँदै गफहरू गर्दै जानुभयो र त्यो भाले त बडो कम्फोर्टेबल तरिकाले एकदमै नडराइकन पास्टरबाबुको कहिले यो काँधमा चढ्यो, कहिले काखमा बस्यो, कहिले पास्टरबाबुसँगै लुटुपुटु भयो। र मैले सम्झे हामीले पनि घरमा झापामा भाले पालेका थियौं, कुखुराहरू पालेका थियौं, तर ती कुनै पनि कुखुराहरूले त्यो प्रकार लुटुपुटु हुने, सँगै आएर बस्ने त्यो प्रकारको कुराहरू भएन, किनकि ती कुखुराहरूलाई हामीले हेर्ने दृष्टिकोण तरकारीको रूपमा हेर्ने दृष्टिकोण थियो र ती कुखुराहरूलाई कहिल्यै हामीले माया देखाएनौ, जसको परिणाम स्वरूप उनीहरूभित्र जहिले पनि डर नै भइ नै राख्यो र त्यो कुखुराहरूलाई चारै छर्दाखेरि पनि छेउमा जाँदा उनीहरू भाग्थ्यो र त्यो प्रकारको अवस्था कहिले पनि भएको थिएन। तर त्यहाँ पास्टरबाबुले पालेको जो भाले थियो त्यो भाले नडराइकन पास्टरबाबुसँगै बसेको देख्दा मलाई बडो अचम्म लाग्यो र मैले यही कुरा सम्झे। 1 युहन्नाको पुस्तक 4:18 सम्झे प्रेममा डर हुँदैन भन्ने चाहिँ जो बाइबलमा लेखिएको छ त्यो कुरा, त्यो भालेले जुन व्यवहार पास्टरबाबुसँग गरिराखेको छ त्यो अवस्थामा मैले ती कुराहरू नै सम्झिरहेको थिएँ, त्यही पदलाई सम्झिरहेको थिएँ। र हामीले पालेका कुखुराहरूलाई हामीले जहिले पनि तरकारीको रूपमा त्यसलाई एक दिन मारिने, त्यसको तरकारी खाने, त्यसको मासु खाने, त्यही कुराहरू हामीले सोचिरहेका हुन्थ्यौँ, नभए बेचिदिने त्यही कुराहरू हाम्रो सोच हुन्थ्यो भने पास्टरबाबुले मलाई भन्दै हुनुहुन्थ्यो यो भालेको मासु अब म कहिले पनि खान सक्दिनँ, यो र ममा यस्तो मायामा अट्याचमेन्ट भयौँ अब मैले यसलाई कहिले काट्नै सक्दिनँ भने चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो। र यी सबै कुराहरूबाट यही कुराहरू बताइरहेको थियो कि 1 युहन्नाको पुस्तक 4:18 प्रेममा डर हुँदैन। यहाँ पास्टरबाबुले जो प्रेम त्यो भालेलाई देखाउनु भयो त्यो भालेको मन पास्टरबाबुले जित्नुभयो, अब भालेमा पास्टरबाबु प्रति डर थिएन। ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, 2 तिमोथीको पुस्तक 1:7 परमेश्वरले हामीलाई डरको आत्मा होइन तर प्रेमको आत्मा दिनुभएको छ भन्ने कुरालाई हामीले परमेश्वरको प्रेम बुझ्दै गएको खण्डमा हामी प्रभुसँग डराउँदैनौ, बरु प्रभुको नजिक नजिक हामी जाँदछौ। जसरी सिनाई पर्वतमा बादलले ढाकेको थियो, सिनाई पर्वत आगो नै आगो भएको थियो, चट्याङहरू परेको थियो, इजरायलीहरू पूरा डरले त्यो सीमादेखि पनि टाढ टाढो भागिरहेका थिए, हामी त्यहाँ जान सक्दैनौ भनेर चाहिँ भनिरहेका थिए। तर मसालाई जब परमप्रभु परमेश्वरले त्यो डाँडाको टुप्पामा बोलाउनु भयो मसँग निडर सहित नै डर नमानिकन, कारण उहाँले परमेश्वर प्रेम हुनुहुन्छ, पनिकन परमेश्वरको प्रेम उहाँले बुझिसक्नु भएको थियो। त्यो कारणले गर्दाखेरि उहाँ निडर साथ नडराइकन त्यो पर्वतमा उहाँ जानुभयो। 40 दिन 40 रात परमप्रभु परमेश्वरको उपस्थितिमा मसाले बिताउनुभयो भनिकन बाइबलले हामीलाई यो स्पष्ट बताउँदछ। र दोस्रो तिमोथीको पुस्तक 1 अध्यायमा परमेश्वरले हामीलाई डरको आत्मा होइन तर उहाँले प्रेमको आत्मा दिनुभएको छ भनेर चाहिँ त्यहाँ बताइएको छ। र त्यो प्रेमको आत्मामा हामी हुर्किन पर्दछ। जब हामीमा परमेश्वरको प्रेम पस्दै जाँदछ, हामीलाई घृणा गर्ने मानिसहरू प्रति पनि हामीभित्र प्रेम हुँदछ। हामीले मर्नै पर्यो भने पनि त्यो अवस्थामा पनि हामी खुसी साथ उनीहरूलाई प्रेम गर्दै मर्न सक्दछौ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन प्रेमको आत्मा दिनुभएको छ। उदाहरणको लागि प्रेरितको पुस्तक 7 अध्यायमा तपाईँले 7 अध्यायको अन्तिम पदतर्फ तपाईँले पढ्नु भएको खण्डमा स्टिफनसलाई जसरी यहुदीहरूले ढुङ्गाले हानेर मार्न सुरु गर्नुहुन्छ र ढुङ्गाले हान्दै गर्दाखेरि उहाँ घुँडा टेकेर प्रार्थना गर्नुहुन्छ कि पिता यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन्, यिनीहरूको भूल गल्ती पाप प्रति यिनीहरूलाई दण्ड नभएको होस्, दोष नलागेको होस् भनिकन उहाँले प्रार्थना गर्नुहुन्छ। र यहाँ स्टिफनसलाई पवित्र आत्मा परमेश्वरले अब डरको आत्मा होइन प्रेमको आत्मा, दुश्मनलाई पनि प्रेम गर्ने आत्मा, त्यो आत्मा दिइसक्नु भएको स्टिफनसले त्यहाँ महसुस गर्नुभयो र प्रेममा डर हट्दै जाँदछ भनेर चाहिँ बताइएको छ। र यहाँ स्टिफनसको जीवनमा पनि अब डर होइन तर प्रेम, मृत्यु उहाँलाई मृत्युदण्ड दिइँदै थियो त्यहाँ, तर पनि उहाँको प्रार्थना प्रभु येशूले क्रुसमा गर्नुभएको प्रार्थना जस्तै पिता यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन् यिनीहरूलाई क्षमा दिनुहोस् भनेर त्यो प्रेमको आत्माबाट त्यसरी प्रार्थना गर्नुभए जस्तो नै स्टिफनस तपाईँ हामी जस्तै मानिस हुनुहुन्थ्यो, तर पनि उहाँले अब डरको आत्मा होइन प्रेमको आत्मा भनेर चाहिँ उहाँले बुझिसक्नु भएको थियो। र कति ठाउँहरूमा हामी घटनाहरू देख्दछौ, इसाईहरू त्यहाँका मानिस बाँचुन् भनेर उहाँहरू प्रचार प्रसार गर्न जानुहुन्छ, उहाँहरूलाई थाहा हुन्छ त्यहाँ जाँदाखेरि उनीहरूले मार्छन् भनेर, यद्यपि उनीहरू गएर प्रेमको खातिर उहाँहरूले प्रचार प्रसार ख्रिस्टको गर्नुभयो, कति ठाउँ जित्नुभयो, कति ठाउँमा आफ्नै प्राण उहाँहरूले गुमाउनुभयो। र प्रेममा डर हुँदैन भन्ने कुराहरूको साबितीकरण त्यो पनि हामी देख्दछौ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, हामीले जिन्दगी जिइरहेका छौं, दुष्ट आत्माले मानिसहरूलाई डरको आत्माबाट बन्धनमा राखिरहेको छ, तर ख्रिस्टको प्रेमको गहिराईमा हामी जाँदै गरिएको खण्डमा हामीमा त्यो डर होइन अब प्रेमको आत्मा बाहिर निक्लेर आउँछ। एक दिन त हामी मर्छौ र पवित्र बाइबलले हामीलाई यो बताउँदछ अन्तिम शत्रु मृत्यु हो भनेर, जुनै प्रकारको अवस्था भएर पनि हामी मर्नै पर्छ, तर असल गरेर जब मर्नको लागि बाइबलले सिकाउँदछ, ख्रीष्ट येशूको नाउँले सिकाउँदछ, त्यो अवस्थामा जब मानिसहरू प्रतिको प्रेम हामी भित्र प्रभुले राख्नु भएको हुन्छ र परमेश्वरले हामीमा राख्नु भएको वरदान, पहिलो वरदान त ख्रीष्ट येशू प्रचार गर्ने हो, ख्रीष्ट येशूको नाउँ नसुनेकाहरूलाई सुनाउने हो। यो वरदान हामीले चलाउनको लागि हामी डराउनु हुँदैन, तर प्रेममा वरदान चलाउनु पर्छ, किनकि जब हामी परमेश्वरको प्रेममा गहिरिँदै जान्छौ, डर बाहिर निक्लिँदै जान्छ भन्ने कुरा हामीले सिकेका छौँ। र यस्तो घटनाहरू धेरै मैले देखेको छु, सुनेको छु। उदाहरणको लागि शारीरिक मानिस, जसरी एकजना चाइनिज मूलको मानिसले सिलोङमा एक खासी केटीसँग बिहा गर्नुभएछ, बाल बच्चाहरू पनि भएछ, र त्यहाँ एक प्रकारको विदेशी खेदाउने आन्दोलन निक्लिएछ, र त्यहाँ म पढेको कारणले गर्दाखेरि मलाई थाहा छ बाहिरको मान्छेहरूलाई उनीहरूले डखार भन्छन्, र डखार दबाउने भनेर चाहिँ एक प्रकारको आन्दोलन निक्लिँदाखेरि श्रीमान बचाउनको लागि, यानि उहाँ चाइनिज श्रीमान बच्नको लागि उहाँ केही समय भाग्नु भएछ, तर आन्दोलन निकै चर्किरहेको अवस्थामा श्रीमानले त एक रात कता कता कताबाट लुकेर लुकेर मध्यरातमा आएर ढोका डकडक गरेर चाहिँ डकडक आउनु भएछ। श्रीमतीले यसो ढोका खोलेर हेरेको त श्रीमान हुनुहुन्छ, हत्तर पत्त भित्र तानेर उहाँले चाहिँ खाटमुनि लुकाउनु भएछ। तपाईँलाई भेट्यो कि मारिहाल्छ, यस्तो अवस्थामा किन आउनुभयो भन्दाखेरि, तिमीहरूको मायाले गर्दाखेरि म मरे पनि मर्छु भनेर चाहिँ म फर्किँ भनेर चाहिँ प्रत्युत्तर दिनुभएछ। र प्रिय दाजुभाइ दिदी बहिनीहरू, संसारिक माया मोहमा पनि मानिसको डर हराएको यस खण्डमा देखिँदछ भने, सृष्टिकर्ता परमेश्वर जो हाम्रो पापको लागि उहाँ क्रुसमा मर्नुभयो, उहाँको प्रेममा जब हामी गइरहँदछौँ, यो समय दुष्ट आत्माको डर हामीबाट बाहिर निक्लेरै गएको हुन पर्दछ। र जब हामीबाट दुष्ट आत्माको डर निस्केर जाँदछ, यो अवस्थामा हामी ख्रीष्ट येशु प्रचार गर्नको लागि यो वरदान हामीले समाजमा, हाम्रो आफन्तहरूमा, साथी मित्रहरूमा चलाउनको लागि हामी डराउँदैनौ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो नाम चाहिँ लोकबहादुर मगर, मेरो घर चाहिँ सिन्धुपाल्चोक, अहिले हाल चाहिँ नगरपालिका भएको छ, वडा नम्बर 2 हो। मैले चाहिँ परमेश्वरलाई 2065 साल भएर प्रभुलाई पाएको हुँ। अहिले चाहिँ म केशवमुनि चर्चमा छु र त्यसपछि हाम्रो यहाँको गुरुबा गुरुआमाहरूले चाहिँ मलाई चाहिँ एउटा घरेलु सङ्घ चलाउनेमा शिक्षकमा राख्नुभयो। त्यसपछि म सङ्गति चलाउन जाँदाखेरि केही समय पछाडि एकदम मलाई चाहिँ घाँटीको एकदम गाह्रो हुन्थ्यो बोल्नलाई, अनि कति उपचार गरे, औषधीहरू खाए, हरेक गरे, तर निको हुन सकेन। जाँदाखेरि अगाडि नै मेरो मुखमा चाहिँ यस्तो केही चिजहरू हालेर अनि त्यो भजनहरू गाउनु पर्थ्यो, अनि बडो गाह्रो हुन्थ्यो, समस्या भइरहेको थियो मलाई। अनि त्यहाँ पनि मैले भनेको थिएँ, मलाई त यस्तो भइरहेको छु, मलाई गाह्रो हुन्छ, हजुरहरूले यस्तो भजन चाहिँ गाउनुहोस् है भन्थे मैले। अनि हुन्छ हुन्छ, तपाईँको त्यो समस्या छ भनेर भन्नुभयो उहाँहरूले। अनि मैले त्यसरी अनि हरेक घरमा जान्छु सङ्गतिमा, घरैसँग चल्नु जाँदाखेरि खालि त्यस्तो गाह्रो हुन्थ्यो, अनि भजन गाउनै नसक्ने। अनि त्यसो हुँदा हुँदा हुँदाखेरि अनि पछि चाहिँ एक दिन मैले प्रभुसँग प्रार्थना गरेँ, प्रभु म त यसरी सँगै चलाउनु पर्छ, एकदम गाह्रो हुन्छ, प्रभु मैले के गरेँ, बोल्नु पनि गाह्रो हुन्छ, भजन गाउनु अप्ठ्यारो हुन्छ भनेर मैले प्रभुसँग प्रार्थना गरेँ। प्रभु मलाई त यस्तो छ समस्या, औषधीहरू खाँदा पनि हुँदैन, सँगै हुन सकेन, कसरी मैले सँगै चलाउनु त सङ्गति दिने भने प्रभुसँग मैले एक बिहान यसरी प्रार्थना गरेँ। अनि कति औषधीहरू खाए, अनि जहिले पनि सङ्गति जाँदाखेरि म त्यो अदुवा एउटा केही चिज चाहिँ मुखमा हाल्नै पर्थ्यो। अनि त्यसपछि अनि मैले एक दिन प्रार्थना गर्न थालेँ, प्रार्थना गर्न थालेपछि अनि बेलुका म सुतेको थिएँ, सुतेपछि ठ्याक्कै राति सपना सपना पनि होइन, कस्तो कस्तो एउटा हातले मेरो घाँटीमा ठ्याक्कै यस्तो छुएको जस्तो भयो, त्यस्तो आवाज एउटा केको आवाज जस्तो गरेर त्यसरी छुनुभयो। अनि त्यहाँबाट त्यसपछि ठ्याक्कै भोलिपल्ट चाहिँ मलाई त्यो घाँटीहरू खोल्यो, अनि अहिले चाहिँ मलाई एकदम राम्रो सँगै छ। र अनि यस्तै गरेर हामीले चाहिँ कति खालि डक्टरमा जान्छौँ, औषधीहरू गर्छौँ, तर परमेश्वरमा विश्वासले चाहिँ परमेश्वरले हाम्रो सँगै दिनुहुँदो रहेछ। अनि कति कुरो हामी खालि पहिले डक्टर भए जान्छौँ, खालि औषधी गर्न जानु पुग्छौँ हामी चाहिँ, तर पहिला चाहिँ परमेश्वरसँग प्रार्थना गर्नुपर्ने छ, प्रभु मलाई यस्तो छ भनेर हामीले अर्ज बिन्ती राख्यो भने चाहिँ परमेश्वरले त्यहाँ चङ्गाइ दिनुहुँदो रहेछ। कति कुरा हामी चाहिँ पहिले डक्टरमा जान्छौँ, औषधी मूल्य गर्न जान्छौँ, तर परमेश्वरले चङ्गाइ दिनुभयो त्यहाँदेखि, अनि मेरो अहिले घाँटी खुल्ला छ, अहिले मलाई ठिक छ। अनि त्यसपछि फेरि मेरो श्रीमती पनि बिमारी भयो, कति समय घाँटीको उसो पनि घाँटीकै समस्या, उसलाई धेरै समयसम्म ऊ त एकदम गाह्रो भयो, कति आइसियूतिर लानु पर्यो, राख्नु पर्यो, हरेक गरे हामीले। अनि डक्टरले भने वीर अस्पतालमा गयौं, दुईचोटि त्यहाँ गएर हरेक गर्यो, त्यहाँ अपरेसन गर्नुपर्छ भन्यो, अनि भित्रको त्यो गाँठा छ त्यो निकाल्नुपर्छ पनि भन्यो, अनि त्यहाँ घाँटीको एक्सरेहरू गरे, हरेक गर्यो, ल अब अपरेसन गर्नुपर्छ भने। त्यसपछि हामीले बानेश्वरमा एउटा चिज लेखेर दिनुभयो र बानेश्वरमा एउटा हस्पिटलमा आएर त्यहाँ त्यो रगत त्यहाँ चेक गर्दो रहेछ, त्यो रगत चाहिँ इन्डियामा चेक गरेर आउँछ भन्दो रहेछ। अनि त्यो गरे, त्यो रिपोर्ट आयो, फेरि रिपोर्ट आयो त ठिक छ भने हामी फेरि त्यो हस्पिटलमा फेरि गयो, त्यो समस्या फेरि फर्कियो उसलाई, अनि गएर फेरि चेक गर्छु यो घाँटी त्यो निकाल्नै पर्छ भने, अनि फेरि त्यो हामीले त्यो चिज लेखेर पठाइदिनु, फेरि हामीले त्यो रगत चेक गर्यो, त्यो हेरे फेरि ठिक देख्छ, अनि डक्टर भन्छ त्यो गाँठा छ निकाल्नुपर्छ भन्ने कुराहरू भयो पहिला। पछि चाहिँ त्यहाँ प्रार्थना गर्दा साथ अनि हरेक दिदी बहिनीहरू उपवास बस्नुभयो, अनि र गुरूजनहरूले प्रार्थना गर्नुभयो। अनि एक दिन एक समात उहाँलाई चाहिँ के भयो त भने, उहाँलाई त आज त अलिक घाँटी खुले जस्तो भयो, यो प्रार्थना गर्दा सबै उबास बसेर प्रार्थना गरिदिनु भयो। रानी उसले चाहिँ भन्दै थियो कि मलाई त आज अलिक घाँटी खोलेको जस्तो छ, आज अलिक घाँटी खुल्यो भने भन्थाले, म त्यहाँदेखि प्रभुलाई धेरै धन्यवाद दिन थालेँ, ओहो यत्रो महिना समय कहिले आइसियूमा बस्नुपर्ने, कहिले खर्च नहुने, हरेक गरेर हस्पिटलमा धाउँदा धाउँदा रुपियाँ पैसा नभए धेरै सिध्यायौं, धेरै पैसाहरू सिध्यायौं। अनि त्यसपछि परमेश्वर चाहिँ त्यहाँ चङ्गाई गर्नुभयो। अहिले मेरो श्रीमती पनि रोगबाट चङ्गाई भएको छ अनि अहिले खानेकुराहरू राम्रोसित खान्छ। कतिसम्म त हामीले उसलाई आइसीमा राखेर यस्तो नाकमा पाइप राखेर उसलाई त्यसो गरेर हामीले खानाहरू खाइरहेको थियौँ। ऊ धेरै बिजोग थियो, कति गाह्रो अप्ठ्यारो थियो उसलाई, दिशा टोइलेट जानु पनि गाह्रो थियो। तर आखिरीमा हरेक रुपियाँ पैसाहरू सिधिसकेपछि पछि चाहिँ परमेश्वरले त्यसरी उहाँसँग उपवास बसेर हामीले प्रार्थनाहरू गर्यौं अनि त्यसपछि परमेश्वरले त्यहाँ चङ्गाई दिनुभयो, अहिले छुटकारा दिनुभयो। अहिले अनि ऊ धेरै सुसमाचार सुन्नुहुन्छ, धेरैको आत्माहरू बचाउनुहुन्छ। आज उहाँद्वारा चाहिँ धेरै आत्माहरू पनि बचेको छ अनि उसले प्रार्थना गर्दा कति मानिसहरू निको भएको छ। आज परमेश्वरले चाहिँ मानिसलाई यसरी र शक्ति दिनुहुन्छ र यसरी चलाउनु हुँदो रहेछ भन्ने कुराहरू चाहिँ हामीले यसरी थाहा पायौं। अनि धेरै मानिसहरू अहिले के गर्छौं, खालि हस्पिटल डाक्टर औषधि मात्रै गर्छौं, तर पहिला चाहिँ परमेश्वरसँग पश्चाताप र उपवासद्वारा प्रार्थना गर्यौं भने हामीले त्यहाँबाट चङ्गाई र हामी छुटकारा पाउने रहेछौं। अहिले मेरो पनि घाँटी खुल्ला छौ, अहिले म आनन्द छौ, आवाज राम्रो खुलेको छ, मेरो श्रीमतीको पनि त्यो आवाजहरू खुलिरहेको छ। अहिले एकदम हामी दुईजना असल छौं अनि मेरो परिवारमा सबैले प्रभुलाई पाएको छौं है। कतिको बीसौं वर्ष भएर पनि अधुरो परिवार छ, परमेश्वर चाहिँ हाम्रो परिवार चाहिँ सबैलाई परमेश्वरले चुन्नु भएको छ र एउटै छोरी मात्रै बाँकी छ, त्यसैलाई हामी एकदम प्रार्थना गरिरहेका छौं। हाम्रो छुटेको परिवारलाई चाहिँ हामीले एकदम प्रार्थना गर्नुपर्ने रहेछौं, परमेश्वरले चाहिँ त्यहाँ अचम्मको काम गर्नेछौं। त्यही कारणले हाम्रो परिवारबाट यो आशिष पाएको छौं कि अहिले सबैजना प्रब्लम पायौं, कति आनन्द छ, त्यहाँ झै झगडा छैन, त्यहाँ एकदम शान्ति छ। कतिको परिवारमा अझै अधुर परिवार भएर, एउटै परिवारमा एउटै घरमा संसारतिरको रीतिरिवाज मानेछ, कसैले परमेश्वरलाई पुजिरहेछ भने, त्यस्तो परिवारहरू छ भने प्रभुसँग प्रार्थना गर्नुहोस् र प्रभुले चाहिँ त्यहाँ एक समाज जोड्नुहुन्छ, एकतामा ल्याउनुहुन्छ। परमेश्वरमा कुनै कुरो असम्भव छैन, उहाँमा चाहिँ सम्भव छ। सबै मण्डलीहरू प्रार्थना गर्नुहोस्, यति अधुरो परिवारहरू छ भने प्रार्थना गर्नुहोस्, प्रभुसँग उपवास बस्नुहोस् र त्यहाँ कतिको रोग चङ्गाई भएको छैन प्रभुसँग प्रार्थना गर्नुहोस्। पहिला परमेश्वरलाई पहिलो स्थान दिनुपर्ने रहेछ। हामीले कति नजानेर नबुझेर हामी यस्तो धेरै पैसाहरू खर्च भयो, आखिरीमा परमेश्वरले हामीलाई चङ्गाई दिनुभयो। हामी दुईजनाको घाँटीको समस्या थियौं, अहिले परमेश्वरले चङ्गाएर छुटकारा दिनु भएको छ। मेरो परिवारमा सबैमा अहिले शान्ति छ। यही कारणले तपाईँहरू पनि शान्तिमा बस्नुहोस्, प्रार्थना गर्नुहोस्, प्रभुसँग भन्नुहोस् कि प्रभु मलाई यो बिमार छ, यो रोग छ भनेर तपाईँ उपवास साथ प्रार्थना गर्नुहोस्। प्रभुले त्यहाँ चङ्गाई दिनुहुन्छ र छुटकारा दिनुहुन्छ। परमेश्वर चाहिँ चङ्गाईकर्ता परमेश्वर हुन्छ। त्यही कारणले आज त्यो अधुरो परिवार छ भने नि प्रभुसँग प्रार्थना गर्नुहोस्, त्यहाँ एक समाज जोड्नुहुनेछ, सबैले प्रभुलाई चिन्नेछ। जसरी मेरो परिवारले प्रभुलाई सबैले चिनेको छौ, हजुरले पनि त्यसरी नै एक परिवारमा यस्तो अधुरो परिवार छ भने प्रभुसँग भन्नुहोस् कि प्रार्थना गर्नुहोस् र परमेश्वरले एक समाज जोड्नुहुनेछ। हुन्छ, आजलाई यति राख्नेछु। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484, 98032484 र 98031226786, 98031226786
1: र 98139141 47, 98139141 47।
3: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोइता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भो भन त।
6: केही होइन मिस,
5: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुन्न न बजे कोटा,
10: सामान नभेटेर बेपत्ता।
9: होइन, सामान चाहिँ के चारो ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
10: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
11: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510744236, 9510744236
1: र फोन नम्बर 01513010 छ, 01513010 छ।
11: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
10: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनु।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862482010, 9862482010।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: कोरस नम्बर 145।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: प्रत्येक दिन परमेश्वरको उपस्थिति अनुभव गर्नु। जयमसी आज आइतबार अगस्त 2 तारिक साउन 17 गते। आजको बाइबली खण्ड प्रस्थानको पुस्तक 33 अध्यायको 14 पदबाट रहेको छ र यसरी लेखेको छ, मेरो उपस्थिति तसँग जानेछ। एउटा मठमा निकोलस हर्मन नामक एकजना भान्से थियो। आफूले साँच्चै मुक्ति पाएको छु कि छैन भनी ऊ चिन्तित थियो। एक दिन एउटा रूख हेर्दै गर्दा उसले भजनकारका ती शब्दहरूको सत्यता बुझ्यो कि त्यो रूख आफूभन्दा गहिरो अर्कै कुनै कुरामा जरा गाडिएको हुनुपर्छ। यो कुरा तपाईँले भजन संग्रह 1:1-3 पदसम्म हेर्न सक्नुहुन्छ। त्यस दिन उसले आफ्नो जीवनलाई परमेश्वरसँग आत्माको नियमित मौन गोप्य कुराकानीमा प्रयोग गर्ने निर्णय गर्यो। आज उसलाई उसका साथीहरूले दिएको नयाँ नामले चिनिन्छ, ब्रदर लरेन्स। उनी आफ्नो जीवनभरि अपरिचित रहे र आफ्ना बाँकी दिनहरू त्यो मठको भान्सामा बिताए। तर उनको वरपरका मानिसहरूले उनीबाट जीवित पानीका खोलाहरू बगि निस्केको पाए, त्यसकारण तिनीहरूलाई पनि उनले जस्तै परमेश्वरलाई चिन्न मन लाग्यो। तिनीहरूमध्ये एकजनाले लेख्यो, ती असल भाइले जताततै परमेश्वरलाई भेटाउँथे। उनले जुत्ता मर्मत गरिरहेको बेला होस् वा समुदायसँग प्रार्थना गरिरहेको बेला। ब्रदर लरेन्सको मृत्युपछि उनका मित्रहरूले उनका पत्रहरू र कुराकानीहरूको संग्रहका रूपमा एउटा पुस्तक तयार पारे। त्यसलाई परमेश्वरको उपस्थिति अभ्यास गर्नु भनिन्छ। अनि त्यो विगत 4 शताब्दीका सबैभन्दा धेरै पढिएका पुस्तकहरू मध्ये एक मानिन्छ। भान्सामा काम गर्ने यी सामान्य व्यक्तिको यो पुस्तक धेरै लोकप्रिय उपन्यासकारहरूका पुस्तक भन्दा बढी बिक्री भएको छ र यो पुस्तक अझै पनि धेरै बिक्री हुने पुस्तकको सूचीमा छ। ब्रदर लरेन्सले भनेका छन्, हाम्रो आत्मिक जीवनमा सबैभन्दा पवित्र र आवश्यक अभ्यास भनेको परमेश्वरको उपस्थिति हो। यसको अर्थ वहाँको दिव्य संगतिमा निरन्तर आनन्द प्राप्त गर्नु, कुनै पनि तरिकाले वहाँसँगको संवादलाई सीमित नगरी सबै ऋतु र हरेक क्षण वहाँसँग नम्रतापूर्वक र प्रेमपूर्वक कुरा गर्नु हो। परमेश्वरको उपस्थितिको प्रतिज्ञा हामीसँग छ, यसकारण प्रत्येक दिन वहाँको उपस्थिति अनुभव गर्ने अभ्यास गर्नु हाम्रो विशेष अधिकार नै हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल नखु

0: 杯，阿米小杯，呼吸上刷了个大头，等你吧。
1: 阿爸 ，प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी。
2: यो समय हो धन्यवाद बिहानी बिहानी जयमस्य साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा श्रोता धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनसँगै म आइजेक राई उपस्थित भइसकेका छौं। श्रोता आजको यस बिहानी तपाईँ जिरहनु भएको परिस्थितिहरूमा के तपाईँ धन्यवादी हुनुभयो? आजको बिहानी प्रभु येशूले तपाईँलाई दिनुभएका सम्पूर्ण थोकप्रति के तपाईँ धन्यवादी हुनुहुन्छ? आउनुहोस् हामी केही कुराहरू हेर्नेछौ। आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने ए अल्प विश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? प्रिय मित्र, मैले भर्खरै स्वयं प्रभु येशू ख्रीष्टले हामी मानिसहरूलाई आज तपाईँले मैले र यस संसारमा जो जति जीवित छौं सबैले यस बिहानी आफूले पाएको यो सुन्दर जीवनप्रति धन्यवादी हुन सकौ भनेर पवित्र शास्त्र बाइबलको मत्ती अध्याय 6 पद 30 बोल्नु भएको वचनलाई पढेर सुनाए, जुन वचनले हामी हरेकलाई परमेश्वरले सृष्टि गर्नुभएको सानो भन्दा सानो कुराहरूलाई पनि उहाँले कति वास्ता गर्नुहुन्छ भन्ने दृढ निश्चयता दिदछ र हामीलाई परमेश्वरमाथि पूर्ण विश्वास अनि भरोसा राखी आज हामीले पाएको जीवनलाई चिन्तामुक्त भएर खुशी साथ प्रभु येशूलाई धन्यवाद दिँदै उहाँकै वास्तामा आफ्नो जीवनलाई सुम्पिएर बाँच्नलाई प्रोत्साहन दिइरहेको छ। मित्र, आज हामी सायद बिहानैदेखि हाम्रो देशको परिस्थितिलाई लिएर वा संसारभर फैलिएको महामारीलाई लिएर चिन्तित हुँदै खबर पत्रिकाहरूका पानालाई पल्टाइरहेका छौं होला, वा एका बिहानै तपाईँमा कुनै यस्तो समस्या आइपरेको छ होला जसको समाधान तपाईँले पाउनु भएको छैन होला। तर यी सबै परिस्थितिहरूका बीचमा पनि परमेश्वरले हामी मानव जातिका सम्पूर्ण समस्याको समाधान गर्नलाई पूर्व प्रबन्ध गर्नुभएको व्यक्ति प्रभु येशू ख्रीष्ट परमेश्वरलाई पुकारा गर्न सक्दछौं। ती सम्पूर्ण समस्या चाहे

0: हाम्रो देशको सम्बन्धमा वा संसारको सम्बन्धमा होस् वा हाम्रो दैनिक जीवन जिउने सम्बन्धित वर्तमान र भविष्यमा आउने समस्याहरूका विषयमा नै किन नहुन्, प्रभु येशूले हरेक समस्याका समाधानको बाटो खोलिदिनुहुन्छ। किनभने उहाँ नै बाटो, सत्य र जीवन हुनुहुन्छ। जो प्रति धन्यवादी र पूर्ण भरोसा गर्ने हुँदा देश, परिवार, कार्यालय र हरेक ठाउँमा शान्ति र आशिषको वर्षा हुने गर्दछ। त्यसैले मित्र, आउनुहोस् सुन्दर बिहानीको यस समयमा सर्वशक्तिमान परमेश्वरलाई धन्यवाद दिउँ, किनभने परमेश्वरले उहाँको कृपामा हामीलाई आजको दिन देख्न नपाउने ती व्यक्तिहरूलाई जस्तो मृत्यु दिनुभएको छैन, तर हामी अझै सकुशल छौं, कठिनाईमा भए पनि जीरहेका छौं। विश्वव्यापी महामारीको बीचमा भए पनि, देशमा अभाव, राजनैतिक अस्थिरता भए पनि, पवित्र बाइबलमा उल्लेख गरिएको जस्तो महासंकष्ट र भयानक परिस्थितिबाट भएर जानदेखि चाहिँ जोगाएर राख्नु भएको छ, र जस्तो सुकै व्यक्तिलाई भए पनि येशूमा आशा राख्न सक्ने मानिस बन्ने मौका दिएर राख्नु भएको छ। मित्र, यस क्षणमा तपाईँ जहाँ हुनु भए तापनि आउनुहोस् र प्रार्थनामा भनौं। हे स्वर्गमा विराजमान हुनुहुने परमेश्वर पिता, धन्यवाद यस बिहानीको निम्ति। प्रभु, तपाईँ नै हाम्रो जीवनदाता हुनुहुन्छ, जसले हाम्रो हरेक क्षण, परिस्थिति र अवस्थालाई मूल्याङ्कन गर्दै हामीलाई जिउन सहायता गर्दै हुनुहुन्छ र पूरा विश्वलाई पनि अहिलेको अवस्थासम्म ल्याइ पुर्याउनु भएको छ। हामी कृतज्ञ छौं यी सबै कुराहरूप्रति। चढाउँछौ यो छोटो बिन्ती कृपालु अनि नयाँ दिन दिनुहुने जीवित प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन। श्रोता, एटिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै आजको लागि म आइजेक राई कार्यक्रम धन्यवाद बिहानीबाट बिदा हुन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

गुडनिच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्थन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसरता यो कार्यक्रम हरेक हप्ता आइतबार मंगलबार बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईसँग कुराकानी गर्ने गर्दछौ। र हाम्रो कार्यक्रमको उद्देश्य भनेको तपाईलाई प्रार्थनामा उत्साह दिनु, ताकि तपाई परमेश्वरको निकटतामा रहन सक्नु भएको, उहाँको छत्र छाया मुनि रहन सक्नु भएको हाम्रो कार्यक्रमको मुख्य उद्देश्य पनि यही नै रहेको छ। तादानी श्रोता, आज पनि हामी सदाको बिहान झैं तपाईको माझमा अबको करिब करिब आधी घण्टासम्म तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी उपस्थित भइसकेका छौं। आदरणीय श्रोता, यो कार्यक्रम तपाईको आफ्नो कार्यक्रम हो, यसकारणले गर्दा तपाई हामीसँग प्रार्थनामा सहकार्य गर्न सक्नुहुन्छ, प्रार्थनामा परमेश्वरको नजिक जान सक्नुहुन्छ र हामी तपाईसँग प्रार्थनामा सहकार्य गर्नको लागि हामी आउने गर्दछौ। श्रोता, अब भने आज पनि हामी तपाईको रेडियो सेट मार्फत तपाईको घर आँगनमा आइसकेका छौं। त आउनुहोस्, आजको यो बिहानलाई हामी प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै विषयहरू छ, कुनै विन्तीहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं र जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 हजुर 97-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तादृनी श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूकोमा केन्द्रित रहेर तपाईँसँग बातचित गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थना एउटा यस्तो विश्वासको यात्रा गर्ने साधन हो जसले सृष्टिकर्ता परमेश्वरलाई सामान्य केही शब्दमा अनुरोध गर्दाखेरि तपाईँ र मैले भने जस्तो गरी उहाँ हिँडिदिनुहुन्छ, तपाईँ र मैले चाहे जस्तो गरी काम गरिदिनुहुन्छ। हजुर श्रोता, सुन्दा अचम्म लाग्छ होला, कतिपय यस्ता जीवनमा पक्षहरू छ, ती पक्षहरूको केही चाहिँ त्यो क्षेत्रहरूमा परमेश्वर यसरी काम गर्नुहुन्छ र केही हाम्रो मानव जीवनको यस्ता पक्षहरू छ जो परमेश्वरले अगाडि नै त्यसलाई निर्धारित गरिसक्नु भएको हुन्छ, सेटअप गरिसक्नु भएको हुन्छ, ती कुराहरूलाई चाहिँ हामीले बदल्न सक्दैनौ। जुन परमेश्वरले अगाडि नै निर्धारण गरिसक्नु भएको हुन्छ त्यो चाहिँ बदलिँदैन, तर कति कुराहरू जो परमेश्वरले
हाम्रा स्थिति र अवस्थालाई हेरेर हामीले अथवा परमेश्वरले निर्धारण गर्नुहुन्छ। त्यो चाहिँ परमेश्वरले हाम्रो निम्ति बदल्न सक्नुहुन्छ। उदाहरणको लागि हामी हेर्न सक्छौ गन्तीको पुस्तक 10:35-36 पदमा, इसरायलीहरूले अब भेटुने पाल त्यहाँ तयार गरेका छन् र भेटुने पाल चाहिँ इसरायलीहरू 40 वर्षको यात्रा गर्ने क्रममा आफू जहाँ जहाँ गयो त्यही त्यही लिएर गए र जहाँ जहाँ गयो त्यही त्यही त्यो पाल खडा गर्ने अनि फेरि हिँड्ने बेला भयो फेरि त्यो पाल उठाएर लिएर हिँड्ने यस्तो चाहिँ गर्ने गरिन्थ्यो। अनि एउटा अचम्म लाग्दो कुरा के थियो भन्दा 40 वर्षसम्म जब जब परमेश्वरको पाल खडा हुन्थ्यो कुनै ठाउँमा कुनै स्थानमा अनि इसरायलीहरूले पनि त्यसको वरिपरि आफ्नो आफ्नो निर्धारित ताँती अनुसार आफ्नो आफ्नो पाल गाडिसक्थे, त्यसपछि परमप्रभुको बादल त्यो पालको ढोकामा आएर त्यो पालमाथि खडा हुन्थ्यो। आदरणीय श्रोता, त्यो यस्तो बादल थियो जो जतिसुकै प्रचण्ड गर्मीमा पनि कहिल्यै पानी बनेर बर्साउँदैन थियो न त कहिल्यै सकिन्थ्यो। अनि फेरि त्यही बादल जब घाम अस्ताएर साँझ पर्थ्यो तब त्यो छाउनी वरिपरि भनौँ इसरायलीहरू जुन जति क्षेत्रमा बस्थे ती सबै क्षेत्रहरूलाई उज्यालो पार्नको निम्ति आगोको खामो बनेर बसिदिन्थ्यो। यो एउटा अद्भुत दृश्य त्यहाँ थियो श्रोता। अनि त्यसपछि जब जब छाउनीको बीचबाट भनौँ भेट हुने पालबाट बादल हट्थ्यो तब मानिसहरू गएर त्यो छाउनीलाई ओखल्ने काम गर्थे र त्यसलाई एउटा आफ्नो आफ्नो एउटा शैली अनुसार त्यसलाई प्याक गरेर अनि बोकेर हिँड्ने गर्थे। अनि जब जब त्यो बादल कुनै ठाउँमाथि अडिन्थ्यो त्यो छाउनीलाई त्यहीँ गाडिन्थ्यो र फेरि त्यहाँ सबै कुराहरू मिलाइसकेपछि त्यो बादल सिधै भेटुने पालमाथि आएर एउटा खाबोको रूपमा बस्ने गर्थ्यो। प्रेसवता, हामीले गन्ती 10:35-36 हेर्ने भने मोसाले यसरी प्रार्थना गर्थे। जब सन्दुक अघि लगिन्थ्यो तब मोसाले भन्थे, हे परमप्रभु उठ्नुहोस्, तपाईँका शत्रुहरू तितर बितर हुन् र तपाईँलाई तिरस्कार गर्नेहरू तपाईँका अघि अघि भागुन्। अनि 36 अनि सन्दुकले विश्राम गर्दा तिनले यसो भन्थे, हे परमप्रभु इसरायलका हजारौं हजार कहाँ फर्केर आउनुहोस्। यहाँ हामी देख्छौ प्रार्थना सामान्य छ। मोसाले परमेश्वरसँग आज्ञा गर्दैछन्, अब हामी छाउनी उठाएर हिँड्दैछौ, तपाईँ हिँड्नुहोस्, हाम्रो अघि अघि जानुहोस्, हाम्रा शत्रुहरूलाई तितरभित्र पारिदिनुहोस् र हामीलाई सुरक्षा दिनुहोस्। अनि फेरि जब सन्दुक अथवा भेटुने पाल खडा हुन्थ्यो उनले भन्थे, हामीहरूको बीचमा आउनुहोस् र अब हामीसँग विश्राम गर्नुहोस् र हामीलाई तपाईँको विश्राम दिनुहोस्, तपाईँको सुरक्षा दिनुहोस् भनेर भन्ने गर्थे। परमप्रभु परमेश्वरले यो 40 वर्षको अवधिमा छाउनीबाट आफ्नो उपस्थिति हटाउने र छाउनीमा फेरि आफ्नो उपस्थिति फर्काउने कार्य चाहिँ उहाँले मोसाको प्रार्थना अनुसार गर्नुभएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, यसबाट के थाहा हुन्छ भने सर्वशक्तिमान परमेश्वर
जसले सिंहो ब्रह्माण्ड स्वर्ग र पृथ्वी सृष्टि गर्नु हो, जसले मोसा जस्तो अथवा मोसा भन्दा अझै असल मानिसहरू उहाँले आफ्नै हातले सृष्टि गर्न सक्नुभयो। अनि त्यो परमेश्वर अब मोसाको केही शब्दको निर्देशन भनौं एउटा बिन्तीमा परमेश्वरले काम गरिराख्नु भएको छ। यसबाट तपाईँले के बुझ्नुपर्छ भन्दा सृष्टिकर्ता परमेश्वर साँच्चै नम्र हुनुहुन्छ। जो नम्रतासँग उहाँसँग व्यवहार गर्छ उहाँ नम्र नै देखा पर्नुहुन्छ। हाम्रो बाइबलले भन्दछ जसले चलाखीपूर्ण तरिकाले परमप्रभुसँग व्यवहार गर्नुहुन्छ उहाँ चलाखै देखिनुहुन्छ। जो सोझो हृदयले परमप्रभुसँग व्यवहार गर्न खोज्छ उहाँ सोझो नै देखा पर्नुहुन्छ। जो आफ्नो चतुर्याईमा परमप्रभुसँग व्यवहार गर्न खोज्छ उहाँ त्यससँग चतुराई नै प्रकट हुनुहुन्छ। हामी देख्छौ मोसाले एउटा उपाधि पाएका थिए, संसारको सबैभन्दा नम्र मानिस भन्ने एउटा उपाधि परमप्रभुले मोसालाई दिनुभएको थियो। त्यही कारण परमेश्वरले मोसालाई यो उपाधि यसै दिएका थिएनन्, अर्थात् परमेश्वरले मोसालाई यो उपाधि यसै दिनुभएको थिएन, किनभने उनी साँच्ची नै परमप्रभुसँग नम्रतामा पेश आएका थिए। उनमा न कुनै घमण्ड थियो, न कुनै कुराको केही प्राप्त गर्ने एउटा भोक नै थियो। उनले सिर्फ परमेश्वरको आज्ञालाई पालन गर्दै थिए, परमेश्वरको निर्देशनमा आफ्नो सारा जीवन बिताउँदै थिए। त्यही कारणले गर्दा परमेश्वर पनि मोसाको अगाडि नम्र देखा पर्नुभयो र मोसाको भनाई अनुसार उहाँले गर्नुभयो। उहाँले केवल उजाड स्थानमा मात्रै मोसाको काम मोसाको इच्छा अनुसार गर्नु भएन। मिश्र देश जतिखेर स्वतन्त्रताको लागि एउटा अघोषित संग्राम चलिरहेको थियो, युद्ध चलिरहेको थियो, त्यस बिना हात हतियारको अघोषित युद्धमा पनि परमेश्वरले मोसाको अवस्था मोसाको इच्छा अनुसार काम गर्नुभएको हामी देख्छौं। यो परमेश्वरको नम्रता हो। श्रोता, अब हामी देख्छौ तपाईं र म परमेश्वरको अगाडि कसरी प्रस्तुत भइरहेका छौं। यो तपाईंले र मैले आफूले आफूलाई निहाल्नुपर्ने कुरा हो। र यहाँ मोसाले यसरी प्रार्थना गर्दै गर्दा मोसाको दिमागमा के चलिरहेको थियो भन्ने कुरा पनि हामी अलिअलि अनुमान लगाउँ। जब मोसा परमप्रभु सँगसँगै यात्रा गर्थे, इसरायलीहरू परमप्रभुसँगै यात्रा गर्थे, पहिलो कुरा यात्राको क्रममा उनीहरूले परमेश्वरको आत्माद्वारा मार्गदर्शन प्राप्त गर्थे कि अब हामी कुन दिशातिर लाग्नुपर्ने हो अथवा हामी कस्तो बाटो जानुपर्ने हो। उजाड स्थान जहाँ जता हेरे उतै उस्तै देखिन्छ, त्यहाँ कुनै दिशा बोध हुँदैन, कुनै दिशाको फरक पनि छुट्याउन सकिँदैन, खास गरी रातको समयमा। आदरणीय श्रोता, अनि जतासुकै हेर्यो बादल बालुवै बालुवाको त्यो मरूभूमिमा यात्रा गर्न कठिन हुन्छ। अनि दोस्रो कुरो, मरूभूमिमा थुप्रै यस्ता शत्रुहरू हुन्छन् जो जंगली जनावरहरू हुन सक्छन् अथवा विषालु साँपहरू हुन सक्छन् अथवा परमप्रभुलाई मन नपराउने वा इसरायलीहरूलाई नाश गर्न चाहने
शत्रु राष्ट्रहरू पनि त्यहाँ हुन सक्थे। अनि जब परमप्रभु परमेश्वर आफै इसरायलीहरूको यात्रामा हिँड्नुहुन्थ्यो त्यतिखेर परमप्रभुको भय डर र त्रास चारैतिर फैलन्थ्यो र उनीहरूका शत्रुहरू चाहे ती जनावर हुन् चाहे ती विषालु सर्पहरू हुन् चाहे ती शत्रु राष्ट्रका मानिसहरू हुन् एक हिसाबमा उनीहरूले आफूमा आफै एक प्रकारले तितर बितर हुन्थे र इसरायलीहरूको निम्ति त्यहाँ बाटो खुल्ला हुन्थ्यो र उनीहरू शान्तसँग आफ्नो मालमत्ता बोकेर हिँड्न सक्थे। यही कारणले गर्दा मोसाले यसरी प्रार्थना गर्ने गरेको हामी थाहा गर्छौं। आदरणीय श्रोता, उनले यसरी प्रार्थना गरे, यात्रा र छाउनी राख्दा मोसाले प्रार्थना गर्छन् कि परमप्रभुले विजय दिनुहोस् र उहाँको उपस्थिति तिनीहरूको माझमा रहोस् भन्ने मोसाको एकमात्र चाहना भएको हामी देख्छौं। त्यसै गरी अब सन्दुकलाई विश्राम गर्दा पनि उनले प्रार्थना गर्थे। के भनेर प्रार्थना गर्थे भन्दा, अब तपाईँ इसरायलका हजारौं हजारका फर्किआउनुहोस् र हामीसँग विश्राम गर्नुहोस्, किनभने तपाईँको विश्राममा हामीले पनि विश्राम पाउँछौ, तपाईँसँगको विश्राममा हामीले सुरक्षा पाउँछौ, तपाईँसँगको विश्राममा हामी कुनै उजाड स्थानमा लुट्ने लुटेरा समूहहरूबाट डराउनु पर्दैन अथवा हाम्रा गाई बस्तु भेडाहरू चोर्न आउने जंगली जनावरहरूबाट पनि हामी डराउनु पर्दैन, किनभने जब हामी तपाईँसँग विश्राम गर्छौं तब हामीले चारैतिरबाट सुरक्षालाई प्राप्त गर्न सक्छौं भन्ने उनको यो ठम्याइ थियो। र हुन्थ्यो पनि त्यस्तै, जब जब परमेश्वरको उपस्थिति छाउनीमा हुन्थ्यो त्यहाँ कसैले पनि ठाडो शिर गरेर नजर उठाएर उनीहरूलाई हेर्न सक्दैन थिए। त्रिश्रोता, यी सबै कुराहरूबाट हामीले के थाहा गर्न सक्छौं भन्दा, यदि हामी परमप्रभु परमेश्वरसँग नम्रतापूर्वक व्यवहार गर्छौं भने उहाँ पनि हामीसँग नम्रतापूर्वक व्यवहार गर्नुहुन्छ। जब जब हामी उहाँलाई हाम्रो यात्रासँगै सहयात्रा गरिदिनुहोस् अथवा हामीलाई बाटो देखाइदिनुहोस् भनेर हामी प्रार्थना गर्छौं, परमप्रभु चुपचाप आफ्नो सामर्थ्य हातले तपाईँको विश्वासको यात्रामा तपाईँलाई समातेर डोर्याउनुहुन्छ। यहाँसम्म कि तपाईँले नचिनेको ठाउँमा नजानेको बाटो हिँड्दा पनि तपाईँले सहज रूपले त्यो बाटोमा यात्रा गर्न तपाईँले सक्नुहुन्छ, त्यो पनि सुरक्षित बिना झन्झट। अनि साथै तपाईँ यदि परमप्रभु परमेश्वरको उपस्थितिमा विश्राम गर्न चाहनुहुन्छ र उहाँसँग विश्राममा तपाईँ प्रवेश गर्न चाहनुहुन्छ भने तपाईँ जहाँ बसेर उहाँले मलाई विश्राम दिनुहोस् भनेर तपाईँ उहाँसँग प्रार्थना गर्नुहुन्छ, तब उहाँको जीवित उपस्थितिले तपाईँलाई तपाईँ भएकै ठाउँमा तपाईँलाई विश्राम दिन सक्छ। श्रोता, यसकारणले गर्दा तपाईँ जीवनको दौड़मा दौड़नुहोस् वा विश्राम लिनुहोस्, जे गर्नुहोस् यी दुवै काम परमप्रभुसँगै मिलेर तपाईँले गर्नुभयो भने तपाईँको जीवनमा कुनै पनि समस्या हुँदैन अथवा ती समस्याहरू आयो भने पनि तपाईँमाथि हावी भएर तपाईँलाई दबाउन सक्दैन। आदरणीय श्रोता, यसकारणले गर्दा तपाईँ र हामी परमप्रभु परमेश्वरसँग बडो नम्रता र दीनता साथ हामी प्रस्तुत हुनुपर्छ। प्रिय श्रोता, र यी सबै कार्यहरू कसरी गर्न सकिन्छ? पहिलो कुरा त तपाईँ र मैले त
धर्मशास्त्र बाइबल पढ्नु पर्यो, परमेश्वरको आज्ञाहरू थाहा पाउनु पर्यो। जब हामी परमेश्वरको आज्ञाहरूलाई थाहा पाउँछौ र नम्रतापूर्वक उहाँका आज्ञाहरूलाई पालन गर्छौं, त्यसपछि हामी प्रार्थना गर्छौं र प्रार्थना गर्दा सृष्टिकर्ता परमेश्वरले हाम्रो निम्ति जे गरोस् भन्ने हामी चाहन्छौ अथवा जस्तो प्रकारको प्रतिफल उहाँले दिनुभएको होस् भन्ने हामी चाहन्छौ, उहाँले त्यही गर्नुहुन्छ। आदरणीय श्रोता, तपाईँ सृष्टिकर्ता परमेश्वरसँग कसरी जोडिनु भएको छ, कस्तो तरिकाले प्रस्तुत भइराख्नु भएको छ? आज तपाईँ र मैले आफूले आफूलाई एउटा मूल्याङ्कन गर्ने दिन हो। तपाईँ उहाँको अगाडि कसरी प्रस्तुत हुँदै हुनुहुन्छ प्रिय श्रोता? अनि तपाईँ जसरी उहाँको अगाडि प्रस्तुत भइराख्नु भएको छ, तपाईँले उहाँलाई त्यस्तै भेट्नुहुन्छ प्रिय श्रोता। त्यसकारणले गर्दा हामी कसरी प्रस्तुत हुनपर्ने हो, हामीले सिकेका छौं। मूसा सम्पूर्ण रूपले परमप्रभुमा नम्र भएर प्रस्तुत भए। परमेश्वर मूसाको निम्ति नम्र बनेर आउनुभयो। अनि परमप्रभुका शत्रुहरू, यहोवा परमेश्वरका शत्रुहरू उहाँका जनहरूको विरूद्धमा कठोर भएर प्रस्तुत भए र परमेश्वर इसरायलहरूका शत्रुहरूको विरूद्धमा उहाँ पनि कठोर नै भएर प्रस्तुत भए हुनुभयो। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने भने यहाँ मूसा एकजनाले मात्रै परमप्रभुको उपस्थिति चाहेका छैनन्, सोलोमनले पनि चाहेका छन्, त्यसै गरेर दाऊदले पनि चाहेका छन् जो वीर योद्धा थिए, अनि अरू अगमवक्ताहरू जसले परमेश्वरलाई साँचो रूपले चिने हरेकले परमप्रभुको उपस्थितिलाई चाहे, परमप्रभुसँगको विश्रामलाई चाहे, परमप्रभुको आनन्दमा प्रवेश गर्न चाहे र उनीहरूले आफ्नो चाहना अनुसार आफ्नो जीवनलाई त्यसै गरी परमप्रभुको सामु प्रस्तुत गरे र परमेश्वर त्यही रूपमा उनीहरूको बीचमा प्रकट हुनुभयो। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिनेवाला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। आदरणीय श्रोता, हामी कुरालाई निरन्तरता दिँदैछौ र हामी देख्छौ गन्ती 11 अध्यायमा एउटा समस्या आएको छ। त्यो के हो भन्दा मानिसहरूले अब चाहिँ हामी मासु खान्छौ, मासु चाहियो भन्ने उनीहरूले चाहे, उनीहरूको माग त्यो थियो। यो कुरालाई मोसाले परमप्रभुको सामु लिएर जानु गए र परमप्रभु परमेश्वरले मोसालाई भन्नुभयो, तिनीहरूले एक दुई दिन होइन, 10-20 दिन होइन, पूरा महिनाभरि नाकबाट त्यसको दुर्गन्ध अथवा त्यसको गन्ध आउने गरी, वाक्का आउने गरी खानेछौ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको हामी पाउँछौ। अब मोसाले भन्छन् फेरि परमप्रभुसँग, मसँग यात्रामा पैदलमा हिँड्नेहरू 6,00,000 छन्, तापनि महिनाभरि म तिनीहरूलाई मासु दिन्छु भनी भन्नुहुन्छ कि यी सबै भेडा बाख्राका बगालहरू र गाईवस्तुका बथानहरू मारेर पनि यतिका मान्छेलाई पुग्छ र, अथवा समुद्रका सारा माछाहरू पक्रेर पनि तिनीहरूलाई पुग्छ र? यो मोसाको सीमित सोच र सीमित ज्ञान हो। प्रतिक्रियामा परमप्रभु क्रोधित हुनु भएन। परमप्रभुले भन्नुभयो, के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन, तैँले त्यो देख्नेछस्। आदरणीय श्रोता, यो परमप्रभुको प्रतिक्रिया हो र हामीले प्रार्थना गर्दाखेरि हाम्रो सीमित सोचाइ र सीमित ज्ञान राखेर प्रार्थना गर्ने होइन। हामीले जहिले पनि प्रार्थना गर्दाखेरि एउटा कुरा सदैव मनन गरेर प्रार्थना गर्नुपर्छ कि हाम्रा परमेश्वरको शक्ति कम भएको छैन, उहाँसँग असीमित शक्ति छ र उहाँको शब्दावलीको पुस्तकमा असम्भव भन्ने शब्दै छैन। अर्थात् परमप्रभु परमेश्वरको अगाडि हरेक कुरा सम्भव छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नुपर्छ। हामी देख्छौ मोसाको अगाडि त्यत्रा मानिसहरूलाई एक महिनासम्म मासु खुवाउनु असम्भव थियो। उनीहरूसँग सीमित भेडा बाख्रा थिए, जनावर थिए र समुद्र पनि टाढा थियो। ल, समुद्र नजिक गएर माछा मारियो भने पनि एक महिनामा त्यो ओरपर भएका समुद्रमा भएका सबै माछाहरू सकिनेवाला थिए। तर परमप्रभु परमेश्वरको सोच अलगै थियो र उहाँले अलगै तरिकाले काम गर्नुभयो र इसरायलीहरूले प्रतिज्ञा गरिए अनुसार अघाउन्जेल मासु खाए र तृप्त भए। श्रोता, यो परमेश्वरको शक्ति हो र यीशु ख्रीष्टमा पनि त्यस्तै शक्ति थियो। उहाँले 5 रोटी र 2 माछाले 5,000 खुवाउनुभयो, जो बिल्कुलै असम्भव थियो। यसकारणले गर्दा हामी जब प्रार्थना गर्छौं, प्रार्थना गर्न बस्छौं, तब उहाँको शक्तिलाई हाम्रो सीमित सोचले, कमजोर सोचले नसोचौं र उहाँ परम शक्तिशाली हुनुहुन्छ र उहाँको शक्ति कहिले पनि कम हुने छैन भन्ने सोचका साथ प्रार्थना गरौं। श्रोता, यति भन्दै अब नै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र यसरी नै प्रार्थना गर्दै रहनुहोस् भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरी, अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ र आजको दिन तपाईँको आशिषमय रहोस्। अवस्था, जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्यमा र कार्यक्रम तपाईँ प्रत्येक हप्ता आइतबार बिहान 7:30 देखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रम मार्फत साइकोलोजिस्ट फार्मासिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू सुन्न सक्नुहुनेछ र यो समय हामी कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै मिठो गीतपछि स्वागत गर्न चाहन्छौ र अब भने पालो भएको छ साइकोलोजिस्ट तथा फार्मेसिस्ट महेन्द्र खड्काज्यूबाट स्वास्थ्यसँग सम्बन्धित कुराकानी सुन्ने र यो समय म उहाँलाई दिन चाहन्छु।
1: श्रोताहरू जय मसिंह, सदाको आइतबार चाहिँ आजको आइतबार पनि हामी तपाईँहरूको माझमा उपस्थित भएका छौँ। गएको केही हप्ता हामीले मानसिक स्वास्थ्य अझ भनौ आत्मदाह र आत्महत्याका बारेमा केही कुराहरू बोलेका थियौँ। मानिस स्वस्थ हुनुपर्छ, शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ भनेर हामीले बोलेका थियौँ। त्यसै गरेर आज पनि मानसिक स्वास्थ्य मात्र होइन देश पनि स्वस्थ हुनुपर्छ भन्ने विषयवस्तु लिएर म तपाईँहरूको माझमा आइरहेको छु। हजुर श्रोताहरू, आज भोलि केही दिन यता नेपालमा केही तराईका जिल्लाहरूमा शान्ति र सद्भाव खलबल हुने खालका केही गतिविधिहरू भइरहेका देखिन्छन् र केही मान्छेहरूको ज्यान पनि गएको हामीले छापाहरूमा अनि समाचारहरूमा सुन्न पाएका थियौँ। त्यो साह्रै दुःखद कुराहरू। नेपाल एउटा सबै जात जाति धर्म समुदाय वर्ण सबै मिलेर बसिरहेको एउटा पृथ्वीनारायण शाहले भने अनुसार 4436 वर्षको फुलबारी हो र केही दिन यता यति राम्रो फुलबारीमा यति राम्रो फूलमा कहीँ कतै कसैको दुष्ट आँखा परेको छ या हामीहरू अलि आफ्नो धर्म मात्र ठुलो मै मात्र ठिक हो मैले मात्र गर्न पाउनु पर्छ भनिकन हामीहरू अलि उश्रृङ्खल भएको हो कि जस्तो देखिन्छ। त्यही विषयवस्तुमा हामी रहेर आज कुराहरू गर्नेछौँ। आदरणीय श्रोताहरू, धर्म किन आवश्यक छ, धर्मको आवश्यकता के हो, वास्तवमा सबैले आफ्नो धर्म मान्ने परम्परा रहिआएको छ र आफ्नो स्वविवेकले आफूले मन पराएको आफ्नो आस्थालाई मन पराउनु त्यसलाई मान्नु र त्यसलाई अगाडि बढाउनु सबैको आफ्नो उद्देश्य हुन सक्छ। तर धर्मको उद्देश्य अशान्ति हिंसा र मान्छे लिनुपर्ने खालको चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। धर्मको उद्देश्य शान्ति फैलाउनु नैतिकता देखाउनु र मानव हितमा हुनुपर्छ जस्तो लाग्छ। जुन धर्ममा शान्ति छैन, जुन धर्ममा नैतिकता छैन, जुन धर्म मानव हित विपरीत छ भने त्यो धर्म हुन सक्दैन। अब धर्मलाई विभिन्न राजनीति अथवा घृणा वा हिंसासँग जोडिन्छ, त्यसले समाजलाई विभाजित गर्न सक्छ र त्यसको दूरगामी असर हामीले संसारका धेरै ठाउँहरूमा हेरेका छौँ। त्यसकारण यहाँलाई लाग्न सक्छ धर्मको नाममा किन झडप हुन्छ होला। मुख्यतया दुई या दुई भन्दा बढी धर्मको बीचमा गलत सूचना र अफवाह फैलाउने कुराहरूले यसलाई असर गरेको हुन सक्छ। एउटा गलत सूचनाले धेरै कुराहरू बिगार्न सक्छ, त्यसकारण यसमा मिडिया कर्मीहरू अहिले विभिन्न छापाका होलान्, युट्युबका होलान् या सोसियल मिडियाका होलान्, सबैले गलत सूचनालाई प्रवाह गर्नु हुँदैन र यस्तो अफवाहहरूलाई फैलाउनलाई रोक्नुपर्ने अहिलेको आवश्यकता हो जस्तो लाग्छ। र हामीहरू धार्मिक सहिष्णुतामा हुनुपर्छ, हामी अहिष्णुतामा लाग्नु हुँदैन। एकले अर्काको धर्मलाई विरोध गर्ने, अर्काको मानिरहेको चिजलाई मन्दिर होस् चाहे मस्जिद होस् चाहे जुनसुकै चिज होस् त्यसलाई हामीले बिगार्न भत्काउन या अरूलाई अपहेलना गर्नेतिर हामी लाग्नु हुँदैन, त्यसले सामाजिक सद्भाव भड्किन्छ र यस्तो चिज हो धर्म भन्ने त्यो धर्मलाई कसैले चलायो भने मान्छेहरू त्यसका लागि ज्यान दिन पनि तयार रहेका कुराहरू संसारका विभिन्न उदाहरणहरूबाट हामीले देख्न पाउँछौँ। अनि राजनीति स्वार्थका लागि धार्मिक भावनाको दुरुपयोग गरिन्छ, विभिन्न धर्मका नाममा राजनीतिक दलहरू खोलिएका छन् र त्यो धर्मको नाममा आफ्नो राजनीतिको रोटी सेक्नेहरूले समाजलाई झनै दुर्गामी असरमा लान सक्छन् जस्तो लाग्छ। त्यसकारण राजनीतिक स्वार्थको लागि धार्मिक भावनाको दुरुपयोग गर्नु हुँदैन। र अर्को कुरा, सामाजिक सञ्जालमा जुन हामी अहिले धेरैको मान्छेको हात हातमा यो सामाजिक सञ्जाल छ, त्यसमा भ्रम फैलाउने खालका कुराहरूलाई तत्कालले रोक्नुपर्छ। एकले अर्कालाई टिका टिप्पणी गर्दा या बोल्दा कुनै पनि कुरामा यी कुराहरूबाट हामी एकदम सचेत हुनुपर्छ। अनि दुई समूह बीचमा भएको झैझगडाहरूको लागि संवादको आवश्यकता पर्छ। दुई पक्ष मिलेर संवाद गर्न थाल्यौँ भने कुनै पनि समस्याको समाधान हुन्छ र संवादको अभाव हामीले हुन दिनु हुँदैन। अनि जुन देशमा बस्छौँ हामी, जुन देशको संविधान मान्छौँ, त्यो देशको कानूनको हामीले पूर्ण रूपमा पालना गर्नुपर्छ। यदि हामीले कानूनको पालना गरेनौँ भने त्यहाँ कानून विपरीत जुन गतिविधिहरू हुन्छन् त्यसले गर्दा यहाँ समाजमा हिंसा फैलिन सक्छ। त्यसको ज्वलन्त उदाहरण अहिले हाम्रो समाजको भइरहेको छ। हाम्रो समाजमा यस्ता नराम्रा कुराहरू आइरहेका छन्, तपाईँ हामी अब ढिलो नगरिकन एक हुनुपर्छ जस्तो लाग्छ। आदरणीय श्रोताहरू, के झगडाले या यस्ता समस्याहरू समाधान गर्न सक्छ होला त एकअर्का बीचमा? इतिहासले देखाएको छ कि हिंसाले प्राय नयाँ पीड़ा, आर्थिक क्षति, मानसिक आघात र समाजमा अविश्वास मात्र बढाउँछ। त्यही समाज हो, त्यही समाज हो हिजोसम्म दशैंमा मुस्लिम आउँथ्यो, मुस्लिमको पर्वमा हिन्दू जान्थ्यो, क्रिस्चियनको पर्वमा हिन्दू मुस्लिमहरू आउँथ्यो भने आज एकले अर्कालाई देखिन नसक्ने स्थिति किन भएको छ? इतिहासले देखाएको छ यस्ता अवस्थाले गर्दा समाजमा धेरै कुरामा हामी पछाडि पर्छौँ। अब हाम्रो देशको नयाँ सरकार बनेको थियो, अब अगाडि बढ्नु पर्थ्यो, झन् एउटा अस्थिर सरकार भएको बेलामा देशमा स्थिरताको कुरा आउनु पर्नेमा झन् नराम्रो भएर गएर त्यसमा सबै मान्छेहरू सहज सजग हुनुपर्छ र एक्लै अर्कालाई हामीले सहनुपर्छ। एक्लै अर्काको विरोध गर्ने होइन, स्थायी समाधान भनेको संवाद नै हो। झैँ झगडा मारपिटले समाधान दिँदैन, हामी न्यायको पक्षमा हुनुपर्छ। हामीहरू कानूनी प्रक्रिया पूरा गर्नुपर्छ, आपसी सम्मानबाट एकले अर्कालाई सम्मान गर्नुपर्छ। आपसी सम्मानबाट आउने कुनै पनि कुराहरू हामीले त्यसलाई हामीलाई फाइदा गर्छ, त्यसले हाम्रो समाजलाई जोगाउँदछ। संसारका केही उदाहरणहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ। संसारमा भारतका केही धार्मिक दंगा भएका इतिहासहरू छन् जसले हजारौं मान्छेलाई विस्थापित गरेको थियो र धेरै ठूलो आर्थिक क्षति भएको हामीले हाम्रो छिमेकी देशबाट थाहा पाएका छौँ। त्यसै गरेर नाइजेरियामा भएको धार्मिक तथा सामुदायिक हिंसाले धेरै नागरिकको ज्यान गयो र मुलुक एकदमै समस्यामा रह्यो, गरिबीमा रह्यो। त्यसै गरेर तपाईँहरूले श्रीलंकाको धार्मिक तनावपछि हेर्नुभयो भने श्रीलंका एकदमै धेरै पर्यटकहरू जाने स्थान हो र त्यहाँ पर्यटन व्यापार र सामाजिक सम्बन्धमा ठूलो असर परेको थियो, भौतिक कुराहरू क्षति भएका थिए। त्यसै गरेर तपाईँहरूले मध्यपूर्वका केही क्षेत्रमा लामो समयको भएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्वले लाखौं मानिस विस्थापित भएका, मानिसहरूको बेघर भएको, मानिसहरू मरेका कुराहरू हामीले देखेका छौँ, सुनेका छौँ। त्यसकारण मुख्य शिक्षा हामीले के लिनुपर्छ त भन्दा आदरणीय श्रोताहरू, जहाँ हिंसा भयो, जहाँ हत्या भयो, त्यहाँ अनन्त फेरि वार्ता, मेलमिलाप र कानूनी प्रक्रियाकै आवश्यकता परेको छ। फेरि हामी मिल्नु नै छ, एक दिन मिल्नु नै पर्छ भने आज किन झगडा गर्ने, किन तिक्तता, किन रिस पोख्ने? यो मानव जीवन एकचोटि पाएको जो प्रधान हो, यसलाई हामीले बचाउनु पर्छ। आदरणीय श्रोताहरू, हामी सबैजना प्रत्येक देशको नागरिकहरू यसका लागि सचेत र सजग हुनुपर्छ। नेपालका लागि हामीले समाधानको बाटोहरू खोज्नुपर्छ, देशलाई उन्नति र प्रगति हुनेतिर लानुपर्छ, आर्थिक रूपमा समृद्धि हुने कुराहरूमा जानुपर्छ। के चर जाने, के मन्दिर जाने, के मस्जिद जाने, हामी सबै के गुम्बा जाने, कि हामी सबै एक हुन सक्दैनौ? हिजोसम्म एक भएर बसेको समाज आज एक हुनलाई केले रोकेको छ? त्यसकारण हामीहरू अन्य बाह्य शक्तिको प्रभावमा परेका हौ भने त्यो प्रभावबाट हामी टाढा हुनुपर्छ, त्यो पीड़ाबाट हामी मुक्त हुनुपर्छ र देशलाई बचाउनुपर्छ। त्यसकारण आदि श्रोताहरू, हामीले संविधान र कानूनको सम्मान गर्नुपर्छ। यदि मूल कानून नै हामीले मानेनौ भने भोलि हाम्रो देश कसरी चल्ला? कुनै पनि एउटा घर चल्नलाई एउटा घरको प्रमुख मान्छे एउटा साधारण नीति नियम मर्यादा पालना गर्नुपर्छ भने देश जस्तो ठूलो कुरा जहाँ विभिन्न जात समुदाय वर्ग धर्मका मान्छेहरू हुन्छन् त्यहाँ त झन् कानूनको पालना हुनै पर्छ। सबै धर्म र समुदाय प्रति सबै मान्छेले सम्मान गर्नुपर्छ, सबैले एकले अर्कालाई अप्नाउनु पर्छ, एकले अर्कालाई माया गर्नुपर्छ। अफवाह हामीले फैलाउनु हुँदैन, अफवाहको सट्टा आधिकारिक सूचनालाई मात्र हामीले विश्वास गर्नुपर्छ। विभिन्न सोसल मिडियामा आउने कुराहरूलाई हामीले त्यसलाई बचाउनु हुँदैन। धार्मिक अगुवा, नागरिक समाज र सरकार बीच एकदमै नियमित संवाद हुनुपर्छ। यस्तो बीचमा पुलिस प्रशासन आर्मी पनि एकदम सजग हुनुपर्छ, यिनीहरूले पनि यस्तो बेलामा गोली चलाउने कामलाई रोक्नुपर्छ, किनकि संवाद बिना यो कुरा हुन सक्दैन, समाजले नै यो कुराहरू मिलाउन सक्छ। विद्यालयहरू छन्, विद्यालयहरूमा शान्ति सहिष्णुता नागरिक शिक्षाको हामीले प्रवर्धन गर्नुपर्छ। हामीले स्कूलदेखि नै यी कुराहरूलाई प्रमोट गर्नुपर्छ, साना साना नानी बाबुलाई नै हामीले यो कुराहरू सिकाउनुपर्छ, किनकि यो देश उनीहरूको भविष्य हाम्रा बाल बालिकाहरूको। अनि युवा जगत, युवा जुन अहिले सोसियल मिडियामा बढी एक्टिभ छ, त्यो युवा समाजलाई, युवालाई सामाजिक सञ्जालमा हामीले एकदमै जिम्मेवार बनाउनुपर्छ। कुनै बरु नीति नियम ल्याएर, कानून बनाएर या कुनै शिक्षाहरू दिएर के गर्न सकिन्छ त हामीले देशप्रति उहाँहरूलाई जिम्मेवार बनाउनुपर्छ। हामीले हिंसामा कहिले पनि विश्वास गर्नु हुँदैन, कानूनी बाटोमा समस्या समाधान गर्ने कुराहरू खोज्नुपर्छ। सबैका लागि कानून छ, अदालत छ, पुलिस छ, प्रशासन छ। मलाई पढेको पीड़ाहरू मैले सम्बन्धित कानूनको बाटो पछ्याएँ भने मैले न्याय पाउँछु। त्यसकारण गलत बाटोबाट, हिंसाबाट हामीले समस्या समाधान गर्ने कुरामा हामी कहिल्यै कदापि लाग्नु हुँदैन। हिंसाले संसारमा कसैले पनि जितेको छैन, हिंसा हुने ठाउँमा जहिले पनि दुवै पक्षको क्षति हुन्छ, लाग्न सक्छ। केही समयको लागि लडाईमा, युद्धमा एक पक्षले जित्यो जस्तो लाग्ला, तर दुर्गामी असर हेर्यौं भने हामीले संसारका धेरै झैझगडा भएका देशहरूमा धेरै पुस्तासम्म त्यो असरहरू परेको छ। त्यसकारण आफ्नो देश नहुनेहरूलाई थाहा हुन्छ देश के हो। तपाईँहरू हामी आफ्नो देशमा बसेका छौँ, शरणार्थी भएर मुगलानमा बसेका मान्छेहरूलाई देशप्रतिको पीड़ा, देशप्रतिको माया ममता अनि थाहा हुन्छ। हामीलाई त्यो पीड़ा भोग्न परेको छैन, त्यसकारण कता कता डर पनि लाग्छ। आजसम्म हामी त जेन तेन बाँचेका थियौँ, बसेका थियौँ, तर भोलिको सन्तले दुःख पाउने हुन् कि भन्ने चिन्ता लाग्छ। त्यसकारण त्यो आउँदो सन्ततिलाई हामीले त्यो दुःखबाट रोक्नका लागि, त्यो पीड़ाबाट बचाउनका लागि आज हामी सहयात्रा गर्नुपर्छ। पीड़ितहरूलाई सहायता गर्ने, समुदाय बीच मेलमिलाप गर्ने कार्यक्रम हामीले आजदेखि सञ्चालन गर्नुपर्छ। एक्लै अर्कालाई घृणा गर्ने होइन, माया गर्ने हामीले एउटा शुरूआत आजदेखि गर्नुपर्ने बेला आएको छ। देश रोएको बेलामा तपाईँ र मेरो पनि जिम्मेवारी हो, यो देश तपाईँको पनि हो, मेरो पनि हो। त्यसै कारण हामी सबैको त्यसकारण देश स्वस्थ बनाउने जिम्मा तपाईँको नि हो। स्वास्थ्य भनेको केवल शरीर स्वस्थ हुनु मात्र होइन, शरीर स्वस्थ भएर, मन स्वस्थ भएर, परिवार स्वस्थ भएर, समाज स्वस्थ भएर मात्र पुग्दैन, राष्ट्र पनि स्वस्थ हुनुपर्छ। सबै कुराहरूको मानसिक रूपमा स्वस्थ भएर पनि पुगेन, शारीरिकमा स्वस्थ भएर पनि, देश राष्ट्रिय रूपमा पनि हामी स्वस्थ हुनुपर्ने आजको आवश्यकता हो। त्यसकारण राष्ट्र स्वस्थ बनाउनलाई तपाईँ र मेरो सानो भूमिकाले ठूलो काम गर्न सक्छ। जब समाजमा घृणा, हिंसा र डर हुन्छ अनि मानिसको मानसिक स्वास्थ्य बिग्रिन्छ, तपाईँले युद्ध भएका देशहरूमा हेर्नुभयो भने मानिसको स्वास्थ्य बिग्रिएका धेरै बिरामीहरू हामी पाउँछौँ। त्यसले गर्दा भोलिको पुस्ता बचाउने जिम्मा कि तपाईँलाई आफ्नो छोराछोरीको माया लाग्दैन, तपाईँका आफ्ना नाति नातिनाको माया लाग्दैन, यदि तपाईँहरू आफ्नो नाति नातिना छोराछोरीलाई साँच्चीकै माया गर्नुहुन्छ भने देश स्वस्थ बनाउन लाग्नुहोस्। देशमा कहिले घृणा, हिंसा र डर उत्पन्न गर्नतिर नलाग्नुहोस्। बस्नुहोस्, आफू पनि बस्नुहोस्, अरूलाई पनि बचाउनुहोस्, देशलाई पनि बचाउनुहोस्। ती देशहरूमा तपाईँले यो युद्ध भएका देशहरूमा मानसिक रोगीहरूको अवस्था एकदमै बढेको अवस्था छ, मान्छेमा तनाव, चिन्ता, निद्राको समस्या, उक्त रक्तचाप, हृदय रोगको समस्याहरू बढेको देखिन्छ। त्यसैले शान्ति पनि सार्वजनिक स्वास्थ्यको एउटा आधार हो। आदरणीय श्रोताहरू, हामी चर्च जानेहरू, हामी बाइबलमा जीसस क्राइस्टलाई पछ्याउनेहरू, हामी सदा शान्तिका पक्षधारहरू। त्यसकारण मत्तीको सुसमाचार पुस्तकमा तपाईँले 5:9 हेर्नुभयो भने धन्य हुन् शान्ति गराउनेहरू, किनकि तिनीहरू परमेश्वरका सन्तान कहिलै नै छन् भनेर यसरी हामीलाई सिकाइएको छ। यसो ख्रिस्टले मानिसलाई झगडा गराउनु होइन, मेलमिलाप गराउनु बोलाउनु भएको। साँचो विश्वासीले कहिल्यै पनि घृणा फैलाउँदैन, कसैको विरुद्धमा बोल्दैन, उसले सत्य बोल्छ, न्यायको पक्षमा उभिन्छ, तर हिंसाको होइन, प्रेम शान्तिको बाटो रोज्छ। जीसस क्राइस्टलाई मान्छेले क्रुसमा टाँग्दा, भालाले रोप्दा पनि उहाँले कहिल्यै पनि ती मान्छेहरूको विरोध गर्नु भएन। त्यस्तो अवस्थामा पनि उहाँले भन्नुभयो, आफ्ना परमेश्वर पितालाई उहाँले भन्नुभयो, पिता यिनीहरूले केही पनि जान्दैनन्, के गरिरहेको छ, यिनीहरूलाई क्षमा गरिदिनुहोस्। त्यस्तो भन्ने यीशु ख्रीष्टका हामी सन्तानहरू, यीशु ख्रीष्टलाई पछ्याउने हामीहरू त त्यसै पनि शान्तिको बाटोमा लाग्नुपर्छ। हाम्रो प्रार्थना आज देशको लागि, आज शान्तिको लागि, देशको समृद्धिको लागि हुनुपर्छ। प्रत्येक इसाईको जिम्मेवारी हो यो। आज प्रार्थनाले यो देशलाई बचाउनेछ। त्यसै गरेर रोमीको पत्र तपाईँले हेर्नुभयो भने 12:18 लेखिएको छ, यदि सम्भव छ भने तिमीहरूको तर्फबाट सबै मानिसहरूसित मेलमिलापमा बस। हामी सबैसँग सहमत हुन नसकौंला, तर सबैसँग शान्तिपूर्ण व्यवहार गर्न सकिन्छ। कसैसँग मेरो व्यक्तिगतमा मतभेद हुन सक्ला, तर शान्तिलाई खलबलाउने काम कसैले पनि गर्नु हुँदैन। मतभेद हुनु स्वाभाविक हो, आफ्ना विचारहरू हुन सक्छन्, तर हिंसा कहिले समाधान हुँदैन। हिंसाले फेरि अर्को हिंसा निम्ताउन सक्छ। त्यसकारण मैले मेरो यहाँहरूलाई अनुरोध छ, यहाँहरूलाई विनम्र अनुरोध छ, सम्पूर्ण नेपाली जनहरूलाई, अहिले तपाईँ र मेरो सानो झगडाले हाम्रो सन्तति भोलि नराम्रो ठाउँमा फस्नेछ। यो देश अशान्तिको पछि दौड़ेर, हिंसाको पछि दौड़ेर, एकले अर्कालाई मार्न, गृहयुद्धमा जाने अवस्था आउन सक्छ। त्यसकारण आदरणीय श्रोताहरू, देशलाई बचाइराख्ने हो भने तपाईँ र मैले आजै अहिंसाको कुरा गर्नुपर्छ, शान्तिको कुरा गर्नु। त्यसकारण आदरणीय श्रोताहरू, हाम्रो देश विविध भाषा, संस्कृति र धर्म भएको सुन्दर राष्ट्र हो। फरक विश्वास हुनु कमजोरी होइन, हाम्रो साधा सम्पत्ति हो। हिंसाले घर जलाउँछ, संवादले भविष्य बनाउँछ, घृणाले राष्ट्रलाई कमजोर बनाउँछ, प्रेम र न्यायले राष्ट्रलाई बलियो बनाउँछ। आउनुहोस्, हामी सबै मिलेर स्वस्थ शरीर, स्वस्थ मन, स्वस्थ समाज र स्वस्थ नेपाल निर्माण गरौं। यहाँ सबैमा मेरो विनम्र अनुरोध यही छ, आउँदा दिनहरू पक्कै पनि हाम्रा असल हुनेछन्, राम्रा हुनेछन्। हामी फेरि पनि कोही यदि गलत बाटोमा थियौं भने आफ्नो देश बनाउनलाई, परिवार बनाउनलाई, आफ्नो स्वस्थ शरीर, स्वस्थ मन, स्वस्थ समाज निर्माण गर्नलाई, समग्र देश निर्माण गर्नलाई हामी एकजुट हुनेछौं। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। यहाँको दिन शुभमय बितोस्। यो देश तपाईँको, मेरो अनि हामी सबैको, सबैलाई तपाईँ र मलाई जत्तिकै अधिकार छ। यहाँको दिन असल होस्। जय मसीह। शुभ दिन।
0: आदरणीय श्रोता, तपाईँ अहिले कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य सुन्दै हुनुहुन्छ र आज बाँडिएका स्वास्थ्यसँग सम्बन्धित जानकारी तथा कुराकानी तपाईँलाई कस्तो लाग्यो? आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति तपाईँ कुनै सल्लाह, सुझाव, प्रतिक्रिया दिन चाहनुहुन्छ, साथै कुनै जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर रहेको छ 98511030 83, 98511030 83। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौं र यहाँहरूबाट विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र अर्को श्रृंखलामा भेट्ने आशाका साथ आजलाई भने कार्यक्रमबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह।

0: विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बिटिएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: यसपछि सबैजनामा जय मसीह। हामीले विगतका हप्तादेखि नयाँ श्रृङ्खला सुरु गरेका छौँ, परिवारमा चेलापन, डिसिपलसिप इन आवर फ्यामिलीज भन्ने विषयलाई, यो श्रृङ्खलालाई हामीले हेर्दैछौँ। आज हामी विशेष गरी परिवारमा चेलापन कसरी अभ्यास गर्ने त, कसरी जिउने, कसरी गर्न सक्छौँ त अभ्यास, यो कुराहरूमा यो वचनमा रहेर हामी हेर्नेछौँ। आज हामी यहाँ छौँ, यो वचन सुन्नको लागि किन आवश्यक छ त आज हामीलाई, किन हामीले वचन सुन्नुपर्ने त आज, यो विशेष गरी व्यवस्था छको चारदेखि नौसम्म हामी वचन सुन्दैछौँ, किन सुन्नुपर्ने, किन आवश्यक छ त भन्दै गर्दाखेरि, हामी पनि धेरै जस्तो इजरायलीहरू जस्तो नै हौ, गनगने जीवन जिउँछौँ। यो भएन, त्यो भएन प्रभु, मलाई यो अपुग भयो प्रभु, यस्तो भयो प्रभु, अनि हामी धेरैचोटि हाम्रो जीवन चाहिँ प्रभुदेखि टाढो हुन्छ। हाम्रो शारीरिक कुरा केही हाम्रो पुगेन भनेदेखिलाई, हामीलाई अपुग भयो भनेदेखिलाई, हामी आत्मिक रूपमा पनि प्रभुदेखि टाढो हुन्छ, त्यो जीवन छ हाम्रो। अनि हामीलाई उहाँको मार्ग पछ्याउन, उहाँको पछि हिँड्न, उहाँ सँगसँगै हिँड्न कठिन छ। अनि विशेष गरी आज हाम्रो लागि चेलापनको जीवन धेरै गाह्रो छ, है, धेरै गाह्रो छ। हाम्रो मण्डलीको मिसन के हो थाहा छ तपाईँलाई? आफू चेला बन्दै अरूलाई चेला बनाउनु हो। तर हाम्रो चाहिँ कस्तो छ, आफू बनाऊ कि नबनाऊ, अरूलाई बनाउनु हतार हुन्छ। हामी चाहिँ आफ्नो छैन, अब के जे होस् जस्तो होस् होइन, क्रिस्चियन भए पुग्यो, अरूलाई चाहिँ हामीले बनाउनु परिहाल्छ अब फेरि चेला। अनि हाम्रो जीवनहरू, हाम्रो चेलापनको जीवनहरू चाहिँ मण्डलीमा मात्रै सीमित भएको छ, घरमा पुगेपछि हामी फेरि जैसेथै हुन्छौँ, हुने सम्भावना छ। हामी क्रिस्चियन चाहिँ हुन्छौँ, हामी क्रिस्चियन चाहिँ हुनु खोज्छौँ सबैको अगाडि, के हो तपाईँ को हो भन्दा, म क्रिस्चियन हो। तर हामी चेला बन्न धेरै गाह्रो छ, हामीलाई चेला भएर जिउन, उहाँको पाइलाहरू पछ्याउन हामीलाई धेरै गाह्रो छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, चेलापन भनेको चाहिँ मण्डलीको कार्यक्रम होइन, चेलापन भनेको मण्डलीको कार्यक्रम होइन, यो चाहिँ जीवनशैली हो, यो चाहिँ जिउने जीवन हो। चेलापन चाहिँ कार्यक्रम होइन, है, डिसाइपलसिप ट्रेनिङ राखेर हामी डिसाइपल हुँदैनौँ, चेला हुँदैनौँ, तर यो चाहिँ जिउने जीवन हो। जति हामी परमेश्वरको वचन सुनेर जिउँछौँ, त्यति नै हामी उहाँको चेला बन्दै जान्छौँ। यो कुरा चाहिँ हामीले थाहा गर्नुपर्ने हुन्छ। अनि हाम्रो लागि सबैभन्दा असल रोल मोडल को हुनुहुन्छ? येशू ख्रीष्ट हुनुहुन्छ, जसले यो जीवन जिएर देखाउनु भएको छ, उहाँले यो जीवन जिएर देखाउनु भएको छ। अब हाम्रो दृष्टि चाहिँ उहाँमा हामीले हेर्नु पर्यो, अनि उहाँ जस्तै हुने आशामा अब हामी पनि उहाँ जस्तै हुने प्रयासमा हामी अगाडि बढ्नु पर्यो। हामीले अस्तिको हप्ता पनि सुन्दै थियौँ कि चेलापनको मुख्य उद्देश्य भनेको चाहिँ के रहेछ, ख्रिस्ट जस्तै बनिँदै जानु। आजको विषय चाहिँ परिवारमा चेलापन, आराधनाको जीवनमा आधारित। अब चेला भनेको चाहिँ सिकारु, सिक्ने, है, चेला भनेको चाहिँ हाम्रो पहिचान हो, है, म ख्रिस्टको चेला हो भनेको मेरो पहिचान हो। अनि चेलाको उद्देश्य चाहिँ के रहेछ, ख्रिस्ट जस्तै बनिँदै जानु रहेछ। अब यो चाहिँ फेरि मेरो के भयो, मेरो हृदयको कुरा भयो, है, मेरो पहिचान अनि म ख्रिस्ट जस्तै बनिँदै जानु चाहिँ मेरो हृदयको कुरा हो भनेदेखिलाई, चेलापन भनेको चाहिँ तालिम, यो चाहिँ एउटा जीवनशैली हो, है, अनुशासनद्वारा हरेक दिन जिउनु, हिँड्नु, उहाँको वचन पालन गरेर जिउनु चाहिँ चेलापन हो। हाम्रो हृदयको अवस्था चाहिँ ख्रिस्ट जस्तै बनिँदै जानु हो भनेदेखिलाई, हाम्रो जीवनशैली चाहिँ अब हाम्रो तालिममा, हाम्रो जीवनशैलीमा देखिनु पर्ने रहेछ। त्यही भएर यो आराधना, है, हामी जब उहाँको अगाडि झुक्छौँ, हामी उहाँ जस्तै बनिँदैछु भनेर हामी यहाँ प्रार्थना गर्छौँ भने, त्यो जीवन जिउनु चाहिँ हामी बाहिर निस्किनु पर्यो। यो कुराहरू हामीले थाहा गर्न सक्छौँ। अनि यसको सार चाहिँ एउटै हो कि एउटा सच्चा आराधक नबनिकन कोही पनि साँचो चेला बन्न सक्दैन, अनि अरूलाई बनाउन त परै जाओस्। अनि यो चाहिँ एउटा सिक्काको दुई पाटा जस्तो हो, सिक्कालाई तपाईँले कहिले पनि एउटा पाटो छुट्टाएर राख्न सक्नु हुँदैन, है, त्यो दुईटा देखिए पनि त्यो एउटै हो। त्यसै गरी एउटा आराधकको जीवन अनि एउटा चेलाको जीवन पनि सँगै हुन्छ, है, यो कुराहरू हामी बुझ्नुपर्ने हुन्छ। आउनुहोस् हामी छोटकरीमा अब यो वचनबाट कसरी हामीले आराधनाको जीवन आधारित हाम्रो परिवारमा चेलापन अभ्यास गर्न सक्छौँ त भनेर हामी हेर्नेछौँ। हामीले व्यवस्था छको चारदेखि नौसम्म पढेका छौँ, अनि यहाँनिर यसरी लिएको छ, म फेरि पढिदिन्छु। हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। आजको पहिलो विधा म तपाईँको अगाडि राख्न चाहन्छु, चार अनि पाँच पद हामीले पढ्यौँ। आराधनाको जीवन आधारित हाम्रो परिवारमा चेलापन अभ्यास कसरी गर्ने भनेदेखिलाई, पहिलो बुदा चाहिँ परमेश्वरलाई चिन्नु अनि प्रेम गर्नु। यो पदमा प्रयोग भएको शब्दहरू एकदम गहन छ। अब यहाँनिर भनेको छ, हे इजरायल सुन, अनि यसलाई हिब्रू भाषामा चाहिँ सेमा भन्दो रहेछ, है, अनि सेमा भन्ने शब्द चाहिँ इजरायलीहरूको लागि एकदम महत्त्वपूर्ण अनि गहन कुरा उनीहरूको लागि थियो, अनि उनीहरूको हृदयको नजिक भएको शब्द। ओइ सुन्न भनेर भने जस्तो होइन क्या, हामीले भन्छ नि होइन ओइ सुन्नौ भनेर भन्छ नि, त्यो शब्द सुन भन्ने शब्द चाहिँ त्यति सजिलो छैन। तर यो सुन भन्ने शब्दको अर्थ चाहिँ हामीले यसरी मान्नुपर्ने रहेछ, सुन्नु, बुझ्नु, त्यसको प्रतिक्रिया दिनु अनि त्यसलाई आज्ञा पालन गर्नु। यो सेवाको अर्थ चाहिँ यस्तो हुँदो रहेछ क्या, सुन्नु मात्र होइन तर त्यसलाई बुझेर त्यसलाई प्रतिक्रिया, हाम्रो हृदयले प्रतिक्रिया दिएर अनि त्यसलाई आज्ञा पालनमा ढाल्नु चाहिँ सुन्नु रहेछ। यदि कसैले सुन्छ तर बुझ्दैन भनेदेखिलाई उसले खासै सुनेको छैन भनेर हामी बुझ्न सक्छौँ। यदि उसले सुन्छ तर उसले प्रतिक्रिया दिएन अथवा उसले त्यो सुनेका कुरालाई आज्ञा पालन गरेन भनेदेखिलाई उसले सुनेन भनेर हामीले भन्न सक्छौँ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सुन्नु, किनभने हामीले नयाँ नियममा हेऱ्यौँ भनेदेखिलाई विश्वास कहाँबाट आउँछ अरे, सुनाइबाट। के सुनाइ? परमेश्वरको वचन सुनाइबाट आउँछ भनेदेखिलाई। अब यहाँ मोसाले चाहिँ के सुन्नु भनिरहेको छ त, इजरायलीलाई के सुन भनेर भन्दैछ कि परमप्रभु हाम्रो परमेश्वर एउटै हुनुहुन्छ, है, एउटै हुनुहुन्छ परमेश्वर, जसले आफैले पनि भन्नुभयो म हुँ जो म हुँ, आई एम हु आई एम, अनि जसको अर्थ हो याहवे। हाम्रो परमेश्वर चाहिँ याहवे परमेश्वर हुनुहुन्छ, करारको परमेश्वर हुनुहुन्छ, अनि करार बाँध्नुहुने परमेश्वर हुनुहुन्छ, अनि उहाँ मात्रै एकमात्र ईश्वर हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उहाँ बाहेकहरू कोही पनि ईश्वर छैन। अनि यो कुरा चाहिँ मोसाले नयाँ पुस्तालाई जोड दिँदै भन्दैछ कि हाम्रा परमप्रभु परमेश्वर चाहिँ एउटै हुनुहुन्छ है भन्दै हुनुहुन्छ। किन? किनभने त्यो समयमा वरिपरिका देशहरूले चाहिँ धेरै ईश्वरहरूलाई पुज्ने गर्थे क्या, है, त्यो बेलाको समयमा पोलिथिजम भन्छ, अनि यसको अर्थ चाहिँ के हो भनेदेखिलाई धेरै ईश्वरहरूमाथि विश्वास गर्ने, है, त्यहाँ वरिपरिका देशहरूले चाहिँ के गर्थे, धेरै ईश्वरहरूलाई विश्वास गर्थे, पोलिथिजम भन्छ। अर्को चाहिँ हेनोथिजम, एक परमेश्वरलाई पुज्ने भए तापनि विश्वास चाहिँ धेरै परमेश्वरलाई गर्ने, त्यो खालको समाज अनि त्यो खालको देशहरू वरिपरि इजरायलीहरू बीचमा बसेको थियो। अब त्यो बीचमा रहँदै गर्दाखेरि मोसाको जोड चाहिँ के थियो, हाम्रो परमेश्वर एउटा हुनुहुन्छ, हाम्रो परमेश्वर एक हुनुहुन्छ, त्यही भएर तिमीहरूले पुज्दै गर्दाखेरि हाम्रो एक परमेश्वरलाई पुज्नु भन्ने कुराहरू मोसाले दोहोऱ्याउँदै हुनुहुन्थ्यो। अब यहाँनिर एउटै, है, यहाँनिर एउटै परमप्रभु हुनुहुन्छ भन्ने शब्द चलाएको छ, अनि एउटै भन्ने शब्द चाहिँ इखाद भन्ने हिब्रू भाषाबाट आएको रहेछ, जसको अर्थ चाहिँ हो एकमात्र अनि अद्वितीय, युनिक, उहाँ जस्तो अरू कोही पनि छैन, उहाँ जस्तो कोही पनि छैन, उहाँ मात्रै एक परमेश्वर हुनुहुन्छ। तर मिठो कुरा, तीन व्यक्तिमा, पिता, पुत्र अनि पवित्र आत्मामा, तर एक ईश्वर हुनुहुन्छ। यो कुरालाई चाहिँ तिमीले सुन्नु, है, सुन्नु भनेको चाहिँ फेरि बुझ्नु, प्रतिक्रिया दिनु अनि आज्ञा पालन गर्नु, त्यसरी नै तिमीले आराधना गर्नु। अनि यो कुरा सुनेर बुझेर मात्रै तिमीहरूले, अब पाँच पदमा चाहिँ के भनेको छ, तिमीहरूले आफ्नो परमेश्वरलाई सारा हृदयले प्रेम गर्नु, आफ्नो सारा प्राणले प्रेम गर्नु अनि आफ्नो सारा शक्तिले प्रेम गर्नु। जब हामी परमेश्वर एक हुनुहुन्छ भनेर चिन्छौँ, उहाँ को हुनुहुन्छ भनेर थाहा पाउँछौँ, अनि मात्र हामीले के गर्न सक्छौँ, प्रेम गर्न सक्छौँ। यो कुरा चाहिँ महत्त्वपूर्ण छ। जबसम्म हामीले परमेश्वरलाई चिन्दैनौँ, उहाँ को हुनुहुन्छ भनेर थाहा पाउँदैनौँ, तबसम्म हामीले प्रेम गर्न सक्दैनौँ। तर जब हामीले उहाँलाई चिन्छौँ, त्यसपछि मात्र हामीले उहाँलाई प्रेम गर्न सक्छौँ। त्यही भएर मोसाले के भन्दैछ, पहिला सुन, हे इज्राएल सुन, परमप्रभु हाम्रो परमेश्वर एकमात्र परमेश्वर हुनुहुन्छ, त्यही भएर त्यसै कारणले तिमीहरूले अब उहाँलाई सारा जीवनले, आफ्नो सारा हृदय प्राण शक्तिले प्रेम गर्नु। अब यो पाँच पद पनि हामी एकदम गहन छ। पाँच पदमा यो प्रेम भन्ने शब्द चलाएको छ, यसलाई हिब्रूमा चाहिँ आभा भन्ने शब्द रहेछ। अनि यसको अब हामीले चाहिँ अहिले प्रेम भन्ने बित्तिकै हाम्रो चाहिँ इमोसनली एट्याच भएको कुरा हामीले सम्झिन्छौँ, तर बाइबलमा हेर्दाखेरि यो चाहिँ भावनासँग मात्र होइन, तर यो आभा, यो प्रेम भनेको चाहिँ कस्तो रहेछ भनेदेखिलाई करारमा आधारित काम रहेछ यो चाहिँ। अनि यसको गहिरो अर्थ चाहिँ के हुँदो रहेछ भनेदेखिलाई सेक्रिफिसियल गिभिङ, बलिदान सहितको दिहाई भनेर बुझ्दो रहेछौ क्या यसलाई। अरूको भलाइको लागि आफू रीतिने प्रेम रहेछ क्या यो चाहिँ। यो चाहिँ भावनात्मक गरेर जोडिने मात्र होइन, तर यो चाहिँ करारमा आधारित काम, अनि साथै बलिदान सहितको दिहाई, अरूको भलाइको लागि आफू रीतिनु। उदाहरणको लागि येशु ख्रिस्टले हामीलाई यो प्रेम गर्नुभयो, वा हाम्रो भलाइको लागि आफू रीतिनु भयो, वा कमारो स्वरूप हुनुभयो अनि हामीलाई उद्धार दिनलाई वा क्रुसमा चढ्नुभयो। यो प्रेमको कुरा चाहिँ यहाँ गरेको रहेछ। अब प्रेम त गर्नु, तर कसरी गर्नु मूसाले कसरी गर्नु भनेको छ, सारा हृदयले, सारा प्राणले अनि सारा शक्तिले। अब यसलाई हामी एकैछिन हेर्नेछौँ है त। हृदय भनेको चाहिँ के हो त? अब हृदय चाहिँ मानिसको जीवनको केन्द्र हो, होइन? हाम्रो विचार, हाम्रो निर्णयहरू, हाम्रो इच्छाहरू अनि हाम्रो सोचहरू सबै चाहिँ हृदयको कुरा हो। अनि हामी मानिस चाहिँ के हुन्छौँ? साजिलै दोमनको हुन्छौँ। अनि त्यही भएर याकुबले भनेको छ, तिमीहरू दोमनको नहुव। त्यही भएर मोसाले सारा हृदयले भनेको चाहिँ, हामी दोमनको नभइकन एक मनको भएर हाम्रो सोचाइ विचार हाम्रो सबै कुराहरूबाट उहाँलाई प्रेम गर्नु। यो चाहिँ त्यही भएर हृदय भन्ने बित्तिकै सारा हृदयले भन्नु सजिलो होइन। यो है हाम्रो सोचाइ, हाम्रो विचार, हाम्रो इच्छा, हाम्रो निर्णयहरूबाट उहाँलाई केन्द्रमा राखेर उहाँलाई प्रेम गर्नु चाहिँ सारा हृदयले प्रेम गर्नु हो। अनि सारा प्राणले प्रेम गर्नु भनेको चाहिँ के हो भनेदेखिलाई, अब यो प्राणलाई हिब्रू भाषामा हेर्दाखेरि सिधै उल्था गर्दाखेरि चाहिँ सास, यो सास हुन्छ नि, ब्रिद, यो बुझ्दो रहेछ अस्तित्व है, हाम्रो अस्तित्व। जस्तै कि कसैको सास छैन भने के भन्छ हामीले, उसको प्राण गयो भन्छ नि, होइन? यो सास रहन्जेल यो प्राण रहँदो रहेछ है। त्यही भएर प्राणले प्रेम गर्नु भनेको चाहिँ के रहेछ भनेदेखिलाई, हाम्रो सारा शारीरिक अस्तित्वको जियाई है, हाम्रो सास रहन्जेल हामीले जिउने जीवनबाट उहाँलाई प्रेम गर्नु भनेको रहेछ क्या। हामीले जिउने जीवन जति छ यो संसारमा, यो जिउने जीवनहरूबाट उहाँलाई प्रेम गर्नु। अनि शक्तिले प्रेम गर्नु भनेको चाहिँ के रहेछ भनेदेखिलाई, अब शक्ति सामर्थ्य भन्ने बित्तिकै हामीसँग भएका थोकहरू, पैसा, रुपियाँ, हाम्रो समयहरू, हाम्रो कामहरू, होइन, हामीसँग भएको असल चिजबिजहरूले उहाँलाई प्रेम गर्नु रहेछ क्या। अब मोसाले तिमीहरूले सारा हृदयले, प्राणले, शक्तिले प्रेम गर्नु भनेको अर्थ चाहिँ के रहेछ भनेदेखिलाई, तिमीहरूको हृदयले मात्र होइन, तिमीहरूको प्राणले मात्र होइन, तिमीहरूको शक्तिले मात्र होइन, तर तिमीहरूको सारा जीवनले उहाँलाई प्रेम गर्नु। धेरैचोटि चाहिँ हाम्रो मनले चाहिँ प्रभुलाई प्रेम गर्छु भन्छ, हाम्रो मुखले भन्छ, तर हाम्रो जियाहरू जिइरहेको हुँदैन नि त। त्यसरी हामीसँग भएका थोकहरूले हामीले प्रभुलाई महिमा दिइरहेको हुँदैनौ। त्यही भएर मोसाले भन्दै हुनुहुन्छ कि तिमीहरूसँग भएका हरेक थोकले तिमीहरूको अस्तित्व, तिमीहरूको प्राण रहुन्जेल अनि तिमीहरूको सारा हृदयले, तिमीहरूको सोच विचारले प्रभुको लागि प्रेम गर। अनि येशु ख्रिस्टले यही कुरा मर्कुसको पुस्तकमा उहाँले भन्नुहुन्छ है। प्रभुलाई सोधे सबैभन्दा महान आज्ञा चाहिँ के हो भन्दै गर्दाखेरि उहाँले भन्नुभयो, परमप्रभुलाई प्रेम गर्नु अनि त्यसरी नै आफ्नो छिमेकीलाई प्रेम गर्नु चाहिँ महान आज्ञा हो। परिवारमा चेलापनको पहिलो खुड्किलो चाहिँ प्रभुलाई चिन्नु अनि प्रेम गर्नु हो है। यदि हामीले हाम्रो परिवारमा हामीले चेलापनको अभ्यास गर्नु हो भनेदेखिलाई, मैले अरूलाई सिकाउनु भन्दा पहिला आफूले नै चिन्नु पर्यो क्या प्रभुलाई, प्रभु को हुनुहुन्छ भन्ने चिन्नु पर्यो, अनि मैले उहाँलाई प्रेम गर्नुपर्ने हुन्छ है। किनभने जहाँ प्रेम छैन त्यहाँनिर चेलापनको जीवनै छैन। अनि उहाँलाई चिन्नु अनि हाम्रो सारा जीवनले प्रेम गर्नु भनेको चाहिँ फेरि आराधनाको जीवनको जग हो। आराधनाको जीवनको जग चाहिँ यहाँनिर बसालिएको छ। त्यही भएर पहिलो खुड्किलो चाहिँ के रहेछ हाम्रो चेलापन, परिवारमा चेलापन अभ्यास गर्ने पहिलो खुड्किलो चाहिँ प्रभुलाई चिन्नु अनि उहाँलाई प्रेम गर्नु। दोस्रो बुदा, आफूले सिक्नु अनि होसियारी साथ सिकाउनु। आफूले सिक्नु अनि अरूलाई होसियारी साथ सिकाउनु। छ अनि सात पदमा यसरी लेखिएको छ, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, ती तिमीहरूले आफ्नो छोराछोरीहरूलाई होसियारी साथ सिकाओ, घरमा बस्दा, बाटोमा हिँड्दा, धर्कले शुद्ध र उड्दा तिनको चर्चा गर। यहाँनिर महत्वपूर्ण कुरा के छ भनेदेखिलाई, कसैलाई सिकाउनु अगाडि, कसैलाई परमेश्वरको वचन भन्न अगाडि, अथवा कसैलाई केही कुरा सिकाउन अगाडि आफूले सिक्नु जरुरी छ क्या। त्यही भएर मोसाले छ पदमा त्यही भन्नुहुन्छ, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू सिकाओ भनेर सिधै भनेको छैन, तर आफ्नो मनमा राख पहिला, आफू सिक पहिला, आफू अभ्यास गर, अनि मात्रै ती तिमीहरूले आफ्नो छोराछोरीलाई सिकाऊ। यो चाहिँ एकदम महत्त्वपूर्ण। मैले अघि पनि भने नि, होइन, हामी मानिसहरू, हामी नेपालीहरू चाहिँ कस्तो छ भनेदेखिलाई, आफू सिकोस् नसिकोस् तर अरूलाई सिकाउन हामी हतार हुन्छ। यो चाहिँ हाम्रो कमी, यहाँनिर हामी हाम्रो छ। त्यही भएर हामी पहिला सिकाउँ अनि मात्र हामीले अरूलाई सिकाउन सक्छौँ। अनि परमेश्वरको वचन चाहिँ फेरि एउटा पुस्तक जस्तो होइन, जस्तै एउटा टिचरले चाहिँ के गर्छ, अब इङ्ग्लिस पढाउनु पर्यो भने होइन, उसले बुक लिन्छ अनि फररर पढ्छ, यो यो यो हो, यो यो यो हो, सक्यो। त्यो इङ्ग्लिस टिचरले आफ्नो जीवनमा त्यो लागु पनि गर्दैन, गर्नु पनि पर्दैन। अथवा कुनै हिस्ट्रीको किताब पढ्यो भने उसले यो हो भनेर सिकाउँछ, अनि त्यो शिक्षकले त आफ्नो जीवनमा लागु गर्दैन। तर वचन चाहिँ त्यस्तो होइन। वचन भनेको चाहिँ, वचनको यो बाइबल चाहिँ कस्तो भनेदेखिलाई, यो चाहिँ आफूले सिक्ने, पढ्ने अनि अरूलाई सिकाउने हो। आफ्नो जीवनमा लागू गर्ने अनि अरूलाई यो कुराहरू भन्ने हो। यो चाहिँ कुनै शिक्षकले एउटा पढाएको पुस्तक जस्तो होइन, तर यो चाहिँ जीवित हो, जीवित हो, अनि यो चाहिँ हाम्रो जीवनमा क्रियाशील हुनु पर्यो। यसले चाहिँ हाम्रो जीवनमा पहिला काम गरेको हुनु पर्यो अनि हामीले अरूलाई सिकाउन सक्छौँ। वरी बाउचाम भन्ने एकजना व्यक्ति हुनुहुन्छ, उहाँले चाहिँ फ्यामिली ड्रिभन फेथ भन्ने पुस्तक लेख्नु भएको छ। उहाँले यसरी भन्नुभएको छ, चिल्ड्रेन ह्याभ अ बिल्ड इन हिपोक्रेसी रादर इफ दे सी अ प्यारेन्ट हु हेज द वर्ड अन द लिप्स अन सन्डे बट नट इन द हार्ट अन मन्डे दे विल सी थ्रु इट एन्ड इभेन्चुली दे विल रिजेक्ट इट। अब यो नानी बाबुहरू मात्रै नभनौँ, तर हामीसँग भएका व्यक्तिहरू, हाम्रो वरिपरि भएका व्यक्तिले चाहिँ हाम्रो जीवन हेरिरहेको हुन्छ क्या। शनिबार अब यहाँ त आइतबार लेखेको छ, किनभने त्यो अब उता त आइतबार हुन्छ सङ्गति, तर हामी शनिबार यहाँ भेला भएर हो प्रभु मेरो जीवन सबै तपाईँको हो भन्ने, अनि सोमबार चाहिँ आइतबार चाहिँ फेरि आफ्नै पारामा होइन, त्यो भनेका शब्दहरू आफ्नो जीवनमा देखेन भने नानीहरूले चाहिँ देखिहाल्छ अरे क्या, बाबाले त्यस्तो भन्नुभएको थियो। छैन, जीवनमा त हामीले सोच्नुपर्ने कुरा, हामीले बोलेका कुराहरू, हामीले शनिबार आराधनामा भेला भएर बोलेका कुराहरू हाम्रो जीवनमा जिउँदैछौँ कि छैनौँ, त्यो कुराहरू हाम्रो जीवनमा हामीले लागू गर्दैछौँ कि छैनौँ। त्यही भएर आफू पहिला चेला बन्नु पर्यो, अनि मात्र हामीले अरूलाई चेला बनाउन अनि सिकाउन सक्छौँ क्या। अनि मात्रै यहाँ सात पदमा भने जस्तै, आफूले मनमा राखेपछि, आफूले सिकेपछि मात्रै, सात पदमा भने जस्तै, तिमीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाऊ। अब फेरि सिकाऊ मात्रै भनेको छैन, के भनेर होसियारी साथ सिकाऊ भनेको छ है। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर शुद्ध वा उड्दा तिनको चर्चा गर। अब यहाँनिर होसियारी भन्ने शब्द चलाइएको छ। अब यो होसियारी भन्ने शब्द चाहिँ हिब्रु भाषामा हेर्दै गर्दाखेरि सानान भन्ने शब्द रहेछ, जसको अर्थ चाहिँ धारिलो पार्नु रहेछ क्या। सानान, यो होसियारी भनेको चाहिँ धारिलो पार्नु रहेछ क्या है। अब एउटा उदाहरण म तपाईँलाई दिन्छु। अब खुकुरी सबैको घरमा हुन्छ होइन, अब खुकुरीमा धार लाउनु पऱ्यो भने के गर्नुहुन्छ तपाईँले? एकचोटि त्यो धार लाउनेमा यसो छोएर ला भयो भन्नुहुन्छ कि के गर्नुहुन्छ? एकपट्टि मजाले गर्नुहुन्छ, फेरि पल्टाएर पानी हालेर अर्कोपट्टि गर्नुहुन्छ। चेलापनको प्रोसेस पनि यही हो, चेलापनको प्रक्रिया पनि यही हो। हामीले एकचोटि छुने बित्तिकै, ल वचन भन्ने बित्तिकै, प्रभुको बारेमा सुनाउने बित्तिकै चेला हुँदैन। यो प्रोसेस हो, यो प्रक्रिया हो। हामीले घरिघरि हरेक दिन घरमा वचन सुनाइराख्नु पर्यो होइन, प्रभुको सत्यताको बारेमा हामीले बताइराख्नु पर्यो, अनि त्यसपछि मात्रै हाम्रो छोराछोरीको जीवन, हाम्रो परिवारको जीवन चाहिँ धारिलो हुन्छ अनि उनीहरूले प्रभुको महिमा गर्न सक्छ है। यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने रहेछ। घरिघरि धार लगाइराख्ने है, होसियारी साथ सिकाउ, सानान भन्ने शब्द चाहिँ होसियारी साथ सिकाउनु, धार लाउनु। अनि यसको महत्वपूर्ण कुरा, अब यो हामीले धार लाउनु यो कुराहरू गर्दैछौँ, अब यो कसरी गर्ने त भन्दै गरिनलाई, एउटा महत्वपूर्ण कुरा चाहिँ डोनाल्ड एस वेटनी भन्ने व्यक्तिले भन्नुभएको छ। फ्यामिली वर्सिप भन्ने पुस्तक उहाँले लेख्नु भएको छ, त्यसमा उहाँले भन्नुहुन्छ, गड डिजर्भ्स टु बी वर्सिप डेली इन आवर होम्स बाई आवर फ्यामिलीज है। परमेश्वर चाहिँ हाम्रो आराधनाको योग्यको हुनुहुन्छ, चर्चमा मात्र होइन तर घरमा पनि, त्यो पनि हरेक दिन। अनि उहाँले परिवारमा आराधना अथवा यो भक्ति प्रार्थनाको लागि तीनटा विशेष कुराहरू गर्नुभएको छ। केही गर्नु पर्दैन, साधारण के गर्नु, पढ्नु, वचन पढ्नु अरे, अनि प्रार्थना गर्नु अरे, अनि प्रभुको गीत गाउनु अरे हरेक दिन। यो कुराहरू उहाँले भन्नुभएको छ। अनि अर्को कोटेसन पनि म राख्न चाहन्छु, एक्सपोजर टु द चर्च वान्स अर ट्वाइस अ विक विल नट इम्प्रेस योर चिल्ड्रेन इनफ विथ द ग्रेटनेस एन्ड ग्लोरी अफ गड that they will want to pursue him once they leave your home. This is why family worship is so important. हामीले हप्तामा एकचोटि होइन अथवा दुईचोटि चर्चमा ल्याउने बित्तिकै नानीहरू चाहिँ परमेश्वर को हुनुहुन्छ भनेर चिनिहाल्ने होइन, त्यो हुँदैन होइन, त्यस्तो प्रभावित हुँदैन अरे कि पछि उनीहरू घर छोडेर आफ्नो जिम्मेवारी लिएर आफ्नो घर छोडेर जाँदै गर्दाखेरि प्रभुको लागि उनीहरूको हृदयमा तृष्णा हुन सक्दैन। त्यही भएर हरेक दिन हाम्रो घरमा प्रभुको आराधना गर्नु, भक्ति प्रार्थना, अनि उहाँको वचनबाट पढेर सुनाउनु, सुन्नु, प्रार्थना गर्नु, अनि उहाँको गीतहरू गुनगुनाउनु चाहिँ महत्वपूर्ण हुन्छ। अनि यसरी चाहिँ हामीले सिकेका कुराहरू हाम्रो वरिपरि भएका हाम्रो परिवारमा, हाम्रो छोराछोरीलाई, हाम्रो आमा जसलाई होस्, हामी सिकाउन सक्छौँ। हामीले यो चाहिँ फेरि अब यहाँनिर के भनेको छ अर्को भनेदेखिलाई, अब तिमीहरू चाहिँ यहाँनिर प्रार्थनामा बस्दाखेरि सिकाऊ भनेको छैन क्या फेरि उसले मोसाले, तर के भनेको छ, घरमा बस्दा होस् अथवा तिमीहरू बाटामा हिँड्दा होस्, ढल्केर सुत्दा उड्दा होस्, तिनको चर्चा गर। त्यही भएर हामीले सिक्ने सिकाउने कुरा चाहिँ खालि प्रार्थनामा बस्दा चर्च शनिबार चर्च आउँदा मात्र होइन रहेछ, तर हरेक दिन है। नानीहरू त विशेष कति धेरै प्रश्नहरू सोध्ने हुन्छ होइन, त्यो प्रश्नहरूको उत्तर दिएर अनि प्रार्थनामा बसेर यी सबै जीवनहरू हामीले जिउन सक्छौँ। म एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु। हामी एड्रिन देवान सबैले चिन्छ, एड्रिन दा होइन, तर हामीसँगै क्रसवे चर्चमा हुनुहुन्थ्यो, अहिले उहाँ कोरियामा हुनुहुन्छ। अनि उहाँले आफ्नो धेरै अन्तर्वार्तामा के भन्नुहुन्थ्यो भनेदेखिलाई एउटा प्रश्न सोधिन्थ्यो उहाँलाई, तपाईँको यो विश्वासको जीवनमा ठुलो हात कसको छ भनेर सोध्थ्यो क्या उहाँलाई अन्तर्वार्तातिर। अनि उहाँले एउटै कुरा भन्नुहुन्थ्यो, मेरो आमा, मेरो परिवार। उहाँले भन्नुहुन्थ्यो मेरो विश्वासको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति चाहिँ आमा हुनुहुन्छ। उहाँ सानो हुँदाखेरि उहाँको आमाले उहाँलाई वचन सुनाउनुहुन्थ्यो, अरे उहाँले भन्नुहुन्छ होइन, उहाँले वचन सुनाउनुहुन्थ्यो। अनि आमा काम गर्दै गर्दाखेरि आमाले चाहिँ गीतहरू गाउनुहुन्थ्यो अरे क्या, सिकाउन सङ्गत गर्न तपाईँको दिन प्रतिदिन होइन। यी गीतहरू गाउँदै गुनगुनाउँदै गर्दाखेरि त्यो शब्दहरूले, ती वचनहरूले उहाँको जीवनमा धेरै ठुलो काम गरेको छ अरे। अनि आज उहाँ जहाँ हुनुहुन्छ अनि उहाँले त्यसको श्रेय चाहिँ आफ्नो मम्मी आमालाई दिनुहुन्छ, आफ्नो परिवारलाई दिनुहुन्छ, आफ्नो मामालाई दिनुहुन्छ। यो भन्दै गर्दाखेरि मैले भन्न खोजेको चाहिँ परिवारबाट निस्केका शब्दहरू, हाम्रो सब बोली, हाम्रो मुखबाट निस्केका शब्दहरूले हाम्रो नानी बाबु, हाम्रो वरिपरिका व्यक्तिहरूलाई प्रभाव पारिरहेको हुन्छ। सो हामी के गाउँछौँ, कसरी गाउँछौँ, कुन चाहिँ गीत गाउँछौँ, के कुराहरू हामीले भन्छौँ, त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यही भएर परिवारमा चेलापनको अभ्यासमा दोस्रो खुर्किलो चाहिँ के रहेछ, आफू सिक्ने, आफू जिउने अनि अरूलाई सिकाउने है। आफूले सिकेको कुरा, आफूले जिएको कुरा चाहिँ अब हाम्रो सन्तानहरूमा हस्तान्तरण गर्नु पर्यो, हामीले आफ्नो परिवारमा हामीले सिकाउनु पर्यो। चाहे त्यो बसेर प्रार्थना गरेर वचन पढेर होस् अथवा त्यो जीवनहरू जिएर होस्, दुईटा तरिकाले हामीले गर्न सक्छौँ, त्यो हामीले जिएर होस् अथवा सिकाएर होस्। यो चाहिँ हाम्रो दोस्रो खुर्किलो चाहिँ आफू सिक्ने अनि अरूलाई सिकाउने। अब तेस्रो अनि अन्तिम बुदा तपाईँको माझमा राख्न चाहन्छु, घरबाट सुरु भएर बाहिर जिउने जीवनसम्म, घरबाट सुरु भएर बाहिर जिउने जीवनसम्म। 8 अनि 9 पदमा यसरी लेखिएको छ, ती आफ्ना हातमा चिन्नको लागि बसिराख, ती तिमीहरूको निधारमा बाँधिराख, ती आफ्नो घरको द्वारको चौकास र मूल ढोकाहरूमा लेख। अब के ती भनेको चाहिँ के हो भनेदेखिलाई, ती आज्ञाहरू, ती व्यवस्थाहरू लेख भनेर भनेको छ। अब 8 पद हामीले हेरौँ, ती आफ्नो हातमा चिन्नको लागि कसिराख र ती तिमीहरूको निधारमा बाँधिराख। अब यसलाई हामीले सिधै लजानुहोस् भनेदेखि तपाईँले आफ्नो निधारमा राख्नुहोस् वचन भन्यो भने त हुँदैन, फेरि यो त डरलाग्दो हुन्छ होइन। तर यसलाई हामीले साङ्गीतिक रूपमा बुझ्नुपर्ने हुन्छ। तर यहुदीहरूले चाहिँ अहिलेसम्म पनि त्यो कुराहरू गरेको हुन्छ, तपाईँले त्यहाँ फोटो देख्न सक्नुहुन्छ, उनीहरूको निधारमा, उनीहरूको हातमा त्यो कुराहरू हुन्छ, अहिलेसम्म पनि उनीहरूले अभ्यास गर्दोरहेछ। तर आज हामीलाई पर्दैन, किनभने हामीसँग परमेश्वरको जीवित वचन बाइबल हामीसँग छ, अनि उहाँको वचनहरू त्यहीँ छ। हाम्रो निधारमा, हाम्रो हातमा हामीले कसिराख्नु अथवा राखिराख्नु पर्दैन। तर यसलाई हामीले साधारण तरिकाले बुझ्नु पर्दा चाहिँ कसरी बुझ्नु पर्यो भनेदेखिलाई, हामीले हात भन्ने बित्तिकै हाम्रो के हो, हात चाहिँ र काम गर्ने होइन माध्यम हो। हामीले केही गर्नु पर्यो भने हातले गर्छौँ है, हातले गर्छौँ भनेदेखिलाई हाम्रो निधार, यहाँनिर निधार भन्ने कुराहरू शब्दहरू आएको छ। निधार दिमाग भन्ने बित्तिकै, टाउको भन्ने बित्तिकै हाम्रो सोच विचार है, हाम्रो इच्छाहरू, हाम्रो चाहनाहरू, हाम्रो निर्णय गर्ने कुराहरू चाहिँ यहाँबाट हुन्छ। अब यसलाई सजिलो तरिकाले बुझ्दै गर्दाखेरि चाहिँ हामीले मनमा राखेका कुराहरू अथवा हामीले बुझेका परमेश्वर को हुनुहुन्छ भनेर चिनेर हामीले अघि माथि पदमा हेरेका थियौँ है, यी सबै आज्ञाहरू मनमा राख भन्ने सब कुराहरू हेरेका थियौँ। अब हामीले मनमा राखेका कुराहरू, हामीले सिकेका कुराहरू चाहिँ अब हामीले हाम्रो काम, हाम्रो मेहनत, हाम्रो जीवनशैली, हाम्रो सोचाइ, हाम्रो निर्णयबाट हामीले जिउनु पर्ने रहेछ। त्यो चाहिँ अब हाम्रो जीवनमा झल्किनु पर्ने रहेछ। अब परमेश्वरको वचन, हामीले सुनेका वचनहरू चाहिँ मनमा मात्र होइन, तर त्यो चाहिँ हाम्रो जीवनबाट झल्किनु पर्ने रहेछ भन्ने कुराहरू यसले देखाउँछ। अब 9 पदमा तपाईँले हेर्नुभयो भनेदेखिलाई, ती आफ्ना घरका द्वारको चौकास र मूल ढोकाहरूमा लेख भनेर भनेको छ। अब यहाँनिर घरका द्वारको चौकास भन्ने शब्द छ, अनि यसलाई चाहिँ हिब्रूमा मेजुजा भनेर भन्दोरहेछ, अनि जसको अर्थ चाहिँ घर र घरको त्यो ढोका, जसले चाहिँ घरभित्रको जीवन र घर बाहिरको जीवनलाई छुट्याउँछ, त्यसलाई चाहिँ चौकास है, घरको द्वारको चौकास भनिँदो रहेछ। अब यहुदीहरूले अहिलेसम्म पनि घरको आफ्नो द्वारमा वचनहरू यसरी राख्दो रहेछ, त्यहाँनिर लेखिएर त्यहाँभित्र लेखिएर राख्ने चलन रहेछ अहिले पनि है। अनि यहाँनिर अर्को चाहिँ शब्द के छ भनेदेखिलाई मूल ढोकामा लेख भनेको छ। अब मूल ढोका भनेको चाहिँ त्यो बेलाको समयमा चाहिँ कस्तो रहेछ भनेदेखि एउटा साधारण ढोका मूल गेट मात्र होइन, तर त्यो ढोकाबाट चाहिँ मानिसहरू आउजाउ गर्ने अनि त्यो ढोका छिरेपछि त्यो भित्र चाहिँ सहरहरू हुन्थेछ अनि मानिसहरूको आउजाउहरू हुन्थेछ, त्यहाँ बस्ने जिउने जीवनहरू धेरै हुन्थेछ। अब तपाईँले पहिलाको समयको होइन त्यो फोटोजहरू देख्नुभयो भनेदेखिलाई पुरै एउटा सहरलाई घेरिन्थ्यो अनि त्यसमा एउटा ढोका हुन्थ्यो, गेट हुन्थ्यो, त्यहाँबाट भित्र पस्ने आउने त्यसरी हामीले देख्न सक्छौँ। अब यसलाई हामीले बुझ्दै गर्दाखेरि कसरी बुझ्ने त, यसको अर्थ चाहिँ कसरी हुन्छ भनेदेखिलाई हाम्रो चेलापनको जीवन है बन्ने अनि बनाउने प्रक्रिया हाम्रो अभ्यास चाहिँ अब घरमा हाम्रो परिवारमा मात्र सीमित होइन, तर अब हामी घरबाट बाहिर निस्केर हाम्रो समाजमा पनि जिउनु पर्ने रहेछ। हाम्रो यो चेलापनको जीवन चाहिँ अब हामीले घरमा हाम्रो परिवारमा सिकाएर बसेर मात्रै सीमित छैन, तर हामी जहाँ जान्छौँ, हाम्रो काममा जान्छौँ, हामी पढाइमा जान्छौँ होइन, हामी जहाँ गए तापनि, हामी घुम्नु जान्छौँ होला, जहाँ गए तापनि यो अरू समुदायमा अथवा अरूको अगाडि यो जीवनहरू चाहिँ हामीले झल्काउनु पर्ने रहेछ। अनि यसकै लागि हामीलाई प्रभुले आज बोलावट गर्नुभएको छ। अब अन्तमा हाम्रो लागि सबैभन्दा उत्कृष्ट उदाहरण चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ है, जसले आफ्नो दृष्टिकोणमा, जसले आफ्नो हेराइ, आफ्नो विचारमा उहाँ असल तरिकाले जिउनु भयो। जब उहाँ मरुभूमिमा परीक्षामा पढ्नु हुँदाखेरि ल अब के गर्ने होला भनेर सोच्नु भएन, तर उहाँले आफ्नो वचनबाट उहाँ उत्तर दिनुभयो होइन, उहाँको दृष्टिकोण, उहाँको सोच असल थियो अनि उहाँको हातले धेरै रोगीहरूलाई निको पार्नुभयो अनि यहाँसम्म कि आफ्नो चेलाहरूको खुट्टा धुनुभयो, त्यो काम उहाँले गर्नुभयो। अनि हामीले उहाँको घरको जीवन हेऱ्यो भनेदेखिलाई उहाँ धेरैचोटि भिडबाट टाढा भएर आफै प्रार्थना गर्न जानुहुन्थ्यो, आफ्नो जीवनहरू जिउनुहुन्थ्यो। अनि अर्को चाहिँ उहाँ त्यसरी नै घरदेखि बाहिर निस्केर समाजमा पनि प्रभावकारी रूपमा जिउनु भयो है, उहाँले जिउनु मात्र भएन तर देखाउनु भयो है। मन्दिरमा हामीले देख्न सक्छौँ कसरी त्यहाँ लुटपाट मचिरहेको थियो अनि यीशु ख्रीष्ट गएर त्यहाँको टेबलहरू उठाइदिनु भयो अनि भन्नुभयो यो चाहिँ प्रभुलाई आराधना गर्ने घर हो, यो व्यवसाय गर्ने ठाउँ होइन, यहाँ लुट्ने ठाउँ होइन। उहाँले त्यो काम गर्नुभयो अनि यीशु ख्रीष्टले आफ्नो पितालाई पूर्ण रूपमा प्रेम गरेर उहाँलाई चिन्नु, उहाँलाई चिनेर, उहाँलाई प्रेम गरेर, आफू सिकेर अनि मात्र अरूलाई सिकाउनु भयो। उहाँ ईश्वर हुनुहुन्थ्यो तरै पनि उहाँ हरेक हप्ता कहाँ जानुहुन्थ्यो, सभाघरहरूमा जानुहुन्थ्यो वचन सुन्नको लागि, उहाँले सिक्नुभयो अनि मात्र अरूलाई सिकाउनु भयो। अनि अन्तमा उहाँ घरमा आफ्नो आमा बुवासँगै बस्नु भएन, तर उहाँ बाहिर गएर समाजमा पनि त्यो जीवन जिएर देखाउनु भएको सबैभन्दा उत्कृष्ट है हाम्रो लागि रोल मोडल चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ आज। अनि आजको मुख्य बोल पनि यही छ, परिवारमा चेलापन कार्यक्रमबाट होइन आराधनाको जीवनबाट सुरु हुन्छ, परिवारमा चेलापन कार्यक्रमबाट होइन आराधनाको जीवनबाट सुरु हुन्छ। जब हामी परमेश्वरलाई चिन्छौँ, प्रेम गर्छौँ, उहाँको वचनलाई हृदयमा राख्छौँ र त्यसलाई जीवनमा जिउँछौँ, तब मात्र आफू ख्रीष्टको चेला बन्दै र आफ्नो परिवारलाई चेला बनाउन सक्छौँ। परिवारमा चेलापन भनेको चाहिँ कार्यक्रम होइन, यो चाहिँ एउटा आराधनाको जीवन हो अनि त्यहाँबाट हामी सुरु गर्छौँ। अनि प्रभुलाई चिन्नु, उहाँलाई प्रेम गर्नु, उहाँको वचन हृदयमा राख्नु अनि त्यो हृदयमा राखेको वचनलाई जिउनु, जिउँदाखेरि मात्रै हामी पनि आफै चेला बन्छौँ अनि हामी हाम्रो परिवारलाई, हाम्रो वरिपरि भएका व्यक्तिलाई हामी चेला बनाउन सक्छौँ। अब यहाँ धेरैजनाको प्रश्न एउटा एउटा एउटा छ जस्तो लाग्दछ मलाई, त्यो चाहिँ के भनेदेखिलाई मेरो परिवारमा आमा बुवा क्रिस्चियन त छैन कसरी चेला बनाउने, अथवा मेरो नानीहरू बाबुहरू क्रिस्चियन त छैन कसरी बनाउने भन्ने प्रश्न होला धेरैलाई। तर म यही भन्न चाहन्छु, पहिला अरूलाई चेला बनाउनुभन्दा अगाडि हामी नै त्यो जीवनहरू जियौँ अनि ती जीवनहरू जब उहाँहरूले देख्नुहुनेछ प्रभुले उहाँहरूको जीवनमा काम गर्नुहुनेछ, किनभने हृदय परिवर्तन गर्ने हामी मानिस होइनौँ, त्यो चाहिँ परमेश्वर हुनुहुन्छ अनि उहाँले मानिसहरूको हृदय परिवर्तन गर्नुहुन्छ। परमेश्वरले हामीलाई हाम्रो परिवारमा चेलापनको जीवन जिउन अनि हामी आफै चेला बन्दै अरूलाई चेला बनाउन सहायता गर्नुहुन्छ।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्राचीन कालमा परमेश्वर कति चोटि मानिसहरूसँग सपनाद्वारा, दर्शनद्वारा वा आगमबाडीहरूद्वारा बोल्नुहुन्थ्यो, तर कति चोटि उहाँ मानिससँग सोझै पनि बोल्नुहुन्थ्यो। त्यसरी नै एकपल्ट परमेश्वर यहोशू नाउँका व्यक्तिसँग सोझै बोल्दै उहाँले तिनलाई भन्नुभयो, बलियो र खुब साहसी बन, किनकि मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिन्छु भने प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो, मेरो दास मोसाले तलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गरे, त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र त जहाँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, न डरा निराश न हो, किनकि त जहाँ गए पनि परम प्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। यहोशू एक अध्यायको छदेखि नौ पदसम्मका कुराहरू मैले तपाईँको निम्ति पढेर सुनाए श्रोता मित्र। मोसा ती व्यक्ति थिए जसले इस्रायलीहरूलाई मिस्रीहरूको दासत्वबाट छुटकारा दिलाएका थिए। इस्रायलीहरू 400 वर्षसम्म दासत्वमा बस्नु परेको थियो। इस्रायलीहरूको कुरा यहाँ किन गरिन्छ भने तिनीहरू नै त्यो जाति थिए जसलाई परमेश्वरले चुन्नु भएको थियो। संसारका मुक्तिदातालाई त्यही जातिद्वारा पठाउने परमेश्वरले योजना बनाउनु भएको कारण तिनीहरूको उल्लेख बाइबलमा गरिएको पाइन्छ। मोसा करिब 600,000 इस्रायलीहरूलाई नेतृत्व गर्ने परमेश्वरद्वारा नियुक्त एक अगुवा थिए। तिनको मृत्यु पछि मानिसहरूका अगुवा भए यहोशू, जो मोसाको साथसाथै हिँडेका थिए। तिनी परमेश्वरको भय मान्ने, परमेश्वरको आज्ञाकारी भक्त थिए। अब त्यति धेरै मानिसहरूलाई सम्हाल्ने र अघि बढाउने जिम्मेवारी तिनको काँधमा आयो। यति ठूलो जिम्मेवारी आफ्नो काँधमा आउँदा कोही पनि आत्तिनु सक्छ। यहोशूले पनि सायद त्यस्तै अनुभव गरेका थिए, तर परमेश्वरले तिनलाई साहस दिनुभयो, ढाडस दिनुभयो, परमेश्वरले तिनको साथमा रहने प्रतिज्ञा गर्नुभयो। तर परमेश्वरको सहायता र साथ पाउनका निम्ति यहोशूले केही शर्तहरू पूरा गर्नु पर्थ्यो। ती शर्तहरू के थिए, यो कुरा म तपाईँलाई बताउन चाहन्छु यसै कार्यक्रम मार्फत। पहिलो कुरा, यहोशूले सफलता र उन्नति पाउनका निम्ति परमेश्वरको अघि ठिक जीवन जिउनु पर्थ्यो। परमेश्वरको अघि ठिक जीवन जिउनु भनेको एक निष्कपट र सत्य जीवन जिउनु हो। छलछाम नभएको, अरूको हानि नगर्ने, अरूलाई नाश नपार्ने, मनमा चोखो विचारहरू लिएर जिउने जीवन हो। परमेश्वरलाई आदर गर्दै र उहाँको भय मान्दै जिउने जीवन, यहोशूले त्यस्तै जीवन जिउनु पर्थ्यो। आज पनि परमेश्वरको वचनले यही कुरा हामीलाई सिकाउँछ श्रोता मित्र, हामीले उहाँको भय मानेर उहाँलाई आदर गर्दै जिउनु पर्छ। परमेश्वरलाई आदर गर्ने मानिसले उहाँको डर मान्छ, उसले कहिल्यै पनि दुष्ट र गलत काम गर्दैन। दोस्रो कुरा पनि म तपाईँलाई भनिहालौं, परमेश्वरले यहोशूलाई भन्नुभयो, मेरो व्यवस्थामाथि तैले दिन रात मनन गर्नु। परमेश्वरको व्यवस्था भनेको उहाँको वचन हो। भजन लेखकले भनेका छन्, तपाईँको वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। भजनसँग 119:105 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, सान्त्वना अर्थात साहस दिन्छ। क्रिश्चियनहरूले किन परमेश्वरको वचन पढ्नुपर्छ वा किन पढ्छन्? परमेश्वरबाट सल्लाह पाउनका निम्ति नै हो। परमेश्वरको वचनले हामीलाई परीक्षा र पापको खाल्डोमा पर्नदेखि जोगाउँछ श्रोता मित्र। यदि तपाईँ खतरा अवस्थामा जिउँदै हुनुहुन्छ भने तपाईँले परमेश्वरको वचन पढ्नुहोस् र यसले तपाईँलाई त्यो खतराको विषयमा बताउनेछ। सोझो र धर्मी मानिस परमेश्वरको वचन पालन गरेर जिउनु पर्छ। यस्तो व्यक्तिको साथमा परमेश्वर रहनुहुन्छ। परमेश्वरको वचन नपढ्ने र त्यो पालन नगर्ने व्यक्तिको साथमा परमेश्वर हुनुहुन्न। यदि तपाईँले परमेश्वरको वचन पढ्नुहुन्न र उहाँको वचनमाथि मनन गर्नुहुन्न भने कसरी थाहा पाउनुहुन्छ तपाईँसँग परमेश्वर हुनुहुन्छ भन्ने कुरा? परमेश्वरको वचन पालन गर्ने मानिस कसैसँग डराउनु पर्दैन, किनकि उसले कुनै गलत काम गरेको हुँदैन, कुनै नियम कानून तोडेको हुँदैन, उसको जीवनमा कुनै कुराको डर हुँदैन, बरु उसको जीवनमा उन्नति हुँदै जान्छ, प्रगति
उन्नति हुँदै जान्छ। परमेश्वरले उसलाई सफलता दिनुहुनेछ। त्यो त्यति ठूलो र गाह्रो जिम्मेवारी सम्हाल्न परमेश्वरले योशुलाई एक्लै छाड्नु भएको छैन, तर उहाँले भन्नुभयो, म तसँग रहनेछु, म तलाई छोड्ने छैन अनि तलाई त्याग्ने छैन। मेरो आवाज सुनिरहनुभएका आदरणीय श्रोता मित्र, परमेश्वर कहिले पनि बदलिनुहुन्न, उहाँका शर्तहरू पनि बदलिँदैनन् अर्थात परिवर्तन हुँदैनन्। आज पनि तपाई र मलाई उहाँले यही कुरा भन्नुहुन्छ, जुन कुरा उहाँले योशुलाई भन्नुभयो। उहाँ भन्नुहुन्छ, मेरो व्यवस्थामा दिनरात ध्यान देऊ, ती होसियारी साथ पालन गर, तब तिमीहरूले सफलता र उन्नति पाउनेछौ। तिमीहरूले गर्ने सबै कुरामा सफलता पाउनेछौ। तिमीहरू साहसी बन, नडराओ, निराश नबन, किनकि म तिमीहरूको साथमा छु। यो वचन तपाईँको निम्ति पनि हो, यो वचन मेरो निम्ति पनि हो, सम्पूर्ण मानव जातिको निम्ति हो। श्रोता मित्र, परमेश्वर तपाईँलाई साहस र आँट दिन चाहनुहुन्छ, ढाडस दिन चाहनुहुन्छ, तर खराब र दुष्ट काम गर्ने साहस र बल उहाँले दिनुहुन्न। खराबीलाई, दुष्टतालाई उहाँले घृणा गर्नुहुन्छ। तपाईँ र मैले गरेको कामद्वारा अरूहरूलाई पनि फाइदा हुनुपर्छ। हाम्रो जीवनद्वारा अरूहरूलाई भलाई उत्पन्न भएको हुनुपर्छ। हाम्रा सबै व्यवहारहरू हाम्रो निम्ति मात्रै नभएर अरूहरूको निम्ति पनि फाइदाजनक हुनुपर्छ। हुनसक्छ तपाईँको जीवनमा ठूलो समस्या आएको छ, तपाईँले गर्नै नसक्ने काम तपाईँको अघि तेर्सिएको छ, त्यो गर्न सक्ने आँट तपाईँमा नहोला। सायद तपाईँको जीवन कठिनाईद्वारा भएर अघि बढ़िरहेको होला। तपाईँले सोच्नुहुन्छ होला, कसैले तपाईँलाई सहायता गर्न सक्दैन, कसैले तपाईँलाई सहायता गरेको पनि छैन, तपाईँ पूर्ण रूपमा एक्लो हुनुभएको छ। तर के जीवित र सत्य परमेश्वरलाई तपाईँले कहिल्यै पुकार्नु भएको छ? त्यस्तो कठिनाईको अवस्थामा परमेश्वरको वचनले भन्छ, पारख गरेर हेर परमेश्वर कति भलो हुनुहुन्छ। परमेश्वरले योशुलाई झैं आज तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि भन्दै हुनुहुन्छ, म तिम्रो साथमा छु, तिमी नडराऊ, मेरो वचन पढ, म माथि विश्वास गर, म तिमीलाई सहायता गर्नेछु। आदरणीय श्रोता मित्र, के यो अचम्मको प्रतिज्ञा होइन र? के परमेश्वरले तपाईँलाई आज योशुलाई जस्तै सहायता गर्नुहुन्न र? के तपाईँ यस अचम्मका र जीवित परमेश्वर कहाँ आउन चाहनुहुन्छ सहायताको निम्ति? येशूले भन्नुभयो, परमेश्वरका निम्ति कुनै कुरा असम्भव छैन। येशूले अझै अर्को पनि कुरा भन्नुभयो, विश्वास गर्ने मानिसका निम्ति कुनै कुरा असम्भव छैन। असम्भवलाई सम्भव बनाउने विश्वास तपाईँको हृदयमा हुनुपर्छ, तपाईँले उहाँमा अझै बढी विश्वास गर्नुपर्छ। श्रोता मित्र, हाम्रो परमेश्वर असम्भवलाई सम्भव तुल्याउने परमेश्वर हुनुहुन्छ। केवल तपाईँबाट उहाँले विश्वासको आशा गर्नुभएको छ, उहाँमाथिको भरोसाको आशा गर्नुभएको छ। त्यसकारण उहाँमा विश्वास गर्नुहोस्, उहाँको वचनलाई विश्वास गर्नुहोस् र तपाईँले उन्नति पाउनुहुनेछ, तपाईँले सफलता पाउनुहुनेछ। प्रभुले तपाईँलाई कृपा गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: हामी छौं तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। हामीलाई जीवन दिइएको छ, यो जीवन हाम्रो आफ्नै वशमा छैन। मेरो जीवन मेरो जिन्दगी भन्छौ तापनि यो हाम्रो होइन। रमाइलो लाग्छ, जीवनमा दुःख र कष्टहरू पनि त छँदैछन्। अनेक कुराको मिश्रणले जीवनलाई मिठो बनाउँछ। तर कहिलेकाहीँ मेरो मनमा एउटा प्रश्न आउँछ कि मान्छेको जीवनमा सबैभन्दा महत्वपूर्ण र आवश्यक कुरा चाहिँ कुन हो? सायद तपाईँको मनमा पनि यो प्रश्न पक्कै पनि आउँछ होला। आउनुहोस्, यसबारे हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रा आदरणीय प्रिय श्रोताहरूको निम्ति हामीले आत्मिक यात्रा लघु पत्रिका प्रकाशनमा ल्याउने गर्छौं। यदि आजसम्म तपाईँले यो लघु पत्रिका हेर्ने पढ्ने अवसर पाउनु भएको छैन भने एक प्रति हामीबाट उपहार स्वरूप प्राप्त गर्न सक्नुहुनेछ। कृपया पत्र व्यवहार गर्दा आफ्नो ठेगाना पूरा तथा स्पष्ट लेख्नुहुन हाम्रो अनुरोध छ। हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सधैँ उझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति आफ्नो हृदयलाई

मान्छेको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो त? यो प्रश्न तपाईँको मनमा कहिले उत्पन्न भएको छ कि? धेरैजनाले भन्लान् घाँस बाँस र कपास अर्थात भोजन घर र लत्ता कपडा। यो कुरा ठिकै छ, तर यति मात्रै हो त? एउटा रहस्य आज म तपाईँलाई बताउन चाहन्छु। भोजनले शरीरलाई जीवित राख्छ अनि शरीरभित्र एउटा मन वा हृदय छ। मानिसको जीवनलाई त्यही हृदयले चलाउँछ। हृदय वा मनमा विभिन्न विचारहरू आउँछन् जान्छन्। मनलाई पनि असल असल विचारहरू खुवाउनु पर्छ। मन स्वस्थ रहे शरीर पनि स्वस्थ रहन्छ। जीवन नै उज्यालो भएर धपक्कै बल्छ। तर आज यो संसारमा जिउने धेरै मानिसहरूको मनमा उज्यालो छैन, तर अँध्यारो छ, बत्ती निभेको छ, अन्धकार छ। चिन्ता, फिक्री, अभाव, रोग, पीड़ा, समस्या आदि कुराले पेलिएको कारण मानिस हाँस्न बिर्सिसकेका छन्। मैले एउटा सानो कविता पढेको थिएँ, कसले लेख्यो मलाई थाहा भएन। यो कविताले पनि स्वस्थ रहन्छ, जीवन नै उज्यालो भएर धपक्कै बल्छ। तर आज यो संसारमा जिउने धेरै मानिसहरूको मनमा उज्यालो छैन, तर अँध्यारो छ।

कार्लाई देशको, सम्पादकलाई प्रेसको, देशभक्तलाई देशको चिन्ता छ। माकुरालाई जालको, रोगीलाई कालको, भोकालाई भात र दालको, संगीतकारलाई तालको चिन्ता छ। रातलाई जुनको, भेडालाई उनको, व्यापारीलाई सुनको, खातेलाई नुनको चिन्ता छ। कति अचम्मको कुरा, कसैले यसो पनि भनेका छन्, चिताले भन्दा चिन्ताले मान्छेलाई बढी जलाउँछ। तपाईँको पनि अवस्था यस्तै छ कि? सुखी जीवन जिउनलाई मानिसले धेरै उपायहरू गर्छन्, तापनि केही हुँदैन। प्रिय मित्र, पवित्र धर्मशास्त्र बाइबलले भनेको वचन म तपाईँलाई पढेर सुनाउन चाहन्छु। यदि तपाईँले परमेश्वरको वचनलाई पढ्नुभयो भने तपाईँको जीवन आशिषमय हुनेछ। यसैयाको पुस्तक 61 अध्यायको 1-3 श्लोक यस प्रकार छ। परमेश्वर यहाँ आफ्नो वचनलाई प्रकट गर्नुभएको छ। परम प्रभुको आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति परम प्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन र सियोनमा विलाप गर्नेहरूलाई खरानीको सट्टा सुन्दरताको मुकुट र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन, उहाँको गौरवको प्रदर्शन होस् भनेर परम प्रभुले नै रोप्नु भएको धार्मिकताका फलाटहरू तिनीहरू कहलाइनेछन्। कति आशिषको वचन यहाँ छ परमेश्वरको यसैया 61 अध्यायमा। यो वचनमा तपाईँले के सुन्नुभयो? यसमा मानिसका निम्ति आशा र सान्त्वना छ। उति बेला पनि संसारका मानिसहरूको जीवन सकसमा परेको थियो। तिनीहरूका हृदय भाँचिएका थिए, कैदमा परेका थिए, बन्धनमा जेलिएका थिए, थिचोमिचोमा परेका थिए। तिनीहरू विलाप गर्थे, चारैतिर निराश र अन्धकार। आज त झन् यस्ता कुराहरू कति धेरै बढेर गएका छन्। हामी जिइरहेको संसार झन् ठूलो पीड़ामा परेको छ। बाइबलको वचनले भन्छ, परमेश्वरको दिनमा, परमेश्वरको प्रसन्नताको वर्षमा यी सबै कुराहरू हटेर जानेछ, अनि त्यहाँ आनन्द, सफलता र प्रसन्नता हुनेछन्। मुक्तिदाता येशूले यही कुरा भन्नुभएको छ। वास्तवमा यसैया अगमवक्ताले प्रभु येशू जन्मनुभन्दा लगभग 700 वर्ष अघि यो भविष्यवाणी गरेका थिए, अनि यो भविष्यवाणी प्रभु येशूमा पूरा भएको छ। येशूले भन्नुभयो, परम प्रभुका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति परमेश्वरले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। लुकाको सुसमाचार 4 अध्यायको 18-19 श्लोक। मानिसको जीवनमा दुःख, पीड़ा, थिचोमिचो, बन्धन, डर, निराशा किन छ? तपाईँको विचारमा कस्तो लाग्छ? कुन कारणले गर्दा यस्तो भएको? बाइबलले के भन्छ त? यो कुरा म बताउन चाहन्छु। मानिसको जीवनमा यी सबै हुनुको एउटै कारण यो हो कि मानिस परमेश्वरदेखि टाढा भएको छ। मानिसले आफ्नो जीवनको स्वामीलाई, मालिकलाई भुलेको छ। आफ्नै उपाय, आफ्नै तर्क, आफ्नै युक्ति र नियमहरूद्वारा मानिसले आफ्नो जीवनलाई अगाडि बढाइरहेको छ। सत्यता र परमेश्वरदेखि टाढा भएको कारण मानिस स्वार्थी, लोभी, क्रूर, घिनलाग्दो भएको छ। निर्बललाई थिचोमिचो गर्छ, हेप्न सक्नेलाई हेप्छ, दास बनाउँछ, शोषण गर्छ, अत्याचार गर्छ। जसको शक्ति उसैको भक्ति, यस्तै छ संसारको दुखलाग्दो परम्परा। येशु प्रभु भन्नुहुन्छ, स्वार्थी नबन, आफ्नो भन्दा बढ्ता अरूको हित खोज, माग्नेलाई देऊ, परमेश्वरको डर मान, कसैसँग बदला नलेऊ, शत्रुलाई प्रेम गर, मन परिवर्तनले नयाँ मानिस बन, अत्याचार नगर, थिचोमिचो नगर, कसैलाई दुःख नदेऊ। प्रिय मित्र,

0: ले यस्तो शिक्षा मात्र दिनुभएन, उहाँले आफ्नो जीवनबाट यस्तै कार्य पनि गर्नुभयो। उहाँले कुनै पाप र अधर्म गर्नुभएन, तर तपाईँ र मेरो साथै सारा संसारका मानिसहरूका पापको निम्ति क्रूसमा बलिदान हुनुभयो। यीशु मानिसको धर्म परिवर्तन गर्न आउनु भएको होइन, तर मानिसको सोच विचार, मानिसको जीवन परिवर्तन गर्न आउनु भएको हो। उहाँ मुक्तिदाता हुनुहुन्छ, पापको क्षमा उहाँमा पाइन्छ। मेरा कुराहरू सामान्य लागे तापनि जीवनको निम्ति रहस्य यिनै भित्र छन्। प्रिय मित्र, याद गर्नुहोस्, यो जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति आनन्द र हर्ष प्राप्त गर्ने अधिकार, सम्भावना, कर्तव्य तपाईँको आफ्नै। बिस्तारै समयले मलाई बिदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँलाई कुनै प्रश्न अथवा जिज्ञासा जागेर आएको छ, वा तपाईँलाई कुनै कुरामा छलफल गर्न चाहनुहुन्छ भने मलाई निसंकोच लेख्नुहोस् र म तपाईँलाई अवश्य नै पत्र पठाउनेछु। याद गर्नुहोस्, तपाईँले पठाउनु भएको पत्रको जवाब म अवश्य दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। तपाईँको पत्रको प्रतीक्षा मलाई रहनेछ। साथै तपाईँलाई यस कार्यक्रममा सदैव प्रत्येक दिन ठिक यही समय यसै ठाउँमा हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिए।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूभित्र शान्ति कायम राख्नुहोस्। जयमसी तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक एकमा तपाईँलाई हार्दिक स्वागत छ। सायद आज तपाईँको जीवन चिन्ताले भरिएको छ। तपाईँको वरिपरि भइरहेका धेरै कुराहरूले गर्दा तपाईँको मन अलमलमा परेको छ। जीवनलाई कठिन बनाइरहेका कुराहरूले तपाईँले सामना गरिरहनु भएको धेरै समस्याहरू समाधान गर्न आवश्यक पर्ने उत्तरहरू प्राप्त गर्न तपाईँ संघर्ष गरिरहनु भएको छ। के तपाईँ यो कुरा बुझ्न सक्नुहुन्छ? आज म तपाईँहरूसँग यीशु ख्रीष्टले उहाँमा विश्वास गर्ने सबैका लागि ल्याउनु भएको एउटा अद्भुत उपहार बाँड्न चाहन्छु, जसलाई शान्ति भनिन्छ। रोमेको पुस्तक 5:1 यसरी लेखिएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। शान्ति एउटा उपहार हो जुन हामीले हाम्रा प्रभु येशु ख्रीष्ट मार्फत प्राप्त गरेका छौं। हामीले यसलाई कमाउनको लागि केही गरेका छैनौं। हामीले यो परमेश्वरको प्रेमको कारणले प्राप्त गरेका छौं। हामीले हाम्रो वरिपरिको बाहिरी संसारमा ठूलो समस्याको सामना गरिरहेको बेला पनि यो शान्तिले हामीलाई भित्री रूपमा शान्त रहन अनुमति दिन्छ। यूहन्नाको पुस्तक 16:33 यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हामी यस्तो संसारमा बाँचिरहेका छौं जुन कहिलेकाहीँ धेरै चुनौतीपूर्ण हुन्छ। विचलित पार्ने घटनाहरूले हामीलाई निरन्तर घेरिरहन्छन्। यी कुराहरू हाम्रो जीवनकालमा हराउने छैनन्। साँच्चै तर ठूलो खबर यो हो कि यी कुराहरू हाम्रो वरिपरि भइरहेको बेलामा पनि परमेश्वरले हामीलाई हाम्रो हृदयमा शान्ति राख्ने क्षमता दिनुभएको छ। हामीले शान्त पाउन सक्ने कारण येशु ख्रीष्ट हुनुहुन्छ, जसमार्फत हामीले सामना गरिरहेको जीवनको कुनै पनि र हरेक परिस्थितिमाथि विजय हासिल गर्न सक्छौं। फिलिपीको पुस्तक 4:6 यसरी लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। जब तपाई बाहिर भइरहेको कुराहरूको कारणले गर्दा विचलित महसुस गर्नुहुन्छ, तपाईले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रार्थना हो। आफ्ना सबै चिन्ता र डरहरू परमेश्वरलाई सुम्पनुहोस् प्रियहरू, र तपाईले सामना गरिरहनु भएको परिस्थितिसँग सामना गर्न उहाँलाई अनुमति दिनुहोस्। धन्यवाद सहित प्रार्थना गर्नुहोस् अनि तपाई कृतज्ञ हुनुहुन्छ, किनभने तपाईलाई थाहा छ कि परमेश्वर तपाईसँग हुनुहुन्छ, तपाईको लागि लडिरहनु भएको छ, र उहाँको शक्तिले तपाईले सामना गरिरहनु भएको चुनौतीहरूलाई पार गर्नुहुनेछ। फिलिपीको पुस्तक 4:7 यसरी लेखिएको छ, र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। हामी ख्रीष्ट येशूका हौं, हामी उहाँका हौं, र उहाँ हाम्रो हुनुहुन्छ, र जब हामी येशूसँग हात मिलाउँदछौं त्यहाँ कुनै पनि समस्या र परिस्थिति हुने छैन जुन हामीले पार गर्न सक्दैनौं। धेरै परिस्थितिहरू छन् जहाँ हाम्रो मानव दिमागले हामीले सामना गरिरहेको परिस्थितिलाई कसरी पार गर्ने भनेर बुझ्न सक्दैनौं। त्यो कठिन लाग्दछ, किनभने परमेश्वरको बुद्धि र ज्ञान हाम्रो दिमागले बुझ्न सक्ने भन्दा धेरै ठूलो छ। हाम्रो शान्ति हाम्रो समस्याहरू कसरी समाधान हुन्छ भनेर जान्नुबाट आउँदैन प्रियहरू, तर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्नुबाट आउँदछ। र हामीले ख्रीष्ट येशूद्वारा हामीले सामना गरिरहेका हरेक समस्याहरूलाई पार गर्नेछौ। जब तपाईँको बाटोमा समस्या आउँछ, सबैभन्दा महत्वपूर्ण कुरा तपाईँले के गर्नुहुन्छ भन्ने हो। के तपाईँ समाधान खोज्नको लागि आफ्नै शक्ति प्रयोग गर्नुहुन्छ, वा के तपाईँ प्रार्थनामा येशू ख्रीष्टतिर फर्कनुहुन्छ र तपाईँलाई आवश्यक उत्तरहरू दिनको लागि उहाँमाथि भरोसा गर्नुहुन्छ। येशूमा भरोसा गर्न रोज्नुहोस् प्रियहरू, अनि परमेश्वरको शान्तिले तपाईँको हृदयमा शासन गर्नेछ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शवन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: जय मसीह तथा नमस्कार। सीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। परीक्षाबाट कसरी बच्ने? यसकारण जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। याकूब 4:17। तपाईँले कुनै मानिसले कसैको बारेमा यसो भनेको सुन्नु भएको होला, त्यो मान्छेले नाइ भन्नै सक्दैन, वा कुनै महिलाको विषयमा यसो भनेको सुन्नु भएको होला कि यिनलाई त यो बारेमा अझ राम्रोसँग थाहा हुनुपर्ने, यिनको हुर्काई बढाई त राम्रोसँग गरिएको थियो। तपाईँलाई के लाग्छ, समस्या के हो? त्यो व्यक्तिले जे गर्यो त्यो उसको गल्ती हो कि उचित अनुशासन नपाएको कारण उबाट त्यो गल्ती हुन पुगेको हो? यो वैवाहिक सम्बन्ध टुक्रिरहेको दम्पतिहरूको एक परिदृश्य मात्र हो। कुनै दिन पतिले वा पत्नीले आफ्नो जीवन साथीलाई रिस उठाउँछ अनि उसले झर्कदै सोध्छ, तिमीले किन त्यसो गर्यौ? अनि प्रतिउत्तरमा अर्कोले भन्छ, मलाई थाहा छैन मैले किन यस्तो गरे, मैले आफूलाई कन्ट्रोल नै गर्न सकिन। प्रिय मित्र, आत्म अनुशासन अति आवश्यक छ। आत्मनियन्त्रण यस्तो कुरा हो कि मानव यो तपाईँको मेरुदण्डसँग जोडिएको खुट्टाहरू हुन् जसले तपाईँलाई परीक्षाहरूदेखि टाढा जान मदत गर्छ, वा टीभी रिमोटको त्यो एउटा बटन थिच्नदेखि वा कम्प्युटरमा माउस क्लिक गर्नदेखि रोक्छ। दोस्रो कोरिन्थी 4:2 उल्लेख गरिएको शर्मका र लुकी छिपी गर्ने कामहरू गर्नबाट हामीलाई यसले टाढा राख्छ। अनैतिक क्रियाकलाप गरिरहेका मानिसहरू आफूले के गरिरहेको छु भन्ने कुरामा अनभिज्ञ हुँदैनन्, अर्थात उनीहरूलाई यो ठिक होइन भन्ने थाहा हुन्छ, तर उनीहरू त्यसको नतिजाको बारेमा वा त्यो अनैतिक खराब क्रियाकलापले ल्याउने परिणामहरूको बारेमा चाहिँ त्यति ध्यान दिँदैनन्। उनीहरूसँग परीक्षाबाट फर्किएर त्यो ढोका बन्द गर्न सक्ने आत्मनियन्त्रण छैन। आत्मनियन्त्रणको अभावमा क्षणिक सन्तुष्टि र रोमाञ्चक अनुभूतिको दास बन्नुको नतिजा के हो तपाईँलाई थाहा छ? भत्किएको घर, टुटेको सम्बन्ध, गुमेको आत्मविश्वास, घाइते आत्मसम्मान र परमेश्वरबाटको अनुशासन। हजुर, एकैछिन आत्मनियन्त्रण गर्न नसक्दा बन्द कोठाभित्र गरेको शर्मजनक कुराले यस्ता डरलाग्दा नतिजाहरू ल्याउन सक्छ। प्रिय साथी, तपाईँ आफ्नो खुसीको लागि आफ्नो इच्छा अनुसार जुनसुकै निर्णय र छनौटहरू गर्न स्वतन्त्र हुनुहुन्छ, तर ती छनौटहरूको नतिजालाई नियन्त्रण गर्ने कुरा तपाईँको हातमा छैन। संसारमा थुप्रै कठिन अनुशासन छन्। अझ हामी परमेश्वरका सन्तानका लागि त संसारको कठोर अनुशासन सँगै परमेश्वरको अनुशासन पनि छ। हो, परमेश्वरले हामीलाई अनुशासनमा राख्नुहुन्छ। अब तपाईँ भन्नुहोला, मैले त परमेश्वर प्रेमिलो हुनुहुन्छ भनेको सुनेको थिएँ। हो, परमेश्वर साह्रै प्रेमिलो हुनुहुन्छ र यसै कारण त उहाँले हामीलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ। नयाँ करारको पुस्तक हिब्रू 12:5-6 लेखिएको छ, के तिमीहरूले अर्तिका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? हे मेरा पुत्र, परमप्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। साथीहरू, हामीले कहिले यस्तो समस्या, खराब बानी वा परिस्थितिको सामना गर्नुपर्ने हुन्छ जुन कुराबाट हाम्रो आफ्नै बलमा उम्कन सकिँदैन? यो कुरालाई बेलैमा थाहा गर्नु र स्वीकार गर्नु असल हुन्छ। कहिले काहीँ म परिवर्तन हुनुपर्छ वा मेरो बानी परिवर्तन गर्नुपर्छ भन्ने याद गराउनको लागि कसैको हप्काई नै आवश्यक पर्छ। परमेश्वरले पनि अनुशासन ताडनाद्वारा तपाईँलाई यो सम्झाउन चाहनुहुन्छ कि छोरा अथवा छोरी, तिमी गलत बाटोमा हिँडिरहेको छौ वा गलत काम गरिरहेको छौ, त्यहाँबाट फर्क। परमेश्वरले दिनुहुने ताडनाको समयले तपाईँलाई महसुस गराउनेछ कि तपाईँ यदि यही बाटोमा हिँडिरहनु भयो भने तपाईँले विपत्तिको सामना गर्नुपर्नेछ। प्रिय मित्र, जब हामी परमेश्वरको अनुशासनमा हुन्छौ त्यो समयमा उहाँसँग रिसाउने होइन, तर त्यो समय हामीले गरिरहेको काम र त्यसको परिणाम बारे विचार गर्ने, त्यसबाट फर्कन परमेश्वरसँग विन्ती गर्ने र उहाँले दिनुभएको ताडनाको निम्ति धन्यवादी हुनुपर्छ। आफ्नो मनोवृत्ति वा व्यवहार परिवर्तन गर्नु पहिलो चरण हो। यसलाई बाइबलले पश्चाताप भन्दछ। यदि तपाईलाई आफू आगोसँग खेल्दैछु भन्ने लाग्दैछ भने तपाईले आफूलाई परिवर्तन गर्नुपर्छ, किनकि कति बेला त्यो आगोले ठूलो क्षति पुर्याउँछ त्यसको तपाईलाई हेक्का नै हुँदैन। यो महत्वपूर्ण कुरा याद गर्नुहोस्, जब तपाई खराबी गर्न रोकेर सही गर्ने सोच्नुहुन्छ त्यो सोच सँगै परमेश्वरको सहायता पनि तपाईँको निम्ति तपाईँले प्राप्त गर्नुहुनेछ। परीक्षाबाट निक्लन सबै काम परमेश्वरले तपाईँको लागि गरिदिनु हुने होइन, काम त तपाईँले नै गर्नुपर्छ। परमेश्वरले तपाईँलाई चाहिने शक्ति दिनुहुन्छ र सहायता गर्नुहुन्छ। कुनै पनि खराब बाटोबाट फर्कनु मुखले भने जस्तो सजिलो छैन। हाम्रो शारीरिक अभिलाषा र अन्य विविध कारणले हामीलाई घरिघरि त्यही बाटोतिर तान्ने काम गर्छ, तर परमेश्वरले तपाईँलाई त्यो संघर्षमा साथ दिनुहुनेछ र त्यो खराब, गलत र अपवित्रताको बाटोबाट फर्कन उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ। चाहे तपाईँ त्यो बाटोमा धेरै टाढा किन नपुग्नु भएको होस्, फर्कन सम्भव छ है साथी। दोस्रो तिमोथी 1:7 पदमा लेखिएको छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। अब भन्नुहोस् त, कसले हामीलाई शक्ति दिनुहुने रहेछ, कसले प्रेम गर्नुहुन्छ र कसले हामीलाई अनुशासनमा राख्नुहुन्छ? हो, ठिक भन्नुभयो, परमेश्वरले। के तपाईँले कहिले यी कुराहरू परमेश्वरसँग माग्नु भएको छ? छैन भने यी कुरा प्रार्थनामा परमेश्वरसँग माग्नुहोस्। साथी, अनुशासनले परीक्षाको ढोका बन्द मात्र गर्दैन तर साथै आध्यात्मिक रूपमा पनि प्रशस्त लाभ ल्याउँछ। याद गर्नुहोस्, तपाईँले आफूलाई मनपर्ने कुरा खोज्न तपाईँलाई स्वतन्त्रता छ, तर यो पनि याद गरिराख्नुहोस् कि तपाईँको हरेक छनौटले नतिजाहरू ल्याउँछ र त्यो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ, अनि ती नतिजाहरू तपाईँले रोज्न पनि पाउनुहुन्न न त त्यसलाई व्यवस्था गर्न नै सक्नुहुन्छ।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: भजन संग्रह 77। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म मेरो जीवन नै परिवर्तन गरिदिने एउटा भजनको बारेमा भन्न गइरहेकी छु। पहिले अस्पतालमा हुँदा जब म जीवनभरका लागि चारैवटा हात खुट्टा नचल्ने भएकी छु भन्ने खबरले पूर्ण रूपमा स्तब्ध थिए। त्यति बेला म असाध्यै गहिरो निराशामा खसेकी थिए। पूर्ण रूपमा पक्षघात भएको जीवन म कल्पनासम्म पनि गर्न सक्दिन थिए। अझ भनौं, मेरो निराशा रिसमा परिणत भयो। यी सबै हुन दिएकोमा परमेश्वर प्रतिको रिस। मलाई लाग्थ्यो कि उहाँले मेरो यो निराशा र चोटलाई कुनै पनि हालतमा बुझ्न सक्नुहुन्न। मलाई आफू ठगिएको जस्तो लाग्थ्यो। तर त्यसपछि कसैले मलाई भजन संग्रह 77 देखाइदिए अनि यही भजन संग्रहका शब्दहरूलाई परमेश्वरले मेरो हृदयलाई गहिरोसँग छुन प्रयोग गर्नुभयो। भजन संग्रह 77 अध्यायको 7-9 पदहरूमा भजनकारले परमेश्वरलाई एकपछि अर्को गर्दै 6 गम्भीर प्रश्न सोध्छन्। ती प्रश्नहरू चोट र निराशाले भरिएका छन्, किनभने भजन रचयिता यसरी पोखिन्छन्। के प्रभुले सधैँका लागि त्याग्नुहुनेछ? के उहाँले फेरि कहिले आफ्नो अनुग्रह देखाउनुहुने छैन? के उहाँको अटल प्रेम सधैँका लागि हराएर गयो? के उहाँको प्रतिज्ञा सदाका लागि अन्त भयो? के परमेश्वरले दयालु हुन बिर्सनुभयो? के उहाँले रिसमा आफ्नो करूणा रोकिराख्नु भएको छ? ओहो, ती 6 प्रश्नहरू एकदमै शक्तिशाली र जोरदार छन्। अनि जब मैले ती प्रश्नहरू बारम्बार पढे, म यो देखेर चकित भए कि बाइबलमा एउटा यस्तो भजन पनि रहेछ जससँग म पूरै मेल खान सक्थे। ओहो, बाइबलले त मलाई बुझ्दो रहेछ। परमेश्वरले म कस्तो महसुस गरिरहेकी छु भन्ने कुरा पूर्ण रूपमा बुझ्नुहुँदो रहेछ। जब भजनकारको निराशा परमेश्वरतिर मोडियो, तब त्यो निराशा कसरी भक्तिपूर्ण बन्न पुग्यो भनेर मैले देख्न थाले। अनि पवित्र आत्माले मलाई चुनौती दिइरहनु भएको थियो, जनी के तिमी पनि त्यसै गर्न सक्छौ? के तिमी परमेश्वरबाट पन्छिन छाडेर उहाँतिरै फर्कन तयार छौ? मेरो मित्र, जब हामी परमेश्वरसँगको प्रत्यक्ष सम्पर्कको बाटो रोज्छौ, तब केही अद्भुत कुरा घट्छ। मेरो साथी डाक्टर ड्यान एलेन्डरले यसलाई यसरी भन्नुहुन्छ, परमेश्वरलाई प्रश्न सोध्नुको सबैभन्दा सुन्दर पक्ष के हो भने यसले उहाँको आदर गर्छ। यसले हाम्रो हृदयलाई भक्तिहीन निराशाबाट मोडेर उहाँलाई बुझ्ने एउटा तीव्र इच्छातिर लैजान्छ। के तपाईँलाई यो विचार मन परेन र पछाडि फर्केर हेर्दा मेरा ती सिधा, स्पष्ट र इमान्दार प्रश्नहरू, यहाँसम्म कि ती नराम्रा प्रश्नहरूले पनि परमेश्वरकै आदर गरेका रहेछन्। जब मैले भजन संग्रह 77 अध्यायलाई अझ गहिरेर हेरे, मैले देखे कि भजनकारका प्रश्नहरूले यो संसार नै सबैभन्दा सुखद ठाउँ हो भन्ने काल्पनिक भ्रमलाई तोडेर वास्तविक यथार्थ देखाइदिन्छन्। ती 6 प्रश्नहरूले मुटुमै प्रहार गर्छन् र यो संसारले आफ्ना वाचा र प्रतिज्ञाहरू कहिले पूरा गर्न सक्छ भन्ने भ्रमलाई नष्ट गरिदिन्छन्। किनकि तपाईँलाई राम्ररी थाहा छ, संसारले कहिल्यै आफ्ना वाचाहरू पूरा गर्न सक्दैन, होइन र? भजन संग्रह 77 अध्यायले हामीलाई झस्काएर बिजाउनुपर्छ अनि नष्ट हुने बाटोमा रहेको यस संसारमा धेरै सहज भएर बस्नु हुँदैन भन्ने सम्झाउनुपर्छ। परमेश्वरले मलाई उहाँको वचनमा फर्काउनका लागि भजन संग्रह 77 अध्यायलाई एउटा रोचक माध्यमको रूपमा प्रयोग गर्नुभयो। समय बित्दै जाँदा मेरो ध्यान भजन संग्रह 77 अध्यायको निराशाबाट हटेर बाँकी रहेका अन्य 149 भजन संग्रहहरूतर्फ आकर्षित हुन थाल्यो, जसले आशा र अझ असल दिनहरूको संकेत गर्थे। मेरो मित्र, जब हामी हाम्रा मुटु नै चुडिने जस्ता प्रश्नहरूलाई व्यक्त गर्न कुनै भजन संग्रह छानेर प्रार्थना गर्छौं, तब दुःख कष्टलाई नै हल्लाइदिने केही अद्भुत घटना घट्छ। जस्तै हिब्रू 4 अध्यायमा भनिएको छ, परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ। अनि जब हामी कुनै भजन संग्रह फेला पार्छौं र त्यसलाई आफ्नो प्रार्थनाको रूपमा प्रयोग गर्छौं, तब हामी परमेश्वरकै भाषा बोलिरहेका हुन्छौं। हामी उहाँकै शब्दहरू उहाँलाई नै फर्काइरहेका हुन्छौं। जब हामी आफ्नो पीड़ालाई बाइबलका भजन संग्रहहरूसँग गाँस्छौं, तब हामी उहाँलाई नै खोजिरहेका हुन्छौं। अनि जब हामी उहाँलाई खोज्छौं, हामीसँग यो भरोसा हुन्छ कि हामीले उहाँलाई पक्कै पाउनेछौ। याद राख्नुहोस्, जब तपाई आफ्नो पीड़ा र वेदनालाई कुनै भजन संग्रहसँग गाँस्नुहुन्छ, जब तपाई परमेश्वरको वचन उहाँलाई नै फर्काएर बोल्नुहुन्छ, त्यो उहाँलाई खोज्ने एउटा माध्यम हो। अनि जब तपाईँ उहाँलाई खोज्नुहुन्छ ठुक्क हुनुहोस्, तपाईँले उहाँलाई सधैँ भेट्टाउनुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल, म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
2: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्युज एफएम 105.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका गुड न्यूज एफएम को यूट्यूब च्यानल हेरेर बसिरहनु भएको र फेसबुकबाट सुनिरहनु भएको र अन्य माध्यमहरूबाट पनि गुड न्यूज एफएम सुनेर हेरेर बसिरहनु भएको सम्पूर्ण श्रोता अनि दर्शकहरूमा एकदम न्यानो जयमसी भन्न चाहन्छु अनि कार्यक्रम नारी आवाज लिएर म ज्ञानो उपस्थित भएकी छु र तपाईँहरूलाई स्वागत पनि भन्न चाहन्छु र यो कार्यक्रम रेडियोबाट सुन्ने श्रोताहरूको लागि चाहिँ हामी आइतबारको दिनमा बिहानीको समयमा प्रसारण गर्दै आइरहेका छौं भने तपाईँहरूले युट्युब फेसबुक अथवा भन अन्य माध्यमहरूमा चाहिँ तपाईँहरूले आफ्नो पाइक पर्ने समय आफ्नो समयमा चाहिँ सुनेर साथ दिइरहनु भएको छ दिन सक्नुहुनेछ र तपाईँहरूलाई एकदमै फेरि पनि स्वागत भन्न चाहन्छु। नारी आवाजमा छौं हामी, नारी आवाजमा नारीलाई उत्साह दिने अथवा भनौं नारीलाई अझै कसरी चाहिँ उहाँहरूको वरदानहरूमा अथवा भनौं परमेश्वरको राज्यमा चाहिँ अगाडि बढ़ाउन सकिन्छ भन्ने उद्देश्यको साथ चाहिँ हामीले यो कार्यक्रम लिएर आएका हौं। त्यसको मतलब चाहिँ हामीले यो कार्यक्रममा नारीको मात्रै विषयमा कुराकानी गर्ने गर्छौं, पुरूषको विषयमा कुरै आउँदैन भन्न खोजेको चाहिँ होइन। यो कार्यक्रम नारी पुरूष दुवैजनाको लागि हो, किन भन्दाखेरि परमेश्वरले नै छुट्याउनु भएको छैन। भन्न खोजेको मतलब चाहिँ परमेश्वरले नै सृष्टिमा नै नर र नारी गरेर बनाउनु भएको छ र सृष्टिको शुरूआतमा नै नर र नारी भएर नै सृष्टि भएको छ। त्यो कारणले गर्दा एउटा नारी अगाडि बढ्नको लागि पनि त पुरूषहरूको एउटा सहायता त पक्कै पनि चाहिन्छ। यो धरतीमा आउनको लागि पनि त नारीलाई पुरूष नै होइन पुरूषको एउटा सहायता योगदान पक्कै पनि छ परमेश्वरको सृष्टिदेखि नै। त्यो कारणले गर्दाखेरि चाहिँ हामी सबैजनाले सुन्नुपर्छ है भनेर म उत्साह दिन चाहन्छु। एउटा नारी कसैको छोरी हुन्, कसैको आमा पनि हुन्, कसैको बहिनी हुन्, दिदी बहिनी, श्रीमती, विभिन्न किसिमको सम्बन्धहरूमा चाहिँ नारी जोडिरहेकी छन् र नेपालीमा चाहिँ हामी एउटा छोरी आमा भन्छौं होला होइन, अन्य भाषाहरूमा चाहिँ फेरि फरक प्रकारले यसलाई होइन फिमेलको रूपमा अथवा भनौं विभिन्न किसिमको रूपमा चाहिँ एउटा मदरको रूपमा पनि वाइफको रूपमा डटरको रूपमा यसलाई हेरिन्छ होला होइन। जे होस् एउटा नारीलाई चाहिँ परमेश्वरको सेवाको लागि विभिन्न किसिमको कुराहरूले चाहिँ रोकिरहेको हुन्छ क्या। हामीले यसो हेर्ने हो भने चाहिँ जिम्मेवारीहरूमा नारीहरू चाहिँ अल्झिरहेको देखिन्छ अनि त्यसको त्यो समयमा चाहिँ नारीहरूले चाहिँ कति पटक चाहिँ परमेश्वरको काम हामीले गर्ने हो र भनेर पनि कतिपटक बिर्सिन सक्नुहुन्छ। त भनौ हामीले यतिकै यही नै गर्ने होला, परमेश्वरको बोलावट चाहिँ खासै छैन होला, त भनौ हामीले हाम्रो बोलावटलाई यहाँ आफ्नो व्यस्ततामा कसरी चाहिँ गर्न सक्छौ त भनेर अलमलिरहेको पनि हामी देख्छौं। त्यही अलमलबाट चाहिँ उहाँहरूले अलिकति भए पनि उत्साह पाउनु भएको होस्, बाटो देख्नु भएको होस् भन्ने हाम्रो प्रयास हो। हामीलाई आशा छ तपाईँहरूले यहाँबाट उत्साह पाइरहनु भएको छ र नारी आवाजमा चाहिँ विभिन्न किसिमका कुराहरू म गर्ने गर्दछु र आज भने मैले तपाईँहरूको बीचमा एकजना पाहुना सहित उपस्थित भएकी छु। लामो समयदेखि मैले म पाहुना लिएर आउँछु है भनेर चाहिँ भनिरहेको थिएँ तर मेरो स्वास्थ्यको कारण अथवा विभिन्न कारणले गर्दा तपाईँहरूको बीचमा म पाहुना सहित उपस्थित केही समयदेखि हुन सकेको थिइनँ। त्यसको लागि एकदम माफी पनि चाहन्छु र आज मैले तपाईँहरूको बीचमा एकजना पाहुना लिएर आएकी छु। ढिला नगरिकन उहाँको विषयमा म तपाईँहरूलाई बताउन चाहन्छु। तपाईँहरू सबैजनाको प्रिय व्यक्ति, तपाईँहरूले चिनिरहनु भएको गुड न्यूज एफएमबाट उहाँको आवाज हामीले सुनिरहेका हुन्छौं र उहाँले गुड न्यूज एफएमलाई लामो समयदेखि सुनेर साथ दिइरहनु भएको छ। त्यति मात्र होइन, सुनेर मात्र होइन, प्रार्थना पनि गर्नुहुन्छ। एउटा शुभचिन्तकको रूपमा पनि म हेर्न चाहन्छु उहाँलाई गुड न्यूज एफएमको र विभिन्न तवरबाट उहाँले सकेको सहायता गुड न्यूज एफएमलाई गरि नै रहनु भएको छ। निरन्तर गुड न्यूज एफएमलाई सुनिरहनु भएको छ र निरन्तर गुड न्यूज एफएमको कार्यक्रमहरूमा सहभागी पनि भइरहनु भएको छ र प्रार्थनादेखि अन्य कुराहरूमा पनि सहायता पुर्याउँदै आइरहनु भएको एकदमै हामीलाई नजिकबाट निहालेर हेरिरहनु भएको व्यक्ति हुनुहुन्छ र तपाईँहरूले चिनिरहनु भएको व्यक्तिलाई अझै बढी नजिकबाट चिनौं न होइन। उहाँको आत्मिक वृद्धि अथवा यहाँसम्म उहाँले कसरी आफूलाई अगाडि बढ़ाइरहनु भएको छ भन्ने विषयमा आज हामी डिटेलमा कुराकानी गर्ने जमर्को गर्नेछौ र उहाँ हुनुहुन्छ कोइनोनिया पाटन मण्डलीको ब्रान्च रहेको छ। उहाँको पहिला चाहिँ कोइनोनिया पाटन मण्डलीमै सेवकाई गरिरहनु भएको तर पछि वृहत रूपमा व्यक्तिहरू वृद्धि हुँदै जाँदा पाटनको धेरैवटा शाखा मण्डलीहरू छ, त्यो मध्येको सर्तुङ्गल मण्डलीको सदस्य हुनुहुन्छ उहाँ। आमा दिदी बहिनीहरूको बीचको सक्रिय सदस्य पनि हुनुहुन्छ, घरेलु संगतिदेखि लिएर होइन विभिन्न किसिमको संगतिहरूमा सहभागी हुँदै आफ्नो मण्डली लगायत अन्य मण्डलीहरूको कार्यक्रमहरूमा सहभागी हुँदै अगाडि बढ़िरहनु भएको एकदमै आदरणीय व्यक्तित्व, हामीसँग चिरपरिचित व्यक्तित्व हुनुहुन्छ विद्या श्रेष्ठज्यू। यहाँलाई एकदमै स्वागत भन्न चाहन्छु र एकदमै जयमसी।
1: नमस्ते,
0: स्वागत छ तपाईँलाई हजुर।
1: धन्यवाद हजुरहरूले यसरी बोलाउनु भएको लागि, अनि यसरी भेट्न पाएको लागि, अनि यसरी यहाँबाट यसरी बोल्न पाएको लागि पनि एकदमै आभारी छु।
0: हजुर, तपाईँ गुड न्युज एफएमको एकदमै शुभचिन्तक हुनुहुन्छ होइन, एकदमै धेरै लामो समयदेखि गुड न्युज एफएमलाई नजिकबाट निहालिरहनु भएको छ। सुरुवातमै मैले सोध्न चाहे, विगत कहिलेदेखि गुड न्युज एफएमलाई सुनिरहनु भएको छ?
1: मैले गुड न्युज एफएम सुन्नु पर्दा त पहिला यो गुड न्युज एफएम आउन अगाडि नै हाम्रो पाटन मण्डलीका भाइ गोपाल, अहिले उहाँ दिकन हुनुहुन्छ, अहिलेर हुनुहुन्छ सरी, अनि उहाँले भन्नुभयो हामीले यसरी गुड न्युज एफएम सुन्न पाउनेछ, प्रार्थना गर्नुहोस् है भनेर, अनि हुन्छ भने प्रार्थना गरिराखे, अनि मैले सुने त्यति बेला। अब त्यो बेला त अलि बच्चाहरू सानसानो भएको कारण मेरो कामहरू हुन्छ, सङ्गतिहरू हुन्छ, अनि त्यही पनि म भ्याएको बेला सुन्थेँ गर्दा गर्दै, अनि त्यसपछि सुनेर गर्दा गर्दै, अनि त्यहाँबाट म एकदम एकचोटि बिरामी भएको थियो, अनि त्यसपछि अब घरमै बस्न जाने, अब कमाउनु सक्दैन, कसरी बस्ने बालतिरेर भन्ने कुराहरू भयो घर परिवारमा। त्यसपछि म घरतिर गएँ, घरतिर जाँदाखेरि मेरो 71 सालमा खुट्टा भाँचेको थियो, अनि खुट्टा भाँचेको बेला मेरो म अब ओछ्यानमै परेको थियो, अनि मलाई चाहिँ एकदमै डर लाग्थ्यो, म अब सङ्गति दिनहुँ सङ्गति जानुपर्ने, दिनहुँ परमेश्वरको महिमाको निम्ति हिँड्नुपर्ने, अब म कसरी हिँड्ने भनेर म चाहिँ दिनरात रोएर प्रार्थना गर्थे, अनि कोही मानिसहरू मलाई परमेश्वरका जनहरू भेट्न आउँदाखेरि पनि रोएर नै म प्रार्थना गरिराखेँ। मैले मलाई अहिले कति अप्ठ्यारो हुन्छ उहाँहरू देख्दाखेरि, म रोएको बेला आउनुभएको थियो, म किन रोएको होला भनेर उहाँले भन्नुहुन्छ होला भन्ने मेरो त्यो भित्र मनमा चाहिँ हुन्थ्यो। जे होस् प्रभुलाई चाहिँ धन्यवाद। अनि त्यो गुड न्युज एफएम सुन्दै गर्दाखेरि एउटा अब्राम सरको हाम्रो आजैको दिनमा आउने 11 बजेदेखि 12 बजेसम्म आउने हाम्रो प्रश्न तपाईँको जवाब भन्ने कुरा आएको थियो, अनि त्यहाँनिर त्यसमा फोन लगाऊ मलाई हेर्न आउँदाखेरि नि मैले हाम्रो पाटन मण्डलीको केदार भाइसँग नम्बर मागेको थियो, त्यहाँ भनेर ल्याउँथ्यो तर म लेख्न सक्दैन थिएँ, मैले पढेको छैन त्यति साह्रो, अनि त्यो भएर त्यो बेला मलाई हेर्न आउँदाखेरि लिएको थिएँ, अनि त्यसपछि मैले फोन गरेँ, अनि त्यही दिन चाहिँ मेरो बुहारी चाहिँ अब प्रम नपाइकन चाहिँ छोरासँग बिहे भएको थियो, अनि उसलाई 32 लिनको लागि म त बिरामी भयो, मैले जानु सक्दैन, अनि उसको 2 छोराछोरी थियो, त्यो छोराछोरीलाई छोडेर बुहारीलाई पाटन मण्डलीमा 32 लिनको लागि गएको थियो छोरी साथी, अनि त्यो बच्चा त अब धेरै परिवार भएको ठाउँमा 2 कराइराखेको थियो, छोरा तिमीहरू यसरी एन्जल एलेक्स तिमीहरू यसरी करायो भने त्यहाँ विद्या श्रेष्ठ भनेर विनर भयो भने अब कसरी भने, अनि सुन्दै सुन्दैन माले, अब मा उठेर पनि आउन सक्दैन भन्दाखेरि, अनि तिनीहरू बच्चाहरू चुप लाएर बस्यो, अनि त्यो बेला हाम्रो पुरानो घर थियो, अनि दराजमाथि राखिराखेको अनि त्यो ठ्याक्कै मेरै नाम आयो कि त्यहाँनिर, अन्त मेरो नातिनी एकदम त्यो ढोगादेखि उता यो हाम्रो उतासम्म पुग्छ, त्यो खातनिर त एकै तालाको जस्तै, साँच्चैमा ओहो तपाईँले भनेको त कस्तो ठिक्क भएको है, प्रभुले कस्तो ठिक्क गर्नुहुन्छ, त्यही भएर त झगडा गर्नु हुँदैन पुटा भनेको भनेर भने, मलाई चाहिँ यो पुटा भन्न आउँछ किनभने मेरो मम्मीले पनि यस्तै भन्छ हामीलाई, अनि मलाई पनि हरेक कुरामा त्यसरी बच्चाहरूलाई त्यस्तो भन्न आउँछ।
0: त्यसरी चाहिँ तपाईँले गुड न्युज एफएमलाई सुन्दै फोन गर्दै प्रेम गर्दै आइरहनु भएको छ, अहिले पनि सुनिरहनुहुन्छ होइन, यो त भयो तपाईँले गुड न्युज एफएमलाई लामो समयदेखि सुनिरहनु भएको छ, प्रेम गरिरहनु भएको छ, हामी गुड न्युज एफएम परिवार तपाईँप्रति एकदमै धन्यवादी पनि छौं, तपाईँहरूको प्रार्थनाको कारणले गर्दा हामी यहाँसम्म पनि छौं, अहिले 20 अवधिमा आइपुगेका छौं होइन, लगभग तपाईँले सुन्नु भएको पनि 20 नै हुन लागिसकेछ होइन, एकदमै धेरै धन्यवाद सँगसँगै सहकार्य गर्नुभएको लागि, र अलिकति हामी तपाईँको शुरूआती दिनहरूमा होइन जस्तो तपाईँको बाल्यकाल अथवा प्रभुलाई पाउनु भएको दिनहरूमा जाउँ, ती समयहरू कस्तो थियो, तपाईँ कहाँ जन्मिनुभएको, कहाँ हुर्काई भयो, छोटोमा तपाईँले त्यो भनिदिनु होला, त्यस पछाडि चाहिँ प्रभुलाई कसरी पाउनु भयो, त्यो रमाइलो त्यो अगाडिको क्षणहरू अहिले सम्झौँ न हामी।
1: हुन्छ, भविष्यलाई धन्यवाद दिनुपर्छ, म कहाँ जन्मिएको भन्दाखेरि म साँखु सालखा टोलमा जन्मेको थियो, मेरो बाबाको नाम रविनाथ श्रेष्ठ, अनि त्यहाँ किनभने त्यहाँनिर मम्मीको नाम अम्बिका श्रेष्ठ अनि त्यहाँ म ठुलो छोरीमा होइन मेरो दिदी बहिनी पाँचजना छ भाइ एकजना छ अनि त्यतिको अगाडि म पाएको थियो अनि त्यहाँनिर एकदमै म चाहिँ सोझी थियो ज्ञानी थियो भन्नुहुन्थ्यो मम्मीहरूले एकदमै सोझी ज्ञानी अनि त्यसपछि हुँदा हुँदा मम्मी धेरै बिरामी हुने भएको कारण नै मैले अघि पनि भने म पढ्न पाएको थिएन मैले चाहिँ म ठुलो छोरी भएको कारण मैले घरको सब काम गर्नुपर्छ अनि स्कूल जाँदा आउँदा नि त्यस्तै गर्नुपर्छ अनि त्यसपछि मम्मीलाई धेरै बिराम भएको कारण म सात क्लास चाहिँ लास्टमा म झाल्दिनै सकेन मम्मी धेरै बिराम भएको कारण अनि पछि मम्मी निको भएपछि मलाई पढ्न जाऊ भनेको मैले चाहिँ पढ्न सकेन किनभने मलाई लाज लाग्यो साथीहरू माथि जान्छ म तल बसेर के पढ्ने म चाहिँ नपढ्ने मम्मी भने मैले चाहिँ अब काम गर्ने हो भने म चाहिँ स्वेटर बुन्थेँ अनि त्यसपछि लुगा सिउँथेँ है मम्मीले चाहिँ हामीलाई हातबाट लुगा सिलाएर लगाइदिनुहुन्थ्यो अनि म पनि त्यसै नै सिकेँ म कतै तालिम पनि गएको होइन केही पनि गरेको होइन मम्मीले त्यसो गरेको कारण अनि त्यसपछि प्रभु कसरी पायो भन्दाखेरि विवाह भयो अनि यो बलम्बुमा विवाह भएको थियो अनि त्यसपछि त्यहाँनिर मलाई एकदमै घर बस्न चाहिँ गाह्रो भएको थियो एकदमै अब दुई छोरी थियो मेरो अनि जुन मेरो दिदी नि अब जसको चाहिँ छोरा छैन अनि त्यसले नि मलाई छोरा छैन भनेर मलाई धेरै गाली गर्नुहुन्थ्यो अनि छोरा छैन छोरी मात्रै पायो सासूको चाहिँ छोरा आफ्नो चाहिँ छोरी पायो भनेर मलाई गाली गर्नुहुन्थ्यो अनि त्यसपछि म सहेर बस्थेँ एकदम गाह्रो भयो अनि श्रीमानलाई पनि एकदम छोप्न आउने हामीलाई पिट्ने कुट्ने गर्थ्यो अनि त्यसपछि म चाहिँ धेरै बस्नै नसक्ने भयो अनि म देखाउन त्यो धामी झाँक्रीकोमा भन्दाखेरि चाहिँ त्यहाँ फुक्ने एउटा बाजे हुनुहुन्छ सबैले चिन्छ उहाँलाई अनि उहाँको चाहिँ भेडाहरू पालेको छ अनि त्यहाँनिर देखाउन जाँदा हाम्रो नेवारी भाषाबाट भन्चा नजाऊ है तिमी यहाँ नबस है तिमी त्यत्तिकै मर्छ तिम्रो कहाँ आफन्तहरू छ त्यहाँ बस्न जाऊ भन्थ्यो अनि घर आएर श्रीमानलाई भन्दाखेरि मान्नुहुन्न गाली गर्नुहुन्थ्यो अनि त्यसपछि आफ्नै कानले सुन्दाखेरि चाहिँ उहाँलाई हो रहेछ आफ्नै परिवारले चाहिँ मलाई यसरी झगडा गर्न यस्तो गरिराखेको रहेछ भनेर उहाँले बुझ्नुभयो त्यसपछि म अनि पाटनतिर बस्न गएँ पाटनतिर बस्न जाँदाखेरि पनि पहिला सुरुमा बसेको ठाउँमा फुपूको नजिक बसेको थियो अनि त्यहाँनिर चाहिँ त्यस्तै नै झगडा गर्नुहुन्थ्यो अलि शङ्खा गर्नुहुन्थ्यो अनि त्यसपछि त्यहाँदेखि फेरि अन्त बस्न गएँ मलाई चाहिँ अब म बाबुलाई स्कुल राख्दाखेरि अब बाँकी समय चाहिँ काम गरौँ भन्ने इच्छा थियो अनि त्यहाँनिर बस्न जाँदाखेरि एकजना बहिनी आउँथ्यो कस्तो सोझो थियो कहाँ बस्ने होला कसको छोरी होला भन्ने मेरो मनमा लागेको थियो अनि त्यसपछि म त्यसमा काम गर्दै गर्दाखेरि उहाँको घर पुगे मैले बालमा बस्नको लागि अनि उहाँ चाहिँ प्रभुमा विश्वास गर्नुभएको रहेछ अनि त्यसले चाहिँ त्यो उहाँको त्यो चाल चलनले गर्दाखेरि मलाई धेरै नै मन परेको थियो अनि उहाँको घरमा जाँदाखेरि अनि प्रभु पाउने मैले सफल पाएँ
0: सुसमाचार नसुनाउँदै उहाँको व्यवहारले तपाईँलाई के चाहिँ पछ्याउनु हुँदो रहेछ उहाँले भनेर चाहिँ उहाँले पछि सोध्दै जाँदा सुसमाचार सुनाउनु भयो
1: त्यस्तो लाग्यो अनि त्यहाँ बस्दाखेरि चाहिँ हामीलाई यस्तो गाह्रो भएको थियो अनि तैपनि हामी मंगल बजार भोल ढोकामा बसेको थियो होइन अनि भोल ढोकामा बसेको मंगल बजारमा पहिला त अब फोन सोन पनि छैन अनि उहाँ घरपतिकोमा फोन थियो म फोन गरेर ल्याउँछु है म मंगल बजारमा मेरो उता माइतीतिरको पनि छ अनि त्यो बुहारीसँग गएको थियो श्रीमान देखाउन देउता आउनेकोमा अनि देउता आउनेले चाहिँ एक महिनामा मर्छ भनेर चाहिँ उहाँले गाली गर्नु भएको थियो मलाई के म चाहिँ अब आएर उहाँलाई खाना खाएर खुरुक्क म यता सहरतिर आएर ऊ गरेँ होइन काठमाडौँतिर आएर त्यो टोपीहरू बुनेको त्यो सबै बिक्री गरेँ शुक्रबार गरेको अनि त्यो बिक्री गरेर आएँ अनि त्यहाँनिर त्यो मखनतिर अलिकति मलाई त्यो स्वेटरको पैसा लिएको थियो अनि त्यसपछि चाहिँ त्यहाँनिर चाहिँ त्यो हराइरहेछ कि मेरो अनि त्यो चाहिँ अलि पछि नै हो प्रभु पाएपछि अनि प्रभु चाहिँ यसरी पाएँ कि मैले त्यहाँनिर अनि घरपट्टिले किन रोइराखेको भन्न आयो अनि खाना पकाउनलाई पनि त्यो केही पनि छैन अनि यसरी भन्यो हेर्नु एक महिनामा मर्छ भनेर यसरी गाली गरे म त अब कहीँ गएको होइन म चाहिँ यो बुनेको मात्रै किन गएको उहाँले पनि टोपी बुन्थ्यो मैले ल्याएको अनि यस्तो गरेको भन्यो हो नि तिमीहरूलाई अब जाम चर्चमा भन्दाखेरि मान्नुहुन्न भन्यो अनि त्यसपछि ल त त्यसपछि जानु पर्ला भनेर मैले त्यसपछि मलाई चाहिँ अनि श्रीमाले ल ल तिमी यत्रो धर्मातीको छोरी तिमी आउनु पर्दैन म मात्रै जान्छु भन्थ्यो छोरा र उहाँ मात्रै जानुहुन्छ
0: तर तपाईँ छोरा पाइसक्नु भएको
1: पाइसक्यो छोरा पाएर घरमा बस्नै नसक्या के म छोरा पाएर झन्कै गाह्रो भएको मलाई त्यही भएर अनि गाह्रो भएर चाहिँ म बाहिर आएको थियो अलि मैले भन्न चाहिँ मिस्टेक गरेछु अनि त्यसपछि अनि त्यो छोरा एक वर्ष हुँदाखेरि म घर
0: पहिला छोरी मात्रै पायो कतिजनाले भन्नुभयो भन्नुभयो नि त होइन त्यस पछाडि कति वर्षको अन्तरालमा तपाईँले छोरा पाउनुभयो
1: चार वर्ष
0: पछाडि चाहिँ तपाईँले छोरा पाउनुभयो
1: छोरी चाहिँ दुई वर्षको फरक थियो अनि छोरा चाहिँ चार वर्षको थियो अनि छोरा पाउँदा नि मलाई एकदमै गाह्रो थियो म चाहिँ पसलमा बसेर कमाइराख्ने कमाएको कुराहरू सबै सामान ल्याउँछु भनेर पैसा लगेर जानुहुन्थ्यो श्रीमान अनि त्यसपछि त्यो पैसा भइन्जेल घरै आउनुहुन्न अनि एक हप्ता त म कति बिराम भएको थियो मैले त एक हप्तामा एकचोटि पनि खाना खाएको थिएन त्यो छोरा पाउँदाखेरि जे होस् अब भनौँ न यो गरीबहरूलाई चाहिँ परमेश्वरले हेर्नुहुन्छ पहिला चाहिँ देउताले हेर्नुहुन्थ्यो भन्थ्यो होइन तर परमेश्वरले चाहिँ हेर्नुहुँदो रहेछ मलाई चाहिँ पछि याद आयो कि यो प्रभाव पाएपछि याद आयो
0: समयमा चाहिँ जस्तो हजुरले भन्नुभयो नि गरीबहरूलाई प्रभुले हेर्नुहुँदो रहेछ भन्ने सन्दर्भमा चाहिँ तपाईँले 7 दिनसम्म खाना नपाउँदा कसैले तपाईँलाई खाना खाऊ भन्यो अथवा केही सहायताहरू गर के आधारमा भन्न चाहनुहुन्छ तपाईँ
1: त्यो बेला त कोही पनि नहेर्ने भनौँ अब यसरी अब यस्तो बिरामी छ है भनेर साथीहरूले उहाँको साथीहरूले यसो बोलाउन पठाउँदाखेरि अब सासु ससुराले त बोल्नुहुन्न अनि साथीहरूले बोलाउन आउँदाखेरि पनि एकछिन यसो नहेरिकन आफ्नो आमा अनि बुवा भए ठाउँमै जानुहुन्थ्यो अनि त्यसपछि अब गएको बस्नु भएको केही थाहा हुँदैन थियो अनि त्यसो गर्दा गर्दै 8 दिनमा चाहिँ एकदम मैले यो मिश्रीको झोल अलिकति मलाई चाहिँ यहाँ यो के आउँछ भन्छ नि जिन्दगीमा आएको थिएन त्यस्तो आएको थियो अनि त्यो भएर के पनि खान नसक्ने म एक गिलास चाहिँ दिनको एक गिलास मिश्री काढा खान्थेँ अनि त्यो पाउने बेलामा चाहिँ अब एकदमै गाह्रो भयो है बिराम भयो भनेर बोलाउनु भएको रहेछ अनि उहाँ चाहिँ गाडी लिन जाने भनेर चाहिँ यसो मैले देखेको मात्रै थिएँ उहाँलाई देखेको मात्रै थिएँ अनि गाडी लिन जाने भनेर भन्नुभएको थियो अनि तर गाडी लिन जानुभएको अब बाबु चाहिँ 8 बजे नै पाइसक्यो अनि त्यहाँ अगाडिको व्यक्तिहरूले के खाने भने यस्तो बिरामी छ अब त्यत्रो दिन नखाएको अब कसरी यसले बच्चा पाउँछ भनेर भन्दै हुनुहुन्थ्यो उहाँहरू कुरा गर्दै हुन्छ आफूलाई चाहिँ अब छतपति राखेको छ गाह्रो भएर होइन अनि त्यसपछि उहाँले चाहिँ एउटा कोक खुवाउन ल्याउनु भएको थियो अनि उहाँको घरबाट मेरो सासूले चाहिँ खुवाउनु भएन उहाँको घरबाट चाहिँ मलाई कोक एउटा र अन्डा एउटा खुवाउनु भएको थियो ल्याएर खुवाउनु भएको थियो दुईजना दिदी बहिनी हुनुहुन्थ्यो कि त्यहाँ
0: हामी चाहिँ
1: छिमेकी नन्द भन्थे अनि त्यसरी खुवाउनु भयो त्यसपछि अब पाइसक्यो बच्चा होइन 8 बजे त पाइसक्यो 8 बजे पायो 8 बजेदेखि अब पहिला हस्पिटल पाउँदा त अब त्यसो परालमा सुत्नु पर्ने भन्ने पनि मलाई थाहा थिएन थाहा थियो सुताउँथ्यो होइन आफू चाहिँ सुते थिएन है अनि त्यो बेला चाहिँ अब यो परालमा सुत्नुपर्छ केही खानु हुँदैन भने अब मेरो त्यो के गर्नुपर्छ भन्यो होइन केही थाहा भएन मलाई अब म तल छेलीमा बसिरहे माथि सासूहरू बस्थ्यो होइन अनि त्यसपछि मलाई चाहिँ परालमा सुताउँथ्यो परालमा त बस्नै नसक्ने के एकदम गाह्रो हुन्थ्यो एकदम अब एकदम चाहिँ त्यो भोक लागेको भयो अब फेरि पेट खाली भएको भयो अनि त्यसपछि त्यहाँदेखि परालमा बस्यो कि त मलाई त गाह्रो हुन्थ्यो एकदमै अनि त्यसपछि त्यो परालमा नबसिकन अर्को बसिराख्ने अनि खाना पकाएर पनि खान नसक्ने है अनि 2:30 बजेतिर म परालमै बस्दै बसेन यसमा बसेर के हुने मलाई झन् पेट दुखे भनेर म बस्दै बसेन त्यसपछि यसो कोही पनि हेर्न आउनु भएन त छिमेकीहरू पनि आउनु भएन मेरो सासु ससुराहरू अनि श्रीमान त कहाँ छोरा पाउँदा हजुर अनि त्यस्तो भए थियो अनि त्यसपछि त्यसो भएपछि अनि त्यसपछि मलाई चाहिँ एकदम रुन चाहिँ मन लाग्छ दुखेकोले रोयो अब खान नपाएकोले रोयो एकदमै खान नपाउने के, तर मेरो सासू ससुराहरूको मिल छ, चामल बिक्री गर्छ, के बिक्री गर्छ, पिठो बिक्री गर्छ, मलाई चाहिँ ल यो बच्चा पाएको यति खाऊ भनेर दिँदैन थियो, यति मन पर्दैन थियो मलाई, अनि त्यस्तो गर्नुभयो। अनि त्यसपछि 2:30 बजे मैले आफैले अलिकति हेतरमा खाना पकाएर खाएँ है, अनि त्यसपछि म परालमा त सुत्दै सुतेन, बच्चा पाएकै दिन, अनि बच्चा पाएकै दिन त्यस्तो गरेँ। अनि त्यसपछि अब माइतीबाट अब यिनीहरूले हेर्दैन भनेर माइतीबाट माले भाइलाई पठाएको थियो, त्यहाँ पनि अब जाने कोही पनि छैन, यसो आउने, अब भाइ त अफिस आइरहन्छ, अनि भाइले हेर्न आउँदा हेर्न आयो, अब के खाने भने यसो यसो भने, अब लिन घर लाने भनेर आएको, अब पिनाजु नहुँदा लानु हुँदैन भनेर लगेन। अनि यसपालि त अब छोरा नि पाएको हो, अब छोरा भनेपछि है कति हुने रहेछ, एकदमै हुने रहेछ। अनि यसपालि त छोरै पाएको होला मम्मी, के पाए भनेर पनि सोधेको छैन, यो बाबुले त मलाई यति हेरिराखेको थियो भनेर चाहिँ मम्मीलाई भने रहेछ घरमा है। अनि त्यसपछि त्यो 4 दिनमा चाहिँ त्यस्तो भयो। त्यसपछि 8 दिनमा अनि भिनाजु पाएको बेला आउनुभयो अनि लग्यो मलाई माइती, अनि माइतीमा बसे। जे होस् अब यसो त्यसो जसो गर्दाखेरि पनि आफ्नो जीविका चाहिँ पूरा भइराख्यो, जस्तो सताए पनि प्रभु पाउनु पर्ने रहेछ, र त मलाई परमेश्वरले चाहिँ यसो बचाउनु भयो, अहिले चाहिँ म महसुस गर्छु। अनि त्यसपछि मैले त्यो छोरा लिएर अब माइती 2-3 महिना माइती बसेर घर आउँदा नि सब कुरा गर्नुपर्ने, अनि एकजना त्यहाँ आमा हुनुहुन्थ्यो, ए भन्छ यसरी गर्नुहुँदैन नेवारी भाषाले, पछि दुःख पाउँछ है, पछि दुःख पाउँछ, तिमीले साह्रै दुःख पाउँछ, अब जिउहरू सब दुख्छ भन्नुहुन्थ्यो। अनि अब के गर्ने, सबै गर्नुपर्छ, मजा एउटा धुने होइन उहाँ, अनि सबै गर्नुपर्छ, पानी बोक्नुपर्छ, सबै बोक्नुपर्छ, अब आफ्नो मात्रै गरेर पुग्छ, आफूलाई नहेरे पनि अब उहाँहरूको पनि गरिदिनु पर्ने। त्यस्तो गर्दा गर्दा दुःख गरे अनि त्यसपछि म बाबु 1 वर्ष भएपछि त बस्नै सकेन, यो सानो छोरी जति बिरामी हुन्छ, कति बिरामी हुन्छ, उहाँलाई लग्नुपर्छ, ल भन्छ यहाँ नबस, जाऊ तिम्रो माइतीतिर जाऊ भन्नुहुन्थ्यो त्यो बाजेले, हामी तबा भन्थ्यौँ, ठुलबा भन्थ्यौँ। अनि उहाँले अहिले चाहिँ उहाँहरू हुनुहुन्न, दुवैजना बित्नु भइसक्यो। जे होस् प्रभुलाई चाहिँ धन्यवाद, आज मैले यसरी गरेर चाहिँ प्रभु पाएँ। अनि त्यसपछि देउता आएको भन्नाले चाहिँ देउता आएको रे, अनि देउता आएको मान्छेले चाहिँ सबलाई पिट्ने कुट्ने, अनि म चाहिँ लुगा सिउँछु भन्छ, त्यो मिसिन तानेर त हामीलाई ठिक छ भनेर पिर लाग्थ्यो कि। अनि त्यो भित्ताको सबै 32 कागज अनि 32 लिने, अब पहिला त अब हामी मिन सुन्दा केही पनि थिनु हुँदैन, त्यो पूजा गर्ने चिजहरू होइन, त्यो भएको बेलै झन् त्यो खाने उखाने धुप खाने बत्ती खाने भनेर कराउँथ्यो, अनि कति धुप खुवाउने बत्ती खुवाउने, अनि त्यो पछि पनि अब हामी त रुने 3 छोराछोरी होइन, छोरा एउटा छोरी बिटा 4 जना रोइराख्ने, अनि त्यसपछि झन् हामीले चाहिँ त्यो स्वयम्भूमा त्यो धेरै त्यो पूजा पाठ गर्न गएँ, पैसा ऋण लिइकन, त्यो बेला त झन् महिनाको 1 चोटि हुने ठाउँमा भक्ताको 2-3 चोटि पनि हुने भयो कि। अब यो चाहिँ प्रभुको नजिक आएको होला, प्रभु पाउनको लागि, अनि धेरै हामीलाई चाहिँ सताएको थियो, अनि त्यसपछि प्रभुलाई चिन्न पाए, गएर चिन्न पाए है, अनि सुरुवात चाहिँ मैले चाहिँ अब उहाँले त्यसो भएपछि अनि ल म हेर्नलाई आउनुहुन्छ भनेर म गएको थियो कि, गणपतिलाई भएर भनेर हुन्छ भन्नुभयो, अनि उहाँहरू पाटन चर्च जानुहुन्थ्यो। अनि त्यसपछि म त्यसरी हामी 5 जना गएँ जाँदाखेरि चाहिँ अनि त्यहाँ स्तुति प्रशंसा अनि गीत आयो होइन, गीत आयो अनि त्यहाँनिर

0: यो गीत सुन्दाखेरि म यति रोएँ मनमा, अब आँसु त निकालेन मैले, मैले वर्षौं कष्ट पीडा खाएको, अब मलाई चाहिँ यहाँ चाहिँ मेरो चाहिँ शान्ति पाउँछ, मुक्ति पाउँछ।
1: गएकै दिनमा त्यो
0: गएकै दिनमा त्यस्तो भएको है, अनि शान्ति मुक्ति पाउँछ भन्ने मेरो चाहिँ एकदम त्यो मनमा चाहिँ विश्वास लाग्यो होइन, विश्वास लाग्यो त्यहाँ, अनि
1: आशा पलायो,
0: आशा एकदमै आशा पलायो मलाई। कहीँ गएर शान्ति थिएन, कहीँ गएर मैले सुख, अनि हाम्रो यो चाडपर्व भनेको त मलाई मनै पर्ने थिएन, किनभने त्यो सुरुमा माइतीमा हुँदा बे नगर्दाखेरि चाहिँ मैले मात्रै काम गर्नु परेकोले चाहिँ मलाई मन पर्दैन थिएन त्यो माया त्यो आएको होइन। अनि त्यसपछि यता श्रीमानको घरमा आएपछि त्यो आएपछि झन् त्यो पिएर आउनुहुन्थ्यो, भोज भएपछि झै झगडा हुन्थ्यो, अनि मलाई मनै पर्दैन थियो। जे होस् मलाई आमाको गर्भदेखि परमेश्वरले मलाई चुन्नु भएको कारण म चाहिँ यस्तो भएको रहेछ भन्ने चाहिँ मलाई अहिले एकदमै महसुस हुन्थ्यो है, महसुस हुन्थ्यो। अनि त्यसपछि त्यहाँनिर अब म त गाली गरे पनि फिटे पनि जाने के, त्यो बेला त शनिबार कहिले आउँछ, अनि बाटोमा हिँड्दाखेरि सबैले टिका नलाउने हो कि, शनिबार एक दिन मात्रै टिका नलाउने हो कि, यो रमिला सधैँ टिका लाउँदैन भनेर म धेरैलाई हेर्ने त्यहाँ इन्दा दिदी भन्ने छ, म उन्दालीको अगुवा जस्तै हुनुहुन्छ वा, अनि सबैलाई हेर्ने, अनि मैले पनि टिका त लाएर जाने है, टिका त लाएर जाने थाहा छैन है, अब कसैले सिकाएको पनि छैन, लाउनु हुँदैन है भनेर, अनि टिका लाएर जाने त्यहाँ भित्ताको हाम्रो पाटन क्वानिन चर्च आउन अगाडि, त्यो क्याम्पस सकेपछि टिका चाहिँ भित्तामा तासेर जाने म है, त्यसरी टिका तासेर जाने, अनि त्यसपछि त्यहाँ हेर्छु त कसैले लाउँदैन, बाटोमा हेर्छु त सबैले लाउँछ, मेरो त लाउनै हुन्छ भन्ने जस्तो भएको थियो। अनि दुई तिन महिना विश्वास गरे पछि फेरि श्रीमालाई चाहिँ यो बुद्धि बंगला भनेर चाहिँ यहाँ त्यो भएको थियो ठुलो सुनिने है, अब आफू आफूले कमाएर खुवाउँदैन, आफूले कमाएर खुवाइराख्नुपर्छ, तैपनि उहाँको दिनको दुध एक पाकेट खानुहुन्छ, धेरै गाली गर्नुहुन्थ्यो। अनि त्यसपछि उहाँले त्यो दुध खाँदा अनि त्यो भयो होइन, अनि वीर हस्पिटल देखाउन जानुभएको थियो उहाँ, त्यो भएपछि
1: तपाईँहरू त्यो टाइममा चाहिँ परिवारै चर्च जान थालिसक्नु भएको थियो,
0: त्यो चर्च चाहिँ गएँ होइन, तर मैले चाहिँ अब यो ग्रहण गर्नुपर्छ भन्ने त्यसरी पनि थाहा थिएन।
1: पहिलो दिन जानुभयो, गएपछि सबैजना हरेक शनिबार सबैजना जानुभयो,
0: हरेक शनिबार पाँचैजना जानु,
1: अब नजाने अथवा किन जाने भन्ने कुराहरू हुन्थ्यो परिवारमा,
0: अँ हुँदैन थियो। अनि श्रीमानले चाहिँ भन्नुहुन्थ्यो तिमीहरू नआऊ, हामी आमा बाउ छोरा मात्रै जाने भन्नुहुन्थ्यो है,
1: श्रीमानलाई चाहिँ मन परेको थियो,
0: उहाँले चाहिँ मन परेको, उहाँले चाहिँ अब उहाँको त अब त्यसरी हप्तै पछि गाह्रो भएको त कम हुँदै गयो नि त, नहुँदै गयो, अनि बाटोमा रिङ्गता लाग्ने पनि कम हुँदै गयो, अनि त्यसपछि हामीलाई कसरी सताएको भनेर पनि हामीले बुझ्न पायौं, के होस् पाटन हस्पिटल जचाउन जाँदाखेरि मेन्टलमा पठाउनु भयो, अनि उहाँ चाहिँ पहिला गाडी चलाउनुहुन्थ्यो, अनि उहाँले एक्सिडेन्ट हुँदाखेरि चाहिँ हामीलाई नभनेको रहेछ, त्यही भएर हामीलाई त्यसरी सताएको रहेछ, अनि त्यहाँनिर माथि चाहिँ त्यो सताको चाहिँ अर्कैले सताइराखे रहेछ होइन, त्यसरी चाहिँ पहिले हामीले थाहा थिएन, अनि पाटनबाट त्यहाँ पठायो, अनि औषधि धेरै खुवाउनु पर्ने, अनि गाह्रो छ, पैसा छैन, कमाउने छैन होइन, अनि पैसा भएको बेला खायो, नभएको बेला खुवाउन सक्दैन, अनि त्यसपछि हुँदा हुँदै उहाँको फेरि यहाँ त्यो आयो होइन, त्यसपछि बुद्धि बंगला भनेर आयो, गाह्रो भयो, अनि वीर हस्पिटल जचाएर आयो, आउनु भयो होइन, त्यसपछि जचाएर आएपछि अब 1500 रुपियाँ चाहिन्छ भनेको थियो, आफ्नो गोजीमा 1000 रुपियाँ छैन, बच्चाहरूलाई खुवाउनलाई छैन, अब त्यहाँनिर 1500 कसरी प्रभु त्यो गर्ने भन्ने मनमा थियो होइन, अनि त्यसपछि हामीलाई हुर्काउने नानी आमा भन्ने थियो त्यहाँ, एकदमै उहाँको पनि त्यो देउता आउने थियो, उहाँले चाहिँ दर्शन देखाएर चाहिँ प्रभु पाएको रहेछ उहाँले पनि, तपाईँलाई यो भन्दा बेसी दिन्छु मैले म कहाँ आऊ भनेर चाहिँ उहाँले दर्शन दिनुभएको थियो, उहाँ अहिले यो संसारमा हुनुहुन्न, प्रभुले मन पराएर लानु भइसक्यो, अनि उहाँ चाहिँ तिमीहरू परिवारै चर्चमा देखेन, किन आएन विद्या भनेर भन्न आएथ्यो, अनि यस्तो यस्तो भयोमा के गर्ने, अब यस्तो भन्नुभएछ अपरेसन गर्नुपर्छ अरे, अनि अपरेसन गर्नलाई 1500 चाहिन्छ अरे, अब मसँग त 100 रुपियाँ पनि छैन, के गर्ने होला भनेर भने, अनि त्यस
1: टाइममा तपाईँहरू चर्च जान छोड्नुभयो,
0: होइन चर्च गइराखेको छु. चर्च गइराखेकोले त त्यो आमाले त्यो दिन देखे नदेखेर शनिबारको दिन नदेखेर उहाँ चाहिँ बिहिबारको दिन आउनु भएको थियो कि. त्यो बिहिबारको दिन पनि हामी घरेलु सङ्गतिहरू त्यस्तो पनि जान्थे. अनि त्यसपछि मण्डलीमा उपवास प्रार्थना हुन्थ्यो, त्यसमा जान्थे. अनि उपवास प्रार्थनामा आउनु भएन भनेर चाहिँ उहाँ घरमा आउनु भएको थियो बिहिबार है. अनि त्यसो आउँदा यसो यसो भने तिम्रो श्रीमानको लागि उहाँ चाहिँ नेवारी महर्जन हुनुहुन्छ अनि नेवारीबाट भन्नुभयो का छ विश्वास या छ ग्रहण या अनि छङ्गु श्रीमान त ल नि त्यस्तो भन्नुभयो कि. ल तिमीले विश्वास गर अनि तिम्रो श्रीमानलाई निको हुन्छ, अपरेसन पनि गर्नु पर्दैन, परमेश्वरले अपरेसन गर्नुहुन्छ भन्नुभयो उहाँले. अनि मैले अब आफ्नो दुःख पाएको बेला होइन यस्तो भन्नुभयो, उत्साह दिनुभयो. मैले ग्रहण गरेर म त अब सबै चर्च पनि आएको छु सङ्गति. अनि त्यो घरमा पनि सोमबार सङ्गति हुन्थ्यो, बेलुका बेलुका 7 बजेदेखि घर आउनुहुन्थ्यो. त्यहाँ चाहिँ तीर्थमाया चक्रलाल अहिले चाहिँ एल्डर हुनुहुन्छ, उहाँ आउनुहुन्थ्यो. अनि मैले चाहिँ उहाँहरूलाई चाहिँ घरेलु सङ्गतिमा चाहिँ अब गुरु आबा गुरु आमा मैले चाहिँ मेरो मनले चाहिँ त्यो गर्थेँ, आदर गर्थेँ उहाँलाई. त्यसरी आउँथे. अनि त्यसपछि उहाँले भन्नुभयो अपरेसन गर्नु ल त मैले ग्रहण गर्छुमा अपरेसन गर्नु पर्दैन भने म ग्रहण गर्छु. म पुलपिटबाट त्यहाँ सूचना भनिदिन्छु, मैले लेख्न नआए पनि त्यहाँ लेख्नलाई भनिदिनु भन्छु भन्नुभयो. अनि साँच्चै नै अब बिहिबारको दिन आउनु भएको, शनिबार चाहिँ त्यहाँ पुलपिटबाट चाहिँ प्रार्थना भइसक्यो होला कि. उहाँको यस्तो बाटा भरि आएको थियो, यति मात्रै सुनेको थियो बाटाभरि त्यो एकदम रोएर चाहिँ एकदम रुनु भएको थियो. त्यो त्यो रोएको कि जिन्दगी मैले देखेका थिएन है. आज अब त्यत्रो वर्ष भइसक्यो बिहा भएको श्रीमानलाई है. यत्रो बाटा भरि आयो, म त हामी त एकदमै खुसी भयो कि. जे होस् हामीलाई अब पैसा छैन, परमेश्वरले नै अपरेसन गर्नुभएको भनेको यही होला भनेर चाहिँ मैले मनमा राखेँ. अनि साँच्चै नै अब
1: ग्रहण गर्नुभयो
0: त्यो त्यत्रो आयो है, एक बाटा भरि आयो. अनि त्यो बेलुकादेखि नै हामी चाहिँ गुरुबाको घरमा बिहिबार मंगलबार शनिबार सङ्गति हुन्थ्यो. बेलुका सधैँ जाने 7 बजेदेखि हुन्थ्यो, 9 बजे घर
1: परिवारले नै ग्रहण गर्नुभयो.
0: त्यसपछि चाहिँ अब त्यसपछि चाहिँ मैले चाहिँ ग्रहण गरेँ होइन, उहाँले चाहिँ ग्रहण गर्नुभएको थियो. बच्चाहरू तिनैजना चाहिँ अब त्यो त्यो ड्याडीको त्यस्तो भइसकेपछि चाहिँ आमा हामी सबैजना निरन्तर जाने
1: है. कति सालको कुरा हो
0: यो सालको भन्दाखेरि जति मैले चाहिँ 62 मा 61 सालमा लिएको थियो. त्यो अगाडि चाहिँ मैले 2 वर्ष जति विश्वास गरेँ होला, किनभने मेरो श्रीमानकै कारण मलाई धेरै त्यस्तो सताएको कारण होइन. मैले चाहिँ सँगै लिने अब त्यो उता पनि भन्थ्यो. अनि मेरो पुरानो गुरुमाले कयोमाले चाहिँ विद्या 32 मा लियो भइसक्यो नानी भन्थ्यो. अब के गर्ने गुरुबा गुरुमा प्रार्थना गरिदिनुहोस् न, प्रार्थना गरिदिनुहोस् न दुवैजनालाई लिने सँगै. मलाई फेरि अब पछि फेरि गाह्रो भयो भने के गर्ने भनेर चाहिँ नेवारीबाट कुरा गर्थे. अनि त्यो गुरुमाका पनि म यस्तो दुःख कष्ट पीडा हुँदाखेरि उहाँले एकचोटि प्रार्थना गरिदिँदाखेरि मलाई त एकदमै प्रभुले नि गर्नु भए जस्तै हुन्थ्यो, प्रभुले नि मलाई अँगाल्नु भए जस्तै हुन्थ्यो कि. उहाँले पनि एकदमै माया गर्नुहुन्थ्यो मलाई.
1: जस्तो विद्याजी तपाईँहरूको जुन अवस्थाबाट तपाईँहरूले प्रौढा पाउनु भएको छ नि, जुन समयमा तपाईँको श्रीमानको दाँत दुखिरहेको थियो त्यो समयमा तपाईँहरूलाई 1500 रुपियाँ चाहिरहेको
0: थियो.
1: जुन विश्वासी आउनुभयो उहाँले चाहिँ म तिमीलाई 1500 दिन्छु नभनिकन तपाईँले चाहिँ ग्रहण गर्नुहोस् अनि तपाईँ निको हुन्छ, यो कुराले तपाईँलाई कस्तो लाग्यो? त्यो समयमा तपाईँको आशा चाहिँ उहाँले 1500 दिन्छु भन्नुहुन्छ होला जस्तो लागेको थियो कि, अथवा त्यो भन्नु नै ठुलो कुरा लाग्यो?
0: मैले त त्यो कुनै पनि आशा राखेका थिएन, अब प्रमै होला मेरो आशा है. त्यो बेला त म यस्तो बोल्ने पनि थिएन
1: होइन. अभाव हुने व्यक्तिले त कहिले काहीँ हामी हेर्छौँ नि त, मलाई 1500 को अभाव छ भने अर्को व्यक्तिले 1500 नै दियोस् भन्ने व्यक्ति हामीलाई मनपर्छ नि त होइन. तर उहाँले प्रभुलाई ग्रहण गर तिम्रो श्रीमानलाई निको हुन्छ भन्नु चाहिँ कस्तो थियो? बाइबलीय सन्दर्भ छ होइन, जहाँ चाहिँ येशूका चेलाहरूले पनि त्यो काम गर्नुभएको छ होइन. यसरी तपाईँहरूले विश्वास गर्नुभयो, तपाईँ माइतीको जेठी छोरी अनि यता परिवारमा पनि तपाईँ बुहारी श्रीमती होइन सासू ससुरा तपाईँको त्यहाँ हुनुहुन्थ्यो, नेवारी समुदायबाट तपाईँहरू हुनुहुन्छ, कतिवटा रीतिरिवाज आफ्नो कुराहरू छ होइन, तपाईँले विश्वास गर्ने बित्तिकै त्यो समयमा हामी त अब तपाईँहरूलाई त अब अभावबाट भएर जानुभएको थियो, बिमारी भएर जानुभएको थियो, सतावटबाट भएर जानुभएको थियो, तपाईँले त त्यो अवस्थामा प्रभुलाई पाउनुभयो। तर प्रभु पाइसके पछाडि अथवा प्रभु पाउनुभन्दा अगाडि तपाईँहरूले आफन्तहरूलाई सोध्नुभयो कि अथवा तपाईँहरूको आफन्तहरूको विषयमा तपाईँले हामीले ग्रहण गर्यौँ भने केही हुन्छ भन्ने खालको सोच भयो कि सतावटहरू आयो कि आएन आफन्तहरूबाट?
0: मैले भन्नुपर्दा चाहिँ अब म यो हाम्रो अब हजुरले नेवारी सन्दर्भबाट भन्नुभयो हो, म यो हाम्रो सिथी नख भन्ने आउँछ, यो 12-3-4 थरीको पकाउने अनि चामलको पिठोको चटामरी भन्ने पकाउने त्यस्तो दिनमा चाहिँ म गएको थियो। तर मलाई माइतीबाट चाहिँ त्यति आएन सतावटहरू, ल अब जहिलाई कहाँ हुन्छ तिमीलाई त्यही हुन्छ भन्ने कुराहरू भएको थियो। अनि त्यसपछि घरमा चाहिँ अलि आउँथ्यो सतावट, घरमा आउँथ्यो, घरमा आउँथ्यो, अब घरमा आए पनि म केही ठान्दैन थिएँ, म चाहिँ जुन आशा मैले प्रोमा पाएको थियो त्यो आशामा नै म दौडन्थे। जहिले पनि
1: तपाईँले प्रो पाउनुभयो, प्रो पाउनुभन्दा अगाडि जुन तपाईँले बच्चा पाउने क्रममा पनि जस्तो छोरीहरूको टाइममा पनि तपाईँलाई त्यस्तै प्रकारको व्यवहार गरिन्थ्यो कि छोरा पाउँदा मात्रै तपाईँले खान नपाउने अथवा अरूले नदिने भन्ने कुराहरू?
0: होइन, त्यो बेला चाहिँ त्यति अगाडिको बेला चाहिँ त्यति थिएन, पछिको समयमा चाहिँ त्यस्तो भएको थियो मलाई।
1: त्यो समयमा तपाईँले एउटा होइन बच्चा पाउँदै गर्दा बच्चा पाएको सुत्केरीले खान नपाउँदा उहाँहरूले खान नदिँदा मनमा दुःख लाग्यो होला, रुनु भयो होला होइन, तर प्रभु पाइसके पछाडि तपाईँले उहाँहरूलाई कसरी क्षमा दिनुभयो?
0: उहाँलाई त मैले यसरी नै राम्रोसँग व्यवहार गरेँ, उहाँलाई राम्रोसँगले व्यवहार गरेँ,
1: होइन खाना नदिने भन्ने खालको त्यो मनमा छैन। के कारणले तपाईँले क्षमा दिन सक्नुभयो होला? नत्र भने चाहिँ एउटा एकदमै आफ्नो गाह्रो अवस्थामा कसैले पनि सपोर्ट नगरेको अवस्था आफ्नै घरकोले होइन, त्यो आएपछि त त्यसै हो, तर सुत्केरी भनेको त गर्नै नसक्ने अवस्था हो नि त होइन, त्यो अवस्थामा खाना नदिने परिवारलाई क्षमा दिन सकेको कारण चाहिँ के होला तपाईँको?
0: अब भनौँ न, म पहिला यस्तो एकदमै सहज थियो, म सहज थियो, अब यस्तो बोल्ने पनि थिएन, अहिले त जुन बोलिराखेको त प्रभुको अनुग्रहले हो, म उहाँले नै मलाई यो पवित्र आत्माले भर दिनुभएकोले मलाई डरै नलागिकन बोल्न सक्ने भएको है। अनि त्यो क्षमा गर्नु भन्दाखेरि मलाई त त्यो यादै हुँदैन, त्यो मलाई पहिला जति सतायो त्यो सताकोमा चाहिँ मलाई याद
1: हुँदैन। हामीले कुराकानी गर्दै गर्दा जस्तो तपाईँ त त्यो टाइमदेखि प्रभुलाई पाइरहनु भएको छ होइन, अलि अगाडिदेखि नै लामो समय भइसक्यो, अहिले 20 वर्षभन्दा 27-28 वर्ष भइसक्यो होइन, 3 दशक पार गर्न लागिसक्नु भएको छ। त्यो समयमा तपाईँले काठमाडौँमै प्रभु पाए पनि त्यो टाइमको विश्वासीहरूको व्यवहार त्यो जोस जाँगर पनि देख्नु भएको छ तपाईँले, अनि अहिलेको आधुनिक समयको आमा दिदी बहिनीहरू पनि देख्नु भएको छ कि तपाईँ त्यो समयमा दुःख पाउँदा खाए नपाउँदा पनि प्रभुलाई पछ्याइरहनु भएको थियो, अहिले तपाईँले सबै कुरा पाएर पनि प्रभुलाई पछ्याइरहनु भएको छ, सङ्गति गइरहनु भएको छ, जहिले पनि हामीलाई फोन गर्दा भन्नुहुन्छ म सङ्गति जानुभन्दा अगाडि तपाईँहरूलाई फोन गरेको भन्नुहुन्छ, अनि अहिलेको समयमा तपाईँले कस्तो प्रकारको विश्वासी आमा दिदी बहिनीहरू पाउनुहुन्छ जसले चाहिँ यस्तो सुविधा सम्पन्न समयमा आएर तपाईँहरूको जस्तो कष्ट नभए तापनि सङ्गतिमा देख्नुहुन्छ कि अथवा देख्नुहुन्न कि? पहिलाको विश्वास र अहिलेको विश्वासीको विषयमा छोटो कुराकानी गरौँ न।
0: अन्त जोसको विषय यस्तै हो, अलिकति पहिलाको विश्वासी र अहिलेको विश्वासमा चाहिँ अलि फरक चाहिँ देख्छु,
1: अन्तर देख्नुहुन्छ।
0: पहिला म फर्स्ट विश्वास गर्दाखेरि अब विश्वासी भनेको त सबैजनाले यस्तै माया गर्छ, प्रेम गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ, सहायता गर्नुहुन्छ भन्ने ठान्थ्यो होइन। अहिलेकोलाई चाहिँ अब त्यही अब यो वचनमा याकुबको वचनमा भन्नुभए जस्तै झुप्रे झाम्रेलाई खर चाहिँ भन्नुहुन्छ, तर त्यहाँनिर के गरेछ, के भएको छ, किन त आज आएन परिवार भन्ने पनि कोही पनि छैन,
1: कोही पनि छैन। प्रेम सेवाको हो, प्रेम प्रभुको वचन पूरा हुन लागेको हो के जस्तो लाग्छ
0: मलाई? त अहिले त अब भइराखेको यो संसारमा भइराखेको परिस्थितिले गर्दाखेरि चाहिँ परमेश्वरको
1: र के भइदियो भने चाहिँ के भइदियो भने आमा दिदी बहिनीहरू पहिलाको आमा दिदी बहिनी जस्तै अब जोस डाङ्गरको जातसङ्गति जान्थ्यो होला जस्तो लाग्छ. मण्डलीले अथवा परिवारले के गर्नुपर्छ होला आमा दिदी बहिनीलाई, अथवा आमा दिदी बहिनी आफै के भइदियो भने चाहिँ सङ्गति जान्छन् होला जस्तो लाग्छ.
0: खै अब कतिले त अब शिक्षा नपाएरै हो होइन, कतिले अब भन्नुहुन्छ नि त यता एउटा नपाए आफूलाई पढ्नुपर्छ त्यसपछि पढ्नै पर्छ. अब म त पढ्ने नि पढेको छैन, अब दिदी बहिनी मध्ये सोझो पढ्न पनि नपाएको सोझो पनि, अनि अहिले चाहिँ भन्नुहुन्छ ओहो यो दिदीलाई सक्दैन सक्दैन भन्थ्यो है. यो कहिले काहीँ म ज्वाइँको गाडीमा बसेर पनि फोन गरेर ल्याउँछ नि बहिनी ज्वाइँकोमा, ए दिदी तपाईँलाई समातेर लान्छ है भन्थ्यो मेरो साइली बहिनीको ज्वाइँले राजकुमारले. अनि ल ल तपाईँ हो गाडी चलाउने, बहिनी हो कसले समात्छ मलाई, तपाईँले समात्ने भए म जान्छु भने ए सक्दैन यो दिदीलाई सक्दैन भन्थ्यो है. त्यही हो अब प्रभु परमेश्वरलाई विश्वास गर्ने र नगर्ने उहाँले भन्नुहुन्छ. पहिला म क्याम्पस पढ्दाखेरि उहाँको घर चाहिँ मिलन्चीमा थियो, जानुहुन्थ्यो अनि जस गएको तपाईँहरू भन्दा गएको भन्थ्यो मेरो बुहारीले पनि. यो हाम्रो यसमा यो यही मण्डली अगाडि के भन्छ त्यहाँनिर मलाई पनि त्यति भन्नुपर्ने पुतली सदर छ त्यहाँ जान्थ्यो अरे खाजा खान जान्थ्यो अरे भन्नुहुन्छ. पहिला खाजा खानलाई जानुभयो चर्च, अब दिदी गएपछि त दिदी कस्तो ठाउँमा गयो भनेर आउनुहोस् न भन्थे है. चर्च त अब देख्नुभयो छोरीको बिहेमा पनि,
1: जस्तो सानी विद्याजी तपाईँले अभाव पनि देख्नुभयो कष्ट पनि देख्नुभयो जीवनमा अप्ठ्यारो परिस्थिति स्थितिहरू त धेरै नै आए होइन. अहिलेको समयमा पनि कतिवटा त फेस पनि गर्नुपर्ने हुन्छ, त्यो त्यसको बावजुद पनि
0: यही मण्डली अगाडि के भन्छ त्यहाँनिर मलाई पनि त्यति भन्नुपर्ने पुतली सदर छ त्यहाँ जान्थ्यो अरे खाजा खान जान्थ्यो अरे भन्नुहुन्छ. पहिला खाजा खानलाई जानुभयो चर्च, अब दिदी

0: कहिले काहीँ लाग्यो कि लागेन, अथवा कुन कुराले चाहिँ प्रभुमा स्थिर रहिरहनको लागि सहायता गर्यो?
1: मलाई त यही हो है, अब यसरी प्रभु पाएको कारण यो छ नि, यर्मिया 15 स्वरमा भन्नुभएको छ नि है, यहाँनिर के भन्छ, मैले परमेश्वरको वचन ममा आयो, मैले त्यो वचनलाई खाएँ, अनि त्यसपछि म रमाउन पाएँ, अनि त्यसपछि मैले चाहिँ प्रभुको वचन जहिले पनि घोषणा गर्न पाएँ, यसमा चाहिँ मलाई एकदमै गर्व लाग्छ। त्यसपछि भजन संग्रह 1 साँचो आनन्द सिद्ध मार्ग प्रभु नै हुनुहुन्छ है, साँचो आनन्द चाहिँ मैले पाएँ। मैले अघि पनि भने म चाहिँ रीतिरिवाज आएकै मन पर्दैन, झन्की खान पनि पाउँदैन है, त्यो साँचो आनन्द चाहिँ मैले प्रभुमा पाएँ। अहिले मलाई लाग्छ कि अहिले मैले परमेश्वरलाई पाएको छु, मैले पाएको आनन्द चाहिँ सबैलाई दिन सकुन् भन्ने चाहिँ मेरो इच्छा लाग्छ।
0: हजुर, एकदमै असल कुरा र एकदमै आशिषमय कुराकानी हामीले गरिरहेका छौँ। विद्याजी हामीसँग हुनुहुन्छ, थुप्रै कुराकानी गर्ने मन त छ तर समयले हामीलाई विदा दिन लागिसकेको छ होइन। जस्तो विद्याजी अहिलेको समय 20-30 वर्षसम्म तपाईँले प्रभुलाई पाइसक्नु भएको छ होइन, थुप्रो व्यक्तिहरूलाई सुसमाचार पनि सुनाइसक्नु भएको छ, थुप्रो ठाउँमा संगतिहरू पनि गरिसक्नु भएको छ। तपाईँले कमाउनु भएको धन चाहिँ के हो जस्तो लाग्छ? अहिले के कमाउनु भयो जस्तो लाग्छ?
1: मैले कमाएको धन त मेरै हो, मैले भन्छु नि आत्मिक छोरी छ, आत्मिक ज्वाइँ छ, अनि त्यसपछि धेरै प्रभुलाई चाहिँ ग्रहण गराएको छु, अनि उहाँले सेवकाइ गर्दाखेरि मेरो धन त त्यही हो। मेरो संसारमा हुँदाखेरि नि मेरो धन सम्पत्ति भनेको म गरिब छु भने नि धन सम्पत्ति नि मेरो छोरा छोरी हो। अहिले मेरो धन सम्पत्ति नि प्रभुको, जसले प्रभुको काम गर्नुहुन्छ उहाँहरू मेरो धन सम्पत्ति। अनि मलाई कतिले भन्छ दिन दिनै जान्छ, शनिबार मात्रै जाने होइन चर्च भन्थ्यो, होइन घरेलु संगति जानुपर्छ, कसैले इच्छा लागेर धन्यवादको प्रार्थना राख्नुहुन्छ, कसैले घर बनाएको प्रार्थना राख्नुहुन्छ, कसैले चाहिँ त्यहाँ प्रार्थना गरेको उत्तर आएको राख्नुहुन्छ, अनि त्यहाँ त्यहाँ जान्छु, घरेलु संगतिमा जान्छु, बिहानै हुन्छ, दिउँसै हुन्छ, अफिस गएको ठाउँमा यसरी दिउँसो हुन्छ, बेलुका हुन्छ भनेर
0: जस्तो विद्याजी तपाईँले संगतिलाई निरन्तरता जसरी दिइरहनु भएको एउटा नारीको लागि, नारीलाई त धेरै कुराले बाँच्छ भन्छन् नि त होइन, काम एउटा श्रीमतीलाई जिम्मेवारी छ, एउटा हजुरआमा भएको कारणले गर्दा, आमा भएको कारणले गर्दा, छिमेकीहरू यतिकै पनि त अरू त बसेर पनि त उहाँहरूको जिन्दगी गइरहेछ नि, तपाईँ दिनदिनै हिँडिरहनु गइरहनु भएको छ, त्यो पनि अरूको करले भन्दा नि आफ्नै खुसीले गइरहनु भएको छ, के चाहिँ कारण होला तपाईँलाई त्यो संगति गइरहनु भने तपाईँ खुसीको कारण चाहिँ के हो जस्तो लाग्छ?
1: मेरो खुसीको कारण त म पहिला भन्थे मेरो मम्मीले, कति बस्ने छोरी बालमा घर बनाऊ, तिम्रो परमेश्वरसँग घर माग भन्नुहुन्थ्यो मम्मी, उहाँको समयमा दिनुहुन्छ भन्थे है, अनि घर दिनुभयो, अनि मैले भने नि मैले कति पातनमा बसेर गाह्रो बसिरहेको, मैले बाल मात्रै तिर्न नपरोस्, मैले प्रार्थना मागेको होइन, मेरो इच्छा चाहिँ बाल तिर्न नपरोस्, म चाहिँ दिनौ प्रभुको सेवा गर्ने।
0: एउटा नारीले खोज्नुपर्ने पहिलो खोजी चाहिँ के रहेछ त? जस्तो धन सम्पत्ति सुख सुविधा रहेछ कि एउटा असल जीवन जिउनको लागि, एउटा आशिषित जीवन जिउनको लागि एउटा खोज्नुपर्ने कुरा चाहिँ के रहेछ त आमा दिदी बहिनीहरूको लागि?
1: मलाई लाग्छ कि मरियमले प्रभुको पाउनी र बसेर सेवा गर्यो, म पनि त्यस्तै गर्ने हो। मैले भन्नुपर्दा मैले अघि पनि इन्दा दिदी भनेर नाम लिएँ है, मैले यो कष्ट पीडामा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो, मैले नसोधिकन श्रीमानसँग नसोधिकन त्यो इन्दा दिदीसँग सङ्गति गएको थियो। त्यो बेला मेरो बाबु तिनीदर थियो, एकदमै उहाँले उसले सताएको थियो मलाई, अनि त्यो बेला जाँदा हामीले चर्च खोजी खोजी गएको थियो, उतातिर कता जाने थियो, पञ्चीपातीतिर हो त्यो
0: खोज्नु पर्ने कुरा चाहिँ परमेश्वरको राज्य रहेछ,
1: परमेश्वरको राज्य पनि खोज्नु पर्ने। म धेरैलाई भन्छु, मेरो प्राणले परम प्रभुको प्रशंसा गरोस् होइन, जसले चाहिँ हरिणले पानीको तीर्षणा गर्छ, मैले चाहिँ प्रभुको तीर्षणा गर्छु भनेर चाहिँ भन्थे। अनि त्यो बेला चाहिँ एकदम हाम्रो यो एक राजा समय छैन है, एक राजाको दिनुभएको थियो पिठो, पिठो आरीमा पिठो अनि तेल घुङ्रोमा तेल है, त्यो वचन त्यहाँनिर वचन अब मलाई त त्यति बेला याद छैन, त्यति म बोल्ने पनि थिएन, अनि त्यो बेला
0: परमेश्वरको राज्य खोज्नु पर्दो रहेछ भनेर विद्याजी भन्न चाहनु
1: हजुर, अनि उहाँले भन्नुभयो नि त्यहाँनिर भन्नुभयो नि त्यो राजाको वचन दिँदाखेरि नरुने कोही पनि छैन, अनि त्यहाँनिर त्यो नरुने कोही पनि छैन, अनि त्यो

0: वचन दिने पनि नर्वेको छैन, उहाँले त यसरी सेवा गरिराखेछ भने म पनि सेवा गर्छु
1: र सम्पूर्ण दिदी बहिनीहरूलाई पनि त्यही नै भन्न चाहनुहुन्छ। एकदम धेरै कुराकानी गर्ने मन थियो, समयको एउटा पाबन्दी छ, हामीले त्यसलाई नाग्नु पनि मिल्दैन, तर हामीले फेरि पनि अर्कोचोटि कुनै समय मिलाएर तपाईँसँग कुराकानी गर्न भने पक्कै पनि सक्नेछौँ। र एकदमै हाम्रो निमन्त्रणलाई स्वीकारेर आइदिनु भयो, एकदमै धेरै धन्यवाद। परमेश्वर धेरै आशिष दिनुभएको छ, तपाईँले आफ्नो अनुभव तपाईँको भोगाई हामीसँग बाँडिदिनु भएको छ, यो चाहिँ परमेश्वरको महिमाको निम्ति नै हो। आज सुनिरहनु भएको दिदी बहिनीहरूले पक्कै पनि उत्साह पाउनु भएको छ, एकदम धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई। र अब भने हामी श्रद्धा दर्शक, हामी कार्यक्रमको एकदमै अन्त्यतिर आएका छौं। आजको यो कुराकानी, यो बसाईले तपाईँहरूले आशिषित हुनुभएको छ, केही उत्साह पाउनु भएको छ भन्ने हामीले आशा लिएका छौं। विद्या श्रेष्ठज्यूलाई एकदमै धेरै धन्यवाद, जस्तो हामीले पहिला देखेका थियौं उहाँलाई हँसिलो, त्यस्तै नै अहिले पनि होइन लामो समयदेखि त्यस्तै देखिरहेका छौं। कारण उहाँको खुशीको कारण प्रभु हुनुहुन्छ, तपाईँको कारण पनि यीशु बन्नुभएको होस्, खुशी बन्नुभएको होस्, परमेश्वरको राज्य खोजी गर्नुहोस् भन्न चाहन्छौं। र आगामी समयहरूमा पनि यस्तै यस्तै कुराकानी हामी पक्कै पनि गर्नेछौं। गुड न्यूज एफएमको प्रसारणलाई सुन्दै हेर्दै गर्नु होला। प्राविधिक मित्र सन्ध्या र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
4: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: ए, के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
12: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742 40225742।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूभित्र शान्ति कायम राख्नुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको नयाँ संस्करण जीवनका क्षणहरूको अंक एकमा तपाईँलाई हार्दिक स्वागत छ। सायद आज तपाईँको जीवन चिन्ताले भरिएको छ। तपाईँको वरिपरि भइरहेका धेरै कुराहरूले गर्दा तपाईँको मन अलमलमा परेको छ। जीवनलाई कठिन बनाइरहेका कुराहरूले तपाईँले सामना गरिरहनु भएको धेरै समस्याहरू समाधान गर्न आवश्यक पर्ने उत्तरहरू प्राप्त गर्न तपाईँ संघर्ष गरिरहनु भएको छ। के तपाईँ यो कुरा बुझ्न सक्नुहुन्छ? आज म तपाईँहरूसँग यीशु ख्रीष्टले उहाँमा विश्वास गर्ने सबैका लागि ल्याउनु भएको एउटा अद्भुत उपहार बाँड्न चाहन्छु, जसलाई शान्ति भनिन्छ। रोमेको पुस्तक 5 अध्यायको 1 पदमा यसरी लेखिएको छ, यसै कारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। शान्ति एउटा उपहार हो जुन हामीले हाम्रा प्रभु येशु ख्रीष्ट मार्फत प्राप्त गरेका छौ। हामीले यसलाई कमाउनको लागि केही गरेका छैनौ। हामीले यो परमेश्वरको प्रेमको कारणले प्राप्त गरेका छौं। हामीले हाम्रो वरिपरिको बाहिरी संसारमा ठूलो समस्याको सामना गरिरहेको बेला पनि यो शान्तिले हामीलाई भित्री रूपमा शान्त रहन अनुमति दिन्छ। यूहन्नाको पुस्तक 16 अध्यायको 33 पदमा यसरी लेखिएको छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हामी यस्तो संसारमा बाँचिरहेका छौं जुन कहिलेकाहीँ धेरै चुनौतीपूर्ण हुन्छ। विचलित पार्ने घटनाहरूले हामीलाई निरन्तर घेरिरहन्छन्। यी कुराहरू हाम्रो जीवनकालमा हराउने छैनन्। साँच्चै तर ठूलो खबर यो हो कि यी कुराहरू हाम्रो वरिपरि भइरहेको बेलामा पनि परमेश्वरले हामीलाई हाम्रो हृदयमा शान्ति राख्ने क्षमता दिनुभएको छ। हामीले शान्त पाउन सक्ने कारण येशु ख्रीष्ट हुनुहुन्छ, जसमार्फत हामीले सामना गरिरहेको जीवनको कुनै पनि र हरेक परिस्थितिमाथि विजय हासिल गर्न सक्छौ। फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा यसरी लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। जब तपाईँ बाहिर भइरहेको कुराहरूको कारणले गर्दा विचलित महसुस गर्नुहुन्छ, तपाईले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको प्रार्थना हो। आफ्ना सबै चिन्ता र डरहरू परमेश्वरलाई सुम्पनुहोस् प्रियहरू, र तपाईले सामना गरिरहनु भएको परिस्थितिसँग सामना गर्न उहाँलाई अनुमति दिनुहोस्। धन्यवाद सहित प्रार्थना गर्नुहोस् अनि तपाई कृतज्ञ हुनुहुन्छ, किनभने तपाईलाई थाहा छ कि परमेश्वर तपाईसँग हुनुहुन्छ, तपाईको लागि लडिरहनु भएको छ, र उहाँको शक्तिले तपाईले सामना गरिरहनु भएको चुनौतीहरूलाई पार गर्नुहुनेछ। फिलिपीको पुस्तक 4 अध्यायको 7 पदमा यसरी लेखिएको छ, र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। हामी ख्रीष्ट येशूका हौं, हामी उहाँका हौं, र उहाँ हाम्रो हुनुहुन्छ, र जब हामी येशूसँग हात मिलाउँदछौ त्यहाँ कुनै पनि समस्या र परिस्थिति हुने छैन जुन हामीले पार गर्न सक्दैनौं। धेरै परिस्थितिहरू छन् जहाँ हाम्रो मानव दिमागले हामीले सामना गरिरहेको परिस्थितिलाई कसरी पार गर्ने भनेर बुझ्न सक्दैनौ। त्यो कठिन लाग्दछ, किनभने परमेश्वरको बुद्धि र ज्ञान हाम्रो दिमागले बुझ्न सक्ने भन्दा धेरै ठूलो छ। हाम्रो शान्ति हाम्रो समस्याहरू कसरी समाधान हुन्छ भनेर जान्नुबाट आउँदैन प्रियहरू, तर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा जान्नुबाट आउँदछ। र हामीले ख्रीष्ट येशूद्वारा हामीले सामना गरिरहेका हरेक समस्याहरूलाई पार गर्नेछौ। जब तपाईँको बाटोमा समस्या आउँछ, सबैभन्दा महत्वपूर्ण कुरा तपाईँले के गर्नुहुन्छ भन्ने हो। के तपाईँ समाधान खोज्नको लागि आफ्नै शक्ति प्रयोग गर्नुहुन्छ, वा के तपाईँ प्रार्थनामा येशू ख्रीष्टतिर फर्कनुहुन्छ र तपाईँलाई आवश्यक उत्तरहरू दिनको लागि उहाँमाथि भरोसा गर्नुहुन्छ। येशूमा भरोसा गर्न रोज्नुहोस् प्रियहरू, अनि परमेश्वरको शान्तिले तपाईँको हृदयमा शासन गर्नेछ। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्दै जाउँ। सबैलाई जय मसी।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: चिन्ता हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
5: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाउ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
8: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
9: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
8: हाम्रा विशेषताहरू:
9: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
8: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
10: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
8: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
10: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
8: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
10: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
8: थेचो हेल्प पोस्ट, गोदावरी 12, ललितपुर।
10: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
8: सम्पर्क नम्बर
10: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
8: र 9813-9141-47, 9813-9141-47।
11: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
12: जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज अन्ताक्षरीमा आदरणीय श्रोता, कार्यक्रमको न्यूज अन्ताक्षरी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता आइतबार हामी तपाईँलाई 1 बजेदेखि 2 बजेसम्म साथी आइरहेको छौं, जहाँ हामी अन्ताक्षरी खेल्छौं, वचन गीतहरू गाउँछौं र प्रभुको महिमा गर्दै आइरहेको छौं। र आज पनि तपाईँहरूसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं र विशेष गरिकन कार्यक्रममा चाहिँ हामी हाम्रो केही रूल्सहरू छ होइन, नियमहरू, जस्तै कि एकजना श्रोताले दुईचोटिसम्म कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र सँगसँगै तपाईँको भागमा जुन अक्षर पर्छ त्यही अक्षरबाट शुरू हुने भजन गीत तपाईँले गाएर सुनाउनुपर्ने हुनेछ र एउटा कोरस र एउटा अन्तरासम्म गाइदिनुभयो भने अर्को श्रोताले भजन गीतहरू गाउनको लागि समय प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रमको शुरूआत एउटा गीतबाट म गर्न चाहन्छु। यही गीतबाट तपाईँलाई एउटा अक्षर पनि हामी दिन गइरहेको कारणले गर्दा गीत ध्यान दिएर सुन्नुहोला र फोन गर्नको लागि तपाईँ तयार भएर बस्नुहोला। कार्यक्रमको अन्तिममा हामी एकजना श्रोतालाई विजेता बनाउँछौं र राइजिङ फूड सेन्टरद्वारा प्रायोजित रिचार्ज कार्ड हामी उहाँलाई प्रदान गर्नेछौ र यो समयमा यो मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधी हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र यही गीतबाट हामीले अक्षर र तपाईँको लागि लिएर आएको छौ रबाट शुरू हुने भजन गीत गाउन तपाईँले सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता पनि आइसक्नु भएको छ। उहाँलाई कार्यक्रममा म स्वागत गर्छु। हेलो हजुर, जय मसी, रश्मिला बोहराजी बोल्दै हुनुहुन्छ?
1: होइन, नेना थापा बोलेको।
0: माफ गर्नुहोस् नेनाजी, तपाईँको आवाजलाई के भयो? तपाईँ ठिक हुनुहुन्छ नि?
1: अलिक सन्चो छैन, मेरो दाँतमा एकदम दुखेर हिजोदेखि अलिक ज्वरो ज्वरो आउन लाग्छ भनेर बोल्नु सकेको छैन कि, तर पनि हजुर
0: हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् भन्न चाहन्छु नेनाजी। र तपाईँ भजन गीत गाउन त सक्नुहुन्छ नि होइन?
1: सक्छु, प्रभुको महिमाको निम्ति एकदमै गर्न सक्छु।
0: आमेन। हुन्छ, र अक्षर छ तपाईँको भागमा,
1: हजुर,
0: र तपाईँले भजन गीत सुरु गर्न सक्नुहुनेछ।
1: हजुर, हुन्छ।

0: राजा यसु आए भनेर अक्षर छोड्नु भयो. धेरै धेरै धन्यवाद सेनाजी, र अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी. र नैना थापाजी हुनुहुन्थ्यो, राजा यसु आए भनेर उहाँले निकै नै मिठो भजन गीत गाएर जानु भएको छ र ऐनाको ए अक्षर छोड्नु भएको छ. र तपाईँले ए अक्षरबाट शुरू हुने भजन गीत गाएर साथ दिनुपर्ने हुनेछ. र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं. हेलो.
1: हेलो.
0: जय मसी हजुर.
1: जय मसी.
0: मिस बाजी बोल्दै हुनुहुन्छ.
1: हजुर.
0: कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै एकदमै चिसो. हिजो पनि लगाएँ, अस्ति पनि लगाएँ, लाग्दै लाग्दैन आज चाहिँ फेर लगाउन बित्तिकै लाग्यो.
0: तपाईँलाई धन्यवाद भएको होस्. र मिसाजी, ऐनाको ए अक्षर छ, एबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: हजुर. एबाट है?
0: हजुर.
1: एबाट त धेरै गीतहरू छ है, के गाउने हो?
0: हुन्छ, तपाईँलाई जुन सहज लाग्छ.
1: हुन्छ.

0: हुन्छ, धेरै धेरै धन्यवाद छ मिस दाजी
1: र
0: प्रविधि, हजुर हजुर हुन्छ हुन्छ मिसाजी, धन्यवाद प्रतिक्रियाको लागि। अहिलेलाई छोटो हामी जय मिसी। राम्रो मिस महर्जनजी हुनुहुन्थ्यो र ऐनाको एपट र यसुको यो दुइटामा अलिकति कन्फ्युजन हुने भएको भएर मैले जस तपाईँहरूको सहजताको लागि ए र यो अक्षर नै म दिने गर्छु प्राय। र उहाँले मिठो भजन गीत गाउनु भएको छ, म अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर मबाट शुरू हुने भजन गीत गाउन अब तपाईँले हामीलाई एकदमै फोन गरेर साथ दिन सक्नुहुनेछ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई चाहिँ हामी कार्यक्रमको अन्तिममा लकी ड्रबाट विजेता पनि बनाउँछौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र रिचार्ज कार्ड चाहिँ हामीलाई राइजिङ फ्रुट सेन्टर ले चाहिँ रिचार्ज स्पोन्सर गर्नुभएको छ। र हाम्रो फोनलाई एकदमै खुला रहेको छ 01-4470-754, 01-4470-754 र 98-0-23-44-6-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो चन्द्रमायाजी कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिक छु, म आराम छु।
0: आमेन।
2: सबै सुनिरहन्छु यो कार्यक्रममा, चाहिँ मेरो पालै आउँदैन कहिले।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद। र हाम्रो मिसाजीले माया गर्नु भएर म अक्षर छोड्नु भएको छ।
2: धन्यवाद हाम्रो मिसाजीलाई अनि हजुरलाई पनि धन्यवाद। मबाट
0: हजुर हुन्छ,
2: भएको
0: हजुर हुन्छ।

0: बिगारे क्या म्याम।
1: ठिक छ, एकदमै एकदमै ठिक छ। हजुर, हुन्छ, धेरै धेरै धन्यवाद चन्द्रमायाजी, छुटाउँ चाहिँ मसे। हजुर, हामी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, महान प्रभुलाई महिमा, परम प्रभुलाई प्रशंसा, निकै नै मिठो भजन गीत गाएर जानुभएको छ। तपाईँको लागि अक्षर न छोडिदिनु भएको छ उहाँले, नबाट नयाँ, नबाट धेरैवटा भजन गीतहरू छन्, नयाँ पुराना सबै प्रकारका। तपाईँले कुनै पनि एउटा भजन गीत गाएर साथ दिन सक्नुहुनेछ र हामी प्रभुको महिमा हुने भजन गीतहरू नै गाउँछौ कार्यक्रम मार्फत, र एकजना श्रोताले दुईचोटिसम्म सहभागिता जनाउन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी, फेरि पनि स्वागत छ मिस बाजी तपाईँलाई कार्यक्रममा। हजुर, र न अक्षर छ तपाईँको भागमा, तयार हुनुहुन्छ भजन गीत गाउन? हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हामीले भजन गाउँदाखेरि पुरै त गाउनु पर्दैन नि?
1: पर्दैन, छोटो मिठो राखिदिनु भए हुन्छ।

मिठो भजन गीत गाउनु भयो मिसपाजी, प्रभुले धेरै आशिष दिनुभएको छ एकदमै। अहिलेलाई छुट्टौँ हामी, जय मसी।

0: लागि चाहिँ प्रयास गर्नुहुनको लागि अनुरोध गर्न चाहन्छौ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 रहेको छ। र ज अक्षरबाट अब तपाईँले भजन गीत गाएर हामीलाई साथ दिन सक्नुहुनेछ। कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ र अन्ताक्षरी महाना हो, मुख्य उद्देश्य प्रभुको महिमा नै रहेको छ। कोही हुनुहुन्छ श्रोता, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो, फोनलाई मात्र बाहिर सक्नु भएको छ। केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आज अलिकति हामीले वाट्सएप कलहरू लिनको लागि चाहिँ असमर्थ भइरहेको छौ। र कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो, जय मसी
0: जय मसी। सानो नगरकोटजी बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ?
1: हजुर, ठिकठाक छ म्याम, परमेश्वरको आशीर्वादले पानी परिरहेछ।
0: हजुर हजुर, एकदमै पानी जताततै परिरहेको छ अहिले यो सिजनमा। र सानुजी, अब यही सिजनमा पनि प्रभुको महिमा गर्दै ज अक्षरबाट कुन भजन गीत गाउन गइरहनु भएको छ?
1: जबाट है?
0: हजुर,
1: ए हुन्छ, म एउटा भजन नै गाउँछु।
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

टु हजुरले आउनुभयो, धन्यवाद सानुजी, आई लभ यू टु, जय मसी। हजुर सानु नगरकोटीजी हुनुहुन्थ्यो र क अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ, र क अक्षरबाट चाहिँ थुप्रै भजन गीतहरू छ, कुनै पनि भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो फोन लाइन पनि एकदमै खुल्ला रहेको छ र फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ अक्षर कबाट, र तपाईँले कार्यक्रममा सहभागिता जनाएर साथ दिन सक्नुहुनेछ, प्रभुको महिमा गर्न सक्नुहुनेछ र हामी यही कार्य नै कार्यक्रम मार्फत निरन्तर गर्दै आइरहेको छौं। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: Halo.
1: Halo.
0: Cuy, masih sabit Suji?
1: Masih, mana mem, saya masih
0: Oh, sirik. Oh, sirik, tama ya, mi aram iso, tama ay kusto, nun sa.
1: Ito, maram iso,
0: Amen. आमेन धेरै धेरै धन्यवाद र क अक्षर तपाईँको भागमा परेको छ तपाईँ तयार हुनुहुन्छ भजन गीत गाउन
1: आमेन
0: आमेन हुन्छ सुरु गर्न सक्नुहुन्छ
1: छैन मैले
0: हजुर हजुर

0: हजुर सबै शुभकामनाहरू। कस्तो अर्थपूर्ण भजन गीत गाउनुभयो सावित्रीजी, धेरै धेरै धन्यवाद। र हुन्छ सुटाउँदै मसी हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो। कस्तो बदलाउ ममा बोलको मिठो भजन गीत गाएर जानुभएको छ र ए अक्षर छोड्नु भएको छ। ऐनाको एबाट गाउनु पनि सक्नुहुन्छ, यीशुको यबाट गाउनु पनि सक्नुहुनेछ। र जुस ए अक्षरबाट भजन गीत गाएर तपाईँले अब हामीलाई साथ दिन सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर, जय मसी।
1: जय मसी,
0: लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ।
1: हजुर
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: सन्चै छु हजुर, कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ लक्ष्मीजी। र ए अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ?
1: आमेन
0: आमेन आमेन। सुरु गर्न सक्नुहुनेछ
1: नेपालीमा गाउँछ है?
0: हुन्छ हुन्छ हजुर।

0: धन्यवाद।
1: ल्यावा हे मक्खु हजुर ख अक्षय दिनुभयो, धेरै धेरै धन्यवाद लक्ष्मीजी। अहिले छुटौँ हामी, जय मसी। हजुर लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, फर्कन्दिन फर्कन्दिन बोलको मिठो भजन गीत नेवारी भाषामा गाइरहनु भएको छ। ख अक्षर तपाईँको लागि छोड्नु भएको छ र अक्षर खबाट शुरू हुने भजन गीत गाउने पालो चाहिँ तपाईँको रहेको छ। श्रोता फोन गरेर साथ दिनुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 र तपाईँले हामीलाई वाट्सएप कल पनि गर्न सक्नुहुनेछ। अब चाहिँ हाम्रो वाट्सएप नम्बर रहेको छ 98-03-44-46 98-03-44-46 र ख अक्षर तपाईँको भागमा पढ्न सफल भएको छ र फोन गर्दै गर्नुहोला। एउटा गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राखेर र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी न्यान।
0: जय मसी साराजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक ठाक, प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थनाले।
0: हजुर, तपाईँ फर्किसक्नु भयो काठमाडौँ?
1: म अस्ति शुक्रबार आइने।
0: हजुर, राम्रोसँग आइपुग्नु भयो।
1: शुक्रबार आउँदाखेरि एकदमै राम्रैसित आइन।
0: हजुर, प्रभुलाई धन्यवाद भएको, खुसी लाग्यो साराजी। र ख अक्षर छ, अब भजन गीत गाउँदै प्रभुको महिमा गर्न तयार हुनुहुन्छ?
1: ख अक्षर मलाई चाहिँ त्यस्तै
0: हजुर, खबाट थुप्रै भजनहरू छ साराजी, तपाईँ सक्नुहुन्छ साराजी?
1: हुन्छ हजुर, हुन्छ
0: हुन्छ, सुरु गर्नुहोस्
1: अब खबाट।

0: हुन्छ, धेरै धेरै धन्यवाद साराजी, सबै धेरै आशिष दिनुभएको छ तपाईँलाई। अहिले छिटो हामी
1: जयमसी।
0: हजुर, सारा तामाङजी हुनुहुन्थ्यो र भ अक्षर तपाईँको लागि उहाँले छोड्नु भएको छ र भबाट सुरु हुने भजन गीत अब तपाईँले गाउनु पर्ने हुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला। र कार्यक्रममा चाहिँ हामी भजन गीतहरू गाइरहेको छौँ, अन्ताक्षरी खेलिरहेको छौँ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु म। हेलो
2: हेलो, फेरि पनि जयमसी।
0: जयमसी, फेरि पनि तपाईँ बोल्दै हुनुहुन्छ लक्ष्मीजी?
2: नैना थापा।
0: ए माफ गर्नुहोस्, ओहो आज नैनाजीलाई चिन्न धेरै गाह्रो पर्यो नैनाजी।
2: हजुर होइन, ठिकै छ नि, मेरो अलिक स्वर पनि अलिक अर्कै भइरहेको छ, अलिक
0: एकदम केयर गर्नु नैनाजी र भ अक्षर छ ल तपाईँको भागमा।
2: हजुर हुन्छ, म गाउनेछु प्रभुको महिमाको निम्ति। बाधा आइरहेको छ तर पनि बाधाले चाहिँ कहिले पनि जित्न सक्दैन
0: है,
2: प्रभुको महिमा हुनुपर्छ भनेर नै यो बाधा ल्याइरहेको, तर पनि म यसलाई जित्न दिन्न। भबाट भन्नुभयो है?
0: हजुर, भबाट
2: बजाउनेछु नाउँ प्रभु येशूको नाउँ भन्ने गाउँछु ल।

0: धन्यवाद।
1: बजाउ मिठो नाम, मिठो भजन गीत गाउनु भयो, धन्यवाद नैनाजी। र यसलाई चाहिँ छुट्टौ हामी, हजुर नैना थापाजी हुनुहुन्थ्यो र म अक्षर तपाईँको लागि छोड्नु भएको छ र म अक्षरबाट भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ। र कार्यक्रममा यसरी नै हामी भजन गीतहरू गाइरहेको छौँ, प्रभुको महिमा गरिरहेको छौँ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
2: हेलो, जय मसी।
1: जय मसी हजुर, हाम्रो रुथ जी बोल्दै हुनुहुन्छ। हजुर हजुर, आरामै हुनुहुन्छ तपाईँ?
2: एकदमै आरामै छु।
1: हजुर, हामी पनि एकदमै आरामै छौँ रुचजी। र म अक्षर छ तपाईँको भागमा, तयार हुनुहुन्छ भजन गाउन?
2: म तयारी छु भजन गाउन,
1: खाना पनि बनाउँदैछु। हुन्छ,
2: महिना भएको एउटै भजन याद छ, त्यही भजन गाउनु
1: पर्यो।
2: महिमा मारेको थुमालाई कसैले गाउनु भयो कि
1: छैन? छैन, गाउन सक्नुहुनेछ तपाईँले।
2: हुन्छ।

0: राजालाई जय जयकार राजाहरूका राजालाई हालेलुया
1: आमेन आमेन हस् धन्यवाद रुजी यसलाई छुटाउँ जय मसी हजुर रुथ मग्रातीजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँले साह्रै मिठो भजन गीत गाएर जानुभएको छ र ईश्वरको यी अक्षर उहाँले छोडेर जानुभएको छ र यी अक्षरबाट शुरू हुने भजन गीत गाउन तपाईँले सक्नुहुनेछ र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: नमस्ते
1: नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
2: पुष्पक कुमार पहाडी गोदावरीबाट
1: पुष्पक कुमारजी कस्तो हुनुहुन्छ तपाईँ
2: आरामै छु म्याम
1: हजुर यी अक्षरबाट भजन गीत गाउन तयार हुनुहुन्छ तपाईँ
2: हजुर म्याम
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ
2: यीशुको मायाले जीवन यीशुको मायाले यीशुको मायाले जीवन यीशुको मायाले सुख र शान्तिमा बित्दैछ जीवन यीशुको मायाले सुख र शान्तिमा बित्दैछ जीवन यीशुको मायाले संसारको मायाले राजै संसारको मायाले संसारको मायाले राजै संसारको मायाले आँखामा आँसु बर्साउँछ संसारको मायाले आँखामा आँसु बर्साउँछ संसारको मायाले शरीर यहाँ मरेर जान्छ आत्मा त मर्दैन शरीर यहाँ मरेर जान्छ आत्मा त मर्दैन स्वर्गीय देशमा उदाउँछ जीवन यीशुको भेषैमा स्वर्गीय देशमा उदाउँछ जीवन यीशुको भेषैमा हो हो झिली र मिली उज्यालो संसार आकाशको टाढाले झिली र मिली आकाशको टाढाले धन्यवाद म्याम
1: आकाशको टाढाले भन्नुभयो
2: हजुर
1: भनेपछि ल अक्षर छोडिदिनु भयो होइन त हुन्छ धेरै धेरै धन्यवाद छ पुष्पजी तपाईँले धेरै आशिष दिनुभएको शैला छुटौं र गोदावरीबाट हुनुहुन्थ्यो पुष्प कुमार पहरीजी र ल अक्षर तपाईँको लागि छोडिदिनु भएको छ ल अक्षरबाट सुरु हुने भजन गीत गाएर तपाईँले हामीलाई साथ दिन सक्नुहुनेछ कार्यक्रम गुड न्यूज अन्ताक्षरी तपाईँ सुन्दै हुनुहुन्छ कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
0: हेलो फेरि पनि आए
1: जयमसी फेरि पनि स्वागत छ लक्ष्मीजी कार्यक्रममा तपाईँलाई र अब तपाईँले लबाट गाउनु पर्ने हुनेछ भजन हुन्छ सुरु गर्न सक्नुहुनेछ
0: Yeah.

लुमनाई दिउँसा लुमनाई सुप्रिय बलिदान लुमना होला।

बलिदान।

0: लि धन्यवाद।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि लक्ष्मीजी। र अहिलेलाई छुट्टौँ हामी, जय
0: मसी।
1: हजुर लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो श्रोता, र अब चाहिँ हामी तपाईँको फोन कल दिन असमर्थ छौँ। कार्यक्रमको अन्तिम अन्तिमतिर नै आइसकेको छौँ र यो समयमा एउटा गीतको साथ दिन चाहन्छु म। गीतपछि लकी ड्र मार्फत कसको नाम पढ्न सफल हुन्छ उहाँको नाम सहित म उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता हामीले लकी ड्र गरिसकेको छौं। आज दुईजना श्रोताको नाम लिएर आएको छु मैले, जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ उहाँहरूको नाम घोषणा गर्नुभन्दा अगाडि फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु र तपाईँले प्रस्तुत गर्नुभएको भजनहरूबाट प्रभु महिमित हुनुभएको छ। र पहिलो व्यक्ति हुनुहुन्छ जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम रहेको छ मिस्पा महर्जन।
1: Congratulations.
0: र दोस्रो व्यक्ति हुनुहुन्छ पुष्प कुमार बहरी गोदावरीबाट।
1: Congratulations.
0: र मिस्पाजी र हाम्रो पुष्प कुमार पहरीजी तपाईँहरू दुवैजनालाई बधाई छ। कार्यक्रम सके पश्चात पुनः एकचोटि फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो राइजिङ फ्रुट सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै प्राविधिक मित्र सन्ध्याजी र म पुनम कार्यक्रम गुड न्यूज अन्ताक्षरीबाट यो समय बिदा हुन चाहन्छौ। जय मसीह, नमस्कार।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ राइजिङ फ्रुट सेन्टर बल्खु कुलेश्वर काठमाडौँ सप नम्बर 2
1: म्यानेजिङ डिरेक्टर राजन खड्की फोन नम्बर 9813181965 9813181965

0: गुड न्युज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं।

0: रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
5: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब प्रस्तुत छ कार्यक्रम समर्पण।
8: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेपछि राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम समर्पणमा। आदरणीय श्रोता, कार्यक्रम समर्पणमा हामी एउटा समर्पित जीवनको बारेमा बढ़ी मात्रामा तपाईँलाई जोड़ दिने गर्छौं र हामी प्रभुमा भएपछि एउटा ख्रिष्ट केन्द्रित जीवन र एउटा ख्रिष्टमा समर्पित जीवन जिउनुपर्छ भन्ने कुरालाई नै हामी बढ़ी मात्रामा उत्साह दिने गर्छौं र तपाईँले पनि हामीलाई लामो समयदेखि यो कार्यक्रम सुनेर साथ दिइराख्नु भएको छ र आज पनि म तपाईँलाई कार्यक्रममा साथ दिने नै छु र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यतिखेर यो अर्थपूर्ण संगीतबाट।

आज यो संसार रचनात्मक के विनाशकारी र नयाँ शक्तिहरू खोज्दैमा व्यस्त छ। प्रविधि, इलेक्ट्रोनिक्स र औषधिहरूमा पनि राम्रो प्रगति भएको देखिन्छ। त्यही समयमा त्यहाँ नयाँ दुष्ट शक्तिहरूको लहर छ, जसले वैज्ञानिकहरूलाई अन्यल पारिरहेको छ। नयाँ नयाँ रोगहरू बढ्दै गएका छन् र डाक्टरहरूले कुनै उपचार फेला पार्न सकेका छैनन्। संसारमा प्रशस्त वैज्ञानिक, बोक्सीविदा, जादु र त्यस्ता अन्धकारको शक्तिहरू पनि छन्। यद्यपि हामी परमेश्वरको सन्तान भएकोले हामीमा अलौकिक शक्तिको ज्ञान छ, जुन कुरा मानिस र संसारका वैज्ञानिकहरूले बुझ्न सक्दैनन्। त्यो आत्मिक शक्ति जसको प्रभाव हाम्रो दैनिक जीवनमा छ, यो शक्ति पुनरुत्थानको शक्ति हो, जुन हामीले पवित्र आत्माको बप्तिस्मा प्राप्त गरेका थियौं। येशूले आफ्नो चेलाहरूलाई यो शक्तिको लागि प्रतीक्षा गर्न भन्नुभयो, अनि हेर, म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु र माथिबाटको सामर्थ्य नपाउन्जेल तिमीहरू यरुसलेम शहरमा पर्खिरह। पवित्र आत्माको शक्तिमा हामीले नयाँ जीवन उपहार स्वरूप पाएका छौं, जसले हामीलाई ख्रिस्टको आगमनको लागि तयार पार्दछ। ख्रिस्टलाई मृतकबाट बिताउने यो शक्तिले हामीलाई नयाँ जीवन दिनेछ। जसरी हामीमा पर्दछौं, तर जसले येशूलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो, उहाँको आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने ख्रिस्टलाई मरेकाहरूबाट बौराई उठाउनुहुनेले तिमीहरूभित्र बास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूको मरणशील शरीर पनि जीवित पार्नुहुनेछ। यो अनुभव हामीले मृत्युसम्म वा मृत्युपछि पर्खनु पर्दैन। अहिले हामी जीवित हुँदा नै यो पुनरुत्थानको शक्तिको अनुभव गर्न सक्छौ। तर परमेश्वर, जो अति दयालु हुनुहुन्छ, आफ्नो महान प्रेमको कारणले हामीलाई प्रेम गर्नुभयो अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रिस्ट येशूमा हामीलाई सँगसँगै स्वर्गीय स्थानमा येशु त्यसैले बसाल्नुभयो। यो शक्तिको सञ्चालन हाम्रो जीवनमा असीमित र सर्वोत्कृष्ट शक्तिको महानता विश्वास गरे मात्र सम्भव छ। एफिसीको 18 भनिएको छ, उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक। यो आस्था वा विश्वास एउटा स्विच जस्तै हो, जुन बिजुलीको प्रवाहको लागि खोल्नुपर्छ। यस शक्तिद्वारा सबै आत्मिक लडाईहरू जित्न सकिन्छ। यो शक्ति यस्तो शक्ति हो जसले हामीलाई अन्धकारका सबै शक्तिहरू विरूद्ध खड़ा हुन दिव्य ऊर्जाले भर्छ। यो हाम्रो अविश्वास हो जसले हामीलाई यो शक्ति अनुभव गर्नबाट रोक्छ। शैतान, जो झूठको पिता हो, हामीलाई भन्दछ कि हामी धेरै कमजोर र असहाय भएकोले जीवनको संघर्षलाई जित्न सक्दैनौ। तर परमेश्वर सधैँ यस्ता सबै अवसरहरूमा हाम्रो जीवनमा उहाँले शक्ति प्रकट गर्न पर्खिरहनु भएको छ। पहिलो योना 4:4 बताउँछ, जो तिमीहरूभित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जब हामी ख्रिस्टमा हाम्रो अधिकारहरूबारे अन्जान हुन्छौं, तब शैतानले हाम्रो जीवनमा विनाश ल्याउने प्रयास गर्छ। हामीलाई कमजोर बनाएर तिनीहरूमाथि उठ्न र तिनीहरूमाथि विजय प्राप्त गर्न दिँदैन। यदि हामी हाम्रो परीक्षाहरूमा विजय हुन चाहन्छौ भने हामीले शैतानलाई पराजित गर्नुको रूपमा लिनुपर्छ। तब शैतानले हामीलाई पुनरुत्थानको शक्तिको ज्ञान रहित बनाउन सक्दैन, जुन ख्रिस्टले हामीलाई पवित्र आत्मा मार्फत दिनुभएको छ। यो शक्तिले हाम्रो लागि असम्भव चीजहरू सम्भव बनाउँछ र हरेक चोटि हामीले असम्भव कार्य वा असहनीय बोझको सामना गर्नुपर्दा यो शक्ति हामीद्वारा सहन र विजय प्राप्त गर्न प्रकट हुनेछ। परमेश्वरले हामीलाई परिस्थितिहरूबाट गुज्रने अनुमति दिनुहुन्छ। हामीले सहन गाह्रो हुने मानिसहरूसँग बस्न उहाँले रहस्यमय चीजहरूलाई हाम्रो मार्ग पार गर्न अनुमति दिनुहुन्छ, ताकि पुनरुत्थानको शक्ति हामीले अनुभव गर्न सकौं। जबसम्म हामी अगाडि बढ्न र परीक्षाहरूको सामना गर्न तयार हुँदैनौ, हामी यो पुनरुत्थानको शक्तिलाई जान्न सक्दैनौ। यस पुनरुत्थानको शक्तिद्वारा हामी परमेश्वरको लागि ठूला कामहरूको प्रयास गर्न सक्छौ र उहाँबाट महान चीजहरूको आशा गर्न सक्छौ। हाम्रो जीवनको रहस्य यो शक्तिमा पूर्ण निर्भर छ, तर आफ्नै शक्तिमा छैन।
यो पुनरुत्थानको शक्ति जसरी यसले हामीमा काम गर्दछ हाम्रो स्वभावलाई परिवर्तन गर्न र हामीलाई सिद्ध बनाउन सक्षम छ। पवित्र आत्माले पनि हाम्रो लागि प्रार्थना गर्नुहुन्छ र हाम्रा कमजोरीहरूमा हामीलाई सहनुहुन्छ। तर आत्मा आफैले बयान गर्न नसकिने व्यवस्था पोख्दै हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। यो शक्ति हाम्रो प्रार्थनासँग पनि यसरी सम्बन्धित छ कि हाम्रो अनुरोधहरूलाई हामी कल्पना भन्दा बाहिर लैजान्छन् र मागेको र सोचेको भन्दा बढी परिणामहरू दिन्छ। अब उहाँलाई जसले हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार हामीले मागेका वा सोचेका सबै कुरा भन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ। यो शक्ति एकै सभामा प्राप्त हुँदैन, यो जीवनभर चल्ने प्रक्रिया हो। सन्त पावल ख्रीष्टलाई जित्ने मात्र होइन उहाँको पुनरुत्थानको शक्तिको बारेमा पनि कुरा गर्दछन् र उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई उहाँको बौरी उठाईको सामर्थ्य र उहाँका दुःखहरूको संगति जान्न सकौं। सन्त पावलको लागि ख्रीष्टलाई चिन्ने अनुभवको अर्थ उहाँको पुनरुत्थानको शक्ति र उहाँको कष्टको संगति र ख्रीष्टलाई पाउनको लागि सबै चीजहरू गोबरको रूपमा हेर्नु हो। येशूको आगमनको लागि मण्डलीको तयारी पनि परमेश्वरको सेवकको काम हो। सन्त पावलले यसको लागि परिश्रम गर्नु पर्थ्यो तर आफ्नो क्षमता अनुसार होइन, उहाँमा बलियो रूपमा काम गर्ने कसैको कुरा गर्नुहुन्छ। एक अलौकिक शक्ति जसले उहाँलाई यो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ। यो पुनरुत्थानको शक्ति हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउने उद्देश्यले हामी हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै उहाँलाई प्रचार गर्दछौं। यसैको निम्ति म पनि उहाँको त्यस प्रभावकारी कार्य अनुसार जसले ममा सामर्थ्य साथ काम गर्छ संघर्ष गर्दै परिश्रम गर्दछु। ख्रीष्टले ख्रीष्टको आगमनमा प्रत्येक मानिसलाई पुनः बढेको परिपक्व व्यक्तिको रूपमा प्रस्तुत गरिनु पर्दछ।

पावलले पनि धेरै कष्टहरू पार गरे र शक्तिको अनुभव गरे, जसले उनलाई मदत गर्यो र बलियो बनायो। दोस्रो कोरिन्थी 1:8-10 यस्तो घटना पढ्न सक्छौ, किनकि ए भाइ हो, एसियामा हामीलाई परमेश्वरको संकटको विषयमा तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु, किनभने हामी यति साह्रो मिचिएका थियौं कि हाम्रो सामर्थ्यदेखि बाहिर भई जीवनसम्म हरेस खान परेको थियो। सन्त पावललाई धान्नै नसकिने परीक्षाहरू आए, उनको भित्री शक्ति धर्मरायो जसले उनलाई निराश र हार मारेको अवस्थामा पुर्यायो, जसको कारण उनले झण्डै विश्वास त्याग गरेका थिए। उनको विश्वास साँच्चै चुनौतीपूर्ण थियो, तर परमेश्वरले उनलाई विश्वास जगाउन र उहाँमा भरोसा राख्नको लागि अनुग्रह दिनुभयो, जुन शक्तिले ख्रिस्टलाई मरेकाहरूबाट जीवित पार्नुभयो। जब उनले विश्वासको लागि खड़ा हुने निर्णय गरे, चाहे जीवन होस् वा मृत्यु होस्, परमेश्वरले उनलाई उनीसँग भएकाहरूलाई छुटकारा दिनुभयो। पावलले आत्माको नयाँ व्यवस्था पत्ता लाए, जुन उनको जीवनमा हरेक क्षण आवश्यक पर्थ्यो। यो व्यवस्था हामीले गलाती 2:20 स्पष्ट रूपमा देख्न सक्छौ, म ख्रिस्टसँग क्रुसमा टाङ्गिएको छु तरै पनि म जिउँछु, त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो जीवन म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरो निम्ति दिइहाल्नुभयो। पावलले यो सिद्धान्त पालना गरेर पुनरुत्थानको शक्ति प्राप्त गरे। आत्माको यस नियममा सर्वप्रथम हामीलाई ख्रिस्ट हाम्रो ठाउँमा क्रुसमा टाँगिनु भएको थियो भन्ने गहिरो विश्वास चाहिन्छ। दोस्रो, हामीले अरू कसैलाई दोष नदी हाम्रो पापहरू स्वीकार गर्नुपर्छ र ख्रिस्टसँगै हाम्रो शरीरलाई यसको पापहरू सहित क्रुसमा टाँग्न इच्छुक हुनुपर्छ, अनि जो ख्रिस्टको हुन् उनीहरूले शरीरलाई बासना र लालसाहरूसँगै क्रुसमा टाँगेका छन्। जसरी ख्रिस्टले आफ्नो शरीर हाम्रो लागि बलिदानको रूपमा दिनुभयो, हामी उहाँको इच्छा पूरा गर्न आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा दिन इच्छुक हुनुपर्छ। यसकारण भाइहरू, परमेश्वरको कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, तिमीहरूले आफ्ना शरीरहरू पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको सेवा हो, अनि यस संसारसित एकनासी नहो, तर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनमा नयाँ बदलिँदै जाओ। त्यसकारण हामी ती मानिसहरू जस्तो नहौ जससँग भक्तिको रूप छ तर परमेश्वरको शक्तिलाई इन्कार गर्छन्। प्रभुले हामीलाई अनुग्रह प्रदान गर्नुभएको होस् कि उहाँको पुनरुत्थान हामीद्वारा प्रकट होस्।

परमेश्वरले एकै समयमा सबै कुरा देख्न सक्नुहुन्छ। उहाँको नजरबाट केही पनि लुक्दैन। होसियार आँखाले उहाँको निरन्तर न्याय गर्दै हुनुहुन्छ। कुनै कामलाई खराब र केहीलाई राम्रोको रूपमा छाप लगाइरहनु भएको छ। समयमै इनाम र दण्डको व्यवस्था गरिनेछ। परमेश्वरले तुरन्तै न्याय गर्नुहुन्न। आज परमेश्वरले गरिबी, अन्याय, ऋण, रोग र मृत्यु आदिका कुराहरू दुष्ट मानिसहरूलाई उहाँतिर फर्काउन र असल मानिसहरूलाई राम्रो बनाउन प्रयोग गर्दै हुनुहुन्छ। तर अन्तमा खराब र असलले यसको उचित इनाम, न्याय, अन्यायको बदला पाउनेछ। त्यसो भए यदि तपाईँ खराब गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्, त्यहाँ सजाय छ। यदि तपाईँले राम्रो गर्नुहुन्छ भने त्यहाँ इनाम छ। यदि तपाईँ अन्यायको सामना गर्दै हुनुहुन्छ भने यसलाई राम्रो व्यक्ति बन्न प्रयोग गर्नुहोस्। एक एल्डर बिजे दुई वर्षसम्म क्षयरोगबाट निको भएर ख्रिस्टलाई पछ्याउन आफ्नो सबै कुरा त्यागे। उनले धार्मिक र आधुनिक दुवै प्रयास गरेका थिए, तर विजयले ख्रिस्टमा आफ्नो विश्वास राखेपछि मात्र उनको रोग निको भयो। आफ्नी श्रीमती र 24 जना अन्य आफन्तहरूलाई प्रभुमा अगुवाई गरिसकेपछि विजयले स्थानीय गाउँलेहरूसँग सुसमाचार बाँड्न खोजे। उनले आफ्नो गाउँमा धेरैसँग मित्रता गरे र 30 भन्दा बढी परिवारलाई ख्रिस्टमा डोर्याए। एक दिन उनले थाहा पाए कि केही गाउँलेहरू उनको प्रार्थना, जमघट र सुसमाचार प्रचारको बारेमा रुष्ट थिए। उनीहरूले आफ्नो भक्तहरूलाई क्रिस्चियन बन्न बाध्य पारे र आफ्नो धर्मलाई अस्वीकार गरेकोमा सार्वजनिक रूपमा उनलाई गाली गरे। त्यसपछि विजयले केही मानिसहरू मिलेर उनलाई गाउँबाट खेदेर मार्ने योजना बनाएको सुने। 2020 दिउँसो उनकी श्रीमती र छोराछोरी टाढा हुँदा विजय गाईबस्तुको गोठालोबाट फर्केर सुत्यो। केही बेर निदाएपछि आफ्नो घर आगोले चलिरहँदा उनी उठे। आदिवासीहरूले भीड़ले उनको घरमा आगो लगाएका थिए। आगोले विजय घर ध्वस्त भयो र आफ्नो परिवारको जीविकापार्जनको लागि आश्रित भैँसी, बाख्रा, गाईगोरु सबै मरे, तर विजय भने भाग्न सफल भए। विजयले आफूले यस सताउनेहरूलाई माफ गरेको र तिनीहरूको उद्धारको लागि प्रार्थना गरेको बताए। उनले प्रार्थनाको लागि विन्ती गरे ताकि उनी अझ सुसमाचार लिएर धेरै छेउछेउ गाउँका मानिसहरू अघि पुग्न सकुन्। घटनालाई विचार गर्दै विजयले अयुक्तिको 21 याद गरे। प्रभुले दिनुभयो, प्रभुले नै लैजानुभयो, प्रभुको नाम धन्यको होस्। आगोले विजयको अनुहार र हातमा चोट लागे पनि उनी खुसी थिए। उनले भने उनको जीवनलाई फेरि धम्की दियो भने पनि ख्रिस्टमा उनको विश्वासलाई केही असर गर्दैन। यदि म जीवित भए पनि वा मरे तापनि म यीशुको लागि मात्र हुनेछु। लेखक स्टिभ रुसेलले हरेक प्राणीको डीएनए को बारेमा एउटा रोचक तथ्य साझा गर्नुभयो। के तपाईँलाई थाहा छ, परमेश्वरको नाम हाम्रो प्रत्येक कोषमा सम्हालिएको छ। हाम्रो डीएनएमा एउटा कोड छ जसको शाब्दिक अर्थ यहोवा हो। हिब्रूमा परमेश्वरको नाम। तपाईँलाई थाहा छ कि कसरी कलाकारले आफ्नो काममा हस्ताक्षर गर्छन् ताकि भविष्यमा कामको स्रोतको थियो भनेर हेर्न सजिलो होस्। प्रत्येक मानव कोशिकामा डीएनए छ। यो कोड एसिडमा देखिएको छ। यो एसिडहरू सल्फ्युरिक, युरिक पुलहरू जस्तै क्रममा र पुलहरू अनुक्रममा प्रत्येक 10, 5 र 6 र फेरि प्रत्येक 5 देखा पर्छन्। यस प्रकारको अनुक्रमले हाम्रो जानकारी सेटलाई निर्धारण गर्दछ जुन हामी हाम्रो सन्तहरूलाई पठाउँछौँ। यो जडान प्रक्रिया हाम्रो प्रत्येक कोष र सबै जीवित प्राणीहरूमा निरन्तर हुन्छ। हिब्रू भाषामा अक्षरहरू सबैसँग मात्र होइन, व्यक्तिगत संख्यात्मक बराबर पनि हुन्छ। 10 को बराबर Y, 5 को बराबर X र 6 W को बराबर हो। त्यसैले संख्यात्मक अनुक्रमण 10, 5, 6, 5 अङ्ग्रेजीमा यहोवा अनुवाद गरिएको छ। यो शब्दलाई
यहोवा भनेर उच्चारण गरिन्छ। यहोवा प्रत्येक प्राणीको डीएनएमा सम्मिलित छ। त्यसो भए हामीले स्वीकारौं या नस्वीकारौं, सृष्टिकर्ता परमेश्वरले प्रत्येक जीवित प्राणीमा आफ्नो मोनोग्राम राख्नु भएको छ कि हामी उहाँको

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 को 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको भलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।

साँच्चै भन्ने हो भने ख्रिस्ट येशु मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकौँ। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, र मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्थानको शक्ति जान्न सकौँ र उहाँको मृत्युमा उहाँ जस्तै भई उहाँका दुःख भोगमा सहभागी हुन सकौँ। सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकौँ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: आउनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको वचन धर्मशास्त्र बाइबलबाट परमेश्वरको शक्तिशाली वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता परमेश्वर प्रभु येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टे अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूको बीचमा म पाठ गर्न गइरहेको छु। फिलिपी 1:12-30 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न जाँदैछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यस प्रकारले हामी पाठ गर्नेछौ। भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। यहाँसम्म कि महलका सारा गरत र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रिस्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन् र परमेश्वरको वचन बिना डर बोल्नलाई छन् आँटिला भएका छन्। कसै कसैले साँच्चै डहा र सेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर सेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर शुद्ध मनले होइन तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरा यही हो, हर किसिमले चाहे बहनामा चाहे सत्यमा ख्रीष्टको प्रचार गरियोस् र यसैमा म रमाउँछु। हो, म रमाउनेछु किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशु ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरा उत्कट प्रतीक्षा र आशा यो हो कि म कदाचित लज्जित हुने छैन, तर ममा प्रशस्त साहस हुनेछ र सधैँ झै अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस् अथवा जीवनद्वारा, किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदाय परिश्रम हुनेछ, तर पनि मैले कुन चाहिँ चुन्नुपर्ने हो त्यो म भन्न सक्दिन। म त दोधारमा परेको छु, बरु विदा भएर

0: ख्रिस्टको साथमा हुने इच्छा छ किनकि यो धेरै नै असल छ, तर शरीरमा रहन तिमीहरूको खातिर झन आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवित रहनेछु र तिमीहरू सबैसँग बस्नेछु। यस हेतुले कि म फेरि तिमीहरू कहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रिस्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। केवल तिमीहरूका जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखौं चाहे अनुपस्थित रहौं, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खड़ा भएका छौ र एउटै मनको भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूको निम्ति यो विनाशको लक्षण हो, तर तिमीहरूको निम्ति चाहिँ मुक्तिको प्रत्यक्ष लक्षण हो, जुन मुक्ति चाहिँ परमेश्वरबाट हो, किनभने ख्रिस्टको निम्ति तिमीहरूलाई यो दिइएको छ कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ र त्यही संघर्ष जो तिमीहरूले ममा देख्छौ र देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ त्यसैमा तिमीहरू लागेका छौ। आदरणीय श्रोता, ख्रिस्टमा जिउनुको अर्थ नै सुसमाचार प्रचार गर्नु हो। ख्रिस्ट येशूमा जिउनु भनेको चाहिँ सुसमाचार प्रचार गर्नु भनेको हो। आज धेरैजनाले येशु ख्रिस्टलाई विश्वास गर्छु, ख्रिस्ट येशूमा म जिइराखेको छु भन्नेहरू अनगिन्ती हुन सक्छ, तर सुसमाचार प्रचार गर्नु भनेको चाहिँ आज्ञा पालनसँग सम्बन्धित छ। आदरणीय श्रोता, यो खण्डमा पौलले विशेष गरेर यी कुराहरू अथवा निम्न कुराहरूलाई यहाँ सम्बोधन गरिएको छ। पौललाई आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्। अब पौलमाथि आएको दुःख कष्ट, जुन प्रकारले पौल आज जेलमा छ, यो कष्टको दिन हो। यो भनेको एउटा कैदमा राखिएको अवस्था हो र कैद भन्नासाथ एकदमै बन्धनको कुरा, मानिसको स्वतन्त्रतासँग काम गर्न नपाउनु र पूरै अरूको अधीनमा जिउनु थियो। पौलले यस्तो अवस्थामा जुन परिस्थिति जेलमा उनी बस्यो त्यो कुरा चाहिँ ले नै सुसमाचार फैलाउन झन सहायता भएको कुरा पौलले व्याख्या गर्दछन्। आफूलाई आइपरेको दुःखले आफू जुन जेलमा परिरहेको छ यसमा पर्नुको कारण चाहिँ अब सुसमाचार अझ बढी सुनाउनु थियो र सुसमाचार आफूले प्रचार नगरे पनि कैदमा परेको कारणले अरू मानिसहरूले नै पौल किन जेल पर्यो भन्ने प्रश्न गर्दा यहाँनिर थुप्रै मानिसहरूले गवाही दिएको कुरा यहाँ पाउँछ। पौल जेलमा पर्नुको कारण नै सुसमाचार प्रचार हो भन्ने कुरा दरबारका सिपाहीहरू अरू मानिसहरूलाई पनि थाहा भयो। सुसमाचार फैलाउनको निम्ति, सुसमाचार प्रचार गर्नका निम्ति पौल जेलमा परेर ख्रिस्टको निम्ति दुःख भोगेर बस्दा प्रचार प्रसार अझ बढी भएको हामी यहाँ देख्छौ। पौलको कैदको कारणले धेरै जसो क्रिश्चियनहरू डरिला पनि भएका थिए। पौल जेलमा छन् भन्ने कुरो जब क्रिश्चियनहरूले थाहा पाए, सुसमाचारको खातिर पौल जेलमा छन् भन्ने कुरा थाहा पाएपछि अझ क्रिश्चियनहरू आफूलाई बलियो बनाउने तर्फ लागेको हामी यहाँ देख्छौ। उनीहरू अझ बलियो भए, दरिला भए, उनीहरूले डरै बिना सुसमाचार सुनाउने आठिला हुँदै गएका थिए। र अब डर हट्न थाल्यो परमेश्वरको शक्तिमा, पवित्र आत्माको शक्तिमा। जेल बसिराखेको पावललाई हेरेर मानिसहरूले चुप लाग्लन्, अझै डराउलन् र सुसमाचार प्रचार नगर्लन् भन्नको सट्टा झन झन परमेश्वरको शक्ति पाएर उनीहरू आँटिला हुँदै सुसमाचार सुनाइराखेको कुरा हामी यहाँ देख्छौं। कतिले त आरिस गरी सुसमाचार प्रचार गर्दछन् भने कतिले चाहिँ राम्रो विचारले प्रेममा प्रचार गरेका छन्। पावललाई सुसमाचार प्रचार गर्नलाई नै खटाउनु भएको कुरा सबैलाई थाहा थियो र कतिले भनौं चाहे राम्रो मनले होस् चाहे नराम्रो मनले, जसरी भए पनि ख्रिस्टकै प्रचार हुन्छ भन्ने कुरा यहाँ हामी देख्न सक्छौ। आज यो देशमा पनि कतिले यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले असलै गरेका छन्, उनीहरूले मुक्ति पाएको कुरा, उनीहरूले आनन्द जीवन पाएको कुरा, उनीहरू खुशी भएको कुरा सबै नै एकदमै असल तरिकाले लिएका छन् भने कतिले चाहिँ यसरी विरोध गरेका छन्, यी ख्रिस्चियनहरू नराम्रा हुन् भनेर यीशु ख्रिस्टलाई भनौं नकारात्मक ढंगले मानिसहरूले प्रचार गरिरहेको अवस्थाबाट पनि यीशुको प्रचार अझ गहिरो रूपमा हुँदै गइराखेको हामी यहाँ पाउँछौ। आज यो देशमा पनि पौलले आफू मरे पनि बाँचे पनि सम्पूर्ण जीवनले ख्रिस्टको आदर होस् भन्ने ठूलो इच्छा र आशा गरेका छन् र पौलले आफ्नो जिन्दगीलाई बाँचुन्जेल प्रभुकै सेवा गर्छु, सुसमाचार प्रचार गर्छु, मानिसहरूलाई सत्य कुरा बताउँछु, मानिसहरूलाई उद्धार र मुक्तिको सन्देश सुनाउँछु, मानिसहरूलाई आनन्द जीवनको कुरा सुनाउँछु, प्रेमको बारेमा सुनाउँछु, परमेश्वरको प्रेमको बारेमा सुनाउँछु भनेर, न्यायको बारेमा सुनाउँछु भनेर पौलले आफूलाई आफ्नो जिन्दगीभरिलाई नै निर्णय गरेको यहाँ हामी देख्दछौ। पौलको लागि जिउनु ख्रिस्ट हो र मर्न चाहिँ लाभ हो भनेका छन्। जिउनु के हो? एउटा व्यक्ति आज ख्रिस्टियन भएर जिउने व्यक्तिहरूले कुन अर्थमा जिउँछन् यो संसारमा? किनभने यीशुलाई विश्वास गर्ने प्रत्येक मानिसहरू स्वर्गीय नागरिक हक पाएका हुन्छन्, उनीहरू स्वर्गका नागरिक हक भएका हुन्छन् र उनीहरूले आनन्द जीवनको भागीदार भएका हुन्छन्। जसरी यीशु ख्रिस्ट मरेर तेस्रो दिनमा जीवित हुनुभयो, ऋतु चिहान भयो, प्रत्येक ख्रिस्चियनहरूको आशा चाहिँ ऋतु चिहानमाथि छ। त्यसैले चाहे बाँचौ चाहे मरौं, यीशु ख्रिस्टकै निम्ति जिउने निर्णय हरेकले गर्न सक्छ। पावलको लागि जिउनु ख्रिस्ट हो भने मर्न चाहिँ लाभ हो भनेर आज प्रत्येक ख्रिस्चियनहरूले आफूलाई जिउनु ख्रिस्ट हो भन्ने कुरा जान्नु आवश्यक छ र मर्न चाहिँ लाभ हो भनेका छन्। मर्न साथ एउटा व्यक्ति परमेश्वरको राज्यमा हकदारी भएर अनन्त जीवनमा उनीहरू प्रवेश गर्छन् र कहिले पनि नमर्ने अनन्त जीवनमा प्रवेश गर्छन्। र अर्को कुरा चाहिँ मानिसहरूले यीशुलाई विश्वास गरेको कारणले उनीहरू आनन्द जीवन पाएर सुरक्षित रहेका हुन्छन्। पावललाई यो संसार छोडेर ख्रिस्टसँग रहन पनि ठूलो इच्छा छ, जुन चाहिँ चाहिन्छ एकदमै, जुन चाहिँ एकदमै राम्रो कुरा हो। र मानिसहरू यो संसारमा रहँदाखेरि बस्दाखेरि भन्दा पनि मरेर यीशु ख्रिस्ट कहाँ जानु चाहिँ अझ असल हो भनेर पौलले पवित्र आत्माद्वारा प्रेरणा भएर लेखिएको यो धर्मशास्त्र परमेश्वरको वचन हो। त्यसकारणले मर्नु चाहिँ लाभ हो भनेका छन्। यो संसारमा जिउने हो भने यीशु ख्रिस्ट सँगसँगै यीशु ख्रिस्टले जसरी दुःख पाउनुभयो त्यसरी नै दुःखमा जिउँदाखेरि उसले इनाम पनि ठूलो पाउनेछ। विश्वासीहरूलाई उन्नति गराउन र उनीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु भनेका छन्। बाँच्नु भनेको चाहिँ सुसमाचार प्रचार गर्नका लागि बाँच्नु हो। अझ मानिसहरूलाई प्रभु यीशु ख्रिस्टको बारेमा सुनेर उद्धार र मुक्तिको बारेमा उनीहरूलाई प्रचार गर्नु हो। त्यसको लागि जिउनु। त्यसकारण पावलले यसमा आफूलाई स्पष्ट रूपमा यो कुराहरू बताएको हामी थाहा पाउँछौ। पावलको कारणले विश्वासीहरूले ख्रिस्ट यीशुको अझ बढ़ी जय जयकार गर्न सक्नेछ भनेका छन्। पावल आफू जेलखानामा बसिराखेको अवस्था र अझै बाँकी काम प्रभुको काम गरिरहेको अवस्था गर्नलाई बाँकी रहेको अवस्था र उनीहरू पावलको यो जीवनलाई देखेर उनीहरूले यीशु ख्रिस्टलाई अझ बढ़ी प्रशंसा जय जयकार गर्न सक्छन् भनिएको छ। ख्रिस्टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस् भनेका छन्। हरेक ख्रिस्टियनहरू, हरेक प्रभुको छोराछोरीहरू जिउँदाखेरि यीशु जस्तै भएर जिउनु आवश्यक छ। यीशु जस्तै भएर जिउँदाखेरि आफ्नो चालचलन सबै सुसमाचार अनुसार जिउनु पर्छ भनेको। यीशु ख्रिस्ट अथवा उद्धार र मुक्ति पाएका मानिसहरू, स्वर्गीय नागरिक हक पाएका मानिसहरू जस्तै भएर जिउनु आवश्यक छ। सधैँ आँटिला हुनुपर्नेछ र विरोधीहरूलाई हराउने काम पनि गर्नुपर्ने हुन्छ। यीशु ख्रिस्टको सुसमाचारलाई प्रचार गर्न नदिने अवरोधहरू खडा गर्ने ती सबै तत्त्वहरू, सबै कुराहरू जो विरोधमा पर्दछ, सुसमाचारको विरोधमा आउँदछ, तिनीहरूलाई तल झार्नको निम्ति, तिनीहरूलाई हराउनको निम्ति एउटा आँटिलो भएर जिउनु पनि पर्छ, सुसमाचार अनुसार जिउनु पर्छ र मानिसहरूलाई बताउनु पनि पर्छ। यसरी लेखकले यो खण्डमा जिउनु ख्रिस्ट हो र मर्न चाहिँ लाभ हो भनेका छन्। जिउनु भनेको सुसमाचारको प्रचार गर्नलाई हो भनेका छन् भने मरेर ख्रिस्टमा रहने कुरा झन असल कुरा हो भनेका छन्। सुसमाचार प्रचार गर्नु र सुसमाचार प्रचार गर्नलाई रोग लगाउने व्यक्तिहरूमाथि विजय भएर जिउनु नै ख्रिस्टमा जिउनु भनेका छन्। आदरणीय श्रोता, यीशु ख्रिस्टमा जिउनुको अर्थ चाहिँ सुसमाचार प्रचार गर्नु हो। यदि यहाँहरू यो संसारमा जिइराख्नु भएको छ, बाँचिराख्नु भएको छ, त्यसको अर्थ के हो त? बाँच्नुको अर्थ के हो भन्दाखेरि प्रत्येक ख्रिस्टियनले आफू बाँच्नुको कारण भनेकै सुसमाचार मानिसहरूलाई सुनाउनु नै हो। आफ्नो जीवनमा पहिला व्यवहारमा लगाउने, आफूले अनुभव गर्ने शक्तिको, क्रुसको शक्तिको अनुभव गर्ने अथवा यीशु ख्रिस्टको सबै जीवनीलाई अनुभव गर्ने र त्यसपछि अरूलाई सुनाउने, आफू जिउनु ख्रिस्टमा र अरूलाई सुसमाचार प्रचार गर्नु। यही कुरा नै आज हामी प्रत्येक ख्रिस्टियनहरूको लागि यो महत्वपूर्ण पक्ष हो। आदरणीय श्रोता, यहाँहरूले अझै यीशु ख्रिस्टलाई विश्वास गर्नुभएको छैन, यीशु ख्रिस्टको बारेमा बुझ्नु भएको छैन, अझै पनि उद्धार र मुक्तिको बारेमा बुझ्नु भएको छैन भने आज तपाईँले सुन्नुभएको यो प्रवचनलाई सुनेर तपाईँले बाइबल धर्मशास्त्रलाई पाठ गरेर एउटा मुक्ति यीशु ख्रिस्टबाट मात्रै आउँछ र सुसमाचार भनेकै मुक्तिदाता यीशु ख्रिस्टद्वारा मानिसहरूले आनन्द जीवन पाउनु। यदि यहाँहरूले आजसम्म यीशुलाई विश्वास गर्नुभएको छैन र आनन्द जीवनको भागीदार हुनुभएको छैन, धार्मिकता अझै प्राप्त गर्नुभएको छैन भने यीशुलाई विश्वास गर्नुहोस् र उद्धार र मुक्ति प्राप्त गर्नुहोस् भनिकन अनुरोध गर्न चाहन्छु। जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, यहाँहरूले सुसमाचार अनुसार जिउनुपर्छ, जिउनुहोस् र अरूहरूलाई सुसमाचार सुनाउने काम गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यो प्रवचन सेवाबाट बिदा लिन चाहन्छु। परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: रेडियो कार्यक्रम जीवनको वचन हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबल पाठ।
4: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

जीवनभरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकू, किनकि संकटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ। आफ्नो

पहिलो समेलको पुस्तक अध्याय एक। समेलको जन्म। रामतइमबाट आएका एकजना मानिस थिए। तिनी एक सुपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए अनि तिनी यरोहामका छोरा एलिहुका नाति, तोहुका पनाति र सुपका जनाती थिए। हन्नाह र पनिन्नाह नाउँका तिनका दुई पत्नी थिए। पनिन्नाहको छोरा छोरीहरू थिए, तर हन्नाह निसन्तान थिइन्। एल्काना वर्षेनी सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलिदान चढाउन आफ्नो शहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा होप्नी र पिनहास परमप्रभुका पुजारीहरू थिए। बलिदान चढाएको दिन एल्कानाले आफ्नी पत्नी पनिन्नाह र यिनका सबै छोरा छोरीहरूलाई भेटेको भाग दिन्थे, तर हन्नाहलाई दुब्बर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे र परमप्रभुले तिनको गर्व रोक्नु भएको थियो। तिनका छोरा छोरी नभएको हुनाले हन्नाहकी सौताले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन्। सालसालै यस्तो हुन्थ्यो। जब हन्ना परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्जेल इख्याउथिन्। तिनका पति एल्कानाले तिनलाई भन्थे, हन्ना, तिमी किन रोइरहेकी छौ र केही पनि खाँदैनौ? तिमी किन यति दुखित छौ? के म तिम्रो निम्ति दसजना छोराहरू भन्दा पनि बढ्दा छैन र? एकपल्ट सिलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्ना उठिन्। त्यस बेला पुजारी एली परमप्रभुको मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए। हन्नाले मनमा ठूलो पीर सहित रोएर परमप्रभुसित प्रार्थना चढाइन्। हन्नाले यी कुरा भनेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईँले मेरो दुःख बुझेर ममा कृपा दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईँले मलाई भुल्नु भएन र एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु र त्यसको कपालमा कहिले छुरा लाग्ने छैन। तिनले धेरै बेरसम्म परमप्रभुको सामु प्रार्थना गरिन्। एलीले तिनको ओठ चलेको देखे। हन्ना मनमनै प्रार्थना गरिरहेकी थिइन् अनि तिनको ओठ चले तापनि स्वर चाहिँ सुनिँदैन थियो। एलीले तिनी मातेकी स्त्री हो भनी ठाने अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस नशामा रहन्छौ? मध्य त्यागी देऊ। तिनले जवाफ दिइन्, यस्तो होइन मेरा प्रभु, म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मध्य पिएकी छैन। म त परमप्रभुको सामु मेरो मनको दुःख पोखिरहेछु। हजुर मलाई यस्तो नीच नठान्नुहोला। मेरो दुःख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहेछु। एलीले भने, शान्तिसित जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई दिउन्। हन्नाले भनिन्, म तपाईँको दयाको योग्य हुन सकु। त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन् अनि तिनी फेरि उदास भइनन्। भोलिपल्ट तिनीहरू बिहानै उठेर परमप्रभुलाई दण्डवत गरेर आफ्नो घर रामामा फर्के। आफ्नी पत्नी हन्नासित एल्कानाको सहवास भयो र परमप्रभुले हन्नालाई सम्झनु भयो। हन्ना गर्भवती भइन् र बेला पुगेपछि तिनले एकजना छोरो जन्माइन्। तिनले त्यसको नाउँ समुएल राखिन्, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ भनी तिनी भन्थिन्। समुएलको समर्पण। जब वार्षिक बलिदान चढाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए, हन्ना तिनीहरूसँग गइन्। तिनले आफ्नो पतिलाई भनिन्, जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु र त्यो सधैँभरि नै त्यही रहनेछ। तिनकी पति एल्कानाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर। त्यसले दूध नछोडेसम्म घरमै बस। केवल परमप्रभुले आफ्नो वचन पूरा गरून्। यसैले ती स्त्री घरैमा बसिन् र दूध नछोडेसम्म त्यस बालकलाई हुर्काइन्। जब तिनले दूध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3 वर्ष साँढी, 5 पाती पिठो र 1 मशक दाग मात्रै लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँढीलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिरहेकी थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिरहेको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे।

पहिलो समयको पुस्तक अध्याय 2 हन्नाको धन्यवाद प्रदान। तब हन्नाले यो प्रार्थना चढाइन्, मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ, परमप्रभुमा म मेरो सिंह उच्च पार्दछु, मेरो मुख मेरा शत्रुहरू प्रति धाकले भरिएको छ, तपाईँले मलाई उद्धार गर्नु भएकोले म हर्षित भएकी छु, परमप्रभु बाहेक पवित्रहरू कोही छैन, तपाईँ जस्तै अरू कोही छैन, हाम्रा परमेश्वर जस्तै अरू कुनै चट्टान छैन, तेरो घमण्ड बन्द गर, अहंकारको वचन तेरो मुखबाट ननिकाल, किनभने परमप्रभु सबै कुराको ज्ञाता हुनुहुन्छ, उहाँद्वारा सबै काम जोखिन्छ, शूरवीरहरूको धनु माचिएका छन् तर ठेस खाएर लडेकाहरूले बल प्राप्त गरेका छन्, परिपूर्ण हुनेहरू भोजनको निम्ति आफैलाई बेच्छन् तर भोकाएकाहरू फेरि भोकाउने छैनन्, राजी स्त्रीले 7 जना बच्चाहरू जन्माएकी छ तर धेरै छोराहरूकी आमा शिथिल हुन्छ, परमप्रभुले मृत्यु ल्याउनुहुन्छ र जीवन दिनुहुन्छ, उहाँले नै चिहानमा पठाउनुहुन्छ र मरेकालाई जीवित पार्नुहुन्छ, परमप्रभुले दरिद्रता र धन सम्पत्ति पठाउनुहुन्छ, उहाँले नम्र तुल्याउनुहुन्छ र उहाँले उच्च पार्नुहुन्छ, राजकुमारहरूसित बसाल्नलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धुलोबाट र दरिद्रलाई भुरानबाट उठाउनुहुन्छ, किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नु भएको हो, उहाँले आफ्ना पवित्र जनहरूको खुट्टालाई रक्षा गर्नुहुनेछ तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्, केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन, परमप्रभुको विरोध गर्नेहरू चकनाचुर पारिनेछन्, उहाँ स्वर्गबाट तिनीहरूको विरुद्धमा गर्जन हुनेछ, पृथ्वीको पल्लो छेउसम्मै परमप्रभुले न्याय गर्नुहुनेछ, उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ र आफ्नो अभिषेक्त जनको सिंह उच्च पार्नुहुनेछ, तब एल्काना रामामा आफ्नो घरमा फर्के तर त्यो बालक चाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्यही नै बस्यो। एलीका छोराहरू दुष्ट थिए, परमप्रभुको निम्ति तिनीहरूमा श्रद्धा थिएन, मानिसहरूप्रति पुजारीहरूले गर्नुपर्ने व्यवहारको रीति यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो तब मासु उम्लिरहँदा पुजारीको सेवक त्रिशूल लिएर आउँथ्यो र त्रिशूलले कराई वा ताप्की वा तसला वा खड्कुलोमा भएको मासु घोच्थ्यो र त्यसरी आएको जति चाहिँ पुजारीले लाने गर्थे। सिलोमा बलिदान चढाउनलाई आएका सबै इसरायलीहरूसित तिनीहरूले त्यस्तै व्यवहार गर्थे। बोसो जलाउन अघि नै पुजारीको सेवक आएर बलिदान चढाउने मानिसलाई भन्थ्यो, पुजारीको लागि पकाउनलाई मलाई मासु देऊ, अघिबाट उमालेको मासु तिनी लिँदैनन्, केवल काँचो मासु मात्र लिन्छन्, पहिले बोसो जलाउन देऊ र तिमीले मागेको जति लैजाऊ भने यदि कुनै मानिसले जवाफ दियो भने त्यस सेवकले यसो भन्थ्यो, होइन त्यो मलाई अहिले नै देऊ नत्र त म जबरजस्ती खोसेर लैजानेछु। ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे। तर बालक समुएल मलमलको एपोद लगाएर परमप्रभुको सेवामा निरन्तर लागिरहे। हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन् र तिनका पतिसँग वार्षिक बलिदान चढाउन जाँदा समुएलको निम्ति त्यो लगिदिन्थिन्। एलीले एल्काना र उनकी पत्नीलाई आशीर्वाद दिएर भन्थे, तिमीले मागेको यस छोराको सट्टामा परमप्रभुले तिमीलाई स्त्रीबाट छोरा छोरीहरू देऊन्। त्यसपछि तिनीहरू आफ्नो घर फर्कन्थे। परमप्रभुले हन्नामाथि अनुग्रह गर्नुभएर तिनी गर्भवती भएर 3 छोरा र 2 छोरी जन्माइन्। उता बालक समुएल परमप्रभुको सामुन्ने बढ्न लाग्यो। एली अब साह्रै वृद्ध भएका थिए र उनका छोराहरूले सारा इजरायलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेको कुरा पनि उनले सुने। यसकारण उनले तिनीहरूलाई भने, तिमीहरू किन यस्तो काम गर्दछौ, तिमीहरू दुष्ट व्यवहार गर्दछौ भन्ने कुरा म सबै मानिसहरूको मुखबाट सुन्दै होइन, मेरा छोरा हो, जे म सुन्दैछु परमप्रभुको मानिसहरूको बीचमा फैलिएको यस्तो कुरो असल छैन। यदि मानिसले मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले हस्तक्षेप गर्नुहोला, तर यदि मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले बोलिदिने। यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्नो पिताको कुरामा ध्यान दिएनन् किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्छा थियो। अनि बालक समुएल कदमा तथा परमप्रभु र मानिसहरूको निगाहमा बढ्दै गए। एलीको घराना विरुद्ध अगमबाडी। अब परमेश्वरको एकजना दास एली कहाँ आएर उनलाई भने, परमप्रभु यसो भन्नुहुन्छ कि मैले आफूलाई तेरा पिताको घराना कहाँ मिश्रमा तिनीहरू फारोको दासत्वमा हुँदा प्रकट गरेको थिइन, मैले इजरायलका सबै कुलहरू मध्ये तेरा पितालाई मेरो पुजारी हुन, मेरो वेदीका खुट्केलामा उक्लन धूप बाल्न र मेरो सामु एपोद लगाउन छाने, इजरायलका सबै अन्न बलि तेरा पिताका घरनाको निम्ति अलग पनि गरिदिए, किन तिमीहरू मैले आदेश दिएका मेरो वासस्थानको निम्ति बलिदानहरू र भेटीहरूलाई अनादर गर्छौ, तैले मेरो प्रजा इजरायलले चढाएको सबै बलिदानको असल भागलाई आफ्नो निम्ति राख, किन तँ तेरा छोराहरूलाई मलाई भन्दा बढी सम्मान गर्छस्, त्यसकारण परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, तेरो परिवार र तेरा पिताको परिवारले सधैँभरि मेरो सामुन्ने सेवा गर्नेछन् भनी मैले प्रतिज्ञा
गरेको थिएँ, तर अब परमेश्वर यसो भन्नुहुन्छ, अब यस्तो हुने छैन, मलाई आदर गर्नेलाई म आदर गर्नेछु र मलाई तिरस्कार गर्नेहरू तुच्छ ठानिनेछन्। समय आउँदैछ जब तेरो र तेरा परिवारको बल यसरी घटाइदिनेछु कि तेरा वंशमा कोही वृद्ध मानिस हुने छैन। मेरो वासस्थानमा तैले संकष्ट देख्नेछस्। इजरायलको निम्ति भलो गरिनेछ, तापनि तेरो परिवारमा अब उपरान्त कहिले कुनै वृद्ध मानिस हुने छैन। मेरो वेदीको सेवाबाट मैले कसैलाई छोड्छु भने तेरो आँखामा आँसु र हृदयमा शोक पार्नलाई मात्र बचाएर राख्नेछु र तेरा सबै सन्तानहरू जीवनको चरम अवस्थामा मर्नेछन्। तेरा दुई छोराहरूको दुर्दशा तेरो निम्ति एउटा चिन्ह हुनेछ। होप्नी र पिनहास दुवै एकै दिनमा मर्नेछन्। म मेरो निम्ति एउटा विश्वासयोग्य पुजारी नियुक्त गर्नेछु जसले मेरो मनमा र हृदयमा भएको अनुसार गर्नेछ। म त्यसको परिवारलाई स्थिर गराउनेछु र त्यसले मेरो अभिषिक्त मानिसको सामु पुस्तौंसम्म सेवा गर्नेछ। तेरो परिवारमा जीवित रहने हरेकले एक टुक्रा चाँदी र एक काँस रोटी पाउनलाई तिनको सामु गएर नम्रतापूर्वक झुक्नेछ र विन्ती गर्नेछ, मलाई कुनै पुजारी पदमा नियुक्त गर्नुहोस् र मसित खानालाई भोजन होस्।

आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम शुरूआत, प्रस्तुता श्याम काजीको साथमा।
2: बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, बसन्तमा पालुवा लाग्नु पनि त छ जरुरत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत, त्यही पालुवामा पलाएको यो कार्यक्रम शुरूआत। प्रिय श्रोताबिन अनि दर्शकबिन नमस्ते, जयमसी, म श्याम काजी तपाईँको माझमा कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको लिएर हरेक आइतबार झै आज पनि तपाईँको बीचमा आइसकेको छु। हामी हरेक आइतबार साँझ चार बजेबाट 4:30 बजेसम्मको समयमा तपाईँको बीचमा हामी कार्यक्रम शुरूआत लिएर आउने गर्दछौ, जसमा फरक व्यक्तित्व, फरक आशिष, फरक प्रेरणाका कुराहरू हामी गर्नेछौ र यसमा हामी सफलताका कुराहरू गर्नेछौ, संघर्षका कुरा गर्नेछौ र संघर्षबाट आएका सफलताले कति मिठो अनुभव दिन्छन् भन्ने कुरा पनि हामी गर्ने गर्दछौ। यसमा फरक व्यक्तित्वलाई हामी ल्याउँदैछौ सदाझै। आज पनि कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताकोमा फरक व्यक्तित्व तपाईँहरूको बीचमा लिएर आएको छु। पक्कै पनि पेसाले उहाँ इन्जिनियर हुनुहुन्छ, पुलचोक इन्जिनियरिङ क्याम्पसका पूर्व प्रमुख, क्याम्पस प्रमुख पनि हुनुहुन्छ भने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य हुनुहुन्छ र नेपाल बौद्धिक मञ्चका अध्यक्ष र सगरमाथा चर्चको संस्थापक पास्टरको रूपमा काम गर्नुभएको लामो अनुभव बोक्नु भएको छ भने सँगसँगै नेपालमा भएका एउटा जुन जनयुद्धकालीन अवस्थामा नेपाल सरकार र माओवादी युद्धमा माओवादी समूहलाई चाहिँ शान्तिवार्तामा ल्याउनको लागि अहम भूमिका प्रस्तुत गर्नुभएको व्यक्तित्व जसलाई आज हामी स्टुडियोमा बोलाएका छौं, उहाँ हुनुहुन्छ डाक्टर केवी रोखाया अर्थात कालीबहादुर रोखाया। डाक्टर साहब, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको।
3: धन्यवाद।
2: धेरै समयको पश्चात आज आफ्नो व्यस्तताको बावजुद हाम्रो निमन्त्रणलाई स्वीकारेर आउनुभएको छ, यसको लागि यहाँलाई धन्यवाद।
3: तपाईँहरूलाई पनि धेरै धन्यवाद।
2: आज हामी धेरै इन्टरभ्यू, यो कार्यक्रम विशेष गरी संवादको कार्यक्रम भए तापनि आज हामी तपाईँको अनुभव, बाल्यकालका कुराहरू, संघर्षका कुराहरू र सेवकाईका कुराहरू गर्ने नै छौं र त्योभन्दा मूलत नेपाली चर्चले समाज परिवर्तनमा खेलेको भूमिकाको विषयमा आज विशेष तपाईँले तयार पार्नुभएका संवादको विषयमा हामी कुरा गर्नेछौ। हाम्रो श्रोतालाई आफ्नो परिचय समेत गरेर हजुरले यो समय लिन सक्नुहुनेछ।
3: धन्यवाद। यहाँहरू सबैलाई प्रभु येशु ख्रीष्टको नाममा जय मसी, नमस्कार, गुड आफ्टरनुन। म एफएम गुड न्यूज एफएम परिवारलाई धन्यवाद दिन चाहन्छु मलाई यहाँ बोलाएर आफ्ना केही कुरा राख्ने मौका, दिनुभयो, धन्यवाद। परिचयको सन्दर्भमा भाइले कतिवटा कुरा त भनिसक्नुभयो। श्याम भाइले, मेरो घर जाजरकोट हो, पहिलाको घर, अहिले म ललितपुर बागडोलमा बस्छु, म र मेरो परिवार, पेसाले इन्जिनियर। अब अरू कुरा त भाइले भनिसक्नु भएको छ र विशेष गरिकन नेपालका क्रिश्चियनहरूको समाज र राष्ट्रप्रतिको जिम्मेवारी नै मेरो प्रमुख विषय भएको छ। मेरो सेवकायमा मैले क्रिश्चियनहरूको समाज र राष्ट्रप्रतिको जिम्मेवारी, त्यही बारेमा मैले नेपालका क्रिश्चियनहरूलाई सचेत गराउने, जागरूक गराउने, चुनौती दिने काम विगतदेखि म गर्दै आएको छु, अहिले पनि गरिरहेछु म है। यसकारण मेरो परिचयको सन्दर्भमा त्यति नै भनौँ।
2: तपाईँको बाल्यकाल कस्तो थियो र आजको स्थानसम्म आइपुग्नको लागि के कस्ता संघर्षहरू पार गर्नु पर्यो, त्यसमा अलिकति हाम्रा युवा पुस्तालाई र जो दर्शकबिन हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँलाई प्रेरणाको रूपमा हामी केही दिन सक्छौ?
3: अब यसको लागि अलगै टक प्रोग्राम गर्नुपर्छ क्या। यो बाल्यकाल तर छोटकरी म एउटा सामान्य किसान परिवारमा जन्मेको, हिन्दू परिवारमा, मेरो बुबा गाउँको पुजारी हुनुहुन्थ्यो, धामी पनि हुनुहुन्थ्यो उहाँ, त्यस्तो जाजरकोट जिल्लाको एउटा दुर्गुङ गाउँमा जन्मेको, जहाँ स्कुल थिएन, त्यहाँ है स्कुल थिएन। म 9-10 वर्षको हुँदाखेरि त्यहाँ स्कुल खोल्यो गाउँमा, र अनि म त्यहीँ स्कुलमा पढ्न थालेँ, एक क्लास प्राइमेरी स्कुल खोल्यो, एक क्लासमा पढ्न थालेँ र 9-10 वर्षमा एक क्लासमा भर्ना भएको त्यहाँ पढेँ। अनि त्यहीबाट मैले 8 क्लाससम्म गाउँबाट पास गरेँ, 9 क्लास मैले जुम्लाबाट पास गरेँ, एसएलसीमा म काठमाडौँमा आएँ, पद्मोदय हाई स्कुलबाट एसएलसी दिएँ 2026 सालमा। र 2026 सालको एसएलसीमा बाबुराम भट्टराई बोर्ड फर्स्ट हुनुभएको थियो र म बोर्ड टेन्थ भएको थिएँ। है टप टेनभित्र म परेँ। त्यो टप टेनभित्र नपरेको भए म पढ्न पाउँदैन थियो, त्यो फेरि अर्को एउटा कथा छ। म टप टेनभित्र पढ्नै पर्ने थियो म पढ्नको लागि, अनि नपरेको भए म पढ्न पाउँदैन थिएँ। त्यस कारणले म टप टेनभित्र परेँ र म अगाडि बढ्न सकेँ मैले त्यो गरेँ। त्यसपछि मैले त्रिचन्द कलेजबाट आइएससी पास गरेँ। त्यसपछि नेपाल सरकारको छात्रवृत्ति पाएर कलकत्तामा पढ्न गएँ, इन्जिनियरिङ पढ्न गएँ र 1972 म कलकत्तामा गएँ। र कलकत्तामा गएकै बेलामा सबभन्दा पहिला मैले प्रभु येशूको बारेमा सुने। चर्च भन्यो भने मलाई थाहा थिएन, त्यहाँ मेरो एकजना साथीले मलाई चर्चमा लग्यो र अनि त्यहाँ चर्च जाँदा जाँदा पछि मेरो जीवनमा एउटा ठूलो क्राइसिस आएको थियो त्यहाँ कलकत्तामा। सायद मैले प्रभु येशूलाई नपाएको भए म आज यहाँ हुँदैन थिएँ। यस कारण म प्रभु येशूप्रति आभारी छु, उहाँले मलाई जीवन दिनुभयो, बचाउनु भयो र आज 53 वर्ष भयो मैले प्रभु येशूलाई विश्वास गरेको। उहाँले आज म चाहिँ मर्ने अवस्थामै पुगेको थिएँ कलकत्तामा। त्यसरी फेरि म इन्जिनियरिङ सकेर काठमाडौँ आएँ अनि गाउँमा मेरो अब त्यो बुवा आमा दुई दाई दिदी बहिनीहरू हुनुहुन्थ्यो अनि सामान्य किसान परिवार। अनि मैले धेरै दुःख धेरै सङ्घर्ष गरेर मैले पढेँ, धेरै दुःख गरेर पढेँ, मैले सङ्घर्ष गरेर पढेँ। म सरहरूको भाँडा माझेर भात पकाएर पसलमा कुरेर होइन धेरै सङ्घर्ष गर्नुभयो, किन मेरो परिवार सामान्य परिवार भएको हुनाले उहाँसँग धेरै पैसा थिएन, उहाँहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्न थियो होइन। त्यसपछि मैले धेरै सङ्घर्ष गरेर पढेको हुँ मैले।
2: निकै नै संघर्षपूर्ण जीवन, जाजरकोटबाट काठमाडौँसम्मको यात्रा गर्नुभएका हाम्रा आदरणीय व्यक्तित्व आज हाम्रो स्टुडियोमा हुनुहुन्छ, जोसँगको संवाद हामी गरिरहेका छौं र विशेष गरी हामी संवादमूलक भन्दा पनि आजको कार्यक्रमलाई हामी केही प्रेरणाका कुरा र विशेष गरी आज उहाँको लामो समय मण्डली सेवकाईमा भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुहुन्छ, शान्ति स्थापनाको लागि लामो अनुभव बोकेर उहाँले पहल गर्नुभएको व्यक्तित्व हुनुहुन्छ भने पेसाले इन्जिनियरिङ एउटा पेसाबाट चाहिँ उहाँले सेवा दिइरहनु भएको व्यक्तित्व, सँगसँगै पाटन इन्जिनियरिङ क्याम्पसका पूर्व प्रमुख र राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ हाम्रो माझमा। उहाँ यो लामो अनुभव बोक्नु भएको व्यक्तित्वसँग जससँग सेवाकाईको लामो अनुभव छ, प्रिय दर्शकबिनहरू आज र श्रोताबिनहरू, आज हामी सहजले नेपाली समाजमा परिवर्तनको लागि खेलेका भूमिकाहरूको विषयमा उहाँबाट तयार गरिएको केही कुराहरू तपाईँहरूको बीचमा हामी प्रस्तुत गर्नेछौ र यो समय म आदरणीय डाक्टर केबी रोकायाज्यूलाई दिन चाहन्छु, उहाँले तयार गर्नुभएको विषयमा आज हामी संवाद र कुरा गर्नेछौ।
3: हुन्छ, धन्यवाद श्याम भाई। त्यतातिर जानुभन्दा पहिला त्यो त बाल्यकालको अवस्था मेरो पढाइसँगको सम्बन्धमा एउटा कुरा मात्र म भन्न चाहन्छु यहाँनिर कि मेरो गाउँबाट काठमाडौँ आउन त्यो बेला 16 दिन लाग्थ्यो
2: हिँडेर,
3: 16 दिन होइन जाजरकोट,
2: जाजरकोट
3: बैतडी त मेरो श्रीमतीको माइत बैतडी हो तर मेरो घर जाजरकोट, मेरो गाउँबाट काठमाडौँ आइपुग्न 16 दिन लाग्थ्यो, 12 दिन पैदल हिँड्नु पर्थ्यो, 3 दिन रेलको यात्रा गर्नु पर्थ्यो। भारत नेपाल टु नेपाल थिएन त्यो बेला, पूर्व पश्चिम राजमार्ग बनाएको थिएन, कहिले भारत भएर काठमाडौँ आउनु पर्थ्यो र अनि बिरगन्जबाट काठमाडौँ आउन एक दिन अनि 16 दिन लगाएर काठमाडौँ आउनु पर्थ्यो, 16 दिन आउन 16 दिन जान। त्यो चाहिँ यहाँ मित्रहरूलाई तपाईँहरू सबैलाई सुनाऊ भनेर मैले आज अलिकति मैले तयार गरेको सामान्य कुरा तपाईँले भन्नुभएको छ क्रिस्चियनहरूले नेपालका क्रिस्चियनहरूले राष्ट्रमा के गर्नुपर्ने, समाजमा के गर्नुपर्ने, नेपालमा के भूमिका खेल्नुपर्ने भन्ने बारेमा तपाईँले कुरा गर्नुभयो।
2: चर्चको भूमिका
3: वास्तवमा धेरै क्रिस्चियनहरूको भूमिका धेरै छ, धेरै छ, धेरै हुन सक्छ, धेरै हुनुपर्छ भन्ने मलाई लाग्छ। म एउटा बाइबलको पद पढ्न चाहन्छु यहाँनिर, भजन सङ्ग्रह 24:1 पदमा यस्तो लेखेको छ, पृथ्वी र त्यसमा भएका जे जति छन् जो जति छन् ती सबै परम प्रभुका हुन्, संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। पृथ्वी परमेश्वरको हो, संसार परमेश्वरको हो, संसारमा बास गर्नेहरू सबै परमेश्वरको हुन्। जुन परमेश्वरलाई हामी मान्छौं हामी पुज्छौं त्यो परमेश्वरको यो सारा संसार हो, संसारमा भएका सबै मानिसहरू उहाँका हुन् भनेर यहाँ भनेको छ। त्यस कारणले क्रिस्चियनहरू मात्र होला सायद जस्तो लाग्छ मलाई, चाहिँ सारा विश्वको बारेमा सोच्ने, सारा संसारको बारेमा सोच्ने है र सारा राष्ट्रहरूको बारेमा के आफ्नो जाति आफ्नो धर्म आफ्नो समुदायको मात्र होइन कि संसारको बारेमा सोच्ने मानिसहरू चाहिँ क्रिस्चियनहरू हो जस्तो मलाई लागेको छ क्या होइन किनभने परमेश्वरको हो नि संसार त सबै अनि हामी परमेश्वरका सन्तान परमेश्वरका छोराछोरी भएको कारणले उहाँको संसारको बारेमा हामीलाई वास्ता हुनु पर्यो होइन त्यस कारणले गर्दाखेरि समाजमा राष्ट्रमा र विश्वमै चाहिँ क्रिस्चियनहरूको ठूलो भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ यसले देखेको छ. अब क्रिस्चियनहरूले समाजमा गर्न सक्ने कामहरू मध्ये एउटा कुरा म आज बताउन चाहन्छु तपाईँहरूसँग त्यो भनेको शान्ति र मेलमिलाप. अहिले जुन अब अहिलेको आजभोलिको अवस्थामा त यो धेरै आवश्यक छ. नेपालमा अहिले जे भइरहेको छ त्यो सन्दर्भमा शान्ति र मेलमिलाप शान्ति र मेलमिलापको लागि क्रिस्चियनहरूले भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ. र त्यसको लागि म दुई ठाउँबाट बाइबलबाट म पढ्दैछु त्यसपछि म अलिकति सेयर गर्छु. मत्ती 5:9 पदमा प्रभु येशूले भन्नुभयो है धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइने छन् है मेलमिलाप गराउनेहरू धन्यका हुन् र तिनीहरू परमेश्वरका छोराछोरी कहलाइने छन् भनेर प्रभु येशूले यहाँनिर भन्नुभएको छ. शान्तिको लागि मेलमिलापको काम गर्नेहरू परमेश्वरका छोराहरू कहलाइने छन् परमेश्वरका सन्तान कहलाइने छन् र तर हामी क्रिस्चियनहरू त हामी परमेश्वरका छोराछोरी हामी परमेश्वरको सन्तान हामी भइसकेका छौँ होइन भनेपछि त हामीले अझ कति होइन अझ कति धेरै यो शान्ति र मेलमिलापको लागि हामीले काम गर्नुपर्ने हो भन्ने मलाई लाग्छ. यो एउटा अर्को म दोस्रो कोरिन्थी 5:18-19-20 पद पढ्न चाहन्छु. दोस्रो कोरिन्थी 5:18-19-20 पदमा पावलले यस्तो लेख्छन् यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो अर्थात् स्वयं ख्रिस्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो तिनीहरूको अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ. यसकारण हामी ख्रिस्टका राजदूत हौं र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ है. हामीले यहाँनिर पावलले भनेको छ कि परमेश्वरले यीशु ख्रिस्टद्वारा आफैलाई संसारसँग मिलापमा ल्याउनु भयो किन संसार र परमेश्वरको बीचमा दुश्मनी थियो पापले गर्दाखेरि तर प्रभु यीशु ख्रिस्ट संसारमा आएर उहाँको क्रुसको मृत्युद्वारा उहाँले परमेश्वर र पापी मानिसलाई मिलाउनु भयो मिलाप गराउनु भयो है. र यहाँ के लेखेको छ भने अब त्यो मिलापको सेवा हामीलाई दिनुभएको छ भनेर यहाँ 18 पदमा लेखेको छ है. अनि अर्को तल 19 पदमा मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ. मिलाप गराउने काम परमेश्वरले उहाँका छोराछोरीलाई उहाँका सन्तानहरूलाई उहाँका जनहरूलाई क्रिस्चियनहरूलाई परमेश्वरले दिनुभएको छ. त्यो उहाँले दिनुभएको काम हो त्यो त्यो अप्सनल पनि होइन फेरि त्यो गरे पनि हुने नगरे पनि हुने भन्ने कुरो होइन यो त गर्नुपर्ने कुरा परमेश्वरले हाम्रो जिम्मामा दिनुभएको छ नि त होइन. मेलमिलाप गराउने समाजमा शान्ति स्थापना गराउने त्यो जिम्मेवारी परमेश्वरले हामीलाई दिनुभएको छ. यसकारण क्रिस्चियनहरूले परिवारमा समाजमा समुदायमा राष्ट्रमा र विश्वमा नै है शान्ति र मेलमिलापको लागि काम गर्नुपर्छ. क्रिस्चियनहरू काम गर्ने हामीले फटाउने विभाजन ल्याउने फाटो ल्याउने लडाईँ गराउने द्वन्द गराउने काम हामीले गर्ने होइन. कहिले पनि घरभित्र पनि परिवारमा पनि हामीले जहिले पनि मिलाउने काम गर्नुपर्छ. समुदायमा पनि मिलाउने काम मेलमिलाप गराउने काम शान्ति ल्याउने काम गर्नु पर्यो. राष्ट्रमा पनि शान्तिको काम गर्नु पर्यो. विश्वमै पनि क्रिस्चियनहरूले शान्तिको काम गर्नुपर्छ. यसकारणले अहिले यो ठुलो चुनौती छ नेपालका क्रिस्चियनहरूको लागि. मलाई लाग्छ हामीले यो काम त्यति गर्न सकेका छैनौँ समाजमा अहिले होइन. हामी विभिन्न समुदायसँग हामी चाहिँ कन्फ्रन्टेसनमा गइरहेका छौँ अहिले हामी चाहिँ होइन. र अर्को कुरा क्रिस्चियनहरूभित्रै पनि चाहिँ वास्तवमा जुन मेलमिलाप प्रेम क्षमा हुनुपर्ने हो त्यो पनि अहिले त्यति देखिरहेको छैन होइन. त्यही कारण हामीले त संसारमा यो विश्वमा देशमा समुदायमा समाजमा परिवारमा शान्ति र मेलमिलापै काम गर्नुपर्ने त्यो जिम्मेवारी परमेश्वरले हामीलाई दिनुभएको छ. जिम्मा दिनुभएको छ भने चाहिँ हाम्रो जिम्मामा दिनुभएको छ है. त्यही कारण त्यो काम हामीले गर्नुपर्ने हो है. त्यो ठुलो चुनौती छ अहिले. यसै कारणले संसारमा जति पनि द्वन्द्वहरू भए है लडाईँहरू भयो राष्ट्र राष्ट्रको बीचमा अथवा राष्ट्रभित्र देशभित्र विभिन्न पक्षहरूको बीचमा द्वन्द भए लडाई भए त्यहाँ तपाईँले हेर्नुभयो भने त्यो द्वन्द व्यवस्थापन गर्ने र शान्ति स्थापना गराउने काममा क्रिश्चियनहरूले नै अग्रणी भूमिका खेलेको हामी देख्छौँ। त्यो चाहे दक्षिण अफ्रिकाको कुरा होस् चाहे आइल्यान्डको कुरा होस् होइन चाहे अरू देशको द्वन्द श्रीलङ्काकै द्वन्दको कुरा होस् र अहिले नेपालको द्वन्दमा पनि क्रिश्चियनहरूको अहम भूमिका रहेको छ। यही कारणले गर्दाखेरि यो प्रभु यीशुले मत्ती 5:9 पदमा भन्नुभएको कुरा र पाउलले 2 कोरिन्थी 5:18-19 बेसीमा भनेको कुराले नै मलाई प्रेरित बनायो, मलाई प्रेरणा दियो। जब माओवाद जनयुद्ध नेपालमा चलिरहेको थियो, भीषण जनयुद्ध चलिरहेको थियो, दिनदिनै मान्छेहरू मरिरहेका थिए है, हत्या हिंसाहरू भइराखेका थिए, दुवै पक्षबाट मान्छे मार्ने काम भइरहेको थियो, त्यस्तो बेलामा मलाई अशान्ति भयो है। अब त हामीले त बोल्नु पर्यो, हामीले त केही गर्नु पर्यो, यत्रो हत्या हिंसा भइरहेछ, क्रिस्चियनहरूले बोल्नु पर्यो भनेर मैले वास्तवमा नेपालका क्रिस्चियन अगुवाहरूसँग जनयुद्ध सुरु भएकै वर्ष जनयुद्ध सुरु भएकै केही महिना पछाडि मैले नेपालका वास्तव अगुवाहरूको बीचमा यो कुरा राखेको थिएँ, हामी केही गर्नुपर्छ भनेर थिएँ। तर अब त्यति इन्ट्रेस्ट हाम्रा अगुवाज्यूले त्यो बेला लिनु भएन है। अनि पछि आएर मैले नेपालका विभिन्न धार्मिक समुदाय व्यक्तिहरूलाई एक ठाउँमा ल्याएर शान्ति माओवादी र सरकारको बीचमा वार्ता गराएर शान्ति ल्याउनको लागि अन्तर्धार्मिक शान्ति समिति नेपाल भन्ने बनायो विभिन्न धर्म। त्यसमा म उपाध्यक्ष थिएँ, अच्युत राज रेग्मी जो विश्वेन्द्र महासँग अध्यक्ष र पूर्व मन्त्री पनि हुनुहुन्थ्यो, उहाँ त्यसको अध्यक्ष हुनुभयो, म त्यसको उपाध्यक्ष भए, केशव चौला गए हाम्रो हिन्दू साथी हुनुहुन्छ एकजना, उहाँ सचिव हुनुभयो, अनि इस्लामका अनि तपाईँको बौद्धका अरू धर्मका साथीहरू पनि हुनुहुन्थ्यो। त्यो अरू धार्मिक समुदायलाई पनि यो शान्ति स्थापनामा ल्याउनको लागि मैले प्रेरित गरेँ, चुनौती दिएँ, अनि त्यसले भूमिका खेल्यो पनि फेरि खेल्यो। त्यस पछाडि मलाई त्यहाँ लाग्यो, त्यो बेला मैले अमेरिकी राजदूतलाई भेटेँ, गएर जेम्स मोरियाटीलाई भेटेँ, अनि उहाँलाई मैले भने यो त लडाईँ भइरहेका छ, नेपालमा युद्ध भइरहेका छ, दिनदिनै मान्छेहरू मरिरहेका छन्, यो त हामीले सरकार र माओवादीको वार्ता गराउनु पर्यो र अमेरिकाले सहयोग गर्नु पर्यो भनेर मैले राजदूतलाई भन्दाखेरि उहाँले वार्ता हुँदैन भन्नुभयो, माओवादीसँग कुनै हालतमा वार्ता हुँदैन, माओवादीलाई सिध्याउनुपर्छ, उनीहरूलाई परास्त गर्नुपर्छ, उनीहरूलाई नाम निशाना नरहने गरिकन निमिन्जान पार्नुपर्छ भन्नुभयो क्या उहाँले। भनेपछि मैले के बुझेँ भने अमेरिकाले नेपाल सरकारलाई माओवादीसँग वार्ता गर्न दिने भएन, नेपाल सरकारले चाहे पनि गर्न सक्ने भएन क्या, किनभने अमेरिकाले मात्र माओवादीलाई आतंकारी घोषणा गरेको थियो। अमेरिकाको नीति के रहेछ भने आतंकारीहरूसँग वार्ता गर्न हुँदैन, उनीहरूसँग लड्नुपर्छ, उनीहरूलाई सिध्याउनुपर्छ, उनीहरूलाई प्राप्त गर्नुपर्ने भन्ने अमेरिकाको नीति रहेछ। त्यो नीति अनुसार उनीहरूले के भन्यो भने माओवादीसँग वार्ता हुँदैन, नो टक्स विथ द माओवेस्ट भनेर भनेको थियो। मलाई झन् डर लाग्यो पछि, त्यसपछि ओहो अमेरिकाले त नेपाल सरकारलाई माओवादीसँग वार्ता गर्न दिने भएन, त्यसको मतलब चाहिँ जनयुद्ध त चलिरहने भयो अनि धेरै मान्छे मर्ने भए, माओवादी सिद्धिउन्जेलसम्म उनीहरू प्रास्त हुन्जेलसम्म त यहाँ लाखौं नेपाली मर्ने भयो, जनयुद्ध धेरै लामो सानो समयसम्म चर्किराख्ने भयो भनेर मैले त्यो बेला अब ठूलो चुनौती थियो मेरो लागि है। यो त्यसको लागि अब नेपालभित्रबाट शान्ति हुने भएन, बाहिर जानुपर्ने भयो, विदेशमा जानुपर्ने भयो, यहाँ माओवादी सरकार राजा त्यस बेलाको सबै पक्ष मिल्छु भने पनि अमेरिकाले मिल्न नदिने भयो, त्यस कारणले गर्दाखेरि बाहिर गएर शान्ति भएकामा मुग्नु पर्यो। त्यही बेला म पुल्चोक क्याम्पसमा पढाइराखेका थिएँ, म क्याम्पसबाट राजीनामा दिएँ, मैले म एउटा आइएनजीओको कन्ट्री डाइरेक्टर थिएँ, म त्यो आइएनजीओबाट मैले बिदा लिएँ, सबै आफ्नो सबै कुरा छोडेर म त पिस प्रोसेसमा शान्तिको काम गर्नको लागि लाएँ म। त्योपछि म युरोप गएँ, बेलायत गएँ, अमेरिका गएँ, अमेरिकाको सरकारसँग वार्ता गरेँ, बेलायतको सरकारसँग वार्ता गरेँ, नर्वेको सरकारसँग वार्ता गरेँ, जर्मनको सरकारसँग वार्ता गरेँ, युरोपियन युनियन बेल्जियम ब्रसल्समा गएर युरोपियन युनियन सब कुरा गरे, यो सबै गर्दाखेरि बल्ल बल्ल अमेरिका कन्भिन्स भयो के है। उनीहरूलाई मैले 3-4 कुरा लिएर गएको थिएँ त्यहाँ। पहिलो कुरा मैले भने माओवादीहरू आतंकारी होइनन्, किनभने जबसम्म माओवादीलाई आतंकारी भनेपछि वार्ता हुने भएन, युद्ध त चलिरहने भयो, अनि मैले अमेरिकालाई कन्भिन्स गर्न खोजेँ माओवादीहरू आतंकारी होइन। दोस्रो कुरा, माओवादीहरूलाई परास्त गर्न सम्भव छैन। तेस्रो कुरा, उनीहरूलाई परास्त गरिहाले भने त्यो बेलासम्म लाखौं नेपालीहरू मर्छ, यसकारण नेपाल सरकार र माओवादीको बीचमा वार्ता हुनुपर्छ, वार्ताद्वारा समस्या समाधान हुनुपर्छ भनेर अमेरिकी सरकारलाई मैले कन्भिन्स गरे। अमेरिकी सरकार कन्भिन्स भयो, अमेरिकी सरकारले पनि केबी रोकाएले हामीलाई कन्भिन्स गरेको हो, केबी रोकाएले हामीलाई माओवादी को रहेछन् भनेर चिन्नमा बुझ्नमा मदत गरेको हो भनेर अमेरिकाले आफैले भनेको छ अहिले अमेरिकाले। त्यही भएर मैले मेरो फेसबुकमै राखेको छु अहिले, मैले के भनेको छु भने मेरो प्रयास र पहल बिना शान्ति बाधा असम्भव थियो। अमेरिका आफ्नो योजना अनुसार अघि बढेको भए कि त माओवादी पार्टी सकिन्थ्यो र सबै माओवादी नेताहरू मारिन्थे, कि त माओवादी जनयुद्ध आजसम्म चलिराखेको हुन्थ्यो। यो दुई मध्ये जे भए पनि लाखौं नेपालीहरू मर्छ। यस कारण नेपालको शान्ति प्रक्रियामा अहिले त सबैलाई थाहा भइसकेको छ, सरकार र माओवादीलाई वार्तामा ल्याउने काम केबी रोकाएले गरेको भनेर प्रायः सबैले थाहा पाइसकेका छन्। त्यो किन गरे भने यही बाइबलको प्रेरणा, यही बाइबलले हामीलाई दिएको जिम्मा, शान्ति मेलमिलाप गराउने जिम्मा परमेश्वरले हामीलाई दिनुभएको छ भनेर मलाई छटपटी भएर मैले केही गर्नुपर्छ, चुप लाग्नु हुँदैन भन्ने कुरो मैले गरेँ। अनि त्यो बेला मैले सबै त्याग्नु पर्यो, मैले त्यसको लागि आफ्नो आफ्नो क्यारियरै मैले छोडेँ, आफ्नो भविष्यलाई पनि वास्ता नगरेर परिवारकै पनि भविष्य वास्ता नगरेर मैले सबै छोडेर शान्ति वातावरण लागेँ, तर म सफल भएँ होइन, नेपालमा काम भयो र यो जर्मनका क्रिस्चियन, नर्वेका क्रिस्चियन, बेलायतका क्रिस्चियनहरू र अमेरिकाका क्रिस्चियनहरूको ठूलो भूमिका छ यसमा, र नेपालको तर्फबाट मैले भूमिका खेले। त्यही कारणले नेपालको शान्ति वार्ता सम्भव गराउनमा, द्वन्द्व व्यवस्थापन गराउनमा, माओवाद जनयुद्ध रोक्नमा र यसमा क्रिस्चियनहरूको अहम भूमिका छ। यो नेपालका क्रिस्चियनहरूले र सबै नेपालीहरूले बुझ्नु आवश्यक छ। यो सबै भनेको बाइबलले हामीलाई दिएको जिम्मा हो।
2: प्रिय श्रोताबिनहरू, कार्यक्रम शुरूआत कथा संघर्ष र सफलताको मा आज आइतबार हामी तपाईँहरूको बीचमा कुरा गरिरहेका थियौं कि शान्ति स्थापना गराउनको लागि अहम भूमिका खेल्नुहुन्थे कालीबहादुर रोक्काज्यू, डाक्टर काली केबी रोक्काज्यू, जसले चाहिँ मण्डलीहरूले अर्थात चर्चले चाहिँ जुन शान्ति मेलमिलापको लागि काम गर्नुपर्ने विषयमा चाहिँ उहाँले आज विशेष संवाद हाम्रो बीचमा प्रस्तुत गर्नुभएको छ। जस्तो हामी मत्ती 5:9 अनुसार धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्, अनि उहाँ जसको अनुभव उहाँले गर्नुभएको पहल कदमीले गर्दा आज नेपालमा एउटा शान्ति प्रक्रियाबाट हामी अगाडि बढ़िरहेका छौं भने फेरि पनि नेपालमा एउटा जेन्जी आन्दोलन पश्चात जुन प्रकारको एउटा घटनाहरू परिघटनाहरू देखिरहेका छौं भइरहेको छ, यसलाई फेरि शान्ति प्रक्रियामा ल्याउनको लागि चाहिँ मण्डलीले खेल्नुपर्ने अनि व्यक्तिले खेल्नुपर्ने भूमिकाको विषयमा केही कुरा गर्ने नै छौं। आजलाई भने समयको अभावमा हामी यो कुरा अर्को हप्ता तपाईँहरूको बीचमा हामी प्रस्तुत गर्ने नै छौं। त्यतिन्जेलसम्म गुड न्यूज एफएम सुन्दै गर्नुहोला र आजका हाम्रा अतिथि केबी रोक्काज्यू लाई फेरि निरन्तर हामी अर्को हप्ता पनि तपाईँको बीचमा प्रस्तुत गर्ने नै छौं। त्यतिन्जेलसम्म गुड न्यूज एफएम सुन्नुभएकन हामीलाई पनि साथ दिनुभएको लागि तपाईँलाई धन्यवाद। जय मसीह। यहाँको दिन शुभ रहोस्।
3: थ्याङ्क यू।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ज्योतिमा पाइला।

0: जयमसी साथी नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु होली ट्रिनिटी ब्रिभस क्रिस्चियन चर्च बुढा नीलकण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइलामा। म कार्यक्रम प्रस्तोता सुशी सिंहको। यो कार्यक्रम प्रत्येक हप्ताको आइतबार 4:30 देखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रमबाट समसामयिक विषय वस्तुमा रहेर भलाकुसारी परमेश्वरको वचनबाट उत्साह नाटक र जीवन गवाई सुन्न सक्नुहुनेछ। आजको यस कार्यक्रमबाट भने वचनबाट उत्साह दिनेछौ। यसका लागि उपस्थित भइसक्नु भएको छ होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढा नीलकण्ठका आदरणीय चर्च फादर दिपेश सुनवारज्यू। अब हामी उहाँबाट वचन सुन्नेछौ।
1: पिता पुत्र र पवित्र आत्मा एक साँचो परमेश्वरको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह। र यो वचनको समयमा यहाँहरूलाई म फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। मानिस रोटीले मात्रै होइन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ। वचन हाम्रो जीवनको लागि अत्यन्तै मूल्यवान र महत्वपूर्ण छ। वचन बेगर हाम्रो आत्मिक जीवन जिउन असम्भव छ, तसर्थ हामीले परमेश्वरको जीवित वचनलाई सुन्नु आवश्यक छ। गत हप्ता पनि यहाँहरूको बीचमा यसरी परमेश्वरको वचन लिएर आएको थिएँ र आज पनि यहाँहरूको बीचमा फेरि परमेश्वरको जीवित वचन लिएर म उपस्थित भएको छु। र आजको वचनको शीर्षक चाहिँ संगतको प्रभाव। पाकाले यसरी भनेको हामीले सुन्छौ, संगत गुनाको फल, संगत अनुसारको फल। कसैले भनेको कुरा यो मलाई साह्रै ठिक लाग्छ, किनभने तिनले भनेका छन् सेतो ढुकुरले कागहरूसँग संगत गर्न थाल्यो भने त्यसका प्वाखहरू सेतै रहन्छन् तर त्यसको मन भने कालो हुँदै जान्छ। यो भनाइले संगतको प्रभावको बारेमा बताउँदछ। आज हामी संगतको बारेमा केही समय विचार गरौं। के कागको मन साँच्चै कालो हुन्छ? खै के थाहा, कसलाई पो थाहा होला र। कागलाई हाम्रो समाजमा चराहरूमध्ये सबैभन्दा फोहोर मानिन्छ, किनकि त्यसले सबै कुरा खान्छ। हामी त्यसलाई फोहोर चरो मान्छौं, तापनि त्यो परमेश्वरको एउटा सृष्टि हो। वास्तवमा कागहरूले फोहोर सिनो आदि खाएको हामीलाई मन नपरे पनि तिनीहरूले ती खाएर हाम्रो निम्ति राम्रै गर्छन्। फोहोर सिनो आदिद्वारा महामारी फैलिन सक्छ, महामारीले हाम्रो ज्यान लिन सक्छ। त्यस दृष्टिकोणले हेर्दा कागले हामीलाई सुरक्षा दिने कार्य गर्छ। कागलाई घृणा गरेर हामीले त्यसलाई मार्नु हुँदैन। वास्तवमा भन्ने हो भने कागको भन्दा फोहोर व्यवहार त अहिले मानिसहरूमा पाइन्छ। मानिसको दुष्टताको कुनै सीमा छैन। दुष्ट मानिसको संगतले हामीलाई पनि नराम्रो बनाउँछ। बडा संगत गरे जलपान, छोटा संगत गरे नाककान भन्ने उखान हाम्रो माझमा छ। वास्तवमा यो कुरा अति नै सही हो। बाइबलले भन्दछ, कसरी हिँड्छौ सो विचार गर। हामी कसरी हिँडिराखेका छौं, कसको साथमा हिँडिराखेका छौं, वा हाम्रो साथमा को को हिँडिरहेका छन् भन्ने कुरा हामीले विचार गर्नुपर्छ, प्रिय श्रोताहरू। किनकि हामीले जसको साथमा हिँड्छौं उसको प्रभाव हाम्रो जीवनमा पर्दछ। हामी त्यस व्यक्ति जस्तो बन्दै जान्छौं, हाम्रो सोच विचार पनि त्यही व्यक्ति जस्तो बन्दै जान्छ। उसको उद्देश्य हाम्रो उद्देश्य बन्छ, उसको जीवनशैली हाम्रो जीवनशैली बन्छ। यसकारण हामीले आफ्ना मित्रहरू चुन्दा होसियार हुनुपर्छ भन्ने कुरा सधैँ याद गर्नुपर्छ। आज हामी देख्छौं कि कतिजना छोराछोरीहरू राम्रै हुन्छन्, तर केही साथीभाइहरूको साथमा लागेपछि उनीहरूको जीवनको व्यवहार परिवर्तन भएको हुन्छ। कुनै पनि आमा बुवा आफ्ना छोराछोरीहरू नराम्रो मानिसको संगतमा लागेको चाहँदैन, किनकि नराम्रो संगतले जीवनलाई नाश पार्दछ, सुन्दर भविष्यलाई नाश पारिदिन्छ। पवित्र बाइबलमा यसो भनिएको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको संगतमा बस्दैन। भजन संग्रह 1:1 लेखिएको वचन। दुष्टहरू, पापीहरू र गिल्ला गर्नेहरू, यी बाहेक अन्य किसिमका दुष्ट कार्य गर्ने मानिसहरू पनि हुन्छन्। आज हामी जीइराखेको संसारमा पापको रूप धेरैवटा छन्। कुनै पनि दुष्ट कार्य गर्ने मानिसहरूको संगतबाट हामीले आफूलाई अलग्गै राख्नुपर्छ। दुष्टहरू अरूको जरा काट्दै हिँड्छन्, अरूलाई दुःख दिनु पाउँदा रमाउँछन् र हर किसिमको खराबी गर्दै उनीहरू जिउँछन्। आफूले कुनै पनि फाइदा नभए पनि दुष्ट मानिसहरू अरूलाई बाधा दिन्छन्, कष्ट दिन्छन् र अरूको हानि गर्छन्। दुष्ट मानिसहरू आफ्नो उन्नति गर्दैनन्, न त अरूको उन्नति नै हुन दिन्छन्। उनीहरूले आफ्नो सारा जीवन अरूको हानि गर्नमा खर्चन्छन्। कति ठूलो मूर्खता! कति दुष्ट मानिसहरू आफै दुष्ट कार्य गर्दैनन्, तर आफ्नो संगतका मानिसहरूलाई ती कुराहरू गर्नको निम्ति उक्साउँछन्। उनीहरू भित्र कोठामा गुप्त स्थानमा बसेर अरूहरूको हानि गर्ने योजनाहरू बनाउँछन्। यस्ता मानिसहरूलाई संसारको कानूनले पनि दण्ड दिन्छ, साथै परमेश्वरको इन्साफबाट पनि यस्ता मानिसहरू उम्कँदैनन्। हामीले यस्ता मानिसहरूको संगत गर्नु पटक्कै हुँदैन। पापी मानिसहरूले सधैँ साथै परमेश्वरको विरुद्धमा पाप गर्छन्। बाइबलले भन्छ, हामीले पापीहरूसित संगत गर्नु हुँदैन। पाप भनेको यस्तो कुरा हो जुन परमेश्वरलाई कुनै अवस्थामा पनि स्वीकारे हुँदैन। हर किसिमको गलत काम पाप हो। मानिसलाई हानि पुर्याउने कुनै पनि काम पाप हो। हामीलाई अशुद्धता बनाउने हरेक काम पाप हो। यस्ता काम गर्नेहरूबाट हामी अलग बस्नुपर्छ। मानिसहरू हत्या गर्नु, व्यभिचार गर्नु वा चोरी गर्नु मात्र पाप हो भनी सम्झन्छन्, तर कसैलाई घृणा गर्नु, हेला गर्नु, कसैको विरुद्धमा मनमा खराब विचार राख्नु पनि पाप हो। किनकि कुनै पनि मानिसलाई घृणा गर्नु, हेला गर्नु भनेको परमेश्वरलाई नै हेला र घृणा गर्नु जस्तै हो। कारण हरेक मानिसका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। यसकारण हामी पाप गर्ने मानिसहरूबाट पनि अलग बस्नुपर्छ। तिनीहरूसित संगत गर्नु हुँदैन, नत्र तिनीहरूका व्यवहार हामीमा सर्दै सर्दै सर्दै जाने सम्भावना चाहिँ धेरै हुन्छ। फेरि गिल्ला गर्ने मानिसहरूबाट पनि हामी अलग बस्नुपर्छ भनी परमेश्वरको वचन बाइबलले हामीलाई बताएको छ। गिल्ला गर्ने मानिसहरू अरूहरूलाई खेदेर उनीहरूको हाँसो उडाउँछन्। गरीब दुखीहरूलाई देखेर गिल्ला गर्छन्। यस्ताहरू कुखुराको सुली बाङ्गो देख्दा पनि हाँस्छन् र कुखुराकै पनि गिल्ला गर्न पछि पर्दैनन्। गिल्ला गर्नु एउटा रोग बनेर तिनीहरूमा रहेको हुन्छ। अरू त के कुरा गर्नु, गिल्ला गर्ने मानिसहरूले आफ्ना सृष्टिकर्ता परमेश्वरको समेत गिल्ला गर्छन्। परमेश्वरको वचन वा परमेश्वरलाई पनि हाँसोमा उडाउने मान्छेहरू पनि हामीले देख्छौं। परमेश्वरको गिल्ला गर्छन् र आफूलाई जीवन दिनुहुने परमेश्वरको गिल्ला गर्नु के मूर्खता कुरा होइन र? कुनै मानिसलाई परमेश्वरको गिल्ला गर्ने अधिकार छैन। गिल्ला गर्ने मानिसहरू अरूहरूको अघि हाँसोको पात्र हुन्छन्। यस्ताहरूलाई कसैले पनि आदर गर्दैनन्। परमेश्वरको वचनले सफासँग हामीलाई बताएको छ कि गिल्ला गर्ने मानिसहरूसित हामीले संगत गर्नु हुँदैन। खराब संगतको फल खराब नै हुन्छ। हामीले असल मानिसहरू त्यस संगत गर्नुपर्छ। जवान केटाकेटी होस् वा पाको उमेरका मानिस, सबैले असल मानिसहरूसँग संगत गर्नुपर्छ। म तपाईँलाई एउटा सत्यता बताउँछु, कृपया ध्यान लगाएर सुन्नुहोस्। प्रभु येशू संसारमा आउनुहुँदा त्यस बेलाका मानिसहरू पनि पापमा चुर्लुम्मै डुबेका थिए। मानिसहरूले हर प्रकारका दुष्ट कामहरू गरिराखेका थिए र परमेश्वरलाई भुलेर मानिसहरू जिइराखेका थिए। मानिस जब परमेश्वरदेखि टाढा हुन्छ तब उसको जीवनको व्यवहार, उसको जीवनशैली सबै बिग्रेर जान्छ। धर्म कर्म मानिसहरू पनि असल संगतमा फस्छन् भन्ने कुनै निश्चयता छैन, किनकि धर्म कर्म गरेर पनि उनीहरूको जीवन परमेश्वरदेखि टाढा हुन्छ। प्रभु येशू संसारमा आउनुभयो, उहाँले पापीहरूलाई हक्काउनु भएन र गाली पनि गर्नु भएन। पापीहरूको विरुद्धमा दण्डको आज्ञा वा घोषणा पनि गर्नु भएन। पापीहरूको बीचमा रहेर पनि उहाँले कहिले पाप गर्नु भएन, कुनै दुष्ट कुरा गर्नु भएन। उहाँको मुखबाट कुनै दुष्ट वचनहरू पनि निस्किएन। संसारको नराम्रो वातावरणले उहाँलाई छुन सकेन। बरु उहाँ एक्लै दुष्ट मानिसहरूको जीवन परिवर्तन गर्नको निम्ति उहाँ लाग्नुभयो। कतिजना मानिस सोच्छन्, म एक्लै राम्रो भएर के गर्नु, अरू सबै नराम्रा छन्, वरपर सबैका मानिसहरू नराम्रा छन्, म एक्लै पो के गर्न सक्छु र? हो, धेरैजना मानिसहरूले यस्तो विचार गर्छन्। तर प्रभु येशूले यस्तो विचार गर्नु भएन। उहाँले पापी र कुकर्मीहरूलाई भेट्नुभयो अनि तिनीहरूका जीवन परिवर्तन गरिदिनुभयो। एकजना जक्कै नाउँका व्यक्ति थिए, तिनी अति घुसखोर वा नाफाखोर थिए। बाइबलको एउटा कथा दृष्टान्तबाट मैले भनिराखेको छु। हरेक कामबाट फाइदा उठाउन खोज्ने प्रवृत्तिका थिए। मानिसहरूलाई ठग्थे, झूठ बोलेर मानिसहरूबाट पैसा उसुल्थे, अरूलाई लुटेर कमाइ गर्थे अनि तिनलाई कसैले पनि मन पराउँदैनथ्यो। तिनको व्यवहारको कारण सबैले तिनलाई घृणा गर्थे। तर एक दिन प्रभु येशु तिनको गाउँको बाटो भएर जानुभयो र तिनलाई पनि प्रभु येशूलाई हेर्ने ठूलो इच्छा भयो। तिनी एउटा रुखमा चढे किनकि तिनी पुर्को थिए। मानिसहरूको हुलमुलमा मिसिए त येशूलाई देख्नै सक्दैनथे। कसैले तिनी बाटो छेउको एउटा रुखमा चढेर प्रभु येशूलाई हेर्न तयार भएर बसे। अगाडि गएर प्रभु येशू त्यही बाटो भएर आउनुभयो अनि उहाँले जक्कैलाई देख्नुभयो। उनी रुखमाथि चढेर प्रभु येशूलाई हेर्नको निम्ति बसिराखेका थिए। प्रभुले जक्कैलाई बोलाउनु भयो, रुखबाट ओर्लेर आऊ, तल तिमी ओर्लेर आऊ। अनि जक्कै त्यो रुखबाट हतार हतारसँग ओर्लेर आए अनि प्रभुसित भेटे। प्रभुले तिनको घरमा जाने इच्छा गर्नुभयो। जक्कै प्रभु येशूलाई आफ्नो घर जक्कैले प्रभु येशूलाई आफ्नो घरमा लगे। प्रभु येशूले तिनको घरमा गएर तिनी र तिनका अरू घरका अरूसित पनि बातचित गर्नुभयो र प्रभु येशूको संगत पाएर जक्कैको हृदय नै परिवर्तन भयो। तिनले आफ्ना पापहरू मानिले। तिनले आफू दुष्ट व्यवहार र दुष्ट कार्यहरू नगर्ने, अबदेखि कसैले पनि अन्यायपूर्वक केही कुरा कसैको नलिने भन्ने कुराहरूलाई तिनले अठोट गरे। ऊ एक समाजमा भ्रष्ट किसिमको मानिस थियो र उसको संगतहरू पनि त्यस्तै थियो। जब उसले परमेश्वर अर्थात ख्रीष्ट येशूको संगतमा आफूलाई ल्यायो र प्रभुलाई भेट्ने वा प्रभुलाई आफ्नो जीवन समर्पित गर्ने वा आफ्नो संगत चाहिँ प्रभुसँग गर्ने उसले अठोट गर्यो, यद्यपि उसको लागि धेरै चुनौतीहरू थियो। आज असल मानिसहरूको संगत गर्नको लागि थुप्रै खराब मानिसहरूले हामीलाई भान्ने गर्छन्, बाधा दिने गर्छन्। असल मानिसहरूको संगत गर्नु हुँदैन भन्ने कुरा सिधै नभने तापनि अरू कुराहरूद्वारा छल्छन्। जकै लामो समयसम्म एउटा खराब संगतमा जिइराखेको मान्छे जब येशूको संगतमा आयो र उसले आफ्नो जीवनलाई रूपान्तरण वा परिवर्तन भएको उसले देख्यो। हेर्नुहोस्, असल संगतको परिणाम एकदम असल हुन्छ। असल संगतले मानिसलाई असल नै बनाउँछ। प्रभु येशूले मानिसहरूको जीवन परिवर्तन गर्नुभयो। आज हामीलाई यस्तो संगत कति ठूलो आवश्यकता छ, होइन र? म मेरो जीवनको कुरालाई स्मरण गर्न चाहन्छु। जब म युवा अवस्थामा थिएँ र मेरो संगत चाहिँ त्यति राम्रो संगत भएन। भले ती संगतमा हिँडेका मानिसहरू असल थिए मेरो दृष्टिकोणमा, मेरा एकदम मित्र थिए, घनिष्ठ मित्र थिए। उनीहरूले मेरो आवश्यकताहरूमा सहायता गर्थे र उनीहरूले मलाई हर समय खोज्थे। अनि मलाई यस्तो लाग्न थाल्यो कि मेरो बा आमा भन्दा वा मेरो आफ्नो गुरु वा अभिभावक भन्दा यी मेरा साथीहरू चाहिँ अत्यन्तै महत्वपूर्ण हुन् र यिनीहरूले नै मलाई वास्तवमा साँचो माया गर्छन् भन्ने एउटा भ्रमभित्र चाहिँ म चुर्लुमै डुबेको कारणले गर्दा युवा अवस्थामा मैले एउटा गलत बाटोलाई पछ्याउँदै हिँड्ने बाटोमा म लाग्न थाले। त्यो कुराले मेरो जीवनलाई यति धेरै विचलन बनाए, यति धेरै बाटो बिराउने यात्रामा म पुगेँ जुन बाटोबाट फर्किनको निम्ति आज म धेरै सोच्छु कि आज परमेश्वरको कारणले गर्दाखेरि मात्रै त्यो बाटोबाट म फर्किएर आज एउटा असल र कुशल मार्गमा हिँडिराखेको छु भन्ने मलाई लाग्छ। त्यो बेलामा मेरो जीवनको एउटा आफ्नै चाहना, रहर, जिउने शैली, खानपिन शैली, बस्ने शैली, आफ्नो परिवारबाट, आफ्नो घरानाबाट, सबैबाट टाढा बसेर धेरै समयसम्म जिन्दगीलाई चाहिँ अलमल्ल पार्ने किसिमबाट जिउने कार्यमा म संलग्न भएँ। मेरो जीवनलाई फर्केर हेर्दा आज पनि म मेरो परमेश्वरलाई घरिघरि धन्यवाद दिन सक्छु कि परमेश्वरले मलाई त्यो एउटा यस्तो संगतबाट बचाएर ल्याउनुभयो, एउटा यस्तो संगतबाट उहाँले मलाई छुटकारा दिनुभयो। आज तीमध्येको कति साथीहरू यो संसारमा छैनन्, तीमध्येको कति साथीहरू छन् तर पनि उनीहरूको अवस्था धेरै एकदम खराब अवस्था छ र कतिजना साथीहरू कहाँ छन् त्यो पनि थाहा छैन। तर म परमेश्वरलाई धन्यवाद दिन्छु, जसरी एउटा जक्कायसले परमेश्वरसँगको एउटा संगतमा आउने निर्णय गर्यो, जक्कायसले परमेश्वरसँग उहाँको संगतमा आउने र उहाँको उपस्थितिमा आउने निर्णय गर्यो जक्कायसले, भले उसको जीवनको लागि थुप्रै बाधाहरू चाहिँ थिए, ऊ पुरको थियो एउटा, दोस्रो त्यहाँ आम मानिसहरू उसलाई मन पराउँदैन थिए, उसको स्वभाव उसको व्यवहार मानिसहरूले उसँग गरेका उसले चाहिँ मानिसहरूसँग गरेका व्यवहारहरूको कारणले गर्दा ऊ धेरैलाई उसले चिडाएको थियो, त्यस कारणले गर्दाखेरि पनि त्यो भिडबाट पनि उछि चलेर गएर उसले यीशुलाई देख्न सक्दैन थियो, ती भिडहरूले घेरेको ऊ आफै होचो भएर टाढोबाट पनि देख्न सक्दैन थियो, तर उसले एउटा संकल्प लियो कि म एउटा रुखमाथि चढ्नेछु, एउटा पुरको मान्छेलाई रुखमाथि चढ्नु कति धेरै गाह्रो कुरा हुन्छ होइन र पनि ऊ दौडेर गयो र त्यो रुखमाथि चढेर यीशुलाई भेट्यो। त्यहाँ सबै मानिसहरूको एउटा आकलन थियो, सायद प्रभुले त्यसलाई देख्नुहुनेछ र त्यसको सबै कामको दण्ड दिनुहुनेछ, तर येशुले त्यसो गर्नु भएन। येशुले भन्नुभयो, जक्कायस तिमी रुखबाट तर ओर्लेर आऊ, आज तिम्रो घरमा म बस्नु परेको छ। अनि हतार हतार गरेर जक्कायस ओर्लेर आयो र उसले आफ्नो घरमा येशुलाई स्वागत गर्यो, येशुसँगको संगतलाई उसले बढायो, त्यहाँनिर त्यो संगतले जक्कायसको जीवन परिवर्तन भयो। ठिक त्यसरी नै मेरो जीवन चाहिँ चर्च अर्थात चर्चका मान्छेहरू अर्थात प्रभुका मान्छेहरू प्रभुका विश्वासीहरू मलाई प्रभुमा हुर्काउने मेरो पास्टर मेरो गुरुबा र आसपासमा रहेका चर्चका अगुवाहरू जसले मलाई भेट्नुभयो अनि त्यो फरक संगतबाट मलाई त्यो संगतबाट निकालेर एउटा यस्तो संगतमा ल्याउनुभयो जुन संगतको लागि म एउटा दृष्टिविहीन जस्तै भएर नदेख्ने जस्तै भएर जिएको थिएँ अनि बिस्तार बिस्तार उहाँहरूले मेरो आँखा खोलिदिनुभयो र मैले एउटा यस्तो संगत पाएँ जहाँ अनन्त जीवनको स्रोत मूल मुक्तिदाता येशू ख्रीष्ट हुनुहुन्छ। जसरी जक्कायसले येशूलाई देख्दा उसको जीवन परिवर्तन भयो, ठिक त्यसरी नै जब म चर्चमा गएँ र चर्चको माध्यमबाट जब मैले मेरो प्रभुलाई भेट्टाएँ अनि त्यसपछि मेरो जीवन परिवर्तन हुन थाल्यो, त्यसपछि मैले संसारका संगतहरूलाई विस्तार विस्तार तोड्दै जान थालेँ। संसारका ती सबै जुन संगतमा म जिउँदा थिएँ ती सबै कुराहरूलाई तोड्दै तोड्दै जान थालेँ र प्रभुको संगतलाई मैले विस्तार विस्तार बढाउन थालेँ र आज म परमेश्वरलाई धन्यवाद दिन्छु कि यहाँहरूको बीचमा यसरी रेडियोमा आएर परमेश्वरको जीवित वचन बोल्ने योग्यको परमेश्वरले मात्रै बनाउनु भयो। त्यस कारणले गर्दा भनिन्छ नि संगत अनुसारको फल संगत गुणाको फल। मेरो बुवा आमाले कहिले पनि म प्रति खराब भावना राख्नु भएन राख्नु हुँदैन, कुनै पनि बाउ आमाले आफ्नो छोराछोरीप्रति कहिले पनि खराब भावना राख्दैन, तर छोराछोरीहरू आफै आफ्नो बाउ आमाको त्यो असल संगतलाई छोडेर अनि संसारका संगतमा लागेर आफ्नो जीवनलाई तहस नहस बनाइराखेका हुन्छन्। ठिक त्यसरी नै आज संसारमा धेरै मानिसहरू परमेश्वरको त्यो असल संगतलाई मन पराउँदैनन्, परमेश्वरको त्यो असल संगतलाई छोडेर उनीहरू चाहिँ संसारको अन्य संगततिर लागिरहेका छन्। आज मैले केही अगाडि बताएका कुराहरू पाप अधर्म रिस अरूलाई हानि पुर्याउने कुराहरू यतिसम्म मानिसहरूले भन्छन् जीवन यही हो, जीवन यही संसार हो र यही नै हामी बाँच्न पर्छ, यही नै हामीले खान पर्छ, यही हामीले मर्न पर्छ, सबै कुरा आजै गर्नुपर्छ, खाइसार कि लाइसार मरेपछि लम्पसार भन्ने उखानहरूलाई प्रयोग गर्दै आज संसारमा मानिसहरू सबै कुराबाट टाढा बसेर संसारका कुराहरूमा जिइराखेका छन्। परमेश्वरको एउटा संगतमा परमेश्वरको एउटा संगतिमा परमेश्वरको एउटा उपस्थितिमा उनीहरू चाहिँ आइराखेका चाहिँ छैन। तपाईँ हामी सबैजनालाई आह्वान छ, हामी सबैजना परमेश्वरको संगतिमा आउँ। परमेश्वरको संगतिमा आउनु जस्तो सुन्दर कुरा अरू के पनि छैन। जब मैले मेरो जीवनलाई परमेश्वरको संगतिमा ल्याउनको लागि समर्पण गरेँ, जब मैले मेरो जीवनलाई परमेश्वरको संगतिमा ल्याउनुपर्छ भन्ने कुराले मैले निर्णय गरेँ, म मेरो बुवा आमा मेरो आफन्तहरूबाट धेरै टाढा बसेको थिएँ, थुप्रै वर्ष भयो मेरो सम्पर्कमा नभएको, म एकदम अलग्गै भएर बसेको थिएँ, र जब मैले परमेश्वरले पाएँ र परमेश्वरको संगतमा म सामिल भएँ त्यस पछाडि मेरो हृदयमा पहिलो मेरो हृदयले खोजेको कुरा चाहिँ मेरो बुवा र आमालाई खोज्यो, त्यस पछाडि मेरो आफन्तहरूलाई खोज्यो, अनि त्यसपछि मैले विस्तार विस्तार मेरो बुवा आमालाई मेरो आफन्तीहरूलाई खोज्दै खोज्दै परमेश्वरको एउटा संगतबाट प्रकाश पाउँदै ज्योति पाउँदै पाइला चाल्दै चाल्दै आज 18 वर्षको यात्रामा आइपुग्दाखेरि परमेश्वरको एउटा त्यो सेवा गर्ने, परमेश्वरको एउटा वचनलाई घोषणा गर्ने र अरू मानिसहरूलाई परमेश्वरको संगतमा आउनुपर्छ भन्ने स्थितिसम्म मैले आफूलाई पुर्याउन सकेको छु। त्यो मेरो संगतको परिवर्तनले गर्दाखेरि हो। आज आमा बुवाहरू, दाजुभाइ, दिदी बहिनी, जवान छोराछोरीहरू, एकचोटि हामी विचार गरौं, आज हामीले कस्तो मान्छेसँग संगत गरिराखेका छौं? के तपाईँ र मैले संगत गरिराखेको मानिसहरूको जीवन चरित्र कस्तो छ? उनले कस्तो जीवनशैली जिउनको निम्ति तपाईँलाई प्रोत्साहन गरिराखेका छन्? तपाईँले कस्तो जीवनशैलीमा अगाडि बढ्नको लागि तपाईँलाई प्रेरणा दिइराखेका छन्? याद गर्नुहोस्, धेरैचोटि हाम्रो घरमा हाम्रो चर्चका गुरुहरूले अनि हाम्रो घरका बुवा आमाले, हाम्रा गुरु शिक्षकहरूले भनेको कुराहरू हामीले पटक्कै मन पर्दैन हामीलाई। तर जसले हाम्रो जीवन नाश गराउन लागि परेका छन् ती मानिसले गरेको कुराहरू चाहिँ हामीलाई मिठो लाग्छ अनि हामी त्यतै लाग्छौँ, त्यतै हिँड्छौँ, त्यतै दौडिन्छौँ। प्रियो, त्यो संगतबाट हामी फर्किन जरुरी छ। जकायसले आफ्नो संगतलाई उसले परिवर्तन गर्यो, परमेश्वरको एउटा संगतमा उसले आफूलाई समर्पित गर्यो। अन्तमा प्रभु येशूले भन्नुभएको छ कि आज यस घरमा मुक्ति आएको छ, यिनी पनि अब्राहमका सन्तान। यो कस्तो आनन्दको कुरा हो। हामी हरेकलाई येशूले भन्नुहुन्छ, तपाईँ र मेरो जीवनमा उहाँको मुक्ति आउनेछ, तर उहाँको संगतमा तपाईँ र मैले आफूलाई लगाउनु पर्दछ। तपाईँले साथीभाइ पनि चाहिन्छ, आफन्तहरू पनि चाहिन्छ। मैले संगत तोड्नुहोस् भन्दै गर्दाखेरि यस्तो एउटा अर्थमा तपाईँ हामी सबैले नबुझौं कि हामीले अब कोहीसँग बोल्ने नहुने रहेछ, कोहीसँग बातचितै गर्नु नहुने रहेछ, अब हामी अलग्गै बस्नुपर्ने रहेछ। होइन, हामी संगत गर्ने नगर्ने भन्ने कुरा चाहिँ मानिसहरूको जीवनमा भएको खराब चरित्र, खराब आचरण, खराब विचारहरूसँग चाहिँ हामीले संगत नगर्ने हो। र त्यस्तो कुराहरू बोकेर हिँड्ने मान्छेहरूसँग हामी घुलमिल भइराख्यौँ भने चाहिँ तिनका चरित्र, तिनका स्वभावहरू हामीमा विस्तार सर्ने खतरा हुन्छ। त्यो कारणले गर्दा हामीले त्यो कुराबाट अलग रहनुपर्छ र त्यो कुराबाट चाहिँ हामी अलग्गै बस्नुपर्छ भन्ने कुरा हो। त्यो कारणले गर्दा आज म यहाँहरूलाई यो परमेश्वरको वचनबाट यो उत्साह दिन चाहन्छु कि हाम्रो संगत कस्तो छ। मलाई थाहा छैन तपाईँ कस्ता मानिसहरूको संगत गर्दै हुनुहुन्छ, मैले देखेको पनि छैन तपाईँले कस्तो मानिससँग संगत गर्दै हुनुहुन्छ। तर एकचोटि तपाईँले आफूले आफूलाई सोध्नुहोस्, तपाईँका वरपर रहेका मानिसहरूको नाम तपाईँले कलेक्सन गर्नुहोस् र तपाईँले नजिक भएका मानिसहरूको, तपाईँको संगत, नजिक संगत भएका मान्छेहरूको जब तपाईँले नाम आफ्नो दिमागमा लेख्नुहुन्छ, उनीहरूको नामलाई सम्झिनुहुन्छ अनि उनीहरूको बारेमा तपाईँले लेख्नुहुन्छ नि, अनि त्यसपछि तपाईँले म कस्तो मान्छेसँग संगत गर्दैछु, मेरो भविष्य के हुन सक्छ भन्ने कुराहरू तपाईँले पत्ता लगाउन सक्नुहुन्छ। जवान भाइ बहिनीहरू, प्रिय विश्वासीजनहरू, आज शनिबार किन संगति गइराख्नु पर्यो, अस्ति शनिबार गएको होइन, नजाँदा पनि भइहाल्छ नि भन्ने मानिसहरू तपाईँ संगत गरिराख्नु भएको छ कि? प्रार्थना गर्नु पर्दैन प्रभुले बुझ्नुहुन्छ भन्ने कुरा मान्छेहरूसँग संगत गरिराख्नु भएको छ कि? वा चर्च नै जानु हुँदैन, सुसमाचार प्रचार गर्नु हुँदैन भन्ने मानिसहरू संगत गरिराख्नु भएको छ कि? के पनि हुँदैन, खानुपर्छ, सबैले खाइराखेको छ। युरोपतिर तपाईँ गएर हेर्नुभयो भने युरोपका मान्छेहरूले सिगरेट पनि खाइराखेका हुन्छन्, मदिरा सेवन पनि गरिराखेकै हुन्छन् र उनीहरू जिराखेकै हुन्छन्, खानुस् भनेर भन्ने मान्छेसँग पो संगत गर्दै हुनुहुन्छ कि? वा मण्डलीको विरुद्धमा, अगुवाको विरुद्धमा एकदम बोल्ने र तहस नहस बनाउने किसिमको अभिव्यक्ति दिने मानिसहरूसँग तपाईँले संगत गर्दै हुनुहुन्छ कि? तपाईँले कस्तो मान्छेसँग संगत गर्दै हुनुहुन्छ? तपाईँ आफैले विचार गर्नुहोस्। यदि तपाईँ साँच्चै आफ्नो जीवनको भलाइ चाहनुहुन्छ भने प्रभु येशूको संगतमा आउनुहोस्, प्रभु येशूको संगतमा तपाईँले आफूलाई समर्पित गर्नुहोस्। उहाँले तपाईँलाई पनि एउटा असल जीवनको बाटोमा डोर्याउनुहुनेछ, जसरी मलाई, म एउटा हराइराखेको मान्छेलाई उहाँको असल बाटोमा डोर्याउनु भयो। तपाईँको जीवन त्यसै खेर जाने छैन, यो जीवन अत्यन्तै मूल्यवान छ। तपाईँको जीवन र अरू मानिसहरूको नजरमा पनि महत्वपूर्ण हुनेछ नि। प्रभु येशू मानिसहरूलाई पापबाट छुटकारा दिनका निम्ति नै यो संसारमा आउनुभएको, हाम्रा चर्चहरूमा पनि यस्तै असल संगतिको शिक्षाहरू दिइन्छ। प्रभु येशूले भन्नुभएको वचनहरूबाट शिक्षा दिइन्छ र येशू प्रभुको संगतमा आउनुहोस् र त्यो संगतले तपाईँहरू मेरो जीवनलाई बदल्नेछ। परमेश्वरले यहाँहरू सबैजनालाई यो वचनबाट आशिष दिनुभएको होस्।

आजको कार्यक्रम कस्तो लाग्यो? आशा गर्छौ परमेश्वरको वचनबाट उत्साह मिलेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। साथै प्रविधिमा रहेर साथ दिनुहुने प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद र फादर दिपेश सुनवारजीलाई पनि धन्यवाद। आजको कार्यक्रम प्रति कुनै सल्लाह सुझाव प्रतिक्रिया भएमा यहाँले हामीलाई स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुनेछ। हाम्रो नम्बर रहेको छ 4770754770754 मा फोन गरेर आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भन्दै अर्को हप्ता पनि यही समय उपस्थित हुने नै छौ। आजको यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत सुशील सिंह पनि बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञानमाला।
2: श्रोता मित्र, गुड न्यूज एफएमको एउटा नौलो कार्यक्रम ज्ञानमालामा हार्दिक स्वागत र जय मसीह। यस कार्यक्रमलाई म आइजक राईको साथमा हरेक साता गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट यही समयमा सुन्न सक्नुहुन्छ। आजको श्रृंखलामा हामी तपाईंलाई विशेष गरी बाल बालिका, विद्यार्थी, किशोर किशोरी र युवाहरूलाई भौतिक र आत्मिक ज्ञान बढ़ाउने रोचक तथ्य, जानकारी, प्रश्नोत्तर र साथै पवित्र बाइबलबाट हरेक श्रोतालाई ज्ञान दिने उद्देश्यमा बाइबलका घटनाहरूलाई पनि प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा गीत सुनौं।

श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम ज्ञानमालामा स्वागत छ। म तपाईँलाई अब चाहिँ उपआख्यान वा प्रेरक प्रसंग सुनाउने क्रममा छु। सय भन्दा कम पास्टरलाई पहुना वक्ताले सोध्छन्, पास्टरज्यू, तपाईँको चर्चमा हुने साप्ताहिक सेवामा कति मानिसहरू उपस्थित हुन्छन्? पास्टरले केही क्षणपछि उत्तर दिन्छन्, सय भन्दा कम। पास्टरसँग पहुना वक्ता मण्डली सेवामा उपस्थित हुन्छन्। सेवाको समय हुन्छ, त्यहाँ उपस्थित संख्या 9 जना मात्र हुन्छ। सो पाहुना वक्ता विचारमा डुब्छ र निष्कर्षमा तिनले सान्त्वना लिन्छन्। पास्टरले ठिकै भन्नुभएको थियो, सय भन्दा कम, 9 जना 100 भन्दा कमै त हो। मित्र, पवित्र बाइबलले भन्दछ कि जहाँ 2 कि 3 जना उपस्थित हुन्छन् त्यहाँ प्रभु ख्रीष्ट उपस्थित हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि हामी संगतिमा जतिजना भए पनि उपस्थित हुनु एकदमै असल कुरा हो। भने अर्को एउटा प्रसंग, भ्यागुता बारे चिनिया भनाई। एउटा भ्यागुतालाई कराएको मनतातो पानीमा छोडिदिनुहोस्, त्यो फुट्टा फुट्टा उभिएर भाग्छ। सोही कराईमा चिसो पानी राख्नुहोस् र भ्यागुतालाई छोडिदिनुहोस्, भ्यागुताले आनन्द लिन्छ। तलबाट बिस्तारै आगो थप्नुहोस्, त्यसलाई झन आनन्द लाग्छ। केही बेर पछि त्यो भ्यागुटो चाल्न पाई मर्छ। प्रिय श्रोता मित्र, पापले वा कुनै पनि लतले हामीलाई यस्तै गराउँछ। सुरुमा हामीलाई केही पनि थाहा हुँदैन, बिस्तारै बिस्तारै जब हामी त्यो लतमा फस्छौं वा त्यो पापमा फस्दै जान्छौं, हाम्रो आत्मिक वा हुन सक्छ शारीरिक मृत्यु पनि हुन सक्छ। त्यसै गरेर अर्को प्रसंग, पास्टर र प्रचारकको वार्ता। प्रचारक भन्छन्, पास्टरज्यू, तपाईँको चर्चमा अरू मानिसहरू थपिएको चाहनुहुन्छ? पास्टर भन्छन्, प्रचारक भाइ, किन यो प्रश्न मलाई गर्छौ? प्रचारक भन्छन्, प्रचारकज्यू, के मण्डलीमा विश्वासीहरूको संख्या बढेको राम्रो होइन र? पास्टर भन्छन्, मण्डलीमा 80 जना छन् र 80 वटा समस्याहरू छन्, म किन मण्डलीमा 160 वटा समस्या बनाऊ? प्रिय मित्र, आज तपाईँ आफ्नो चर्च वा मण्डलीमा कस्तो प्रकारको विश्वासी हुनुहुन्छ? के तपाईँले आफ्नो पास्टरलाई त्यसरी नै तनाव दिइरहनु भएको छ? या आज तपाईँको चर्चको पास्टर कस्तो हुनुहुन्छ? मण्डलीमा भएका समस्याहरूले आफै तनावग्रस्त हुनुहुन्छ वा त्यसको सामना गरिरहनु भएको छ? एकैछिन विचार गर्नुहोस् मित्र। भने आजको लागि अन्तिम प्रसंग वा उपयोगी घटना, परमेश्वरको प्रेमको चित्र। चित्र संग्रह गर्ने व्यक्तिको छोरो लडाईँमा मर्यो। एक दिन एकजना ठिटो यो चित्र संग्रहकर्ता कहाँ आउँछ र एउटा चित्र दिँदै भन्छ, म लडाईँमा मर्ने तपाईँको छोराको साथी हुँ। यो चित्र चाहिँ तपाईँको छोराको चित्र हो। मरेको छोरोको चित्र सो बाबुको लागि अति नै मूल्यवान भयो। चित्र संग्रहकर्ता मर्न लागेको थियो र उसले आफ्ना चित्रहरू आफू मर्नभन्दा अघि बिक्री गर्ने दिन ठहर गर्यो। सो दिन सबभन्दा पहिले उसले आफ्नो मृतक छोरोको चित्र निकालेर बिक्री गर्न थाल्यो। उसँग बहुमूल्य चित्रहरू नराखेर उसको छोरोको चित्र देख्दा किन्ने मानिसहरू रिसाए। अन्तमा एकजना गरीब व्यक्ति आयो र छोरोको चित्र किन्यो। बिक्री गर्ने व्यक्तिले भन्यो, यो चित्र किनेको कारणले यहाँ भएका सबै बहुमूल्य चित्रहरू पनि अब तपाईँको भयो। यो इच्छा मेरो मर्ने छोरोको हो। प्रिय मित्र, यो परमेश्वरको चित्रको कथा हो। ख्रीष्ट येशूलाई ग्रहण गर्ने हरेकले सबै कुरा पाउँछन् भन्ने कुराको एउटा चित्र हो। आशा छ यो जीवनोपयोगी घटनाहरूद्वारा तपाईँ ज्ञान प्राप्त गर्नुभएको छ र आशिषित हुनुभएको छ। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। मित्र, भने कार्यक्रम ज्ञानमालामा म तपाईँलाई विद्यार्थीका लागि केही महत्वपूर्ण कुराहरू बताउनेछु। धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन। राम्रो कलेज पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विद्यार्थीहरू छपट्टि परिरहेका हुन्छन्। राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ।
पढ्ने बानी विकास गर्नको लागि चाहिँ हामीले यी निम्न कुराहरू पालन गर्दा हुन्छ भनेर विज्ञहरूले भन्दछन्। एक नम्बरमा एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ। सकेसम्म पढ्न डेस्क अथवा टेबलको प्रयोग गर्नुपर्छ। डेस्क नभएमा पढ्ने निश्चित ठाउँ बनाउँदा राम्रो हुन्छ। दोस्रो कुरा, पढ्न बसेपछि अन्य कुरामा ध्यान दिँदै नदिनु दिनुहुँदैन, जस्तै कि इमेल हेर्ने, एसएमएस हेर्ने या कुनै सोसियल नेटवर्कका कुराहरू हेर्ने वा टोलाएर बस्ने बानीले पढाइमा गति लिन सक्दैन। एकाग्र भएर जति समय सकिन्छ त्यति समय पढ्ने बानी पार्नुपर्छ। तेस्रो कुरा, पढ्न बस्नु अघि नै कति पढ्ने भनेर तय गर्नुपर्छ। जस्तै निबन्धका दुई पेज सक्ने वा गणितका 10 हिसाब गर्ने वा त्यस्तै अन्य कुराहरू, जुन प्रश्नोत्तरहरू गर्ने कुरा पनि। चौथो कुरा, धेरै ठूलो विषयलाई टुक्र्याएर पढ्नुपर्छ। अनि निबन्ध लेख्नु छ भने पहिले त्यसको मुख्य निचोड लेख्नुपर्छ, अनि पढ्ने विषयको टिपोट गरेर पनि सजिलो बनाउन सकिन्छ। पाँचौं कुरा, मानिसले सबै कुरा सम्झन सक्दैन, त्यसैले हरेक विद्यार्थीले प्रत्येक विषयको नोट बनाउँदा राम्रो हुन्छ। विद्यार्थीले चाहिएको बेला त्यसलाई उपयोग गर्न सक्छ। छैटौं कुरा, विद्यार्थीले पछिसम्म पनि सम्झनका निम्ति व्यावहारिक तरिकाले पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी अरू नै कुरामा सोचिरहेको हुन सक्छ, त्यसो गर्नु हुँदैन। पढाइमै एकाग्रताको प्रयास गर्नुपर्छ। अर्को कुरा छ, राम्रो आहार विद्यार्थीको शरीर र मस्तिष्कका लागि अत्यावश्यक छ। दैनिक 3 पटक अनिवार्य रूपमा भोजन गर्नुपर्छ र खाजा समेत छुटाउनु हुन्न। यसो गर्दा मात्रै आफ्नो पढाइ राम्रो गर्न सक्छ। धेरै सुक्खा खानेकुरा खानु हुँदैन। अनि अर्को कुरा, विद्यार्थीका लागि व्यायाम अनिवार्य छ। दैनिक कम्तीमा 20 मिनट व्यायाम गर्नुपर्छ। अर्को कुरा, जाँच दिइसकेपछि सो विषयलाई पूर्ण रूपमा बिर्सने, उत्तेजित निराशा नहुने, दिमागलाई खाली गरी तनाव हल्का गर्ने, अर्को विषयको तयारीमा जुट्ने, तर यसबीच एक वा आधा घण्टा एकान्तमा गई आनन्दित भावमा आराम गर्ने। यसो गर्नाले मस्तिष्कको तनाव कम भई रिचार्ज हुने गर्दछ। र मित्र, एकान्तको समय बिताउनु हामी क्रिस्चियनहरूको लागि पनि प्रभु येशू ख्रीष्ट सामु नजिक जाने बाटो हुन्छ। अनि पवित्र आत्मा परमेश्वरसँग हामीले यस समय के गर्नुपर्ने हो भनी सोध्न सक्छौ र उहाँले पनि हामीलाई मद्दत गर्नुहुन्छ। यसरी हामी तनावमुक्त पनि हुन सक्छौ र जाँच होस् या अन्य कुनै कुराको लागि पनि तयारी गर्न सक्छौ। अनि अर्को कुरा रहेको छ, विद्यार्थीले ध्यान दिनुपर्ने अर्को कुरा, परीक्षाका दिनहरूमा अनिदो नबस्ने, दिनमा नसुत्ने, अनि 5 घण्टा नियमित रूपमा राति सुत्ने, अन्यथा तनावको समस्या बढ्छ। अनि परीक्षामा आफू शान्त रहने, बितेका सबै कुरालाई सकारात्मक ढंगले सोच्ने। मित्र, यसरी यदि तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने तपाईँले यी कुराहरूलाई पालन गर्दै एक सफल विद्यार्थी भएर विद्यार्थी जीवनलाई बिताउन सक्नुहुन्छ। र साथमा यो पनि नभुल्नुहोस् कि हामी विद्यार्थीहरूले पनि बाइबल पढ्नु एकदमै आवश्यक छ र ख्रीष्ट येशू प्रभुमा अगाडि बढ्नु आवश्यक छ। चाहे हामीले जस्तोसुकै विषयमा ज्ञान लिइरहेका किन नहौं या शिक्षा लिइरहेका शिक्षा बढ़िरहेका किन नहौं, हामीले बाइबल चाहिँ पढ्न बिर्सनु हुँदैन, किनभने जीवित परमेश्वरको वचन नै ज्ञानको शुरूआत हो। श्रोता मित्र, अहिलेसम्म तपाईँले हामीलाई ज्ञानमाला कार्यक्रममा साथ दिइरहनु भएको लागि धेरै धेरै धन्यवाद। प्रिय श्रोता मित्र, कार्यक्रम ज्ञानमालामा स्वागत छ। यस समय हामी तपाईँलाई केही उखान र भनाइ सुनाउनेछौ, किनभने नेपाली भाषा र साहित्यमा उखानहरूको अत्यन्त महत्वपूर्ण स्थान छ। उखान टुक्काहरूले नै नेपाली भाषा र बोलीचालीलाई अत्यन्त रसिलो, व्यङ्ग्यात्मक अनि अर्थपूर्ण बनाएको छ। त्यसैले हरेक व्यक्तिले बोलीचालीमा उखान, टुक्का र चुटकाहरूलाई प्रयोगमा ल्याएर भन्न खोजिरहेको कुरालाई यथार्थपूर्वक
ढंगले तार्किक र मार्मिक बनाई भाषिक कलाको प्रयोग गरिरहेको पाइन्छ। अझ यस्तो भन्न सकिन्छ कि उखान टुक्काहरूले नेपाली भाषा र यसको प्रस्तुतिलाई छर्लङ्ग बनाउने मार्गदर्शनको भूमिका निर्वाह गरिरहेको हुन्छ। अनि जुनसुकै उमेर समूह र पेसाको व्यक्तिको बोलीचालीमा उखान टुक्काहरू झुन्डिएकै हुन्छ। यसर्थ यस्ता मर्मस्पर्शी भाषिक गहनालाई जीवन्त रूप दिने र ज्ञान प्राप्त गराउने उद्देश्य लिएर ज्ञानमाला कार्यक्रममा पनि केही उखान र भनाईहरू प्रस्तुत गर्न हामी चाहन्छौं र नियमित रूपमा हामी उखान र भनाई प्रस्तुत गर्नेछौ र कृपया यसलाई सुन्दै जानुहोला आगामी श्रृंखलामा पनि भनी चाहन्छौ। र आज चाहिँ हामी तपाईँलाई केही नेपाली उखानहरू बताउन लागिराखेका छौं, सुनाउन लागिराखेका छौं र यसलाई तपाईँले पनि आफ्नो भाषा या बोलचालीको क्रममा प्रयोग गर्न सक्नुहुन्छ र भाषालाई अझ प्रभावकारी बनाउन सक्नुहुन्छ। आउनुहोस् हामी नेपाली उखानहरूतिर जाउँ। अर्काको गहना लगाउनु नाक कान दुखाउनु, अर्काको आश गंगाको बास, अवसर आउँछ पर्खदैन, अघि हेर्नु एक बित्ता पछि हेर्नु तीन बित्ता, अर्घेली नगर्नु पुर्खेली नछोड्नु, अपुतालीको धन सय पटक गन, अल्छी तिग्रो स्वादे जिब्रो, अकबरी सुनलाई कसी लाउनु पर्दैन, अर्काको जन्ती आफ्नो हरन्ती, अंगालोको माया पंगालोको पानी, आकाशलाई ठुके आफ्नै मुखमा छिटा, अगाडि खोलो पछाडि भटखालो, अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ, अगुल्टो पनि नठेसी बल्दैन, अघाएको भन्छ डाँडा पारी खाऊ, भोको भन्छ डाँडावारी खाऊ, अघि आउने भरियाको रोजी बिसाउनी पछि आउने भरियाको छोरी बिसाउनी, अघिको तितो पछिको मिठो। प्रिय मित्र, आजको लागि नेपाली उखान यति नै। र अब भने म तपाईँलाई केही विश्व प्रसिद्ध भनाईहरू प्रस्तुत गर्न चाहन्छु। घरमा पत्नी, विदेशमा विद्या, रोगमा औषधि र मृत्युमा धर्म नै साथी हुन् चाणक्य। ज्ञान धन भन्दा उत्तम हुन्छ किनकि ज्ञान बिना धनको रक्षा असम्भव छ। अलि, सुख चाहनेले सधैँ आफूलाई सन्तुष्ट राख्नुपर्छ, सन्तोष नै सबभन्दा ठूलो सुख हो। गौतम बुद्ध। मानव मनभित्र एउटा यस्तो गुण छ जसले उचित अनुचित जुनसुकै कारणले भए पनि कसैलाई कसैले भोग्नु परेको दुःखप्रति प्रायजसो उदासीन रहँदैन। बीपी कोइराला। एउटै वस्तुले एउटाको मनमा सुख, अर्कोको मनमा दुःख र अर्को तेस्रो व्यक्तिको मनमा उदासीनताको भावको सृष्टि गर्दछ। यो सबै वस्तुमा भएको गुणको कारणले हो। साख्य दर्शन। धनले धर्म, योग वा परिश्रमले विद्या, मिठो स्वभावले राजा र असल स्त्रीले घरको रक्षा हुन्छ चाणक्य। गुणहरूमा असन्तुलनको कारण दुःख हो कपिल ऋषि। एउटा गुणले समस्त दोषलाई ढाकिदिन्छ कौटल्य। रूपको पहुँच आँखासम्म हुन्छ, गुणले आत्मालाई जित्दछ पोप। जसले आफ्नो चित्तलाई जित्न सक्दछ उसलाई कसैले पनि जित्न सक्दैन गौतम बुद्ध। इमान बेच्नुहुन्न, काम ठग्नु हुँदैन, सत्यता र सचरित्रलाई गाल्नुपर्छ, संयमी बनेर समयको वेगलाई समात्नुपर्छ। श्वेत मार्डन। विलासिताहरूमा संयम अपनाउनु उत्तम कार्य हो लियोटल्स्टोय।
नराम्रा कुराहरूबाट बस्नको लागि मानिसले संयमको महत्व बुझ्न आवश्यक छ। लियो टल्स्टोय। जागरूकताको साथै संयम जानकारी युक्त पनि हुनुपर्दछ। अगाडि बढ्दै र पछाडि हट्दै स्वयंलाई संयम राख्नुपर्दछ। गौतम बुद्ध। दुई छुट्टा छुट्टै रहन सक्ने द्रव्यको सम्बन्धलाई संयोग भनिन्छ। यसमा एउटा संयोगले अर्को संयोग सम्भव हुन्छ। महर्षि कर्णाट। साथीको बीचमा फुट पार्ने स्वभाव भएका र उनीहरू मध्ये सुख सयलमा चलेका मानिसहरूसँग संगत गर्नु बेठिक अनि निन्दित मानिएको छ। विदुरनीति। दर्जनको संगत छाडेर सज्जनको संगत गर, रात दिन पुण्य कमाऊ। कौटिल्य। श्रोता मित्र, आजको लागि विश्व प्रसिद्ध भनाई यति नै। अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम ज्ञानमाला। र मित्र, कार्यक्रम ज्ञानमालामा अहिले भर्खर केही आदर्श विचार र उद्गार प्रस्तुत गर्यौं, जसले कैयौं पुस्तालाई मार्गदर्शन गरिरहेको छ। एउटै उत्प्रेरक विचार र दर्शनले मानिसलाई लक्ष्यमा पुग्न सैद्धान्तिक साहस दिइरहेको हुन्छ। तसर्थ संसारका विश्वप्रसिद्ध व्यक्तिहरूको विश्वप्रसिद्ध भनाइहरू, माननीय उद्गारहरू पनि हामीले यस कार्यक्रममा समेटेका छौं। र मित्र, अहिलेसम्म हामीसँगै रहनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रिय मित्र, अब आउनुहोस् उत्पत्ति अध्याय 2 र 3 तर्फ लागौं, जसको शीर्षक हामीले दिएका छौं छली सैतान। अदनको बगैँचामा मिठा मिठा फल खाँदै सुख साथ आदम र हब्बाले दिन बिताउन लागे। परमेश्वर ती दुई कहाँ बिहान बेलुकी आउनुहुन्थ्यो, एक साथ मिली घुम्नुहुन्थ्यो, पृथ्वीको सुरुको विषयमा ज्ञान दिनुहुन्थ्यो। एक दिन परमेश्वरले भन्नुभयो, तिमी दुईले यस बगैँचाका सारा फल खान सक्छौ, तर बीच बगैँचाका रुखको फल, जसलाई राम्रो नराम्रो ज्ञानको फल भनिन्छ, चुकिएर पनि नखानु, खायो भने तिमीहरू निश्चय मर्नेछौ। परमेश्वरले आज्ञा दिनुभए अनुसार ती दुईले त्यस रुखका फललाई छुदैनथे, वास्ता पनि राख्दैनथे। तर परमेश्वरका यस्ता सुन्दर रचना देखेर शैतानको आँखा जलेको थियो। ऊ परमेश्वरको परम शत्रु थियो। सकेसम्म परमेश्वरको प्यारो चीज बीजलाई बिगार्नु ऊ चाहन्थ्यो। ऊ सधैँ डाउमा घुमिरहन्थ्यो। एक दिन शैतानले हब्बालाई एक्लै बगैँचाको बीचमा देख्यो। ऊ साँपको रूप धारण गरेर हब्बा कहाँ गयो र बोल्न लाग्यो। साँपले मान्छेको बोली बोलेको सुन्दा हब्बा छक्क परि। उसलाई शैतानको छल भनेर थाहा भएन। छली शैतान भन्न लाग्यो, अदनको बगैँचा साँच्चै नै सुन्दर छ, कुनै कुरोमा यो कम्ती छैन, अचम्मका स्वादले भरिएका फलहरू पनि पाइन्छन्। त्यसपछि उसले राम्रो नराम्रो ज्ञानको रुखको फललाई देखाउँदै भन्यो, हब्बा तिमीले त्यो रुखको फल चाखेकी छौ? हब्बाले हेरी र भनी, परमेश्वरले हामीलाई सबै रुखका फल खानु भन्ने आज्ञा दिनुभएको छ, तर त्यो रुखको फल चाहिँ नखानु नत्र मर्नेछौ भन्नुभएको छ। यस्तो सुन्दर फल चाख्दैमा मर्छौ? सरासर झूट। चाखी मात्र हेर त, तिमी तिम्रा परमेश्वर जस्तो शक्तिवान बनिनेछौ। शैतानले साँपको मुखबाट बोल्यो। हब्बालाई अलिअलि विश्वास लाग्यो। परमेश्वर झैं शक्तिवान बनिनेछौ भन्ने शब्द हब्बाको मनमा घरिघरि दोहोरियो। ऊ त्यस रुखको छेउमा गई र फललाई राम्ररी हेरी। फल साँच्चै हेर्नमा अरू फल भन्दा रहर लाग्दो र खाउँ खाउँ लाग्दो देखियो।
तर परमेश्वरले नखानु मर्नेछौ भन्नुभएको छ इत्यादि सोच्दै हब्बाले मनले खाएको फल बोटबाट चुडाई। चाखे मात्र हेर त तिमी कदापि मर्दिनौ, छली सैतानले भरोसा दिएर भन्यो। फल चाख्नमा उसको उत्तेजना जागिसकेको थियो। ऊ दृष्टिविहीन अन्धी बनिसकेकी थिई। फलको एक छेउ क्वाप्प टोकी र खाई, आदमलाई बोलाई र अर्को छेउ दिई। आदमले पनि विचारै नगरिकनै खाइहाल्यो। परमेश्वरको सर्वश्रेष्ठ र अति प्यारो वस्तुलाई यसरी बिगार्न पाउँदा शैतानलाई खुबै खुशी लाग्यो। ऊ गीतको हाँसो हाँस्दै आफ्नो बाटो लाग्यो। प्रिय मित्र, उत्पत्ति अध्याय दुईको घटना यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई उत्पत्ति अध्याय तीनमा यसपछि के हुन्छ भन्ने कुरा अर्को भागमा सुनाउनेछौ, कार्यक्रमको अर्को श्रृंखलामा सुनाउनेछौ। सुन्दर पृथ्वी नाश पारिन्छ उत्पत्ति अध्याय तीन हामी तपाईँलाई आगामी कार्यक्रममा सुनाउनेछौ, सुन्न नबिर्सिनुहोला। प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम ज्ञानमालामा हुनुहुन्छ। हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले ज्ञान र आत्मिक आशिष प्राप्त गर्नुभएको छ। र मित्र, अन्त्यमा म तपाईँलाई कार्यक्रम ज्ञानमाला मार्फत प्रश्न सोध्न चाहन्छु। मित्र, लागू औषध, मादक पदार्थ र अनैतिकताका सम्बन्धमा आज तपाईँको जीवनले तपाईँको परिवार, समाज र देशमा कस्तो साक्षी दिइरहेको छ? कतै तपाईँ मादक पदार्थ, लागू औषध वा कुनै प्रकारको खराब बानी व्यवहार र लतमा त फस्नु भएको छैन? कतै तपाईँ कुनै प्रकारको अभिलाषा, स्वार्थी अभिलाषा, अपराध वा निराशा वा मृत्युलाई निम्त्याउने भयहरू वा डरमा जिइरहनु भएको त छैन? मित्र, यदि तपाईँ मैले अहिले भर्खर भनिएका कुराहरूमा डुब्दै गइरहनु भएको छ भने त्यस दलदलबाट बाहिर निस्कने सबैभन्दा उचित समय अहिले नै हो। आफ्नो समस्त जीवनलाई स्वेच्छाले मुक्तिदाता प्रभु येशू ख्रीष्टको चरणमा अहिले नै सुम्पनुहोस् र ख्रीष्ट येशूको जीवित वचन पवित्र बाइबललाई र पवित्र आत्मालाई साँचो आज्ञाकारितामा यही क्षणदेखि अनुसरण गर्नुहोस्। प्रिय मित्र, परिवर्तन वा बदलिएको जीवनका आशिषहरू भनेकै शुद्ध विचारहरू हुन्। यिनै सोच विचारहरूले हामीले गर्ने कार्यहरू र सहभागी हुने क्रियाकलापहरूमा असल अनि गजबको परिवर्तन ल्याउँदछन्। जीवनका समस्याहरूसँग सामना गर्न चाहिने साहस र दुष्ट शैतानले तपाईँलाई प्रहार गर्न सक्ने परीक्षाहरूमाथि विजय हुन चाहिने शक्ति ख्रीष्ट येशूले तपाईँलाई दिनुहुनेछ। मित्र, मुक्तिदाता प्रभु येशू ख्रीष्टले बोलाउँदै गर्नुहुँदाको तपाईँको जीवनको यही क्षणमा नै उहाँ कहाँ आउनुहोस्। यो संसारमा अहिले जिइरहेका कुनै पनि मानिसले आफ्नो मृत्युपछि यो अवसर पाउँदैन, किनभने परमेश्वरको जीवित वचन पवित्र बाइबलले यसाया 26:6 स्पष्ट रूपमा हामी जीवित मानिसहरूलाई यसो भन्दछ, जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6। प्रिय मित्र, यही अनुरोध र चुनौती तपाईँका लागि छोड्दै अहिलेसम्म मलाई प्रविधिमा साथ दिनुहुने मित्र लगायत तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि कार्यक्रम ज्ञानमालाको अर्को श्रृंखलामा अवश्य पनि साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजमाइका साथै नेपालका 11 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिनको लागि हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस दिनेछौ। कृपया यहाँहरू सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नको लागि तयारी अवस्थामा रहनुहोला। आजको कार्यक्रममा हामी हरेक व्यक्ति ईश्वरीय ज्ञान र ईश्वरीय वचनमा सुसज्जित हुनुपर्छ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, आज हामीले हेर्ने हो भने धेरै मानिसहरू बाहिरी सजावटमा ध्यान दिने गरेको हामी पाउँदछौ, जसकारण आज धेरै दाजुभाइ तथा दिदी बहिनीहरू विभिन्न शारीरिक सजावटमा आकर्षित भएको हामी पाउँदछौ। पछिल्लो समयमा आएर हेर्ने हो भने विशेष गरेर युवा वर्गमा ट्याटो हान्ने, काटेको पाइन्ट लगाउने आदि जस्ता विभिन्न व्यक्तिगत स्वास्थ्य र समाजका लागि हानिकारक मानिने फेसन ट्रेन्ड पछ्याइरहेको हामी पाउँदछौ। तर श्रोता, बाइबलले हरेक व्यक्तिलाई ईश्वरीय ज्ञान र वचनमा सुसज्जित हुनुपर्ने कुरामा जोड़ दिदछ। त आउनु श्रोता, ईश्वरीय ज्ञान र वचनमा सुसज्जित हुनु भनेको के हो र कसरी हुन सकिन्छ भन्ने विषयको सेरोफेरोमा रहेर तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय पास्टर प्रभुजन साई आज तपाईँ हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: श्रोता, यहाँहरूलाई फेरि पनि यो सुसमाचार सबैका लागि कार्यक्रममा म प्रवचनको हार्दिक नमस्कार तथा जयमसी टक्राउन चाहदछु। यहाँहरूका बीचमा हामी यो सुसमाचार सबैका लागि कार्यक्रम ल्याएर प्रस्तुत हुन लागेको धेरै समय भइसक्यो। अझ हामी लामो समयसम्म यहाँहरूका साथमा रहने बाचा गर्दछौ, किनभने यो यति महत्वपूर्ण कुरा छ कि यो बिना हामीहरूले उद्धार नपाउने र हामीहरूको मुक्ति नहुने कुरा धर्मशास्त्रले निश्चित गरेको छ। श्रोता, हामीहरू एकै ईश्वरका सन्तान हौ। हामीहरूलाई जन्म दिनुहुने ईश्वर एक मात्र हुनुहुन्छ, तर हामीहरू भने विभिन्न हाँगा चाँगामा हिँडिरहेका छौं। हामीहरू भने विभिन्न खोला नालातिर भौतारिरहेका छौं। हामीहरू भने गाउँ गाउँ र टोल टोलमा भिन्न भिन्न ईश्वरका रूपहरू दिएर हामीहरू रमाइरहेका छौ। श्रोता, के हामीले गरेको कुरा सही सत्य छ त? चेक जाँच भने हामीले गरेका छैनौ। विश्वास गर्नु अति असल कुरा हो, तर के माथि विश्वास गरेका छौ त्यो बुझ्नु झन अति उत्तम कुरा हो। यदि हामी विश्वास गर्छौ भन्ने कुरा थाहा छ, तर के माथि विश्वास गर्छौ भन्ने कुरा जानेका छैनौ भने यो बराबर घातक अरू केही हुन सक्दैन। किनभने यदि हामी दुष्ट र भ्रष्ट पार्ने चिजहरूमाथि विश्वास गरेका छौ भने हामी आफै भ्रष्ट हुन्छौ। यो कुरा धेरै गम्भीर छ। आदरणीय श्रोता, आज तपाईँ हामीहरूलाई जन्म दिनुहुने एक मात्र ईश्वर, जसलाई ईश्वरहरूका पनि ईश्वर अथवा परम ईश्वर तथा परमेश्वर भनिन्छ, उहाँले तपाईँ हामीहरूलाई के भन्नुहुन्छ? उहाँको आज्ञा तपाईँ हामीमा के छ त? यो कुरा हामी हेर्नेछौ। श्रोता, मैले आज पवित्र धर्मशास्त्र बाइबल ल्याएको छु। यो बाइबल कुनै क्रिस्चियनहरूले मात्रै, या हिन्दूहरूले मात्रै, या मुस्लिमहरूले मात्रै, या जवानले मात्रै, या बुढाले मात्रै हेर्ने पुस्तक नभएर यो ईश्वरको पवित्र आत्माको प्रेरणाद्वारा मानव जातिको हातमा अचम्म प्रकारले आएको पुस्तक र सत्य एक ईश्वरले सबै मानव जातिलाई दिन खोजेको शिक्षा र आज्ञाहरूको संगालो हो, जहाँ पवित्र आत्मा परमेश्वर खुद आफै बोल्नु भएको छ। यो कुनै पनि मानिसको कल्पना होइन र मानिसको कल्पनाद्वारा लेखिएको पुस्तक होइन। त्यसैले श्रोता, यो पुस्तकलाई हामीले उच्च आधारका साथ अध्ययन गर्ने, मनन गर्ने, पढ्ने र प्रार्थना गर्ने गर्नुपर्दछ। तब तपाईँ हाम्रो जीवनमा अनौठो एउटा नयाँ मोड आउनेछ। हाम्रो जीवन परिवर्तनको प्रत्यक्ष असर हामीहरू पाउनेछौ। र पवित्र शास्त्र बाइबलको एउटा पुस्तक मैले लिएको छु। यो तिमोथीका दुईटा पुस्तक छन्। दुईटा पुस्तक मध्ये पहिलो पुस्तकको दुई अध्यायबाट म यो पवित्र शास्त्र बाइबलका वचनहरू पाठ गर्नेछु, जुन पवित्र ईश्वर परमेश्वरले भन्नुभएको हो। परमेश्वरले यसरी बोल्नु भएको छ, सर्वप्रथम म आग्रह गर्दछु कि यो सबै मानिसहरूका लागि हो। विद्वान प्रेरित पावलद्वारा परमेश्वरले यसरी बोल्नुहुन्छ। यसमा यसरी लेखिएको छ, राजाहरू र सबै उच्च पदमा भएकाहरूका निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं। हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहण योग्य छ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। परमेश्वर र मानिसहरूका बीचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशू। उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो। जुन कुराको गवाही ठिक समयमा दिइयो, यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भए। उहाँले सबैका छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो। जुन कुराको गवाही ठिक समयमा दिइयो, यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। यसै गरी म चाहन्छु कि स्त्रीहरूले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढी सिंगार गरेर सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होउन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। आमेन। परमेश्वरको वचन पढाइमा परमेश्वर हाम्रा उद्धारकर्ता, हाम्रा सृष्टिकर्ता ईश्वरले हामी सबैले आशिष दिनुभएको होस्। आदरणीय श्रोता, तपाईँ हामीले जानेका छौ, हाम्रो हृदयमा त्यो अवगत छ कि ईश्वरले दुईटा जात मात्र बनाउनु भयो, एउटा महिला र अर्को पुरुष। यहाँनिर पनि दुईटा जातको कुरा गरेको छ, एउटा पुरुषहरू र अर्को स्त्रीहरू। आदरणीय श्रोता, त्यहाँ पछि विभिन्न गाउँ घरमा विभिन्न देश देशमा भएका जात भातहरू के हुन् त, जात जातिहरू के हुन् त, र कसरी भए त भन्ने यो इतिहास हेर्ने हो भने यो धेरै लामो छ। यसमा पवित्र आत्मा परमेश्वरको निर्णय बिना नै धरतीमा जन्म लिएका मानिसहरूले, जसले आफ्नै कार्य सरलताको लागि आफ्नै संसारमा व्यवस्था स्थापना गर्ने हेतुले बनाएका जात जातिहरू हुन्। ईश्वरले बनाउनु भएको दुईटा जाति मात्रै महिला र पुरुष हो। यहाँनिर भनेको छ, पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। ईश्वरको पवित्र आत्माको अगुवाईमा पहिलो तिमोथी दुई अध्यायको आठ पदमा यो प्रश्न लेखिएको छ भने, नौ दस पदमा स्त्रीहरूको बारे लेखिएको छ, स्त्रीहरूले सरलता र भद्रता साथ सुहाउँदो वस्त्र पहिरून्, केशको बढी सिंगार गरेर होइन, सुन मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होउन्, जो परमेश्वरको भक्ति गर्ने स्त्रीहरूलाई सुहाउँछ। श्रोता, तपाईँ हामीलाई थाहा छ, आज संसारमा महिलाहरू धेरै सुन्दर हुन्छन् र महिलाहरूको सर सामानहरू धेरै भन्दा धेरै हुन्छ र डेकोरेसनको समय पनि दिदीबहिनीहरूलाई धेरै चाहिन्छ। असल कुरा हो हाम्रो यो शरीरलाई सुसज्जित पार्नु, सिंगार प्रटार पार्नु अति असल कुरा हो। तर प्रभु येशू ख्रिस्टले एउटा सन्देश दिनुभएको छ प्रकाशको पुस्तकमा, यदि तिमीहरू गाजर लगाउँछौ भने मबाट किन, र यदि तिमीहरू लिपस्टिक लगाउँछौ भने मबाट किन, अथवा मलम लगाउँछौ भने मबाट किन। प्रभु येशू ख्रिस्टको मलम र लिपस्टिक के हो, र आज परमेश्वर सृष्टिकर्ता ईश्वर येशू मसीह बनी यो धरतीमा आउनुभयो, र ईश्वर पनि एकमात्र हुनुहुन्छ, ती सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर कहाँ जाने बाटो पनि एकमात्र छ, त्यो बाटो हो येशु ख्रीष्ट हाम्रा पाप मुक्तिको निम्ति बलि हुनु भएको एक मात्र उद्धारकर्ताको नाउँ। श्रोता, यो कुराहरू लामो व्याख्या गर्नुभन्दा पहिला हामी एउटा भजन सुन्नेछौ, जुन भजन उद्धार र मुक्तिको सन्देशको सहयोगी हुनेछ, र यो भजन सुनेर हामी ईश्वरको महिमाका साथमा हाम्रो हृदयमा आनन्द लिनेछौ। यहाँका लागि यो गीत राख्नेछौ र यहाँ पछि फेरि भन्ने हुनेछौ।

0: हामीले यो गीत सुन्यौं। श्रोता, तपाईँ हामीहरूलाई गीत संगीत अति मन पर्छ र सिंगार पठार अति मन पर्छ र असल सुख शैलमा बस्न अति मन पर्छ र सजिलो हुन्छ, राम्रो पनि हुन्छ। ईश्वरले पनि त यो कुरा नराम्रो भन्नुभएको छैन। हामीले खुशी साथ, रमाइलोको साथ, आनन्दको साथ यो धरतीमा बस्न सकौं भनेर नै ईश्वरले आनन्दको व्यवस्था गर्नुभएको, ईश्वरले विभिन्न मनोरञ्जनका कुराहरू हाम्रो हृदयमा राख्नु भएको। हामीहरू सधैँ निराश रहनु पर्छ भनाइ होइन, हामीहरू कहिले पनि सुसज्जित नभएर फुस्रो अनुहार देखाएर जृङ्ग कपाल देखाएर बसिरहने भन्नुभएको छैन। श्रोता, परमेश्वरको अनुशासनमा, परमेश्वरको डर भएमा मानिसहरू अति सुसज्जित होस्, एकदमै सिंगार पटार होस्, तर बाहिरी सिंगार पटार मात्र नभएर हृदयको सिंगार पटारलाई धेरै प्रायोरिटी दिने हाम्रा हृदयका परमेश्वर हुनुहुन्छ। सिंगार पटार त ढुङ्गा माटोलाई गरे तापनि, कुनै काठलाई गरे पनि, कुनै कागजमा एउटा पेन्सिलले कोरेर त्यसलाई रङ रोमन गरे पनि त कति सुन्दर हुन्छ। इट्टाले बनेको घर र सिमेन्टले पोतेको भित्तामा तपाईँ हामीले राम्रा राम्रा कलरहरूद्वारा डेकोरेसन गर्यौं भने पनि त त्यो घर कति सुन्दर हुन्छ। सिंगार पठार नगरेको बेलाको भन्दा सिंगार पठार गरिसके पछिको घर कति सुन्दर हुन्छ। सिंगार पठार नगरेको घरलाई एउटा मूल्य पाइन्छ भने त्यसलाई रङ्ग रोबन गरिसके पछिको घरको मूल्य फरक हुन्छ। श्रोता, यो परमेश्वरको धारणा हो। तपाईँ हामीहरू सिंगार पठारले सुसज्जित हुनु पर्दछ, सधैँ हामीहरूले स्वच्छ र सफा रहनु पर्दछ। ईश्वरले फोहोर मात्रै मन पराउनुहुन्छ भन्न खोजेको होइन, उहाँले एकदमै सफा र चिटिक्क परेको कुराहरू मन पराउनुहुन्छ। तर पवित्र शास्त्र बाइबलद्वारा परमेश्वरले तपाईँ हामीलाई भन्न खोजेको कुरा यो छ कि 8 पदमा भने जाए, सबै ठाउँहरूमा पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना विवाद प्रार्थना गरून् भन्ने म चाहन्छु। परमेश्वरको इच्छा यही छ, पुरुषहरूले हात उठाउन् र ती उठाएका हातहरू पवित्र, स्वच्छ र शुद्ध हुन्। आज हामीले जुवा खेल्नलाई हात उठाएका हुन सक्छौ, आज हामीहरूले जाँड रक्सी सेवन गर्नलाई हात उठाएका हुन सक्छौ, आज हामीहरूले अरू कसैलाई पेस्तोलले हिर्काउनलाई हात उठाएका हुन सक्छौ, आज हामीले कोही प्रगति गरिरहेको मान्छेको खुट्टा तान्नलाई हात उठाएका हुन सक्छौ, हामीले आफूतिर होइन अरूतिर आउला ठड्याउनलाई आफ्ना हात उठाएका हुन सक्छौ। यो परिस्थितिको बीचमा पवित्र आत्मा परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ, तिमीहरू हात उठाऊ तर ती हातहरू पवित्र हुन्, शुद्ध हुन्, जसले सबैको भलो गरोस् र पवित्र ईश्वरको अगाडि पनि ती हात ग्रहण योग्य हुन्। परमेश्वर येशूले तपाईँ हामीलाई चाहेको मुख्य कुरा हामी यो 2 अध्यायको 4 पदमा पाउँदछौ। यसरी लेखिएको छ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा म गर्दछु। आदरणीय श्रोता, सत्य ईश्वर परमेश्वर जो तपाईँ हाम्रा अधर्मलाई हिउँ जस्तै सेता गरेर धोइदिनलाई, शुद्ध पार्नलाई यो धरतीमा मसीह येशू बनेर आउनुभयो र उहाँ तपाईँ र हाम्रा पाप र अधर्म क्षमा गर्नलाई आफै महाबलीको रूपमा कलवरीको क्रुसमा बलि हुनुभयो। शिक्षा दिएर मात्रै, आज्ञा दिएर मात्रै, नियम बनाएर मात्रै मानिसहरू पूर्ण धर्मी हुन नसक्ने र पूर्ण शुद्ध हुन नसक्ने र पूर्ण शुद्ध नभइसक्दा स्वर्गमा पुग्नै नसक्ने ईश्वरलाई प्रष्ट थाहा भएर ईश्वर नै येशू बनेर यो धरतीमा आउनुभयो। ती येशू मसीहमाथि विश्वास गर्ने हरेक हामी अधर्मी र पापी मानिस पनि पापको पश्चाताप येशूका नाउँमा गरिसकेपछि हाम्रा अधर्म र पापको लेखा येशू मसीहले आफै तिर्ने कुरा उहाँले बोल्नुभएको छ, भन्नुभएको छ र त्यो भन्नु मात्र नभएर यो धरतीमा आएर उहाँले एक्ट क्रिया नै गरेर जानुभएको छ। श्रोता, हामीहरूको चलन छ मरिसकेपछि क्रिया गर्ने, तर प्रभु येशू ख्रीष्ट तपाईँ हाम्रा निम्ति मरिसक्नुभयो र हामीहरूका निम्ति क्रिया गरिसक्नुभयो र उहाँमाथि जस्ट विश्वास गरेर येशू ख्रीष्टको नाउँमा प्रार्थना गर्न सिकेर हामीले जानी नजानी गरेका भूल गल्तीहरूका निम्ति पश्चातापको प्रार्थना चर्च घरमा अथवा मण्डलीमा गएर हामी उद्धार र मुक्ति पाउन सक्छौ। त्यसैले यसुको इच्छा यही हो कि सबै मानिसले मुक्ति पाउन् र मुक्ति धन पैसा र कुनै पनि निर्दोष पशु बलिले हुन नसक्ने, तर हामी दोषी मानिसहरूले नै खुद येशु ख्रीष्ट मुक्तिदाताको नाउँमा पापको पश्चाताप गरे मात्रै मुक्ति मिल्ने सत्य सन्देश आज विश्वभरि छरिँदैछ, विश्वभरि सिकाइँदैछ। यसको उद्देश्य के हो त भनेदेखि यसको उद्देश्य यही येशु परमेश्वरले पहिलो तिमोथी 2:4 भनेकै कुरा हो, सबै मानिसहरूले मुक्ति पाउन् अथवा सबै मानिस यो धरतीबाट एक दिन छोड्नु पर्छ, यो धरतीबाट जानुपर्छ, गइसकेपछि अनन्तका ईश्वर अनन्तको स्वर्गीय राज्यमा हुनुहुन्छ, उहाँ पुगोस्। यदि हामीहरूले पापको पश्चाताप येशु ख्रीष्टको शिरमा गरेनौ भने हामीहरूका पाप क्षमा हुँदैनन्, हामीहरूका पाप क्षमा भएनन् भने हामीहरू अनन्त अनन्तसम्म नरकको आगोमा र तेलको ताईमा हामी पाग्नु र जल्नु पर्छ। आदरणीय श्रोता, त्यो अति दुःखको क्षणलाई हाम्रा पवित्र र असल एकमात्र ईश्वरले बुझेर जानेर देखेर तपाईँ हामी आफ्ना प्यारा प्यारा छोरा छोरीहरूलाई अति प्रेम गरेर यो धरतीमा तपाईँ हामी उहाँका प्यारा प्यारा छोरा छोरी हौ, हामीहरूलाई अति प्रेम गरेर यो धरतीमा आई क्रुसमा बलि हुनुभयो, पूर्ण रूपले मर्नुभयो र मरिसकेपछि चियानमा गाडिनुभयो, चियानमा गाडिसकेपछि तेर्सो दिनमा उहाँले पहिला भनेको कुरा पूरा गरेर उठेर आउनुभयो, शरीरैसँग उहाँ बौरी उठ्नुभयो र फेरि मानिसहरूको बीचमा आएर बसेर खाएर संगति गरेर अनि सही र सत्य शिक्षा सिकाएर 40 दिनपछि त्यो शरीरै आकाशमा अथवा 40 दिनपछि त्यो शरीरसँगै उहाँ आकाशमा बादलमा हराउनुभयो। त्यसैले येशु ख्रीष्ट जीवित हुनुहुन्छ, उहाँ फेरि मर्नु भएको छैन। उहाँले चाहेको यही हो कि सबै मानिसहरू उहाँका सन्तानले उद्धार पाओस्, मुक्ति पाओस्। र अर्को शब्द यहाँ थपेको छ, तिनीहरू सत्यको ज्ञानमा आओस्। आज तपाईँ हामीहरूले विश्वास त गरेका छौँ, तर के माथि विश्वास गरेका छौँ यो कुरा बुझेको येशु चाहनुहुन्छ। र सत्यको ज्ञानमा आओस्, आज हामीहरू फ्रुटी छोडेर रक्सी पिउन थालेका छौँ, आशीर्वाद दिन छोडेर श्राप दिन थालेका छौँ, कोही मानिसलाई माथितिर धकेल्न छोडेर तलतिर तान्दैछौँ, कोही मानिसहरूलाई माया गर्न छोडेर रिस गर्न थालेका छौँ, छिमेकीको भलाइ सोच्न छोडेर छिमेकीको बुराई सोचिरहेका छौँ। त्यसैले यहाँ दुवै जातलाई प्रभु येशु ख्रीष्टले प्रश्न भन्नुभएको छ, पुरुषलाई हात उठाओ तर ती हात पवित्र होस्, स्त्रीहरूले सुसज्जित हुन् तर सरलता र भद्रताका साथमा वस्त्र पहिरन्, केशको बढी सिंगार पटार गरेर होइन, सुन चाँदीहरू मात्रै कानमा र गलामा झुन्ड्याएर होइन, हृदयको सुन्दरता, आत्मिकी शुद्धता, सभ्य स्वभाव, सभ्य बोली, सभ्य बोलीहरूमा सुसज्जित हुन् भनेर प्रभु येशु ख्रीष्टले आज्ञा दिनुभएको छ। यो आज्ञा सबैका लागि हो, यो आज्ञा सत्य हो, यो आज्ञा पछ्याउनेलाई येशु आशीर्वाद दिन चाहनुहुन्छ। स्त्रीहरूलाई अति सुसज्जित हुन परमेश्वरले इच्छा गर्नुहुन्छ, तर बाहिरी सुसज्जित भन्दा पनि, बाहिरी रंग रोबन र सुना चाँदीको सुसज्जित भन्दा पनि सभ्य बोली, सभ्य सोच, स्वच्छ र शुद्ध पवित्र सोच विचार र स्वभाव व्यवहारको अपेक्षा गर्दै आज्ञा दिनु भएको छ। तपाईँ हामीले मानौ या नमानौ योसँग ठूलो सरोकार छैन, परमेश्वरले आज्ञा गर्नुभएको छ, गर्नेले त्यही फल पाउनेछ त्यो दिन, नगर्नेले त्यही फल पाउनेछ त्यो दिन। त्यसैले श्रोता, पवित्र धर्मशास्त्र बाइबल पढ्नु भनेको धर्म बदल्नु होइन, पवित्र येशु ख्रीष्टमाथि विश्वास गर्नु भनेको धर्म बदल्नु होइन, हामीहरू सही सत्य समाज र परिवार बनाउनु हो। हामीले आफ्नो जीवनमा आशीर्वादको भरपूरीका साथमा उद्धार र मुक्तिको साथमा प्रशस्त आशिष पाउनु हो। त्यसैले आदरणीय श्रोता, तपाईँ हामीहरूले पनि आजबाट नै यो सभ्य परिवार बनाउनु छ, आजबाट नै सभ्य परिवार बनाउनु पर्यो, आजबाट नै सभ्य समाज बनाउनु पर्यो, आजबाट नै सभ्य व्यक्ति हुनु पर्यो। यो सूत्र बाइबलमा छ, यो सूत्रको दबाई येशु ख्रीष्ट हुनुहुन्छ। येशु ख्रीष्टमाथि पूर्ण भरोसा र विश्वास गरौं। चर्चहरूमा गएर हामी सिकौं, धर्म बदल्ने होइन, जात बदल्ने होइन, तपाईँ हामीहरूले एउटा लाइफ स्टाइल बदल्नु पर्यो, एउटा नराम्रो स्वभाव र नराम्रो क्रियाकलापलाई त्यागेर राम्रो र उत्तम असल येशु ख्रीष्टले सिकाएको उत्तम जीवन, उत्तम शिक्षा र उच्च पवित्रताका साथमा अगाडि बढ्नु पर्यो। तब घर परिवारमा, श्रीमान श्रीमतीमा, बाबु आमामा, आमा बुवा र छोराछोरीको बीचमा शान्ति र आशीर्वादको जग बस्नेछ। त्यहाँपछि तपाईँ हामीहरूलाई ईश्वरको आशिष महसुस हुनेछ र शान्ति र उद्धारको निश्चयता हुनेछ। आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमले यही दिन चाहन्छ कि हरेक मानिसहरूले उद्धार मुक्ति पाओस्, हरेक मान्छेले मुक्ति पाओस् र तिनीहरू सत्यको ज्ञानमा आओस् र प्रशस्त आशिष अनुग्रह र शुद्धता पवित्रता पाओस्। यही बाइबलको लक्ष्य, यही येशु ख्रीष्टको लक्ष्य, यही हामी येशु ख्रीष्टलाई पछ्याउने इसाईहरूको लक्ष्य। त्यसैले म विन्ती गर्छु यो रेडियोको माध्यमबाट तपाईँ हामीले एक धर्मले अर्को धर्मलाई घृणा गर्ने, एक धर्मले अर्को धर्मलाई इन्सल्ट गर्ने, एक धर्मले अर्को धर्मलाई कुबाच्य बोल्न आजै छोडेर एक सत्य ईश्वरको इच्छा के हो बुझौं र सत्य ईश्वरमा कसरी लाग्ने सिकौं र सत्य ईश्वरको डर भएमा हामीहरू शुद्ध र पवित्रताका साथमा अगाडि बढ्न प्रतिज्ञा गर्दै बाइबल खोजेर किनौं, पढौं र एक मात्र सत्य ईश्वरको आराधना र प्रार्थना गर्न शुरू गरौं र अन्धविश्वास, रूढिवादी जो असत्यता, जो सत्य प्रमाण बिना नै अन्धकारमा विश्वास गरेका कुराहरूलाई अध्ययन गरौं र सत्य प्रमाणका साथमा हामी सत्य ईश्वरको आराधक बनौं र हामी आशिष र शान्तिका भागीदार हौं र उद्धार र मुक्ति पाएर यो धरती छोडिसकेपछि स्वर्गमा पुग्नलाई निश्चित हौं। यो येशु ख्रीष्ट माथि विश्वास गरेर मात्र सम्भव भएको कुरा फेरि म भन्दै म यहाँहरूबाट बिदा हुन्छु। हस्त परमेश्वर येशु ख्रीष्टले हरेक हामी दाजुभाइ दिदीबहिनी हरेक यो देश नेपालका वासीहरूलाई र यो देश नेपाललाई आशीर्वाद दिउन् भन्दै नमस्कार तथा जय मिसनको
1: समाज पास्टर प्रभुजन साईलाई साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आजको वचनमा भनिए जस्तै तपाईँ हाम्रो जीवनमा सत्य ईश्वरीय ज्ञान र वचनको सजावट हुनु जरुरी छ। बाहिरी सजावटहरूले हामीलाई खुसी त दिन्छ तर आत्मसन्तुष्टि र शान्ति भने दिन सक्दैन। यदि हामीमा ईश्वरीय ज्ञान र सत्यताको सजावट छ भने हामी हाम्रो जीवनमा परमेश्वरले राखेको योजना र उहाँको बोलावटलाई हामी सहजै बुझ्न सक्छौ, कारण हामी मृत्यु परेत्न परमेश्वरको आशिष र अनुग्रहमा रहन सक्छौ। श्रोता, सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि यदि हामीले सत्य ईश्वरीय ज्ञान र वचनमा रह्यौं भने हामीले त्यो अनन्तको मुक्ति र उद्धार सहजै प्राप्त गर्न सक्छौ र साथसाथै परमेश्वरले संसारलाई दिन चाहेको मुक्ति र उद्धारको लागि परमेश्वरको राज्य विस्तार गर्न हामीलाई भएको बोलावटलाई स्वीकार गरेर उहाँको असल आज्ञा पालक छोरा वा छोरी बनेर हाम्रो जीवनलाई आशिषित बनाउन सक्छौ। प्रिय श्रोता, आजको यो कार्यक्रम यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37 454। हाम्रो सम्पर्क नम्बर फेरि एकपटक दोहोऱ्याउन चाहन्छु 98580 37 454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले दबेका हो, म काउ म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसीह। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौ, यो विषयले तपाईँ र मलाई चुनौती दिदछ र यो विषयले तपाईँ र मलाई व्यवहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ

डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ प्रियहरू, बाइबल्य अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु प्रियहरू। उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास चाहिँ तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्मा कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ मैले मत्ती 6 अध्यायको 16 18 हेर्यो भने त्यहाँनिर देखावटी होइन, परमेश्वरलाई मन पर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँ र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरू, अनि हाम्रो गलत सोचलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरू, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले पेरी 13 अध्यायमा हेर्यो भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छ। अनि अर्को कुरा चाहिँ प्रियहरू, उपवासले चाहिँ नि तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरू, हामीले धेरै चोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चाताप हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरू, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौँ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। नि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ। प्रियहरू,
अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ, यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ प्रियहरू। धेरै चोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ प्रियहरू। डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो प्रियहरू। अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ, यो समयमा चाहिँ हामी डिजिटल कुराहरू ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन सङ्ग्रह 46:10 भन्छ, शान्त हौ र परम प्रभु म हौ भनी जान भनेर यहाँनिर बताएको छ। धेरै चोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ प्रियहरू। यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ प्रियहरू। यो डिजिटल कुरालाई एकैछिनको लागि साइड राखेर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियहरू। अनि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरू, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा नि पावलले मिठो कुरा भनेका छन् रोमी 12:2 यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पावलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ नि प्रियहरू हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियहरू हामी कसरी यो प्रभावबाट जोगिन सक्छौ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियहरू। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र इच्छाको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियहरू। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियहरू। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियहरू। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौँ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियहरू। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियहरू। कतिचोटि चाहिँ नि प्रियहरू यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियहरू। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौँ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियहरू। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने,
पुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5 अध्यायको 16 पदमा हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रब्बीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने कि प्रेयरहरू तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रेयरहरू, परमेश्वर बोल्न थाल्नुहुन्छ। प्रेयरहरू तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ नि। अर्को कुरा छ नि प्रेयरहरू, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5 अध्यायको 15 र 16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख झै होइन तर बुद्धिमान झै समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ। प्रियहरू, समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो। प्रियहरू, पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौँ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौँ। प्रियहरू, म किन यो भन्दैछु भन्दा नि तपाईँले मेरो समय चाहिँ नि डिजिटल एजले खाइसकेको छ। प्रियहरू, धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलप्पै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि नि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ। प्रियहरू, तर म तपाईँलाई बताउन चाहन्छु, ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशू ख्रीष्टले हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि म तपाईँलाई बताउन चाहन्छु, अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त। प्रियहरू, उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ। प्रियहरू, तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन्, तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ। प्रियहरू, मैले यो त्यसै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु। प्रियहरू, अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँ चाहिँ डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो। प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू, अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउन सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस्। प्रियहरू, जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने, प्रियहरू प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ। प्रियहरू, जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ। प्रियहरू, परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु। प्रियहरू, जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्।
अनि अर्को कुरा चाहिँ प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र तपाईँको स्क्रिन यति धेरै त्यहाँनिर टक्रार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ प्रियहरू। जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ, तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि तपाईँको गहिरो प्रार्थनाको जीवन हुन्छ, तपाईँ हेर्दा हेर्दै तपाईँ प्रार्थनाको योद्धा भएर खडा हुनुहुन्छ र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले, टिकटकहरूले, युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नु हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ प्रियहरू? के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि, तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उस्ताद दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता।

कहिलेकाहीँ मेरो मनमा एउटा प्रश्न आउँछ, के परमेश्वरले साधारण महिलाहरूको बारेमा के सोच्नुहुन्छ होला? अनि यहाँनिर साधारण शब्द भन्ने बित्तिकै हामी आफूले आफूलाई सानो महसुस गर्छौं। साधारण शब्द भनेको सानो भन्नु हो या कसैलाई सानो देखाउनु हो भन्ने जस्तो मलाई पनि लाग्छ, किनकि संसारले भन्छ कि सफल हुनुपर्छ, चर्चित हुनुपर्छ, धेरै काम गर्नुपर्छ, धेरै पैसा कमाउनुपर्छ, अरूभन्दा जहिले पनि अगाडि नै हुनुपर्छ। होइन भने साधारण भइन्छ, नर्मल भइन्छ, अर्डिनरी भइन्छ र उनीहरूको केही पनि महत्व छैन भन्ने कुरा संसारले बताउँछ। धेरै जसो महिलाहरूको जीवन त चर्चित, सफल, तन्न रुपियाँ पैसा भएको, अरूभन्दा अगाडि भएको हुँदैन नि। प्राय जसो महिलाहरू त सामान्य नै जीवन बाँचिराखेका छन्। त्यो अवस्थामा त हामी सबैजना साधारण महिला नै भयौं। अनि यस्तो साधारण महिलाहरू जो चाहिँ घर सम्हाल्दैछौ, बच्चा हुर्काउँदैछौ, घर खेतको काम गर्दैछौ, चुपचाप अरूको लागि बाँचिराखेको छौ, त्यस्तो महिलाहरूको मनमा चाहिँ प्रश्न आउँछ कहिलेकाहीँ कि म परमेश्वरको नजरमा साधारण महिला मात्रै हुँ, मेरो केही भ्यालु छैन, के परमेश्वरको नजरमा पनि एउटा उच्च स्थान पाउनको लागि मैले अरू जस्तै चर्चित हुनुपर्छ, अथवा के म विशेष हुनुपर्छ, मेरो बारेमा चाहिँ परमेश्वर के सोच्नुहुन्छ होला त? कहिलेकाहीँ मेरो मनमा यस्तो प्रश्न आउँछ। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो मनमा जस्तै तपाईँको मनमा पनि यस्ता प्रश्नहरू आउँछन्, मलाई लाग्छ कहिलेकाहीँ आउँछ पनि होला। हामी आफूले आफूलाई साधारण भनेरै विश्वास गरिराखेका छौं, किनकि म त घर सम्हाल्दैछु, म त सानोतिनो काम गर्दैछु, मलाई त कसैले पनि चिन्दैन, मेरो त खासै ठूलो योगदान केही पनि छैन, म त साधारण महिला हुँ, मेरो बारेमा चाहिँ परमेश्वरको धारणा के होला, उहाँले मलाई हेर्दा कसरी हेर्नुहुन्छ होला, उहाँको मनमा मेरो लागि के कुरा छ होला भन्ने प्रश्न कहिलेकाहीँ मेरो मनमा आउँछ। मैले इमान्दार भएर यो कुरा तपाईँसँग बाँड्दैछु र मलाई लाग्छ मेरो मनमा जस्तै अरू पनि धेरैजना दिदी बहिनीको यो मनमा प्रश्न छ होला। आज यही प्रश्नको उत्तर खोज्ने हामी कोसिस गरौं है त। मेरो नाम ममता हो, म हरेक हप्ता यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर आउने गर्छु, जुन मेरो चाहिँ हप्ताभरिको सबैभन्दा खुसीको दिनहरू मध्ये एक दिन हो, जुन दिन म तपाईँहरूसँग बसेर कुरा गर्न पाउँछु। हो यो कुरा साँचो हो कि म बोल्दै गर्दा उताबाट तपाईँ बोलेको म सुन्दिन, तर कहीँ न कतै तपाईँ र म मेरो मन कतै जोडिएको छ जस्तो लाग्छ। म बोल्दै गर्दा तपाईँ के सोच्दै हुनुहुन्छ त्यो कुरा म बुझ्न सक्छु कि जस्तो लाग्छ, र मैले मेरो मनको कुरा बाँड्दाखेरि तपाईँ पनि त्यो कुरालाई उत्तिकै ध्यान दिएर सुन्नुहुन्छ र तपाईँ पनि त्यो कुरासँग रिलेट गर्न सक्नुहुन्छ होला जस्तो लाग्छ। त्यसैले त यो बन्द स्टुडियोभित्र बसेर एक्लै बोलिरहँदा पनि मलाई तपाईँ सँगै सँगै बसेर बोले जस्तै लाग्छ। सायद आत्मीयता भन्ने कुरा त्यस्तै होला। यो आत्मीयताको लागि म सदैव धन्यवादी छु। र आजको कार्यक्रममा हामी के विषयमा कुरा गर्दैछौ भन्ने कुरा त मैले भनिहालेँ। हामी आफ्नो नजरमा आफूलाई साधारण देखिराखेका छौं र म जस्तो साधारण महिलाको लागि परमेश्वरको मनमा चाहिँ के होला भन्ने प्रश्न छ भने आज त्यो प्रश्न मेटियोस् भन्ने मेरो प्रार्थना छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौं।

परमेश्वरको वचन बाइबलमा पहिलो सामुएलको पुस्तक 16:7 भनिएको छ कि मानिसले चाहिँ बाहिरी रूप हेर्छ तर परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ। त्यस्तै लुकाको पुस्तक 1:52 पनि यसरी लेखिएको छ कि परमेश्वरले चाहिँ नम्र हृदय भएकाहरूलाई उचाल्नुहुन्छ या उठाउनुहुन्छ। प्रिय दिदी बहिनीहरू, परमेश्वरको दृष्टि संसारको दृष्टिभन्दा फरक छ, धेरै फरक छ। संसारका मानिसहरूले जुन प्रकारले हेर्छन्, जुन प्रकारले जज गर्छन्, जुन कुरालाई चाहिँ या बाहिरी कुराहरूलाई महत्व दिन्छन्, त्यो भन्दा साह्रै भिन्न प्रकारले परमेश्वरले हामीलाई हेर्नुहुन्छ। मानिसले ठूलो कामलाई हेर्छ, मानिसले रुपियाँ पैसालाई हेर्छ, मानिसले रूप रङलाई हेर्छ, मानिसले कोसँग कस्ता कुराहरू छन्, के कुरा कमाएको छ, कति चर्चित छ, होइन कति चाहिँ मानिसहरूको बीचमा प्रख्यात छ, ती कुरालाई हेर्छ। तर परमेश्वरले चाहिँ विश्वासयोग्य हृदय हेर्नुहुन्छ। मानिसले जसरी परमेश्वरले बाहिरी मात्रै कुरा हेरेर तपाईँलाई जज गर्नु हुँदैन, उहाँको लागि तपाईँको हृदय कस्तो छ भन्ने कुराले चाहिँ धेरै ठूलो महत्व राख्छ। हामी महिलाहरू आफूलाई साधारण ठान्छौ, म त साधारण गृहिणी हुँ, म त साधारण महिला हुँ, म त साधारण काम गर्छु। हामी यी यस्तै कुराहरू आफ्नो लागि बोलिराखेका हुन्छौ किनकि हामी कुनै मञ्चमा अगाडि गएर कुनै भाषण गरिराखेको देखिँदैनौ, हाम्रो नामहरू पत्रिकामा छापिँदैन, हामीलाई कसैले पनि आएर कुनै अवार्ड या कुनै पुरस्कारहरू दिँदैन। त्यसकारण हामी आफूले आफूलाई साधारण भनेर बुझिराखेका हुन्छौं। तर परमेश्वरको राज्यमा साधारण भन्ने कुरा नै हुँदैन। हरेक बिहान उठेर परिवारका लागि खाना पकाउने महिला परमेश्वरको नजरमा मूल्यवान हुनुहुन्छ, तपाईँ साधारण महिला हुनुहुन्न। चुपचाप अरूको सेवा गर्ने आमा परमेश्वरको नजरमा महत्वपूर्ण हुनुहुन्छ, किनकि परमेश्वरले कामको मात्र होइन हृदयको प्रेमलाई पनि देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। त्यसकारण तपाईँ साधारण गृहिणी होइन, तपाईँ परमेश्वरको बहुमूल्य सन्तान हुनुहुन्छ। तपाईँ घरमा सानोतिनो काम गर्ने या सानोतिनो फाटाफुट काम गर्ने साधारण महिला हुनुहुन्न, तपाईँ त सर्वोच्च परमेश्वरको प्रिय छोरी हुनुहुन्छ। बाइबलमा संसारले साधारण ठानेका तर परमेश्वरको नजरमा महान अनि विशिष्ट महिलाहरूको थुप्रै घटनाहरू छ। तीमध्ये सबैभन्दा प्रख्यात मेरी या मरियमको घटनालाई हामी लिन सक्छौ। मरियम एक संसारले देख्दा उनी एक सामान्य युवती थिइन्, कुनै ठूलो घरानाकी, चर्चित या धनी या जीवनमा ठूल्ठूला काम गरेर सफल भएकी केटी थिएनन्। उनी एक सामान्य केटी थिइन् जुन आफ्नै जीवन आफ्नै परिवेशमा बाँचिराखेकी थिइन्, तर उनी परमेश्वरको भय मान्ने केटी थिइन् र परमेश्वरको नजरमा उनी बहुमूल्य थिइन् र परमेश्वरले आफ्नो महान योजनाको लागि मरियमलाई छान्नुभयो। मरियम कन्या अवस्थामा नै परमेश्वरद्वारा पवित्र आत्माद्वारा गर्भवती भइन् र यीशु ख्रिस्टलाई उनले जन्म दिइन्। उनी संसारको अगाडि सामान्य महिला थिइन्, सामान्य स्त्री, सामान्य केटी थिइन् जसको केही समयपछि विवाह हुनेवाला थियो। उनी चर्चित या प्रसिद्ध महिला थिएनन्, तर परमेश्वरले तिनै युवतीलाई छान्नुभयो र उनको जीवनमा अद्वितीय ठूलो योजना उहाँले पूरा गर्नुभयो। सम्पूर्ण मानव जातिकै लागि उद्धार गर्नुहुने यीशु ख्रिस्टको आमाको रूपमा परमेश्वरले मरियमलाई चलाउनुभयो। त्यस्तै रुथको तपाईँलाई थाहा छ, रुथको जीवनी तपाईँलाई थाहा छ। रुथ एक विधवा थिइन्, कमजोर थिइन्, परदेशमा अर्काको देशमा थिइन्। आफ्नो सासूलाई प्रेम गरेको कारण आफ्नो परिवार आफ्नो देश छोडेर सासूसँगै एउटा नयाँ देश नयाँ मानिसहरूको बीचमा उनी आएकी थिइन्। न उनको घरमा ससुरा थिए, न श्रीमान, न घरमा कुनै अरू कुनै केटा मान्छे। उनी सामान्य थिइन्, साधारण थिइन्। यदि हामीले आफैलाई बोल्ने शब्द हामी प्रयोग गर्छौँ भने उनी साधारण महिला थिइन्, तर उनको विश्वास र निष्ठाले उनको जीवन परिवर्तन भयो। परमेश्वरले उनको जीवनलाई सम्मान र आशाको कथा बनाउनु भयो। अनि आज हामी रुथको जीवनी पढेर, रुथको घटना पढेर हामी कति कुरा सिक्छौँ, कति कुरा चाहिँ हामीलाई आशिषित लाग्छ। हामी रुथको जस्तो हाम्रो जीवन होस् भनेर पनि हामी परमेश्वरसँग प्रार्थना गर्छौँ नि, होइन? उनी पनि साधारण नै थिइन्, जुन साधारण आज तपाईँले आफैले आफैलाई भनिरहनु भएको छ। रुथ पनि त्यस्तै महिला थिइन्, तर उनको जीवनमा परमेश्वरले हेर्नुहोस् त कस्तो परिवर्तन ल्याउनु भयो, कस्तो ठूलो काम गर्नुभयो कि उनी येशु ख्रिस्टको वंशावलीभित्र परिन्।
उनैको वंशद्वारा भएर यीशु ख्रीष्टको जन्म भएको छ। हन्नाको जीवन हामी हेर्न सक्छौ, कति साधारण महिला, बाँझी स्त्री, सन्तान नभएकी, सौताले हेला गरेकी, सम्भवत त्यहाँ वरपर सबैजना मानिसहरूले पनि बाँझी स्त्री भनेर कति भने होलान्, के गरे होलान्, होइन? त्यस्तै महिलाको जीवनमा परमेश्वरले उनले बगाएको आँसु देख्नुभयो, उनलाई आशिष दिनुभयो र समुएल जस्तो छोरा परमेश्वरले हन्नाको जीवनमा दिनुभयो, जसले जीवनभरि परमेश्वरको सेवा गरे। आज तपाईँ र मेरो जीवन पनि परमेश्वरले परिवर्तन गर्न सक्नुहुन्छ। जे कुरा तपाईँ र मलाई साधारण सामान्य लागेको छ, त्यो कुरालाई परमेश्वरले चलाउन सक्नुहुन्छ, तपाईँ र मेरो जीवनलाई चलाउन सक्नुहुन्छ र त्यसबाट उहाँले महान योजनाहरू पूरा गर्न सक्नुहुन्छ। तपाईँ र म उहाँको नजरमा मरियम भन्दा, रुथ भन्दा या हन्ना भन्दा कम मूल्यका छैनौं। बाइबलमा भएका यी स्त्रीहरूलाई परमेश्वरले जति प्रेम गर्नुभयो, जति उहाँले चाहिँ उनीहरूको जीवनमा काम गर्नुभयो, आज तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले त्यति नै काम गर्न सक्नुहुन्छ र चाहनुहुन्छ। समस्या चाहिँ यहाँनिर भइदिन्छ कि हामी विश्वास गर्न छोडेर, परमेश्वरमा भरोसा गर्न छोडेर हामी आफूले आफूलाई यति सानो ठान्छौं, यति सामान्य ठान्छौं कि उहाँले हाम्रो जीवनमा गर्न लाग्नुभएका कुराहरूमाथि पनि हामी भरोसा गर्दैनौं र सम्भवतः ती कुराबाट हामी पछाडि हट्छौं, जसको कारण परमेश्वर हाम्रो जीवनमा खुलेर काम गर्न सकिराख्नु भएको हुँदैन। यदि आज तपाईँ यो कुरा सुन्दै हुनुहुन्छ र तपाईँ आफूले आफूलाई एक साधारण सामान्य स्त्री सोचिरहनु भएको छ भने, प्रिय मित्र, तपाईँले सोचे जति सामान्य हुनुहुन्न। तपाईँ त विशेष हुनुहुन्छ, तपाईँ त बहुमूल्य हुनुहुन्छ, तपाईँ त अद्भुत रीतिले बनिनु भएको छ। तपाईँको लागि त परमेश्वरसँग कस्ता ठूला विशेष योजनाहरू छन्। तपाईँले केवल विश्वास गर्नुपर्छ अनि परमेश्वरमा भरोसा गर्नुपर्छ र परमेश्वरलाई तपाईँको जीवनमा काम गर्नको लागि स्वतन्त्र बाटो तपाईँले दिनुपर्छ। अनि हेर्नुहोस्, परमेश्वरले तपाईँले साधारण ठान्नु भएको जीवनबाट कस्ता महान कामहरू गर्नुहुन्छ।

0: यही सन्दर्भमा मलाई धेरै समय अगाडि मेरो एकजना सरले सुनाउनु भएको एउटा जीवन गवाही याद आउँछ। उहाँले सुनाउनु हुँदै थियो कि धेरै वर्ष अगाडि उहाँ इण्डियामा सेवा गर्नको लागि जानुभएको थियो र त्यहाँ चाहिँ एकजना दृष्टिविहीन महिलासँग चाहिँ उहाँको भेट भएछ। उहाँको घरमा उहाँ पुग्नु भएछ अनि उहाँले चाहिँ भन्दै हुनुहुन्थ्यो कि ती महिला चाहिँ पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्थ्यो, उहाँ केही पनि देख्न सक्नु हुँदैनथ्यो र जन्मैदेखिको दृष्टिविहीन हुनुहुन्थ्यो। अनि उहाँले आफ्नो जीवनको धेरै वर्ष चाहिँ आफूलाई सामान्य भन्दा पनि तल्लो स्तरको महिला सोचेर जीवन जिउनु भयो। पहिलो कुरा त म आँखा देख्दिनँ, होइन, न मसँग धन सम्पत्ति छ, न म ठुलै कुल घरानामा जन्मिएको छु। यी सबै हुँदाहुँदै पनि यदि आँखा देख्थे भने त जीवन केही सार्थक हुन्थ्यो होला, तर म त त्यो पनि देख्न सक्दिनँ। भनेपछि मेरो जीवन त कस्तो गए गुज्रेको रहेछ, मेरो जीवनमा त केही पनि कुरा छैन, म त सबैभन्दा तुच्छ, सबैभन्दा सानो चाहिँ म मानिस हुँ भन्ने उहाँले सोचेर आफ्नो जीवन उहाँले जिउनु भएछ। तर जब उहाँले प्रभुमा विश्वास गर्नुभयो, जब उहाँले चाहिँ प्रभुमा चाहिँ उहाँको जीवनको मूल्य थाहा गर्नुभयो, तब उहाँको जीवन यस्तरी परिवर्तन भएछ कि उहाँले आफ्नो सम्पूर्ण जीवन चाहिँ के हो त सुसमाचारको लागि र मानिसहरूलाई चाहिँ परमेश्वरमा आफ्नो जीवनको मूल्य थाहा गर्नको लागि उहाँले चाहिँ प्रचार गरेर बिताउनु भयो। मलाई मेरो सरले भन्नुहुन्थ्यो कि उहाँ यस्तोसँग ट्रेन हुनुभएको थियो कि उहाँले भजन संग्रहको सबै पुस्तक कण्ठ गर्नुभएको थियो। 150 अध्याय उहाँ खरर भन्न सक्नुहुन्थ्यो रे। उहाँले कस्तो खालको चाहिँ प्रभुमा कस्तो मूल्य आफ्नो भेट्टाउनु भयो होला। उहाँले ठाउँ ठाउँ गएर मानिसहरूको बीचमा प्रचार गर्नुभयो अरे, अनि उहाँ एक्लै बस्नुहुन्थ्यो अरे, अनि आफ्नो घरको सबै काम आफै गर्नुहुन्थ्यो अरे। कस्तो शक्ति परमेश्वरले उहाँलाई दिनुभयो। उहाँको जीवन, जुन जीवन उहाँले केही वर्षसम्म सबैभन्दा तुच्छ, सबैभन्दा सानो, सबैभन्दा सामान्य, सामान्य भन्दा पनि अझ तल्लो स्तरको सोचेर उहाँले आफ्नो जीवन बिताउनु भएको थियो, त्यही व्यक्ति जब प्रभुमा आउनुभयो तब उहाँले आफ्नो जीवनको वास्तविक मूल्य थाहा पाउनुभयो। यति मात्र होइन, उहाँले आफ्नो जीवन अरू मानिसहरूको लागि सुसमाचार सुनाउनको लागि एउटा जीवित गवाहीको रूपमा जिउनु भयो र उहाँको जीवनलाई देखेर, उहाँको विश्वासलाई देखेर सयौं अरू मानिसहरूले प्रभुमा विश्वास गरे। कस्तो आनन्दको जीवन! आज तपाईँ र म शारीरिक रूपमा स्वस्थ छौं होला, बलियो छौं होला, सम्भवतः ती महिलाको भन्दा हाम्रो जीवन धेरै कैयौं गुणा राम्रो पनि छ होला, तर अझै पनि हामी आफैले आफूलाई साधारण, सामान्य, सानो सोचेर बसिराखेका छौं। तर तपाईँ र मेरो जीवनमा परमेश्वरले यति ठूलो मूल्य राखिदिनु भएको छ, हामी त साँच्चै बहुमूल्य छौं, हामी त महत्वपूर्ण छौं। यो कुरालाई हामीले कहिले पनि नबिर्सौं। जब हामी हाम्रो जीवन कति विशेष छ र कस्तो परमेश्वरद्वारा चाहिँ हामी बनिएका हौं भन्ने कुरा बुझ्छौं नि, तब हाम्रो जीवनको, जीवनलाई हेर्ने हाम्रो नजरिया फरक हुन्छ। जीवनका उद्देश्यहरूले सही दिशा पाउँछन्। मेरो जीवन मैले कसरी जिउनु पर्ने रहेछ, मेरो जीवनबाट के हुन सक्ने रहेछ, परमेश्वरले मलाई प्रयोग गरेर कस्ता कस्ता काम गर्न सक्नुहुने रहेछ भन्ने कुरा जब हामी थाहा पाउँछौं, हाम्रो जीवन परिवर्तन हुन्छ, हाम्रो सोचाइ परिवर्तन हुन्छ, हाम्रो जीवनलाई हेर्ने हाम्रो नजर परिवर्तन हुन्छ। प्रिय मित्र, हाम्रो जीवनमा हामीले वर्षौंदेखि विश्वास गरेको कुरा कि म चाहिँ साधारण छु, मेरो चाहिँ कुनै विशेष योगदान यो संसारको लागि छैन, ममा त्यस्तो विशेष खुबी पनि छैन, विशेष ट्यालेन्ट छैन, विशेष त्यस्ता मसँग त्यस्ता कुराहरू छैनन् जसले म समाजलाई या मानिसलाई फरक पार्न सक्छु भन्ने तपाईँलाई लाग्छ, म त साधारण मानिस हुँ भन्ने लाग्छ भनेदेखि यो कुरा याद गर्नुहोस् कि प्रभुमा विश्वास गर्ने मानिसहरूलाई चाहिँ संसार हल्लाउने मानिसहरू भनेर पनि चिनिन्छ। तपाईँमा त्यो शक्ति छ। यदि तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ र उहाँको योजना अनुसार काम गर्नुहुन्छ भने संसारलाई परिवर्तन गर्न सक्ने शक्ति तपाईँ र मसँग हुन्छ। किनकि जब हामी आफैलाई परमेश्वरमा सरेन्डर गर्छौं, समर्पण गर्छौं, उहाँको नजरले हामी हेर्छौं, उहाँको नजरले हामीमा भएको, उहाँले राखिदिनु भएको शक्तिलाई हामी ग्रहण गर्छौं, तब काम गर्ने हामी भए तापनि हामीद्वारा परमेश्वरले काम गर्नुहुन्छ। हामी उहाँको अगाडि खडा हुन र इच्छुक हाम्रो एउटा म उपलब्ध छु है प्रभु भनेर मात्र हामीले देखाउनुपर्छ। काम त स्वयं उहाँले नै गर्नुहुन्छ। आज तपाईँ र ममा चाहिँ त्यही कुराको कमी भएको हुनसक्छ। हामी परमेश्वरले हामीलाई भन्नुभएका कुरामा भन्दा पनि संसारले एउटा सबल व्यक्तिमा खोजेका गुणहरू आफूमा नभएको कारण आफूलाई कमजोर सोचिराखेका हुन सक्छौ। संसारले त विशेष हुनको लागि तमा यो कुरा हुनुपर्छ भनेर एउटा क्राइटेरिया तोकिदिएको छ। सायद परमेश्वरमा भन्दा बढी हामी संसारमा पो विश्वास गर्न लाग्यौं कि परमेश्वरले भन्नुभएका वचनहरूमा भन्दा संसारले बोलेका शब्दहरूमा पो हामीले विश्वास गर्न थाल्यौं कि यदि संसारको नजरले हेर्छौं भने तपाईँ र म साँच्चै सामान्य छौं तर हाम्रो सृष्टि गर्दा सर्वोच्च परमेश्वरको नजरले हेर्छौं भने तपाईँ र म असाधारण मानिसहरू हौं किनकि हामीसँग असाधारण परमेश्वर हुनुहुन्छ। यो कुरालाई हामीले सदैव याद गरौं। आजको लागि कार्यक्रमबाट मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? कार्यक्रमबाट तपाईँले केही आशिष पाउनु भएको छ कि छैन? कार्यक्रममा के कस्ता विषयमा अझै कुराकानी गरिदिए हुन्थ्यो भन्ने तपाईँलाई लाग्छ? यी कुराहरू तपाईँले खुलेर हामीसँग बाँड्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा हाम्रो ठेगाना दिइएको छ, त्यसमा तपाईँले आफ्नो जीवन गवाईहरू हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँलाई लाग्छ कि मेरो जीवनमा परमेश्वरले यस्तो काम गर्नुभएको छ, यो कुरा अरू दिदी बहिनीले पनि सुने भने उहाँहरूलाई पनि उत्साह हुन्छ, परमेश्वरमा अगाडि बढ्नको लागि यसले चाहिँ प्रेरणा दिन सक्छ भन्ने तपाईँलाई लाग्छ भने ती कुराहरू तपाईँले बाँड्न सक्नुहुन्छ र कार्यक्रम मार्फत हामी नेपालभर भएका हजारौं लाखौं दिदी बहिनीको बीचमा तपाईँको गवाहीलाई पुर्याउन काम गर्न सक्छौं। तपाईँमा केही प्रश्नहरू छन्, केही कुराहरू तपाईँ बुझ्न चाहनुहुन्छ, केही कुराहरूको बारेमा डिस्कस गर्न चाहनुहुन्छ भने पनि त्यसको लागि पनि तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँको कुरा सुनिदिन सक्छौ, थाहा भएका कुरा तपाईँसँग बाँड्न सक्छौ र तपाईँको लागि तपाईँसँगै बसेर प्रार्थना पनि गर्न सक्छौ। यी कुराहरूको लागि पनि तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ। तपाईँ मोबाइल फोन त पक्कै चलाउनुहुन्छ होला, हामीले कन्ट्याक्ट नम्बर दिएका छौं, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँ सोसियल मिडिया चलाउनुहुन्छ भने फेसबुकमा टिकटकमा हामीलाई भेट्टाउन सक्नुहुन्छ, त्यहाँ पनि तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ र त्यहाँबाट पनि हामी आशाका या विभिन्न उत्साहजनक कुराहरू कन्टेन्टहरू सेयर गरिराखेका हुन्छौं, त्यो हेरेर पनि तपाईँ आश्वासित हुन सक्नुहुन्छ। तपाईँलाई जसरी जुन तरिकाले सजिलो हुन्छ तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। आजको लागि भने यति भन्दा भन्दै मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। अहिलेसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद छ। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्न हामी आउनेछौं। आजको लागि मलाई विदा दिनुहोस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.dwarnepal, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 98

0: मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो छोटो सामूहिक अध्ययनमा हामी सँगसँगै फेरि रहन पाउँदाखेरि हामी खुसी छौं अनि परमेश्वरलाई धन्यवाद दिउँ, उहाँले यो समय जुटाउनु भएको छ। श्रोता मित्रहरू, हामीले परमेश्वरको वचनलाई नियाल्दै गर्दाखेरि, पढ्दै गर्दाखेरि अहिलेको जुन अध्ययन क्रम छ यसको शीर्षक हामीले राखेका छौं सत्यको खोजी भनेर, अनि यसमा विभिन्न उपशीर्षकहरू पनि छन्। जस्तै उदाहरणको लागि हामीले के परमेश्वर भन्ने तत्व वा व्यक्तित्व वा शक्ति जसरी बुझ्नुहुन्छ उहाँको वास्तविकताको बारेमा थाहा गर्न सकिन्छ। यदि उहाँ हुनुहुन्छ भने उहाँ कसरी हामीसँग बोल्नुहुन्छ, अनि उहाँ बोल्नुहुन्छ भने कुन माध्यम छ, के उहाँ हाम्रो जीवनमा क्रियाशील हुनुहुन्छ, अनि हामीले यस भागदौडयुक्त चिन्ताले ग्रस्त संसारमा कसरी हामी आनन्दित हुन सक्छौ भन्ने विभिन्न विषयहरू हामीले हेरिसकेका छौँ। स्वर्ग कति वास्तविक छ भन्ने विषयलाई पनि हामीले हेर्यौँ छोटकरीमा। अहिलेको जुन शीर्षक हामीले जसमा रहेर अध्ययन गरिरहेका छौँ त्यसको शीर्षक रहेको छ वा त्यो विषय रहेको छ, साँचो आनन्द प्राप्त गर्ने वा खुसी रहने वा हुने रहस्य। हामी आज पनि यसलाई यो छोटो प्रार्थनाद्वारा अगाडि बढाउनेछौँ। श्रोता मित्र, आउनुहोस् प्रार्थना। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई। तपाईँको वचन सत्य हो अनि तपाईँमा हामी आनन्द पाउन सक्छौ र त्यो आनन्द प्राप्त गर्ने विभिन्न तरिकाहरू तपाईँले आफ्नो वचनमा खुलाउनु भएको छ। हामीलाई मदत गर्नुहोस् तपाईँको इच्छा अनुसार तपाईँको वचन पढ्नको लागि। यो समय हामी आफूलाई तपाईँको हातमा सुम्पन्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा विन्ती गर्दै, आमेन। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ होला एरिक लिडल भन्ने मान्छेको बारेमा हामीले अध्ययन गरेका थियौं छोटकरीमा गएको भागमा। कसरी एकदमै निराशाजनक अवस्थामा हुँदा पनि एरिक लिडल अरू मानिसभन्दा फरक त्यो चरम निराशाको बीचमा पनि उनी आनन्दित रहने गर्दथे, अनि उनको त्यो आनन्दको रहस्य वा खुसी हुने सूत्र के थियो भनेर हामीले हेरेका छौँ। आज हामी त्यही विषयलाई अगाडि बढाउनेछौँ। त्यो एरिक लिडेल नामक व्यक्तिको जीवनको घटना त हामीले पढिसक्यौँ। त्यो उदाहरणद्वारा हामीले हेर्ने प्रयास गर्यौँ कि परमेश्वरको वचनमा रहेर कसरी हामी खुसी हुन सक्छौँ भनेर। आज हामी ईश्वरीय सुखी जीवनको मार्ग निर्देशक परमेश्वरको वचनको बारेमा छोटकरीमा अध्ययन गर्नेछौँ। मानिस कसरी खुसी, सुखी, शान्त र सन्तोषी जीवन जिउन सफल हुन्छ भनी ज्ञान प्रदान गर्नको निम्ति परमेश्वरको जीवित वचन लिखित रूपमा दिएको कुरालाई मनन गर्दै, परमेश्वरको पवित्र लिखित वचनभित्र हामी जस्ता थुप्रै आरोह अवरोह भोगेका धेरै मानिसहरूको जीवनको घटना वा अनुभवहरू समेटिएको छ। संकटको बेला उनीहरूले प्रदर्शन गरेको अटल धैर्यता, अदम्य साहस र विश्वास, उनीहरूको जीवनका विभिन्न समस्या र चुनौतीहरूको समाधानको आकृतिले हामीलाई आत्मिक रूपमा परमेश्वरसँग नजिक हुनु र साँचो आनन्दको रहस्य पत्ता लगाउन मदत त गर्छ नै, र साथै हामीलाई वचनमा आधारित वयस्क नैतिक व्यक्ति बन्न पनि सघाउ पुर्याउँछ। मित्रहरू, भजन संग्रहका एक लेखक राजा दाऊदले दैनिक रूपमा परमेश्वरमाथिको हाम्रो निर्भरतालाई एउटा टर्च लाइट वा लालटिनसँग दाँच्दै भजन संग्रहको 119 105 यसो भन्दछन्, तपाईँको वचन मेरो गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। परमेश्वरको वचनको ज्योतिबाट निक्लेको वा छरिएको उज्यालोले हाम्रो जीवन यात्राको क्रममा अर्को सही पाइला चाल्न हामीलाई सघाउ पुर्याउँदछ। हाम्रो जीवनमा हुनुपर्ने सद्गुण र आत्मिक वृद्धिका सिद्धान्तहरू बारे यसले सरलताका साथ स्पष्टता हामीलाई प्रदान गर्दछ। र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वरको लिखित वचनको क्रममा यसले हामी समक्ष जीवनका स्रोत, संसारको ज्योति, परमेश्वरको एक मात्र पुत्र थुमा, जसले तपाईँ र मेरो निम्ति कलवरीमा आफ्नो प्राण अर्पण गर्नुभयो, त्यो मसीहालाई पनि प्रस्तुत गर्दछ। जब संसारको ज्योतिको प्रकाशमा हामी हिँड्दछौं वा हिँड्ने प्रयासको थालनी गर्दछौं, जीवनले एउटा बिल्कुलै नयाँ अर्थ पनि प्राप्त गर्न थाल्दछ। परमेश्वरको वचन र प्रार्थनाले भरिएको जीवन परमेश्वरसँग जोडिएको हुन्छ। साँचो आनन्दको सिद्ध मार्ग भनी उल्लेख गरिएको शीर्षक अन्तर्गत भजन संग्रहको प्रथम खण्डको पहिलो अध्यायको 2 र 3 पदले परमप्रभुको वचनमा लीन हुने र उहाँको जीवन अमृत रूपी वचनको पालनामा जीवन व्यतीत गर्ने मानिसलाई खोलाको किनारमा रोपेको बोट जस्तै, जसले आफ्नो ऋतुमा वा समयमा असल फल दिन्छ, जसका पात कहिल्यै ओइल्याउँदैन र त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ भने चित्रण गरेको हामी पाउँछौ। मित्रहरू, अर्को कुरा चाहिँ रूपान्तरण ल्याउने अतुत मित्रतापूर्ण सम्बन्ध पनि परमेश्वरले हामीसँग गाँस्न चाहनुहुन्छ। प्रभु येशूले परमेश्वरको लिखित वचनलाई तपाईँ र मेरो जीवनको सफलता, सिद्धता र सन्तोषको लागि परमेश्वरले तपाईँ र मलाई व्यक्तिगत रूपमा पठाउनु भएको प्रेम पत्रको रूपमा प्रस्तुत गर्नुभएको छ। एउटा नजिकको मित्र जसले तपाईँको र मेरो सदा असल होस् भनी चिन्तन वा कामना गर्दछ, हो त्यस्तो मित्रले पठाएको पत्र जस्तो छ उहाँको लिखित वचन तपाईँ र मेरो निम्ति भनी बताउनुहुन्छ। युहन्नाको सुसमाचारीय पुस्तकको 15 अध्यायको 15 पदमा उहाँ भन्नुहुन्छ, मैले तिमीहरूलाई मित्र भनेको छु किनभने जे मैले मेरा पिता परमेश्वरबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। परमेश्वरबाट मित्र कहलाइनु र उहाँको हृदयको निकट रहन पाउनु यो पतित संसारमा दुःख कष्ट र पापको भुमरीमा रुमानिरहेको हामी मानिसहरूको निम्ति ढाडसको कुरा हो। मित्रहरू, यो थाहा गर्न पाउनु कि सृष्टिकर्ता परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नुहुन्छ र हामीसित कस्तो न्यानो सम्बन्ध जोड्न चाहनुहुन्छ भनेर। हो, तपाईँको परिस्थिति वा मेरो परिस्थिति एकदम विकराल होला, हामी विभिन्न समस्या र अभावबाट गुज्रिरहेको होला, शरीरमा हामी थिलथिलो भएका होला, हामी निराश भएका होला, तर पनि तपाईँ र मैले साहस प्राप्त गर्न सक्छौ परमेश्वरको त्यो बानीबाट जब उहाँले तपाईँ मलाई मित्र भनेर भन्नुहुन्छ, एउटा मित्र जसले हाम्रो भलाइ गर्न चाहन्छ। अघि उल्लेख गरिए जस्तै परमेश्वर पिताबाट आएको वचन उहाँले हाम्रो निम्ति कुलस्थ पारिदिनु भएको छ। जीवन सम्वर्धन र साँचो आनन्दको प्राप्तिका निम्ति, साथै अनन्त जीवनको हाम्रो यात्राको सफलताको निम्ति उहाँले ती शाश्वत अनन्तीय सत्यहरू हाम्रो निम्ति खोलिदिनु भएको छ आफ्नो पवित्र लिखित वचनमा, जसलाई अध्ययन गरी विश्वास गरी हामी शान्ति, भाइचारा, मिलाप, स्थिरता र सर्वोपरि विकास वा सर्वाङ्गीन विकासको पथमा अघि बढ्न सक्छ। यो ब्रह्माण्डमा छरिएको र यसको निम्ति अति आवश्यक जीवन उपयोगी सत्यताहरू उहाँले हाम्रो निम्ति प्रस्तुत गरिदिनु भएको छ। मित्रहरू, कारण ख्रिस्ट हाम्रो सर्वोच्च हितको चाहना गर्नुहुन्छ, यसैले युहन्नाको सुसमाचारीय पुस्तकै 16:33 फेरि उहाँ भन्नुहुन्छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। यो भाग दौडयुक्त समस्याले ग्रस्त संसारमा वा पृथ्वीमा न आत्तिकन र नमात्तिकन, किनभने हामी मानिसहरूको प्रवृत्ति कस्तो रहेको छ भने अलिकति दुःख पर्यो भने आत्तिने, अलिकति राम्रो सुख वा अलिकति हामीले सोचेको अनुसार केही कुरा भयो भने मात्तिने, त्यस्तो हाम्रो प्रवृत्ति रहेको छ। हो परमेश्वरको प्रेम पत्रको अध्ययनले हामीलाई सही आचरण हामीमा लिएर आउन अनि सही बर्तावमा हामीलाई रहनलाई मदत गर्दछ। मित्रहरू, साँचो सान्त्वना, आनन्द र खुसीको रहस्य हामी परमेश्वरको प्रेम पत्रमा उहाँको लिखित वचनमा उहाँको शाश्वत जीवित बानीमा हामी पाउन सक्छौं। तसर्थ परमेश्वरको लिखित वचन पढ्ने बानी हामीले बसाल्नु पर्दछ, किनभने हामीले अघि नै उल्लेख गरेको जस्तै यो ईश्वरीय सुखी जीवनको असल मार्ग निर्देशकको रूपमा हामी समक्ष आउँदछ र हाम्रो जीवनमा हाम्रो गलत आचरण, गलत चरित्र, गलत सोच विचार क्रियाकलापबाट हामीलाई असल रूपमा रूपान्तरण ल्याउन र सकारात्मक जीवन व्यतीत गर्न यसले हामीलाई मदत गर्दछ भन्दै भोलि फेरि यही स्टेशन र यही सँग भेट्ने बाचाको साथ म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारे उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9808236 भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मदिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
4: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
3: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
4: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
3: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
4: थप जानकारीका लागि
3: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
4: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444, 40225444
5: र 40225742, 40225742।

0: टाइम चेक। यति बेला रातिको 8 बज्यो।
1: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम पिताको इच्छा।
2: स्वागत गर्न चाहन्छु कार्यक्रम पिताको इच्छामा। कार्यक्रम पिताको इच्छा लिएर आज पनि म पास्टर साजु नेपाली तपाईँको रेडियो सेट अगाडि आइसकेको छु। हामी परमेश्वरको वचनलाई निरन्तर अध्ययन गरिराखेका छौँ र परमेश्वरकै पवित्र धर्मशास्त्र बाइबलबाट पिताको इच्छा के छ भन्ने कुरा जाँचेर खोजेर अध्ययन गरेर यस कार्यक्रममा हामीले पत्ता लगाइराखेका छौँ र यस सम्बन्धी हामीले गहिरो शिक्षा पनि लिइराखेका छौँ। परमेश्वरलाई धन्यवाद भएको होस्, उहाँको पवित्र आत्माद्वारा उहाँले हामीलाई पिताको इच्छालाई प्रकट गर्नको लागि सहायता गर्नुभएको छ। परमेश्वरलाई महिमा भएको होस्। हामीले परमेश्वरको वचन अघिल्लो चोटि कार्यक्रममा याकुबको जीवनमा उनले चाहिँ देखेको सपनाको विषयमा हामी कुरा गरेका थियौँ। उनले अन्यको खोजीमा हिँडिराखेका थिए र त्यतिदेखेर परमेश्वरले चाहिँ उनलाई बेतेल भन्ने ठाउँमा चाहिँ दर्शन दिनुहुन्छ र दर्शन देखिसकेपछि उनले एउटा वेदी बनाएर अनि त्यो आफूले सिरानी बनाएर बसेको ढुङ्गालाई चाहिँ उनले तेल खनाएर त्यसरी चाहिँ परमेश्वरको महिमा गर्दछन् र एउटा अब उनले भन्छन् कि मैले खामो बनाएको यो ढुङ्गा चाहिँ परमेश्वरको घर हुँदैछ, अब तपाईँले मलाई दिनु भए जति सबैको दशांश म तपाईँलाई अवश्य चढाउनेछु। यसरी चाहिँ उनले चाहिँ परमेश्वरलाई दशांश दिने प्रतिज्ञा गर्दछन् र परमेश्वरलाई धन्यवाद पनि उनले त्यहाँ दिएका छन्। जबको एउटा दर्शन देखेको कारणले गर्दा परमेश्वर यही हुनुहुँदो रहेछ, यो भयोग्य ठाउँ रहेछ भनेर उनले त्यतिखेर भनेका थिए। तर उनको यात्रा त्यही नै समाप्त हुँदैन, उनी चाहिँ खास विवाह गर्नको लागि एउटा कन्या केटीको खोजी गरेर हिँडेका थिए र त्यो समयको हामीले कुरालाई अघिल्लो एपिसोडमा हेरेका थियौँ वचनबाट र आज चाहिँ हामी याकुबको विवाह भित्र हामी प्रवेश गर्नेछौँ। अब यस कार्यक्रमलाई हामी सुरु गर्नेछौँ एउटा सुमधुर मिठो क्रिस्टिया भाषाबाट।

मिठो भजनपछि म कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। याकुब चाहिँ अब विवाह गर्नको लागि चाहिँ हिँडेका छन्, यात्रा विवाहको हो र यो यात्रा चाहिँ धेरै कठिन थियो। उनलाई पर्ने केटी खोज्नको लागि चाहिँ आफ्नो माओवाली भएको ठाउँ पनि जानुपर्ने थियो र धेरै गाह्रो थियो, यात्राहरू धेरै कठिन थियो। उनी चाहिँ ढुङ्गाको सिरानी बनाएर बस्नु पर्यो, सुत्नु पर्यो। ढुङ्गाको सिरानी बनाउनु गाह्रो छ, तपाईँ आफै विचार गर्नुहोस्। हामी कति बहुमूल्य एउटा भनौँ न धेरै पैसा पर्ने एउटा एकदमै आरामदायी सिरानीमा सुत्छौँ होला, ढुङ्गाको सिरानी बनाएर सुत्न सकिला त? यसो विचार गरौँ हामी है, गाह्रो छ ढुङ्गाको सिरानी बनाएर सुत्न खोज्दा निन्द्रा पनि लाग्दैन होला, तर उनलाई त्यहाँ कसरी निन्द्रा लाग्यो? यात्रा लामो भएर होला, सायद थकानले गर्दा ढुङ्गाको सिरानी भयो नि उसले सुत्न सके, तर कठिन चाहिँ कठिन थियो। कतिपटक प्रिय श्रोता, हामीलाई परमेश्वरले उहाँको अचम्मको दर्शन, हाम्रो जीवनमा रहेको अचम्मको कुराहरू प्रकट गर्नका लागि त्यस्तो जीवनमा चाहिँ कठिन कुराहरू पनि आउँछ।

0: दिनुहुन्छ र कठिन परिस्थितिबाट भएर पनि उहाँले हामीलाई जान दिनुहुन्छ। ढुङ्गाको सिरानी बनाएर सुत्नु पर्ने दिन है, त्यो बिजाउने दुख्ने आरामदायी नहुने त्यस्तो निन्द्रामा पनि परमेश्वर त्यहाँ बोल्नु भएको छ। हामी चाहिँ कस्तो आरामदायी निन्द्राहरू सुत्छौँ होला होइन, एकदमै राम्रो खाटमा राम्रो बेडमा एकदमै आफ्नो जिउलाई आराम मिल्ने एकदमै आनन्दको निद्रा लाग्ने त्यस्तो हामीसँग बेडहरू होला, त्यस्तो सिरानी होला। तर याकुबको यात्रामा यस्तो कुनै पनि कुरा थिएन, उनले एउटा ढुङ्गाको सिरानी बनाएर सुत्नु परेको थियो। तर परमेश्वरको दर्शन चाहिँ एकदमै ठुलो थियो, उनले परमेश्वरको महिमालाई त्यहाँ देख्छ, परमेश्वरको पुत्रलाई उनले त्यहाँ देख्छ। परमेश्वर चाहिँ भर्याङको टुप्पामा हुनुभएको र उहाँको स्वरूपहरू चाहिँ तल र माथि तल र माथि आउँदै गरेको जाँदै गरेको देख्छ। र एउटा आत्मिक रहस्यको कुराहरू पनि हामीले थाहा पाउँछौँ कि स्वर्गले चाहिँ पृथ्वीलाई बिर्सेको छैन, अर्थात् स्वर्ग र पृथ्वीको कनेक्सन छ है। कतिपटक चाहिँ हामी पृथ्वी र स्वर्ग, स्वर्ग कहाँ होला, स्वर्ग कता होला भन्ने कुरा हामीले लाग्न सक्छ, तर हाम्रो आँखाले स्वर्गलाई नदेखे पनि, परमेश्वर बस्ने ठाउँलाई हामीले नदेखे पनि, या परमेश्वरलाई हामीले नदेखे पनि, आत्मिक तवरबाट स्वर्ग चाहिँ पृथ्वीसँग कनेक्टेड छ। जब तपाईँको मोबाइलमा चार्ज सकिन्छ, ब्याट्री, ब्याट्रीको चार्ज जब सकिन्छ, तब त्यतिखेर तपाईँको ब्याट्रीलाई रिचार्ज गर्नको लागि, फेरि त्यो ब्याट्रीलाई फेरि काम गर्न सक्ने बनाउनको लागि त्यसमा इनर्जी चाहिन्छ। त्यो इनर्जी चाहिँ केले दिन्छ भन्दा करेन्टले दिन्छ। अब डाइरेक्ट करेन्ट त हामीले ब्याट्रीमा जोड्न सक्दैनौँ, त्यसको लागि एउटा कनेक्टर चाहिन्छ। त्यो करेन्टलाई चाहिँ ट्रान्सफर्म गरेर इनर्जीमा बदलेर चाहिँ ब्याट्रीमा प्रवेश गराउनको लागि चाहिँ चार्जर चाहिन्छ हामीलाई। र त्यो जब तपाईँले मोबाइल चाहिँ चार्जरमा जोड्नुहुन्छ अनि आफ्नो चार्जर चाहिँ करेन्टमा जोड्नुहुन्छ, करेन्टले चाहिँ करेन्टलाई कन्भर्ट गर्छ, कन्भर्ट गरेर अनि तपाईँको ब्याट्रीभित्र चाहिँ उसले इनर्जी दिन्छ। र यसरी चाहिँ ब्याट्री चाहिँ चार्ज हुन्छ, ब्याट्री चार्ज हुन्छ र चार्जको समय सकिसकेपछि फुल स्ट्रेन्थ चाहिँ तपाईँको ब्याट्रीले पाउँछ। र हो त्यो त्यसरी तपाईँको कनेक्सन जुन तपाईँले देख्नुहुन्छ नि, स्वर्ग र पृथ्वी डाइरेक्ट कनेक्सन हुन नसके पनि, तपाईँको मोबाइल सिधै तपाईँले करेन्टमा लगाएर जोडिदिनु भयो भने, त्यो ब्याट्रीलाई जोडिदिनु भयो भने, तपाईँको ब्याट्री चार्ज हुँदैन, बरु उल्टै त्यसले त्यहाँ चाहिँ सर्ट सर्किट भएर समस्या आउन सक्छ ब्याट्रीमा। तर तपाईँसँग चार्जर भयो भने तपाईँको मोबाइल चाहिँ करेन्टसँग चाहिँ कनेक्टेड भएको हुन्छ, एउटा मिडियम हो, माध्यम हो चार्जर चाहिँ करेन्टसँग कनेक्ट हुने, किनभने करेन्ट बिना चाहिँ तपाईँको मोबाइल चाहिँ चल्दैन, किनभने यसलाई त चार्ज गरिराख्नुपर्छ तपाईँको मोबाइललाई, कनेक्सन चाहियो एउटा। त्यस्तै त्यो कनेक्टर स्वर्ग र पृथ्वीको बिचमा एउटा कनेक्टर छ, त्यो कनेक्टिङ पर्सन को हो त भन्दाखेरि महान प्रभु येशु ख्रिस्ट। येशु ख्रिस्ट नै स्वर्ग र पृथ्वीलाई कनेक्सन गराउने, जोड्नु हुने प्रभु हुनुहुन्छ, उहाँले चाहिँ जोड्नुहुन्छ। पिता परमेश्वर जो स्वर्गमा बास बस्नुहुन्छ, स्वर्गमा बस्नुहुन्छ, विराजमान हुनुहुन्छ, पृथ्वीका मानिसहरू डाइरेक्टली परमेश्वरलाई हामीले चाहिँ भेट्न सक्दैनौँ, हामी डाइरेक्टली परमेश्वरसँग कनेक्सन हुन सक्दैनौँ। त्यसको लागि हामीलाई चाहिँ प्रभु येशू ख्रीष्ट चाहिन्छ, एकजना व्यक्ति चाहिन्छ। बाइबल अनुसार हामीले त्यही भन्छ, डाइरेक्टली हामीले परमेश्वरलाई देख्ने भेट्ने सक्ने भएको भए त हामीले तपाईँले हामीले मैले नर्मल्ली परमेश्वरलाई देख्न सक्थेँ होला, जसरी हामी परिवारको सदस्यलाई देख्न सक्छौँ नर्मल्ली, केही गाह्रो छैन, आफ्नो आँखाले देख्न सक्छौँ, बोल्न सक्छौँ, त्यस्तो चाहिँ हामी गर्न सक्दैनौँ, किनभने परमेश्वर पवित्र पवित्र पवित्र हुनुहुन्छ, मानिस चाहिँ पापमा छ र पापी मानिससँग परमेश्वरले प्रत्यक्ष भेट गर्न सक्नुहुन्न या प्रत्यक्ष बस्न सक्नुहुन्न। त्यसरी प्रत्यक्ष रूपमा हामीले ब्याट्रीलाई, मोबाइलको ब्याट्रीलाई करेन्टमा जोड्ने कोसिस गर्यो भने त्यसले हाम्रो ब्याट्रीलाई बिगारिदिन्छ या पड्किन सक्ने सम्भावना हुन सक्छ। त्यसै गरी मानिस पनि डाइरेक्टली परमेश्वरलाई भेट्न सक्दैन, मानिस चाहिँ नाश हुन सक्छ, जल्न सक्छ, तर परमेश्वरले त मानिसलाई प्रेम गर्नुहुन्छ, त्यही भएको कारणले गर्दा परमेश्वर मानिससँग डाइरेक्टली भेट्न आउनुहुन्न। अहिलेको समयमा परमेश्वरले चाहिँ उहाँको पुत्रद्वारा मानिसलाई भेट्नुहुन्छ, पुत्र नै पठाउनु भएर हाम्रो चाहिँ परमेश्वरसँग कनेक्सन भएको छ, उहाँले यसरी चाहिँ उहाँसँग हामीले कनेक्सन गराउनु भएको छ र स्वर्गसँग चाहिँ हाम्रो यसरी कनेक्सन बसेको छ येशु ख्रिस्टबाट। त्यो व्यक्ति चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ। त्यो चार्जर जसरी मोबाइलको चार्जर बिना करेन्टसँग मोबाइलको भेट हुन सक्दैन र मोबाइल बाँच्न सक्दैन, मोबाइलको ब्याट्री चाहिँ बाँच्न सक्दैन, त्यसै गरी परमेश्वरसँग हाम्रो कनेक्सन येशु ख्रिस्टबाट भएन भने मानिस जाति बाँच्न सक्दैन। मानिस जाति रहिरहनको लागि, जीवित रहिरहनको लागि परमेश्वरसँग उसको कनेक्सन हुनुपर्छ, निरन्तर कनेक्सनमा रहनु जरुरी छ। कनेक्सनबाट बाहिर हुँदै गर्दाखेरि चाहिँ संसारसँग हिँड्दै गर्दा, बोल्दै गर्दा, डुल्दै गर्दा उसको आत्मिक जीवनको कति कुराहरूमा चाहिँ ऊ फेरि त्यो लेस हुँदै जान्छ, घट्दै घट्दै जान सक्छ। त्यो उसलाई फेरि परमेश्वरसँग कनेक्सन हुनु जरुरी छ। जसरी मोबाइल हामीले चलाउँदै जान्छ, चलाउँदै जान्छौँ र ब्याट्री सकिँदै जान्छ, सकिँदै जान्छ। हामी मोबाइलमा गीत हेर्छौँ, फेसबुक चलाउँछौँ, अरू अरू कति कुराहरू एप्लिकेसन चलाउँछौँ, बाइबल पढ्छौँ होला मोबाइलमा, युट्युबबाट परमेश्वरको वचनहरू सुन्छौँ होला। यसरी विभिन्न कुराहरू जब हामी मोबाइलमा गर्छौँ, हेर्छौँ, सुन्छौँ, गीतहरू सुन्दै गर्दा, कति कुराहरू हामीले क्यामराहरू चलाउँदै गर्दा, भिडियोहरू खिच्दै गर्दा ब्याट्रीहरू खान्छ र ब्याट्री सकिँदै जान्छ र फेरि मोबाइललाई जीवित राख्नका लागि हामीले ब्याट्री चाहिँ त्यो घटेको ब्याट्रीलाई फेरि पनि हामीले फेरि बढाउनु पर्ने हुन्छ, फेरि फिल अप गर्नुपर्ने हुन्छ ब्याट्रीलाई। त्यसै गरी आज स्वर्ग र पृथ्वीलाई जोड्नको लागि यसो चाहिन्छ र मानिस जब संसारमा हिँड्दै गर्दा, एउटा आत्मिकी मानिस, एउटा प्रभुलाई विश्वास गर्ने मानिस हिँड्दै गर्दा, संसारमा हिँड्दै गर्दा, संसारको मान्छेसँग बोल्दै गर्दा, डुल्दै गर्दा, कति कुराहरूमा चाहिँ ऊ परमेश्वरको आत्मिकी कुराहरूसँग घट्दै गएको हुन सक्छ। तर त्यसलाई फेरि हामीले चार्ज गर्नु जरुरी छ। बाइबल पढ्ने, प्रार्थना गर्ने, परमेश्वरको नजिक आउने, आराधना गर्ने, सङ्गतिहरूमा जाने, घरेलु सङ्गतिमा जाने, शनिबारको सङ्गतिमा जाने, अरू अरू विभिन्न ट्रेनिङहरूमा जाने, सेमिनारहरूमा जाने, आमा दिदीबहिनी सङ्गतिहरूको भेलामा जाने, दाजुभाइहरूको सङ्गतिमा जाने, बालबच्चाहरूको सङ्गतिमा जाने, सुसमाचारको प्रचार गर्ने यात्राहरूमा जाने, यस्ता यस्ता कार्यहरू गर्दै गर्दाखेरि चाहिँ उपवासमा बस्ने, यस्ता कुराहरूले चाहिँ हामीलाई फेरि पनि परमेश्वर माथि चार्ज गर्ने काम गर्छ र स्वर्गसँग यो कुराहरूले हामीलाई कनेक्सन गर्छ, हामी फेरि आत्मिक रूपमा चार्ज हुन्छौँ। याकुबले देखेको पनि एउटा कनेक्सन छ, स्वर्गले चाहिँ मान्छेलाई कनेक्ट गरिराखेको छ, पृथ्वीलाई कनेक्ट गरिराखेको छ भन्ने कुरा चाहिँ देखेका थिए र यो सँगसँगै एउटा ठुलो दर्शन पाए सँगसँगै उनको जीवन अगाडि बढ्छ र एउटा महत्त्वपूर्ण कुरा चाहिँ उसले दशांश दिन्छु भनेर भनेका छन्, दशांश दिन्छु म परमेश्वरलाई भनेर भनेका छन् है। अब दशांशको कुरा आएर यहाँ फेरि जोडिएको छ यो श्रोता, दशांशलाई हामीले कहिले पनि अलग गर्न सक्दैनौँ। आज कति ठाउँमा चाहिँ दशांशको मिश्रित किसिमको शिक्षाहरू दिइराखेको पाउँछौँ हामीले मिडियातिर हामी हेर्ने हो भने, एउटा अब शिक्षा दिने शिक्षकहरू पछि फरक फरक छ, आफ्नो एउटा सिद्धान्त भएको कारणले गर्दा मान्छेले विभिन्न तरिकाले चाहिँ दशांशलाई हेर्ने गर्छ। तर बाइबलले यस विषयमा के भन्छ भने दशांशभित्र चाहिँ हामीले चाहिँ परमेश्वरलाई दिनुपर्छ, यो चाहिँ रोकिँदैन, रोकिनु हुँदैन। अनि याकुबले पनि त्यही भनेको छ कि दशांशमा तपाईँलाई अवश्य गराउँछ, मेरो यात्रा सफल गराइदिनु भयो, मेरो बाबुको घरमा मलाई सुरक्षित साथ तपाईँले फेरि फर्काएर लैजानु भयो भने तपाईँ नै मेरो परमेश्वर हुनुहुन्छ, यो खामो बनाएको ढुङ्गा चाहिँ परमेश्वरको घर हुनेछ भनेर उसले भनेको छ। यसरी दशांश याकुबले दिने प्रतिज्ञा गरे, दिए पनि उनी धेरै धनी पनि भए, पछि उनको यो दर्शन पछिको भेटहरूमा विवाह पश्चातको जीवनमा चाहिँ परमेश्वर धेरै आशिष दिनुहुन्छ र परमेश्वरमा उनी नै इमान्दार पनि भएका छन् र परमेश्वरलाई दिनुपर्ने महिमा दशांशको कुराहरू कति कुराहरूमा सबै कुरामा उनी इमान्दार भए है। आज दशांश तपाईँ जडाइराख्नु भएको छ श्रोता, तपाईँले यो रेडियोलाई सुनिराख्नु भएको छ कि तपाईँको कमाईबाट तपाईँले दशांश छुट्याएर दिनुभएको छ कि तपाईँले दिनुभएको छैन भने मलाई पुग्दैन, यति भए पनि मेरो म अलिकति खर्च चलाउँछु भनेर परमेश्वरको दशांशलाई तपाईँले आफैले चलाइराख्नु भएको छ कि लोप गरेर आफैले लिइराख्नु भएको छ, यो चाहिँ एउटा पास हुन सक्छ तपाईँको जीवनमा। किनभने यो दशांश भन्ने कुरा चाहिँ यो हाम्रो होइन, यो परमेश्वर हो, परमेश्वरको पैसा हामीले चलाउनु हुँदैन। तपाईँले महिनामा 10,000 कमाउनुहुन्छ भने 1,000 चाहिँ परमेश्वरको हो, हजार रुपियाँ तपाईँले दिनमा कमाउनुहुन्छ भने सय रुपियाँ परमेश्वरको हो। 10% हामीले हिसाब गर्दा हजार रुपियाँको 100 रुपियाँ निस्किन्छ, 10,000 को 1,000 रुपियाँ निस्किन्छ, 20,000 तपाईँले महिनामा कमाउनुहुन्छ भने 2,000 चाहिँ परमेश्वरको दशांश निधि हो, 30,000 कमाउनुहुन्छ भने 3,000 परमेश्वरको दशांश भेटी हो, 50,000 कमाउनुहुन्छ महिनामा भने 5,000 चाहिँ परमेश्वरको दशांश भेटी हो, त्यसलाई तपाईँले चलाउनु पाउनुहुन्न। यदि त्यसलाई पनि तपाईँले चलाउनुहुन्छ भने तपाईँले परमेश्वरको दशांश भेटीलाई चोरी राख्नुभएको छ, लुटिराख्नुभएको छ या लोभ गरिराख्नुभएको छ। यसले तपाईँलाई न्यायको दिनमा समस्यामा पार्छ। र कतिपटक हामीले अब यो नरकको दर्शन, स्वर्गको दर्शन देख्ने मानिसहरूले कतिपटक भनेको कुरा पनि पाउँछ हामीले कि दशांश लुटेको कारणले गर्दा, दशांश नदिएको कारणले गर्दा क्रिस्चियन पनि नरक गए, दशांश भेटी खाएको कारणले गर्दा। त्यस कारणले गर्दा यो पनि डरलाग्दो विषय हो। अब नरक परिन्छ कि भन्ने डरले भन्दा पनि परमेश्वरलाई प्रेम गर्ने हिसाबले चाहिँ हामीले चाहिँ दशांश हामीले छुटाउनु पर्छ, किनभने रुपियाँ पैसा गरे नै परमेश्वरले मानिसको जीवनलाई जाँच हुन्छ। उहाँले चाहिँ मलाई कतिको प्रेम गर्छ यो मानिसले भन्ने कुरा चाहिँ दशांश भेटीद्वारा जाँच हुन्छ, किनभने मानिसको जीवनलाई सहज गराउने एउटा तत्त्व हो, एउटा भनौँ न एउटा मनी भन्ने कुरा चाहिँ एउटा त्यस्तो एउटा तत्त्व हो जसले चाहिँ मान्छेको जीवनलाई सहज बनाइदिन्छ। यसको सिर्जनाकार पनि परमेश्वर नै हुनुहुन्छ फेरि, होइन, एउटा सिस्टम यो पृथ्वीलाई एउटा चलाउनको लागि, किनमेल गर्नको लागि या किनबेच गर्नको लागि एउटा सिस्टम परमेश्वरले नै बनाइदिनु भएको हो। तर यसको भ्यालु हुनुभएको कारणले गर्दा, यसको मूल्य चाहिँ पैसाको मूल्य धेरै हुनुभएको कारणले गर्दाखेरि नै मूल्यवान कुराहरूद्वारा नै परमेश्वरले चाहिँ मानिसको हृदयलाई जाँच हुन्छ। जसरी अब्राहमको लागि अब्राहमको छोरो मूल्यवान थियो, इसाहाक भर्खर जन्मेको थियो, 100 वर्षको उमेरमा पाएको, अलिकति यसो छिटो जस्तो उमेर भएको बेलामा परमेश्वरले माग्नु भयो, मूल्यवान कुरा माग्नु भयो, जाँच्नु भयो त्यो मूल्यवान कुराद्वारा चाहिँ तेरो छोरा मेरो लागि बलिदान गर, मोरियाको पर्वतमा जा र त्यहाँ गएर तेरो छोरालाई मेरो निम्ति भनेर होम बलि गर भनेर परमेश्वरले यसरी अब्राहमलाई जाँच्नु भयो। हेर्नुहोस्, तपाईँ र मेरो जीवनमा पनि परमेश्वरले हामीले बहुमूल्य कुरा सम्झेको कुराहरूद्वारा चाहिँ उहाँले हामीले जाँच गर्नुहुन्छ। यो पैसा भन्ने कुरा चाहिँ बहुमूल्य एउटा वस्तु हो र यसद्वारा चाहिँ परमेश्वरले हामीलाई जाँच गर्नुहुन्छ र यो जाँचमा चाहिँ हामी सफल हुनुपर्छ। दशांश भेटी हामीले उहाँको चाहिँ खानु मिल्दैन, दशांश भेटी हामीले चलाउनु मिल्दैन, दशांश भेटी हामीले लुट्नु मिल्दैन, दशांश भेटी हामीले चलाउनु मिल्दैन। यस कुरामा चाहिँ श्रोताभित्र तपाईँ स्पष्ट हुनुहोस् भन्न चाहन्छु। र याकु पछि यात्रा गर्दै गर्दाखेरि चाहिँ उनको मामा लाबानको घरमा उनी पुग्छ। त्योभन्दा अगाडि एउटा मिठो घटना छ, म यो परमेश्वरको वचनबाटै पढेर सुनाउन चाहन्छु। यो चाहिँ उत्पत्तिको पुस्तक 29 उल्लेख गरिएको छ। तब याकुब उठेर आफ्नो बाटो लागे र पूर्ववासीहरूको देशमा पुगे। यसो हेर्दा तिनले मैदानमा एउटा इनार देखे, भेडाका 3 बगाल त्यसैको नजिक बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठूलो ढुङ्गा थियो। जब सबै बथानहरू त्यहाँ जम्मा हुन्थे तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे र इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे। याकुबले तिनीहरूलाई भने, हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ? तिनीहरूले भने, हामी हारानमा बस्छौ। तिनले भने, तिमीहरू नाहोरका छोरा लाबानलाई चिन्छौ? तिनीहरूले भने, तिनलाई हामी चिन्छौ। तिनले उनीहरूलाई सोधे, कि उहाँ सन्चै हुनुहुन्छ? तिनीहरूले भने, उहाँ सन्चै हुनुहुन्छ, हेर्नुहोस् त उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदैछिन्। तिनीले भने, हेर, सास परेको छैन, भेडा बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन, भेडा बाख्राहरूलाई पानी खुवाएर फेरि चराउन लैजाऊ। तर तिनीहरूले भने, सबै बगालहरू जम्मा नभई अब इनारको मुखबाट ढुङ्गा नगुडाइकन हामी त्यसो गर्न सक्दैनौ, त्यसपछि मात्र हामी भेडाहरूलाई पानी खुवाउँछौ। तिनी उनीहरूसँग कुरा गरिराखेकी थिए, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेडाहरू तिनले नै चराउने गर्थे। जब याकुबले आफ्ना मामा लाभनकी छोरी राहेल र तिनका मामाको भेडाहरू देखे तब नजिक आएर तिनले यिनाको मुखको ढुङ्गा गुडाई दिए र आफ्ना मामा लाभनका भेडाहरूलाई पानी खुवाइदिए। तब याकुबले राहेललाई मोही खाए र तिनी साह्रो रोए। अनि याकुबले राहेललाई आफू तिनका बाबुका नातेदार रिबेकाको छोरो हो भनी बताइदिए। राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिन्। आफ्नो भानिस याकुब आएको समाचार पाउने बित्तिकै लाभन तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अंगालो हालेर मोही खाए। तिनलाई आफ्नो घरमा ल्याए औ याकुबले लाभनलाई सबै कुरा बताइदिए। लाभनले तिनलाई भने, वास्तवमा तिमी मेरो हाड र मासु हौ। तब याकुब तिमीसँग एक महिनासम्म बस्यो। एक दिन लाभनले याकुबलाई भने, मेरो नातेदार हुँदैमा तिमीले सितेमा मेरो चाकरी गर्ने ज्याला कति भन्छौ मलाई भन। लाभनका दुई छोरीहरू थिए, जेठीको नाउँ लिया र कान्छीको नाउँ राहेल थियो। लियाको आँखा धमिलो थियो तर राहेल चाहिँ सुन्दरी र मजाकी थिइन्। याकुबले राहेललाई प्रेम गर्थे। यिनले भने, तपाईँकी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको चाकरी गर्नेछु। लाभनले भने, त्यसलाई अरू कोहीसँग विवाह गरिदिनु भन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस। यसै कारण याकुबले राहेलको निम्ति 7 वर्ष चाकरी गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो। त्यसपछि याकुबले लाभनलाई भने, मैले तपाईँको चाकरी गरिसके, अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्, म तिमी कहाँ जान्छु। तब लाभनले त्यस ठाउँका मानिसहरू जम्मा गरेर भोज दिए। तर साँझमा तिनले आफ्नी छोरी लियालाई याकुब कहाँ ल्याइदिए र याकुब तिमी कहाँ गए। लाभनले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लियाकी दासीनालाई दिए। याकुबले बिहान हेर्दा त लिया पो रहेछ। तब तिनले लाभनलाई भने, तपाईँले म प्रति किन यस्तो गर्नुभयो, मैले राहेलको निम्ति चाकरी गरेको होइन र तपाईँले किन मसित यसरी छल गर्नुभयो। लाभनले भने, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नु हुँदैन। लियाको निम्ति 1 साता पूरा गर र अर्को 7 वर्ष मेरो चाकरी गरेको सट्टामा तिमीलाई म अर्की पनि दिइहाल्छु। याकुबले त्यस्तै गरे र लियाको निम्ति 1 साता पूरा गरे। अब लाभनले आफ्नी छोरी राहेललाई पनि याकुबको स्वास्नीको रूपमा दिइहाले। लाभनले आफ्नी दासी बिल्लालाई आफ्नी छोरी राहेलकी दासी हुनलाई दिए। यसरी याकुब राहेल कहाँ पनि गए। तिनले लियालाई भन्दा राहेललाई बढी प्रेम गर्थे। अर्को 7 साल याकुबले लाभनको चाकरी गरे। लियालाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो र राहेल चाहे बाजिने रहिन्। लिया गर्भवती भएर एउटा छोरो जन्माइन्। तिनले त्यसको नाउँ यसो भनेर रुबिन राखिन्। साँच्ची नै परमप्रभुले मेरो दुःख देख्नुभयो, किनभने अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ। तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। तिनले भनिन्, म हेला भएकी छु भनी परमेश्वरले सुन्नु भएको हुनाले उहाँले मलाई यो छोरो पनि दिनुभयो। तिनले त्यसको नाउँ सिमोन राखिन्। तिनी फेरि गर्भवती भइन् र एउटा छोरो जन्माएर भनिन्, यसपाला त मेरा पति मसँग मिल्नुहुनेछ, किनभने मैले तिनको निम्ति 3 छोरा पाइसके। त्यसकारण त्यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, यसपाला त म परमप्रभुको प्रशंसा गर्नेछु। यसैले त्यसको नाउँ यहुदा राखियो। त्यसपछि तिनले जन्ममा छोडे। यो पिठो मैले सबै घटनालाई नै मैले पढेँ र यसमा हामीले कुराहरूलाई चाहिँ बुझ्नु पर्दाखेरि चाहिँ खास याकुब र राहेल र लियाको विवाह भएको छ। खासमा चाहिँ याकुबले राहेलका निम्ति चाकरी गरेका थिए 7 वर्ष, तर लाभनले चाहिँ आफ्नो जेठी छोरी अलिकति शारीरिक रूपमा अलिकति कमजोर भएको कारणले गर्दाखेरि चाहिँ अब यसको विवाह नहोला भन्ने डर सायद उनको जीवनमा थियो र यही मौकामा चाहिँ उनले चाहिँ के गर्यो भने आफ्नै भान्जालाई चाहिँ अब विवाह गरिदिने हिसाबले चाहिँ उनले चाहिँ राहेलको सट्टामा चाहिँ लियालाई दिए। यो कुरा याकुबलाई थाहा थिएन। बिहान चाहिँ हेर्दाखेरि उनी राहेल थिइनन्, लिया थिइन्। यसरी चाहिँ याकुबलाई छल गरेर लाबानले चाहिँ आफ्नो जेठी छोरी राहेललाई याकुबसँग विवाह गरिदिन्छ र उनले भन्छन् कि मलाई किन यस्तो छल तपाईँ गर्नुभयो। र उनले चाहिँ अब विभिन्न एउटा कुरा गर्छन् कि हाम्रो चलनमा चाहिँ अब जेठी छोरी विवाह नगरिकन काजी छोरीको विवाह गरिदिनु हुन्न, त्यही कारणले गर्दा मैले तिमीलाई लिया दिएँ भनेर उनले यसरी भन्छन्। उनले चाहिँ यसरी भन्छन् कि लियासँग तिमी एक साता पुरा गर र एक साता पुरा गरिसकेपछि म तिमीलाई मेरो काजी छोरी राहेल पनि दिन्छु र यसको बदलामा चाहिँ तिमीले मसँग 7 वर्षसम्म चाकरी गर्नुपर्छ भनेर उनले भन्छन्। र एक साता बितिसकेपछि लियासँग लाबलले चाहिँ आफ्नो काजी छोरी राहेल पनि दिन्छन् र यसको सट्टामा चाहिँ उनले 7 वर्षसम्म चाकरी गर्छन्। यो कुरा चाहिँ हामी पाउँछौँ। र त्यसपछि लियालाई चाहिँ अलिक कम प्रेम र राहेललाई चाहिँ बढी प्रेम गरेको कारणले गर्दा याकुबबाट चाहिँ आफू अलिकति अपहेलित भएको जस्तो लियाले महसुस गरिराखेकी थिइन्। उनलाई त्यो जीवनमा एउटा बोगाई भइराखेको थियो र परमप्रभुले लियाको दुःखलाई देख्नुहुन्छ। लियाको दुःख देखिसकेपछि हेला भएको कुरा देखिसकेपछि लियाको कोखलाई खोलिदिनुहुन्छ र उनले चाहिँ छोराहरू चाहिँ जन्माउन सुरु गर्छिन्। यो कुरा चाहिँ हामी पाउँछौँ। र यसरी चाहिँ लियाको दुःखलाई चाहिँ यहाँ परमेश्वरले देख्नु भएको कुरा हामी पाउँछौँ। कतिपटक हाम्रो जीवनमा अपहेलित भइराखेका हुन्छौँ, हाम्रो आर्थिक स्थितिको कारणले गर्दा हामी अरू मानिसबाट अपहलित भइराखेको हुन्छ, हेला सहिराखेको हुन्छ, कमजोर मान्छेले हामी देखिराखेको हुन्छ। या हाम्रो काम नभएको बेलामा या हाम्रो कमाइ थोरै भएको कारणले गर्दाखेरि चाहिँ मान्छेले हामीलाई हेला गरिराखेको हुन्छ, तुच्छ दृष्टिले हेरिराखेको हुन्छ, कमजोर दृष्टिले हेरिराखेको हुन्छन्, हामीसँग राम्रोसँग बोल्दा पनि बोल्दैनन् होइन। अनि हामी यस्तो अपहेलनाहरू सहिराखेको हुन्छौँ। आफ्ना इष्ट मित्रहरूले पनि हामीसँग राम्रो र गहिरो राम्रो सम्बन्ध नबनाउने तर भनौँ न एउटा साधारण अधिकारले हामीलाई चाहिँ सम्बन्ध गाँस्दै पनि हामी देख्छौँ। तर अलिकति धनीहरूसँग अलिकति आर्थिक रूपमा मजबुत भएका मानिसहरूसँग चाहिँ बलियो सम्बन्ध बनाएको हामी देख्न सक्छौँ। यो संसारमा यस्तै छ। तर परमेश्वरले हाम्रो हेलाहरूलाई देख्नुहुन्छ र हाम्रो फेरि उन्नति गराउनुहुन्छ, प्रगति गराउनुहुन्छ र हामीलाई परमेश्वरले पुच्छरले शिर तुलाउनुहुन्छ। त्यो समय चाहिँ आउँछ, हामीलाई केही समय गाह्रो होला, ढुङ्गाको सिरानीमा सुल्नु पर्ला, तर परमेश्वरले फेरि त्यो महिमाको स्वर्गको दर्शन देख्ने दिन पनि ल्याउनुहुन्छ। अर्थात् तपाईँको जीवनमा परमेश्वरले आर्थिक उन्नति ल्याउने या तपाईँको जीवनमा के कुरामा तपाईँ अपहेलित हुनुभएको छ त्यो कुरामा परमेश्वरले तपाईँलाई आदर र इज्जत दिने दिन पनि ल्याउनुहुन्छ। र यसरी चाहिँ तपाईँलाई परमेश्वरले चाहिँ उच्च पार्नुहुन्छ मानिसहरूको अगाडि। र कहिलेकाहीँ अब हामी त्यो पनि नहोला होइन, परमेश्वरले त्यो हाम्रो जिन्दा नगर्नु पनि हुन सक्छ होइन, उहाँको इच्छा यसमा कहिलेकाहीँ नहुनु पनि नसक्ला। तर एउटा गरिब लाजरस जसरी गरिबी अवस्थामा मर्यो तर उसको घर स्वर्गमा थियो, ऊ स्वर्गमा गयो र परमेश्वरको राज्यमा ऊ त्यहाँ प्रवेश गर्यो र अब्राहमको काखमा ऊ गयो र त्यो धनी मानिस चाहिँ ऊ मर्यो तर ऊ नरक भयो, नरकको यात्रामा ऊ सर्नु पर्यो। तर त्यो गरिब लाजरस त्यो रोगी भएर बसेको आफ्नो मालिकले थालेको कुराहरू खाएर म बाँचोला भनेर आशा गरेर बस्ने मान्छे चाहिँ स्वर्गमा गयो। हो त हामीले पृथ्वीमा धन धान्य नहुन सक्छ, हामी कतिपटक हामी कमजोरी होला, दुर्बलै होला, परमेश्वरले हाम्रो उच्च पार्नु पनि होला या नपार्नु होला केही छैन, समस्या छैन। तर स्वर्गमा चाहिँ निश्चित रूपमा हाम्रो लागि परमेश्वरले त्यो वैभव तयार पार्नुभएको छ, इज्जत तयार पार्नुभएको छ। त्यो बेला हाम्रो इज्जत धेरै छ। जसरी त्यो गरिब लाजरसको इज्जत त्यतिखेर धेरै ठुलो भयो तर त्यो धनी मान्छे त्यो नरकमा गयो र त्यसको इज्जत किनै रहेर नरकमा ऊ तडपेर बस्नु पर्यो। तर त्यो गरिब मान्छे परमेश्वरको महिमामा ऊ खुसी र आनन्दले बस्नु पायो। प्रेसोता आज पिताको इच्छा यही छ, तपाईँलाई परमेश्वरले चाहिँ तपाईँको निम्न अवस्थाबाट माथि उचाल्नुहुन्छ, उचाल्ने योजना इच्छा पनि छ, उचाल्नु भएको पनि छ, अझै उचाल्नु हुने पनि छ। र जीवनमा हामीलाई सङ्कष्ट मात्र भोग्नु परेछ भने पनि यसमा समस्या छैन, परमेश्वरले तपाईँको इनाम ठूलो पार्नुभएको छ, स्वर्गमा तपाईँको लागि ठूलो इनाम छ, यस पृथ्वीमा नहाल्नुहोस्। यसो त हाम्रो कार्यक्रमको समय सकिसकेको छ, म कार्यक्रमबाट बिदा हुन चाहन्छु। कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ र म विश्वास गर्छु पिताको इच्छालाई तपाईँले जान्नुभएको छ, बुझ्नुभएको छ र पिताको इच्छालाई तपाईँले आफ्नो जीवनमा पूरा गर्दै जानुहुन्छ भन्ने म यो आशा र विश्वास राख्दछु। अर्को हप्ता आइतबार राति 8 बजेदेखि 8:30 बजेसम्म फेरि पिताको इच्छा कार्यक्रममा म तपाईँको अगाडि आउँदै नै छु। त्यति जेलसम्म गुड न्युज एफएम रेडियो 105.1 MHz सुन्दै गर्नु सुन्दै बिताउन चाहन्छु। जय हिन्द।
1: म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम गुड फ्रेन्ड कोरिया।

जय मसीह अनि न्यानो अभिवादन नमस्कार। म पास्टर प्रकाश रावत यहाँहरू सबैलाई गुड फ्रेन्ड कोरियामा हार्दिक स्वागत गर्दछु। आफ्नो पाप लुकाएर दण्डको भार बोक्नु भन्दा क्रुसतिर हेरेर येशूको रगतद्वारा पाप क्षमा पाउनु नै अनन्त जीवनको बाटो हो। आजको सन्देश कोरियाको वासन चर्चका आदरणीय पास्टर किम सङ छिपद्वारा हुनेछ र म त्यसलाई नेपाली भाषामा उल्था गर्दै प्रस्तुत गर्नेछु। आजको वचन सुन्न अघि आउनुहोस् एउटा सुन्दर कोरियाली गीत सुन्नेछौं।

पाप गरेपछि मानिसले परमेश्वरबाट लुक्न सकिन्छ भन्ने सोच्छ, तर परमेश्वरको अगाडि केही पनि लुक्न सक्दैन। कैनले आफ्नो भाइको हत्या गरेर लुकाउन खोज्यो, तर उसले पश्चाताप नगर्दा पापको गरौँ भारले उसलाई थिच्यो र ऊ श्रापित भई भड्की हिँड्ने मानिस बन्यो। आज धेरै मानिसहरू आफ्ना साना ठुला पापहरू लुकाएर जिइरहेका छन्, जसले गर्दा तिनीहरूको आत्मा र जीवनको पापको गरौँ भारले थिचिएर अनन्तको नरकतर्फ गइरहेको छ। तर परमेश्वरले मानव जातिलाई यसरी नष्ट हुन नदिन आफ्नो पुत्र येशु ख्रीष्टलाई क्रुसमा प्रायश्चितको बलि बनाउनु भयो। यसले हामीलाई कडा चेतावनी दिन्छ कि आफ्ना पापहरूलाई ढिला नगरी येशुको अगाडि स्वीकार गरेर पखालेनौ भने हामी पनि कैन जस्तै पापको भारमा थिचिएर अनन्त कष्टमा पर्नेछौ। यसैले आजको हाम्रो प्रतिबद्धता यही छ, प्रभु येशु, म आफ्ना सम्पूर्ण साना ठुला पापहरू तपाईँको अगाडि स्वीकार गर्छु। मेरा पापका कारण तपाईँ क्रुसमा मर्नुभयो भन्ने कुरा म विश्वास गर्छु। मलाई पापको गरौँ भार र नरकको सजायबाट मुक्त गरी तपाईँको बहुमूल्य रगतले पखाली शुद्ध पार्नुहोस्। म केवल तपाईँको क्रुसको उद्धारमा भरोसा राख्नेछु। आमेन। यो कार्यक्रम द लभ चर्चद्वारा सञ्चालित गुड फ्रेन्ड कोरिया हो। यदि तपाईँहरूसँग कुनै सल्लाह, सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क फोन नम्बर 97 45 63 50 45, 97 45 63 50 45। साथै हरेक शनिबार 10 बजे शुरू हुने हाम्रो साप्ताहिक संगतिमा सम्पूर्ण मण्डली परिवार तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछ। परमेश्वरको अनुग्रह र शान्ति तपाईँहरू सबैमा प्रशस्त होस्। आजको लागि यति नै, अर्को हप्ता फेरि भेटौँला। जय मसीह, साथै नमस्कार।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। हितोपदेश 29:18 पदले भन्छ, जहाँ दर्शन छैन त्यहाँ मानिसहरू चाहिँ भाँडिन्छन्। भाँडिनु शब्दले बिग्रने र छ्याएका चित्रहरू चाहिँ सृजना गर्दछ, जस्तो फलभित्रबाट सर्छ। कुन चाहिँ विशेष दिनमा विवाहबाट उत्साह हराउँछ वा कुनै कामदारले एक समय आफूलाई रोमाञ्चित गर्ने कामप्रति चासो गुमाउँछ, टायरबाट चुपचाप चुहिएको हावा जस्तै हाम्रो भार बोक्न र हाम्रो गन्तव्यमा हामीलाई शक्ति दिनको लागि बनाइएको कुरो अब मुस्किलले हल्लन सक्छ। यदि तपाईँ अहिले त्यस्तै महसुस गर्दै हुनुहुन्छ भने यो प्रतिज्ञा पढ्नुहोस् र यसलाई तपाईँ भित्र जरा गाड्न दिनुहोस्। वचनले भन्दछ, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोड्छन्, तर परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू चिल झैं माथि माथि उड्नेछन्, तिनीहरू दगुर्नेछन् तापनि थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31 पद। महान प्रेरित पावलले आफ्ना प्रशंसकहरूलाई भने, हामी पनि त तपाईहरू जस्तै दुःख सुख भोग्ने मानिसहरू हौ। हामी सबै एउटै त्रुटिपूर्ण सामग्रीबाट बनेका छौं, त्यसैले हामीलाई परमेश्वरको शक्ति र दया चाहिन्छ, जुन चाहिँ हामीलाई हरेक दिन नयाँ गरी प्रदान गरिएको छ। त्यसैले जब तपाई निराश महसुस गर्दै हुनुहुन्छ तब के गर्ने भन्ने कुराहरूमा चाहिँ दुईवटा कुराहरू छन्। पहिलो, तपाईँ शारीरिक रूपमा थकित हुनुहुन्छ भने आराम गर्नुहोस्। दोस्रो, परमेश्वरको परिवारले कसरी काम गर्छ भन्ने बारेमा सोची अलग्गै बस्न छोड्नुहोस्। बाइबलले भन्छ, एकले अर्काको चाहिँ बोझ उठाओ, गलाती 6:2। तथ्य यो हो कि तपाईँले विगतमा अरूलाई दिनुभएको थियो, तर अब तिनीहरूबाट अनुग्रह र नम्रता प्राप्त गर्ने समय आएको छ। अगाडि बढ्नुहोस्, आफ्नो सम्बन्ध प्रयोग गर्नुहोस्, परमेश्वरको वचन पढ्न शुरू गर्नुहोस्, उत्साहजनक संगीत सुन्नुहोस् र आफ्नो ठाउँ प्रशंसाले भर्नुहोस्। जब तपाईँ यी काम गर्नुहुन्छ तपाईँको ध्यान परिवर्तन हुनेछ र तपाईँको विश्वास बढ्न थाल्नेछ। निराश महसुस गर्नुहुँदा परमप्रभुको बाटो हेर्नेहरूको बल फेरि नयाँ हुनेछ भन्ने वचनबाट उत्साह पाउनुहोस् भन्ने यो उत्साह तपाईँको लागि राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

जयमसी सबै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105 थोप्लो एक मेगा हर्ज को रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी रहेर बोलिरहेका छौं र कार्यक्रम आदम इब लिएर हामी आएका छौं। सन्ध्याजी र म प्राविधिक क्षेत्रबाट उहाँले सहायता गर्दै हुनुहुन्छ र वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। प्रत्येक बिहिबार हामी 12 देखि 1 बजीसम्म यो कार्यक्रममा आउने गर्छौं। स्वतः र वैवाहिक जीवन चाहिँ अत्यन्तै महत्वपूर्ण छ अनि सम्बन्ध जसरी परमेश्वरसँग हामीले राख्छौं त्यतिकै मानिससँगको सम्बन्ध पनि अति आवश्यक छ भन्ने कुरा चाहिँ हामी आज गर्नेछौं। र कार्यक्रमको शुरूआतमा निकै नै मिठो गीत सुनाउँछु, तिम्रो र मेरो प्रेम भन्दा गहिरो।

निकै अर्थपूर्ण भजन हामीले सुनेका छौँ एड्रियन देवान र साथीको आवाजमा. तिम्रो र मेरो प्रेम भन्दा गहिरो अर्को प्रेम रहेछ भनेर भनिएको छ. अगाव्य प्रेमको कुरा गरिएको छ गीतमा. र साँच्चै नै श्रोता मित्र, हामी कसैसँग प्रेम गर्छौँ अनि कसैलाई माया गर्छौँ भनेदेखि अगाव्य केही किसिमको चाहिँ गर्न सक्दैनौ. यो चाहिँ परमेश्वरले गर्नुहुने प्रेम भनेर बुझिन्छ. जस्तै अगाव्य प्रेम बाइबलमा वर्णन गरिएको सबैभन्दा उच्च प्रकारको प्रेम हो. यो स्वार्थरहित, निस्वार्थ, बलिदानी र बिना शर्त, अंग्रेजीमा भनिन्छ अनकन्डिसनल लभ भनेर भनिन्छ. यो यस्तो किसिमको प्रेम हो जो कि मानिसले चाहेर पनि गर्न सक्दैन. यो चाहिँ परमेश्वरबाट आउँछ. यसको उदाहरण म एउटा भन्न चाहन्छु. बाइबलमा उत्कृष्ट एउटा उदाहरण छ कि यूहन्ना 3:16 नै हो. यूहन्ना 3:16 परमेश्वरले गर्नुभएको अगापे प्रेमलाई हामी देख्छौं. किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो. यो पद चाहिँ हामी सबैलाई कण्ठ पनि छ अनि मन पनि पर्छ. सबैभन्दा धेरै जनाले जान्ने अथवा थाहा पाउने पद पनि यही होला. तर यसलाई गहिरिएर हेर्छौँ भनेदेखि यसमा अगापे प्रेम देख्छौँ हामीले. यो पदमा अगापे प्रेमले भरिएको छ. त्यसैले गर्दा श्रोता, वैवाहिक जीवनमा पनि प्रेम बिना चाहिँ वैवाहिक जीवन अगाडि बढ्न सक्दैन भनेर बाइबलले भन्दछ. साँच्चै नै पत्नीलाई प्रेम गर्ने, पतिलाई आदर गर्ने भन्ने कुराहरू हामीले जसरी एफएससीको पुस्तक 6 अध्यायमा पढ्छौं, त्यसमा पनि प्रेममा पनि आदर आउँछ. त्यहाँ पनि अगापे प्रेमको कुराहरू नभए पनि जुन मानिसले गर्न सक्ने प्रेम ती कुराहरू आउँदछ. तर परमेश्वरले गर्नुहुने उत्कृष्ट प्रेम चाहिँ अगापे हो. हामी पहिलो कोरिन्थी 13:4-7 हेर्यौँ भने प्रेम धैर्यवान छ, दयालु छ, ईर्ष्या गर्दैन, घमण्ड गर्दैन र आफ्नो स्वार्थ खोज्दैन, सबै कुरा सहन्छ भनेर भनिएको छ. र परमेश्वरको वचनले हामीलाई प्रेम कस्तो हो त भनेर सिकाएको छ र कस्तो किसिमको प्रेम मानिसले गर्न सक्छ र गर्नुपर्छ भन्ने कुरा पनि परमेश्वरले सिकाउनु भएको छ. त्यस्तै पहिलो योहन्ना 4:8 भन्दछ, परमेश्वर प्रेम हो, प्रेम नगर्ने मानिसलाई मानिसले परमेश्वरलाई चिन्दैन किनभने प्रेम परमेश्वर हो भनेर भनेको छ. र प्रेमको अर्को अर्थ नै परमेश्वर. परमेश्वरको नाम नै प्रेम होइन, किनभने उहाँमा प्रेमै प्रेम बगेको छ. अनि यहाँ हामीले सरल भाषामा हेर्ने भने अगापे प्रेम भनेको कसैले योग्य भएकोले होइन, कोही व्यक्ति योग्य भएको हुनाले अगापे प्रेम गर्न सक्ने खालको प्रेम होइन, तर प्रेम गर्ने निर्णय गरेर देखाइने प्रेम हो. एउटा दयाले, परमेश्वरले दयाले, मायाले, अनुग्रह साथ दिनुहुने प्रेम चाहिँ अगापे प्रेम हो. यसले क्षमा गर्छ, सेवा गर्छ र बदलामा केही अपेक्षा गर्दैन. यही प्रेम ख्रिस्टले मानिसहरूका लागि आफ्नो जीवन दिएर देखाउनु भयो. र अघि पनि हामीले योहन्ना 3:16 पढ्यौं. र यो अगापे कति कुराहरूमा हामीलाई थाहा हुन सक्छ, ओझेलमा परेको शब्द हुन सक्छ हाम्रो लागि. तर अगापे प्रेम चाहिँ हामीले बुझिराख्नुपर्छ श्रोता. जुन परमेश्वरले गर्नुभयो त्यो प्रेम चाहिँ महान थियो, जुन प्रेमले गर्दा नै तपाईँ र म आज यो स्थानमा रहेका छौ. र यसका विशेषताहरू धेरै नै छन्. अघि पनि मैले भने निस्वार्थ प्रेम. निस्वार्थ भनेको के हो भन्दा आफ्नो फाइदा भन्दा अरूको भलाइ खोज्ने. येशु ख्रिस्टले हामीलाई अगापे प्रेम गर्नुभयो भनेर हामी भन्न सक्छौ. मानिसले चाहिँ अगापे प्रेम गर्न सक्दैन किनभने बिना स्वार्थको प्रेम गर्नै सक्दैन मानिसले. र आज प्रभु येशु मात्रै यस्तो सिद्ध हुनुहुन्थ्यो जसले बिना फाइदा आफ्नो सबै कुरा सकेर पनि प्रेम गर्नुभयो अनि आफ्नो फाइदा भन्दा अरूको भलाइ नै उहाँले खोज्नुभयो. त्यसलाई चाहिँ निस्वार्थ प्रेम भनेर भनिन्छ. हामीले जति नै भने पनि मैले चाहिँ निस्वार्थ प्रेम गरेको छु भने पनि कहाँ कहाँ हामी चुकिरहेका हुन्छौँ, किनभने हामी मानिस हौ. हामीलाई उपदेशको पुस्तकले पनि भन्दछ मानिसहरू धर्मी छैनन्, तिनीहरूले रोज पाप गर्छन् भनेर भनेको छ. हामी त्यस्तै छौँ श्रोता. त्यसले गर्दाखेरि हामी निस्वार्थ प्रेम गर्न नसक्ने मानिस छौँ. कता न कता फाइदाहरू खोज्ने मानिसहरू हौ हामी. तर येशु ख्रिस्टले चाहिँ गर्नुहुने अगापे प्रेममा न फाइदा थियो न के थियो, उहाँले खालि भलाइ मात्र देख्नुभयो. र अर्को अर्थ के हुन्छ, अर्को विशेषता अगापे प्रेमको भने बिना शर्तको प्रेम. म यति पैसा दिन्छु, मलाई प्रेम गर, म यसो गर्छु, मलाई उसले प्रेम गरोस्, एउटा भौतिकी कुराले चाहिँ म प्रेम जित्न खोज्छु भन्ने बिना शर्तको प्रेम हुँदैन. बिना शर्तको प्रेम भनेको अर्को व्यक्तिको व्यवहार वा योग्यतामा निर्भर नहुने र अर्को व्यक्तिले हामीलाई जेसुकै गरोस्, जस्तो सुकै व्यवहार गरे पनि आफूले गरिरहने प्रेमलाई चाहिँ बिना शर्तको प्रेम भनेर भनिन्छ, जसबाट केही कुराको अपेक्षा मानिसले राखेको हुँदैन. मैले एकजना व्यक्तिसँग प्रेम गरेँ भनेदेखि उसले मलाई केही सहयोग गर्छ कि भन्ने अपेक्षा राखिँदैन. त्यो चाहिँ बिना शर्तको प्रेम हो. यो चाहिँ यो पनि मानिसले हतपत गर्न सक्दैन.
यो चाहिँ प्रभु येशूबाट नै आएको हो र येशू ख्रिस्टको क्यारेक्टरमा पनि हामी क्यारेक्टरमा नै यो देख्छौँ, अरू चाहिँ हामीलाई त्यति थाहा छैन होइन। अनि परमेश्वरको क्यारेक्टर चाहिँ कस्तो छ भन्दाखेरि सधैँ हामीलाई अगापे प्रेम गर्ने र उहाँले हामीलाई सधैँ नै वास्ता गर्ने प्रेम गर्ने भन्ने कुराहरू छ। अर्को बलिदानी प्रेम भनेर पनि अगापे प्रेमलाई चिनिन्छ। जुन बलिदानी प्रेम अवश्य यो चाहिँ आवश्यक परे आफ्नो सुविधा र अधिकार त्याग्न तयार हुने, आफूलाई घाटा लागेर पनि अरूलाई फाइदा होस् भनेर आफ्नो जीवन दिन सक्ने, जस्तै प्रभु येशू त महान उदाहरण हुनुहुन्छ। उहाँले बलिदानी प्रेम गर्नुभयो र आफ्नो सबै सिद्धिएको उहाँले थाहा पाउनु भएन, तर मानिसहरूलाई प्रेम गरि नै गर्नुभयो र व्यवहारमा योग्यतामा निर्भर भएन। यो कुराहरू चाहिँ बलिदानी प्रेम उहाँले गर्नुभयो र आफ्ना सुविधाहरू त्यागेर आफूलाई गाह्रो होस् तर अरूलाई सजिलो होस्। आज संसारमा त्यस्ता व्यक्तिहरू पनि छन्, मलाई बेफाइदा भए पनि उसलाई फाइदा होस् भन्ने व्यक्तिहरू पनि हामी पाउँछौ, तर पनि परमेश्वर जस्तो येशू ख्रीष्ट जस्तो व्यक्ति चाहिँ हामी पाउँदैनौँ जसले चाहिँ बलिदानी प्रेम गर्नुभयो। हामीले बलिदानी प्रेम गर्न सक्दैनौँ। बलिदान भनेको चाहिँ सबै कुराहरू बलिदान दिन सक्ने, उहाँले त आफ्नो शरीर अनि आफ्नो प्राण आत्मा नै दिनुभयो हाम्रो निम्ति भनेदेखि यस्तो प्रेम चाहिँ प्रभु येशूले मात्रै गर्न सक्नुहुन्छ। र क्षमाशील प्रेम, चोट पुगे पनि क्षमा गर्न इच्छुक हुने र क्षमाशील प्रेम पनि हामीमा हुनुपर्छ। क्षमा चाहिँ महत्वपूर्ण कुरा हो, क्षमाको विषयमा पनि म केही भन्नेछु अहिले। र त्यसैले गर्दाखेरि चोट पुगे पनि क्षमा गर्न इच्छा हुने, जस्तै कसैले तपाईँ र मलाई चाहिँ चोट पुर्याउने कामहरू गरे पनि, हाम्रो हानि नोक्सानी पुर्याउने काम गरे पनि उसलाई क्षमा दिइरहने मन हुनु चाहिँ क्षमाशील प्रेम हो। यो पनि अगापेभित्र नै पर्दछ। र स्थायी प्रेम, अस्थायी होइन, स्थायी प्रेम, परिस्थिति परिवर्तन भए पनि प्रेममा अडिग रहने। हामीलाई कस्तो हुन्छ भनेदेखि जाडो महिनामा एक किसिमको प्रेम, गर्मी महिनामा एक किसिमको प्रेम, हामीले मौसमहरू हेरेर, हामीले समयहरू हेरेर हाम्रो मनहरू बदलिरहेको हुन्छ, तर त्यस्तो किसिमको होइन। स्थायी प्रेम भनेको परिस्थिति परिवर्तन भए पनि प्रेममा चाहिँ अडिग रहने भन्ने नै जनाउँछ। मैले अगापे प्रेमको बारेमा नि केही भन्न मन लाग्यो, अलिकति भने श्रोतामित्र, यतिखेर हामी एउटा निकै नै मिठो गीत सुन्छौँ, गीतपछि म आउने नै छु।

साथी श्रोतामित्र, एलबी बरालीज्यूको आवाजमा निकै अर्थपूर्ण भजन हामीले सुन्यौं। अनन्तलाई हाम्रो प्रेम अब हो सदा। संसारमा आज टुटी जाने प्रेम, हराई जाने प्रेममा मानिसहरू फँसिरहेका हुन्छन्, तर अनन्तको प्रेम परमेश्वरले गर्नुहुन्छ। एलबीजीले पनि भन्नुहुन्छ अनन्तको प्रेम अब हो। साँच्ची नै उहाँले जसरी परमेश्वरलाई प्रेम गर्नुहुन्छ गीतमा त्यही पोख्नु भयो, मलाई त्यही लाग्छ होइन। त्यसैले तपाईँ र मैले पनि जब यो गीतहरू सुन्छौं, हामी शब्दहरू मनन गर्दाखेरि चाहिँ परमेश्वरसँग भएको प्रेम मा एट्याचमेन्ट, जसरी हामी एउटा संलग्न भएर जोडिएर रहन्छौं, त्यो सम्झना हामीलाई आउँछ र सधैँ येशु ख्रीष्टसँग रहिरहेको आभास हामीलाई हुँदछ। र जब प्रेम गर्छौं, प्रेममा क्षमा पनि हुन्छ, दया पनि हुन्छ भनेर हामीलाई बाइबलले सिकाउँछ। मत्ती 6:14-15 पनि छ, यदि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ भनिएको छ। र क्षमा चाहिँ महत्वपूर्ण कुरा हो, क्षमा दिन सक्नु गाह्रो पनि हो। र क्षमा लिने दिने कुरा चाहिँ सजिलो लाग्दैन पक्कै पनि हामीलाई। कति मानिसले चित्त दुखाएको हुन्छ अनि ती व्यक्तिहरूसँग फर्केर फेरि पनि जानै मन लाग्दैन, अनि उनीहरूले गरेको व्यवहार देख्दाखेरि जहिले पनि दिक्क वाक्क लाग्छ। तर पनि परमेश्वरको वचनले चाहिँ हामीलाई भन्दछ क्षमा गर होइन, अपराध क्षमा गर्यो भने, ती मानिसहरूको अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ भनेर भन्नुहुन्छ। गाह्रो भएर पनि गर्नुपर्नेछ, तर हामीलाई गर्न सकिरहेका हुँदैन कति अवस्थामा होइन। त्यो शक्ति बल परमेश्वरले तपाईँ र मलाई दिनुभएको होस् कि सबैसँग मेलमिलापमा रहन सकौं। कहिलेकाहीँ जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आउँछन्, पारिवारिक तनावहरू अनि व्यक्तिगत तनावहरू, मानसिक शारीरिक तनावहरू आउँछन्, जसले गर्दाखेरि हामीलाई परमेश्वरको वचन पढ्न मन लाग्दैन, परमेश्वरको आज्ञाकारी भएर हिँड्न मन लाग्दैन, परमेश्वरप्रति नै शंका लाग्न थाल्छ। यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हामीले उहाँमा बलियो भरोसा नगर्दाखेरि यस्तो किसिमको अवस्थाहरू आउन सक्छ। त्यतिखेर चाहिँ हामीले के सोच्नु पर्दछ भनेदेखि, बाइबलमा जति पनि बहादुर व्यक्तिहरू जो विश्वासमा जीवन बिताएका व्यक्तिहरूलाई हामीले सम्झन सक्छौं, उहाँहरूलाई जति पीड़ा भए पनि, जति तनावमा भए पनि उहाँहरूले चाहिँ परमेश्वरको प्रेमलाई अडिग राख्नुभयो र परमेश्वरले भन्नुभएको काम गरि नै रहनुभयो। र आज तपाईँ र मलाई पनि परमेश्वरले यो गर त्यो गर भन्नुभएको छ, तर हामीले गरिरहेका छैनौं कति अवस्थामा। र एफिसी 4:32 पनि भन्दछ, एक अर्काप्रति दयालु र करूणामय हो, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर भनिएको छ। र यो क्षमा सुन्दाखेरि सजिलो छ, पढ़िरहेको वचन हो, धेरै जस्तो मानिसहरूले नयाँ नियम पढ्दाखेरि यी कुराहरू पनि हामीले पढ़िरहेका हुन्छौं, तर व्यवहारमा लागू गर्न हामीलाई गाह्रो भइरहेको हुन्छ। त्यसैले कलसी 3:13 भन्छ, यदि कसैको विरूद्धमा गुनासो छ भने एक अर्कालाई सहनु र क्षमा गर्नु, र प्रभुले तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै तिमीहरूले पनि क्षमा गर भनेर भन्नुभएको छ। यो चाहिँ के हुन्छ भन्दाखेरि, प्रेम जब मानिसमा रहन्छ अनि परमेश्वरले जसरी अगापै प्रेम गर्नुभयो, अनि तपाईँ र म पनि परस्परमा प्रेममा छौं होइन, र यो प्रेममा चाहिँ क्षमा पनि हुनु पर्यो, आदर पनि हुनु पर्यो, दया पनि हुनु पर्यो, अनि आफू पनि पापको स्वीकार गर्नु पर्यो। हामीले कहिलेकाहीँ अरूको जज, अरूको न्याय हामीले गरिरहेका हुन्छौं, तर हामी चाहिँ कुन स्थानमा छौं अनि मैले कहाँनिर खुट्टो टेकेको छु अनि मेरो म कहाँ रहनुपर्ने हो भन्ने कुरा नै बिर्सिरहेका हुन्छौं हामीले आफै, र अरूको चाहिँ न्याय गर्दाखेरि आफ्नो पनि गर्नुपर्ने हुन्छ हामीले। र यदि हामी आफ्ना पापहरू स्वीकार गर्छौं भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ भनेर 1 John 1:9 भनिएको छ। र यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ। स्वतः तपाईँ र मैले त दिनभरिमा कति धेरै पाप गर्छौं, जब बेलुका प्रार्थनामा बस्छौं अनि त्यो सबै पापहरू सम्झिने हो भने आज अनगिन्ती नै हुन्छन्। त्यसैले गर्दाखेरि हामी धर्मी मानिसहरू होइनौ। यहाँ के भनेको छ भन्दाखेरि, यदि आफ्ना पापहरू स्वीकार गर्यो भने, कति मानिसहरूले जति क्षमा माग्दाखेरि अथवा स्वीकार पाप स्वीकार गर्नलाई मानिरहेका हुँदैनन्, पश्चाताप गर्न, किनभने मैले के गरेको छु, मैले के गल्ती गरेको छु, म वचनअनुसार हिँडेको छु, मैले असलै काम गरेको छु भन्ने मात्रै हाम्रो सोच आउँछ। कसैले पनि हामीलाई नराम्रो भनेको हाम्रो क्यारेक्टरमाथि औंला उठाएको कसैलाई पनि मन पर्दैन। तर वचनले चाहिँ हामीलाई के भन्छ भन्दाखेरि, हामी आफैले हाम्रो क्यारेक्टरमाथि औंला उठाउन सक्नुपर्छ अनि पापहरू स्वीकार गर्न सक्नुपर्छ अनि प्रभुसँग क्षमा माग्न सक्नुहुन्छ। त्यसैले गर्दा उहाँ यो समयमा चाहिँ विश्वासयोग्य र धर्मी बन्नुहुन्छ हाम्रो लागि, र उहाँले हाम्रो पापहरू क्षमा गर्नुहुन्छ। जब पाप क्षमा हुन्छ अनि हामी स्वतन्त्र हुन्छौं, हाम्रा प्रार्थनाहरू पूरा हुन्छन्। पाप क्षमा भएको छैन भने हाम्रा प्रार्थनाहरू पनि सुनाइ हुँदैनन् र हामी आत्मिक तवरले कमजोर भइरहेका हुन्छौं।
केही पनि चाँजो पाँचो मिलिरहेको हुँदैन, यो चाहिँ हामी आत्मिक रूपमा कमजोर भएको हामीले बुझ्छौं। र मर्कुसको पुस्तक 11:25 पनि भन्दछ, जब तिमीहरू प्रार्थना गर्न उभिन्छौ कसैप्रति केही रिस छ भने क्षमा गर, ताकि स्वर्गीय पिताले पनि तिमीहरूका अपराध क्षमा गर्नुभयो भनेर भनेको छ। र त्यसैले गर्दा श्रोता मित्र, यो प्रेममा चाहिँ क्षमा पनि आयो, अनि बलिदानी प्रेमका कुराहरू हामीले गर्यौं, होइन अगापे प्रेमका कुराहरू गर्यौं, जुन चाहिँ यसो ख्रिस्टले गर्नुभयो। आज मानिसले त गर्न सक्दैन, हामी त पापी छौं, तर पनि पश्चाताप गरेर हामी एकअर्काप्रति प्रेमिलो भएर कहिले काहीँ गल्ती भयो भने परमेश्वरलाई माफ माग्दै फेरि पनि आफ्नो दाजुभाइ दिदीबहिनीसँग प्रेममा अगाडि बढ्न हामी सक्छौं पक्कै पनि, किनभने हामीलाई समय परिस्थिति संसारले चाहिँ कति अवस्थामा धोका दिएको कारणले गर्दा कति अवस्थामा हामी आज्ञाकारी बन्न पनि सकिरहेका हुँदैनौं। त्यो समयमा पनि हामीले संयमी भएर परमेश्वरलाई क्षमा मागिरहनुपर्छ। र म परमेश्वरको जन हो, मैले चाहिँ कुन परिधिसम्म जान मिल्छ भन्ने कुरा चाहिँ आफ्नो बााउन्ड्रीलाई बिर्सन हुँदैन। त्यो सीमा क्रस गर्ने बित्तिकै असुरक्षा हुन सक्छ मानिसलाई। जस्तै हामीले ठूलो फेन्स बनाएर चाहिँ हामीले युरोपतिर चाहिँ मैले त्यो भेडाहरू चढाएको, गाईबस्तुहरू चढाएको, वरिपरि चाहिँ फेन्स राखिएको, बारहरू राखिएको, जुन कि त्यहाँबाट बाहिर जाने बित्तिकै केही खतरा छ अथवा केही अर्काको बाली नाली खान्छ अथवा केही नोक्सान हुन्छ भनेर नै त्यो बार लगाइएको हो। र त्यो बारदेखि बाहिर जाने बित्तिकै उनीहरू असुरक्षा हुन सक्छ, त्यहाँ बाघ भालुले खान सक्छ, होइन जंगली जनावरहरूले एट्याक गर्न सक्छ। त्यस्तै तपाईँ र मैले पनि आफ्नो सीमाभन्दा बाहिर जाँदाखेरि चाहिँ, परमेश्वरभन्दा टाढा जाँदाखेरि चाहिँ हामीले असुरक्षाको मोल पनि चुकाउनु पर्ने हुन्छ। र हामीले प्रार्थना यसरी गरौं, कसैसँग रिस छ भने पनि क्षमा गर्दैन, होइन स्वर्गीय पिताले पनि तिमीहरूका निम्ति तिमीहरूका अपराध क्षमा गर्नुहुन्छ भने चाहिँ, र हामीले आज आज्ञाकारी पनि बनेर अनि क्षमा पनि गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रममा आदमी सुन्दै हुन्छ। कार्यक्रममा आदमी वैवाहिक सम्बन्धका कुरा गर्ने कार्यक्रम हो। अब यतिखेर गीतको पाला भएको छ, एउटा गीत सुनाउँछौ, त्यसपछि हामी फेरि पनि आउनेछौं।

केही नाटकपूर्ण वचन हामीले सुनेका छौँ। मानिस के हो र तपाईँले वास्ता गर्नुभयो भनेर भनिएको छ। एउटा पश्चातापको भजन हामीले सुनेका छौँ। गुड न्युज एफएमको प्रसारण कार्यक्रम आदम इप सुन्दै हुन्छ। कार्यक्रम आदम इप चाहिँ दाम्पत्य जीवनका बारेमा कुराकानी गर्ने कार्यक्रम हो। यसमा चाहिँ हाम्रो उद्देश्य भनेको चाहिँ वैवाहिक सम्बन्ध बलियो होस् होइन, एक अर्काप्रतिको जुन प्रेम चाहिँ रहिरहोस् र कसैको पनि जोडी चाहिँ नटुटोस् अनि परिवार राम्रो होस्, पारिवारिक अवस्था एकदमै जहिले पनि आश्रित होस् भन्ने नै हाम्रो पनि चाहना हो। र यसको निम्ति चाहिँ हामीले धेरै कुराहरूको बलिदान गर्नुपर्ने, प्रेम गर्नुपर्ने, क्षमा गर्नुपर्ने कुराहरू आउँदछ। क्षमाको विषयमा एउटा कुराकानी गर्न मन लाग्दाखेरि चाहिँ मलाई फिलेमोनको पुस्तकबाट केही कुराहरू गर्न मन लागेको छ। यो फिलेमोन भन्ने पत्र चाहिँ दाजु पावलले लेख्नुभएको अन्तिम पत्र हो। जसरी मण्डलीहरूलाई धेरै पत्रहरू उहाँले पठाउनुभयो र यहाँ कलसियामा रहेको फिलेमोनलाई व्यक्तिगत रूपमा पत्र पठाउनु भएको छ उहाँले। र यो फिलेमोन छोटो पत्र भए पनि यो धेरै महत्वपूर्ण छ, यो धेरै महत्वपूर्ण छ अनि यसबाट धेरै क्षमाका कुराहरू हामी सिक्न सक्छौ। कैदी भएकै समयमा पावलले यो पत्र इस्वी सम्वत 60-61 रोमबाट लेखी पठाए भनेर भनिएको छ। रोमको झ्यालखानामा उहाँ भएको थियो पावल, त्यहाँबाट नै पत्रहरू पठाउनु भयो। धेरै पत्रहरू चाहिँ उहाँले त्यहाँबाट पठाउनु भयो र यो पत्र पनि त्यहीँ लेख्नुभएको। यो पत्र कलसीहरूलाई लेखेको पत्र सँगसँगै पठाइएको थियो। कलसीहरूलाई लेखेको अर्को पत्र पनि थियो अनि यो पत्र पनि थियो। यो पत्र चाहिँ पर्सनल्ली फिलेमोनलाई पठाउनु भएको थियो होइन, त्यो पत्रको कुराहरू हामीले थाहा पाउँछौ। र फिलेमोन चाहिँ कलसे भन्ने सहरका एकजना बासिन्दा थिए। कलसे भन्ने शहरका एकजना बासिन्दा थिए फिलेमोन, जसको घरमा घरेलु संगति अथवा घरको मण्डली भेला पनि हुन्थे। हामीले पद दुईमा हेर्यौं भनेदेखि त्यो कुराहरू पाउँछौ। ओनेसिमस नाउँ भएको तिनको एउटा कमारो थियो र त्यहाँ भनिएको छ कुनै चिज लिएर चोरेर अथवा ढाँडेर त्यहाँदेखि भागेको थियो। त्यसपछि ओनेसिमस रोममा पुग्यो जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिस्टमा विश्वास गर्यो। परमेश्वरको योजना पनि अचम्मको छ होइन। पहिले अयोग्य व्यक्तिलाई परमेश्वरले योग्य बनाउनको निम्ति धेरै कुराहरूको प्रयास प्र्याक्टिस गराउनुहुन्छ, धेरै कुराको हामीलाई चाहिँ चाँजोबाजो मिलाउनुहुन्छ। जस्तै फिलेमोनको चाहिँ भनौँ न कमारो नोकर भनेर भनौँ न चाहिँ ओनेसिमस थियो र अलिकति उसको क्यारेक्टर ठिक थिएन भनेर नै भनिन्छ, पक्कै पनि हो। त्यहाँ अब यताउति ढाँट्ने छल्ने कामहरूबाट भइरहन्थ्यो र त्यसपछि चाहिँ ऊ चाहिँ केही धन सम्पत्ति लिएर भनौँ न केही लिएर चाहिँ भागेर गयो। कहाँ गयो भन्दाखेरि चाहिँ पावलकोमा गयो, रोममा। अन्त पनि त ऊ जान सक्थ्यो, किन त्यहाँ गयो भन्दाखेरि चाहिँ परमेश्वरमा जीवन पाउन थियो उसले होइन। र त्यहाँ भनेको छ रोममा पुगे ओनेसिमस र रोममा पुगे जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिस्टमा विश्वास गर्यो अनि दाजु पावलसँग भेट हुनु नै उसले चाहिँ परमेश्वरलाई विश्वास गर्नु थियो होइन, र उसको जीवन परिवर्तन भएको थियो। र यहाँ अब हामीले अचम्मका कुराहरू के देख्छौं भन्दाखेरि ओनेसिमसलाई आफ्नो मालिक फिलेमोन कहाँ पठाइदिनुपर्छ भन्ने कुरा पावललाई महसुस भयो र पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो र यो समयमा चाहिँ एकदमै दासत्वको चलनहरू बढ़ी थियो र यसमा पनि एउटा नियम हुन्थ्यो, कठोर नियम हुन्थ्यो, जुन नियमलाई उल्लंघन गर्ने व्यक्तिहरूले चाहिँ धेरै दण्ड सजाय पनि भोग्नु पर्थ्यो। त्यसैले गर्दा ओनेसिमसलाई फेरि पनि फर्काइदिने काम गर्दै हुन्छ फिलेमोनले, किनभने फिलेमोनको साथमा फर्काइदिने कुरा गर्दैछन् दाजु पावलले। पावलले के भन्छन् भने अब तिमी विश्वासी पनि भयौ, तिमीले परमेश्वरलाई विश्वास पनि गर्यौ, अब फर्केर तिमी आफ्नो मालिकको आज्ञाकारी भएर रहनुपर्छ भन्ने कुराहरू धेरै गर्नुभयो पक्कै पनि पावलले। र पावलले चाहिँ त्यो महसुस गर्नुभयो, अब मसँगै राखेर त हुँदैन, अब उसलाई चाहिँ पठाइदिनुपर्छ फिलेमोन कहाँ नै, आफ्नै मालिक कहाँ भनेर चाहिँ उहाँले गर्नुभयो, यो विचार गर्नुभयो। तर ओनेसिमस डराइरहेको थियो, ओनेसिमसलाई थाहा थियो मैले धेरै कुराहरू लिएर आएको छु, अब म त्यहाँ पुग्दाखेरि त मलाई नराम्रो किसिमको ट्याग लाग्ला होइन, नराम्रो किसिमको भनाइहरू मैले सहनुपर्छ, त्यसको निम्ति त्यो दण्डहरू पनि मैले सहनु पर्ला भनेर एकदम डराएको थियो। तर जब ओनेसिमसले चाहिँ जुन पत्र लगेर फिलेमोनलाई दिन्छन् यहाँ चाहिँ एकदमै यो माहौलै परिवर्तन भएको छ। पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो। त्यति बेला रोमी

कानून अनुसार कमाराहरू आफ्नो मालिकको सम्पत्ति जस्तै गनिन्थे। तर ओनेसिमसलाई फर्काउनमा एउटा ठूलो समस्या थियो, किनभने भागेका कमाराहरूलाई कानून अनुसार कड़ा दण्ड दिनुपर्ने चलन थियो। हेर्नुहोस् त, एकदम अप्ठ्यारो चलनहरू रहेछ त्यहाँ। भागेको ओनेसिमसलाई चाहिँ फर्काएर ल्याउनु पनि त्यहाँ एक धेरै किसिमको रिस्कहरू रहेछ नि त, होइन? अनि यस्ता सबै कुराहरूलाई बिर्सिएर पावरले चाहिँ उहाँको जीवनका फर्काइदिने कुराहरू गरेको छ, र कोही त्यस्ता कमाराहरू मारिने पनि गर्थे। त्यसैले गर्दा त्यतिखेरको कमारा अनि त्यतिखेर बस्ने एउटा चलन, दासत्वको चलनमा चाहिँ एकदम कड़ा नियम थियो। त्यसकारण पावलले ओनेसिमस प्रति दया र क्षमा होस् भनेर अनुरोध गर्नलाई फिलेमनलाई यो पत्र लेखे। विशेष गरी क्षमाको विषयमा हामी कुरा गर्दैथ्यौं। यो दाजु पावलले लेख्नु भएको पत्रको मेन उद्देश्य नै क्षमाको बारेमा हो, र उहाँले यति धेरै क्षमाको लागि प्रयास गरिदिनु भएको छ कि ओनेसिमसलाई फिलेमनले चाहिँ क्षमा गरोस्, उसको केही हानि नोक्सानी गरेर आए पनि अब चाहिँ आफ्नै छोरा जस्तो उसले गरोस् भनेर चाहिँ यो इच्छाले गर्दाखेरि पठाउनु भएको छ त्यहाँ। अनि ओनेसिमसलाई फेरि पनि रिटर्न पठाउनु भएको हामीले देख्छौं, र यसरी धेरै अचम्मका कुराहरू परमेश्वरले त्यहाँ गर्नुभएको छ। एकातिर ओनेसिमसले अवश्य पश्चाताप गरेर चोरीको चीज फिर्ता गर्नु पर्यो, अर्कोतिर फिलिमनले ओनेसिमसलाई हृदयले क्षमा गर्नु आवश्यक थियो। यहाँ दुईजनाको चरित्रमा चाहिँ अलिकति धेरै कठिन छ। अब फिलिमोनले पनि ओनेसिमसलाई हृदयबाट क्षमा गर्नु थियो, दाजु पावलले त भनिसक्नु भएको छ, होइन? र फेरि ओनेसिमसले पनि पश्चाताप गरेर पहिले लिएको मालहरू पनि सबै फर्काइदिनु पर्ने थियो। सजिलो त थिएन पक्कै पनि, कुन मुखले हेराएर गर्ने, कुन व्यवहारले हामी एकअर्काप्रति कुन आधारमा चाहिँ रहने, होइन? अनि एकदमै डराइरहेको थियो, उसलाई संकोच पनि लागिरहेको थियो। र किनभने तिनीहरू क्रिस्चियन दाजुभाइ भएका थिए, रोमी चलन र कानून अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रिस्टमा समान थिए। हो, पक्कै पनि हो, उनीहरूको दर्जा एउटा मालिक र नोकरको भए पनि ख्रिस्टमा चाहिँ दाजुभाइ उनीहरू थिए, किनभने ओनेसिमसले पनि त दाजु पावल कहाँ गएर त प्रभुलाई विश्वास गरे नि त, है? र दासत्व अवश्य एउटा दुष्ट र खराब चलन थियो। दासत्वमा रहनु भनेको सजिलो होइन। अहिले हामी कति फ्रीडममा छौं, हामीमा गणतन्त्र आयो भनेर भन्यो भने प्रजातन्त्रको कुराहरू हामी गर्छौं देशमा। अनि प्रजातन्त्र भन्दा अगाडि एकतन्त्रीय शासन हुँदाखेरि हामीले केही गर्न पाउँदैनथ्यौं, बोल्न पनि पाउँदैनथ्यौं। तर जब गणतन्त्र आयो, हामी स्वतन्त्र रूपमा आफ्ना हक अधिकारका कुराहरू, नैसर्गिक अधिकारका कुराहरू हामी गर्छौं, होइन? यो चाहिँ सबै के हो भन्दाखेरि एउटा हामीलाई फ्रिडम, स्वतन्त्रता आइसकेपछि यो काम गर्न सक्छौ। र ख्रिस्टले पनि तपाईँ र मलाई पापबाट स्वतन्त्र गरिसक्नु भएपछि हामीलाई त्यस्तो किसिमको डर हुँदैन, प्रभु हाम्रो साथमा हुनुहुन्छ। र दासत्वमा रहिरहनु चाहिँ राम्रो कुरो होइन। हामी अहिले कसैको कन्ट्रोलमा रहिरहनु भन्दाखेरि एउटा स्वतन्त्र भएर परमेश्वरको सेवा गरेको राम्रो हो। र दासत्व अवश्य पनि एउटा दुष्ट र खराब चलन थियो। यस्तो दुष्ट चलनमाथि कसरी विजयी गर्नुपर्ने हो भन्ने पावलको एउटा तरिका यस पत्रमा हामी देख्छौं। अर्थात मालिक र दास दुवैले एकअर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नु भन्ने कुराहरू दाजु पावलले सिकाउनु भयो। र पावलले चाहिँ आफ्नो भन्दा अरूको वास्ता गर्ने भएको हुनाले त्यो व्यक्ति किन चाहिँ ऊ कहाँ आयो त, भागेर आए त, अनि के गरेको थियो, सबै कुराहरू उसलाई सुनाएर उसलाई विश्वासमा आफ्नो छोरो बनाएर चाहिँ पठाउनु भएको थियो। पावलको कति ठूलो यहाँ रोल हामीले देख्छौं, होइन? उसको कति ठूलो काम देख्छौं हामीले। पावलले ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए, र पावलले अरू कमाराहरूलाई भाग्नका निम्ति सल्लाह र साहस दिन पनि सक्थे। तिनी रोमी कानून भंग गरेर तिनको विरूद्धमा खुल्लम खुल्ला कराउन पनि सक्ने थिए, तर तिनको तरिका त्यस्तो थिएन। तिनको तरिका चाहिँ प्रेमको कानून मान्नु नै थियो। सबैभन्दा ठूलो कानून मानिसको होइन तर परमेश्वरको हो भनेर ठान्नुहुन्थ्यो। अर्थात ख्रिष्टका आज्ञाहरू, विशेष गरी प्रेमको आज्ञा, संसारमा भएका सबै कानूनहरूभन्दा प्रेम बलियो, र ख्रिष्टको प्रेममा मालिक र कमारो एक समान बन्दछ भनेर गलाती तिनको 28 अनुसार पनि उहाँले यो विचार गर्नुभएको थियो। किनभनेदेखि उहाँले किन चाहिँ यो कुराहरू गर्दै गर्नुहुन्छ भन्दाखेरि गलाती तिनको 28 चाहिँ न कमारा न फुका, सबै ख्रिस्टमा स्वतन्त्र छन्, अनि हामी सबैजना दाजुभाइ हौ, हामी सबैजना एउटै अंग हौ, एउटै शरीरका विभिन्न अंग हौ भनेर चाहिँ त्यो कुराहरू दाजुभाउले जान्नु भएको हुनाले यो तरिकाले चाहिँ उहाँले
व्यवहार गर्नुभयो र त्यसपछि हामीले देख्छौ फिलेमनले चाहिँ क्षमा गरेको देख्छौं, कस्तो अचम्मको कुरा छ होइन। अनि ओनेसिमसले पनि क्षमा पाएर प्रभुमा अगाडि बढेर कति राम्रो जीवन भयो त है उनीहरूको। त्यसैले गर्दाखेरि आज क्षमा गर्नु भनेको यति ठूलो कुरो रहेछ। फिलेमनले यदि क्षमा नगरिदिएको भए त्यो माहौल बिग्री नै रहन्थ्यो, अनि ओनेसिमस र उसको प्रेम रहँदैनथ्यो र उनीहरू एकअर्काप्रति ईर्ष्या देशका कुराहरू लिएर बाँचि नै रहनु पर्थ्यो। त्यसैले क्षमाले यति ठूलो रोल खेलेको छ बाइबलमा, अनि क्षमाले हाम्रो जीवनमा पनि धेरै असर गर्दछ। क्षमा गर्न सक्ने मानिसले सबै कुराहरूको विजय गर्न सक्छ, क्षमा दिन नसक्ने मान्छेलाई चाहिँ हरेक कुरामा विजय हुन अलिकति अप्ठ्यारो नै हुन्छ भन्ने कुरा हामीले थाहा पायौं। कार्यक्रममा यतिखेर निकै नै मेरो गीत सुन्छौं, त्यसपछि आउँदै नै छौं।

भएको छ तानेत्र रेन्जेल सुन्दै हुन्थ्यो कार्यक्रम आदविप कार्यक्रम आदविपमा जति कुराहरू हामीले सुन्यौं पक्कै पनि लाभकारी छ भनेर म भन्न चाहन्छु र यसरी नै तपाईँ हाम्रो चाहिँ वैवाहिक सम्बन्ध असल बनोस् परमेश्वरलाई मनपर्ने बनोस् भनेर भन्न चाहन्छु र अब छुट्टिनुपर्ने हुन्छ सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने छुट्टिन्छु धन्यवाद जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा